0: मन्त्रालयले 28 जेठमा भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन आह्वान गरेको थियो। आवेदन दिने म्याद 5 असारसम्म थियो। मन्त्रालयका अनुसार 4,400 बढी आवेदन परेको छ।
1: बागमती प्रदेशका बिना विभागीय मन्त्रीहरूले बिहिबार जिम्मेवारी पाएका छन्। बुधबार सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाले 3 बिना विभागीय मन्त्रीको जिम्मेवारी तोक्नु भएको हो।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कौडेल नेतृत्वको सरकार विरूद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ। नेकपाले केन्द्रमा एमालेसँग नजिकेको खबर बाहिरिएका बेला कर्णालीमा भने काङ्ग्रेससँग मिलेर मुख्यमन्त्री हटाउन नेकपाले सर्वसम्मत निर्णय गरेको हो।
1: बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावको छिटो सुनवाई र कार्यान्वयन गर्ने उद्देश्यले हेलो सीएम सेवा सञ्चालनमा ल्याएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा स्थापना गरिएको हेलो सीएम डेस्कको बिहिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले शुभारम्भ गर्नुभयो।
0: सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीले शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन हतारमा ल्याइएको भन्दै असहमति जनाउनु भएको छ। विभिन्न पाँच बुद्धि मार्ग सहित बिहिबारदेखि धनगढ़ीमा आमरण अनसन बस्ने घोषणा गर्दै केसीले केटा मेडिकल कलेज सञ्चालनको अन्तिम तयारी भइरहेका बेला स्वार्थपूर्तिका लागि विश्वविद्यालय लाद्ने कार्य भएको जिकिर समेत गरेका छन्। त्यस्तै दशकौंदेखि विशिष्ट सेवा दिँदै आएको त्रिवेणी चिकित्सालय, अध्ययन संस्थान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता स्थापित संस्थालाई पन्छाएर केटामा नयाँ संरचना थोपार्ने कार्य भएको समेत उनले उल्लेख गरेका छन्।
1: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा बध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ। यही जोखिम न्यूनीकरण गर्न 28 वर्ष अघि बनेको पशु वधशाला तथा मासु जाँच ऐन 2055 अब व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गराउन सरकारले प्रयास थालेको छ।
0: उद्योग संगठन मोरङले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुलमा साउन 1 गतेदेखि 13% मूल्य अभिवृद्धि भ्याट लगाउने व्यवस्थाले समग्र औद्योगिक वातावरणमा नकारात्मक प्रभाव पर्ने भन्दै उक्त व्यवस्था फिर्ता लिन सरकारसँग माग गरेको छ। दशकौंदेखि नेपालमा विद्युत खपतलाई भ्याटको दायराभन्दा बाहिर राखिँदै आएको अवस्थामा अब औद्योगिक तथा अन्य गैर घरेलु उपभोक्ता को सम्पूर्ण विद्युत बिलमा 13% भ्याट व्यवस्थाले उद्योगहरूको चालू पुँजी, नगद प्रवाह, प्रतिस्पर्धात्मक क्षमता तथा समग्र लगानी मैत्री वातावरणमा प्रतिकूल असर पर्ने संगठनको ठहर छ।
1: अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिरलाई लैजान सकिने भएको छ। नेपाल राष्ट्र बैंकले नेपाल आउने तथा बाहिरिने यात्रुले नगद विदेशी मुद्रा र भारतीय रूपैयाँ ल्याउने तथा लैजाने व्यवस्था गरेको हो। राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिर लैजान सकिने भएको हो।
0: शिक्षा, स्वास्थ्य तथा विभिन्न क्षेत्रमा नयाँ कर व्यवस्थाका कारण सरकारको चर्को आलोचना भइरहेका बेला अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नेपाललाई वित्तीय अनुगमनकारी निकायको ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार बहुआयामिक रूपमा सक्रिय रहेको बताउनु भएको छ। उहाँले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी, विश्वसनीय बनाउन सके नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वास पुनः जित्ने र ग्रे लिस्टबाट अपेक्षाकृत छोटो अवधिमै बाहिरिन सक्ने विश्वास समेत व्यक्त गर्नुभयो।
1: गत साल तेस्रो साता मुस्ताङ भ्रमणमा पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई स्थानीय व्यवसायले अनौठो गुनासो राखे। भारतीय पर्यटकको बढ्दो आगमनले भारतीय रूपैयाँ थुप्रिएको र त्यसको सटाई हुन नसकेको। लगत्तै मुस्ताङकै भ्रमणमा रहनुभएका पूर्वाधार मन्त्री सुनिल लम्सललाई पनि व्यवसायीको उही गुनासो थियो। मुस्ताङ घुम्न जाने भारतीय पर्यटकको संख्या अत्याधिक बढे पनि त्यहाँ भारूको कारोबार उल्लेख बढेको छ, तर कारोबार बढ्दै जाँदा व्यवसायीलाई त्यो सटही नहुने चिन्ता उत्तिकै बढेको छ।
0: नोबेल बैंक लिमिटेड विश्व स्तरमा प्रतिष्ठित 3 अवार्डबाट सम्मानित भएको छ। बैंक युरो मनी अवार्ड्स फर एक्सिलेसन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर इएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईको उपाधिबाट सम्मानित भएको हो, जसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनः स्थापित गरेको जनाएको छ।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि नयाँ दिल्लीमा विरोध प्रदर्शन गरिरहेको ककरोच जनता पार्टी सीजेपीले शुक्रबार देशव्यापी आन्दोलन घोषणा गरेको छ यसअघि आन्दोलनको पक्षमा भारतको पटना बेंगलुरु केरला लगायत शहरमा प्रदर्शन भइसकेको छ सीजेपीका प्रवक्ता आशुतोष रानकाले विरोध प्रदर्शनलाई राष्ट्रिय बनाउन आग्रह गरे शुक्रबार देशका हरेक शहर र गाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुहोस् उनले भने भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले आन्दोलनलाई समर्थन गरिरहेका छन्
5: अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलामा नेपालले लगातार दोस्रो हार बिहोरेको छ बिहिबार राति सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको हो यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग पनि पराजित भएको थियो भने नेदरल्याण्डसका लागि रोलप भान्टर मार्वेले 6.4 ओभरमा 15 रन खर्चेर 3 विकेट लिएका थिए नेपालका लागि सोमपाल कामी ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान एक एक विकेट लिए भने अर्का विकेट रन आउट मार्फत प्राप्त भएको थियो यस जितसँगै नेदरल्याण्डसले 29 खेलबाट 34 अङ्क जोड्दै लिग टू अङ्क तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ
4: अब विचार विश्लेषणको पालो युवा पलायन रोक्ने शिक्षा शीर्षकमा रुद्रहरि भण्डारीको विचार गोर्खापत्रमा छापिएको छ युवा पलायनको यो डरलाग्दो लहरलाई रोक्न अब राज्यले निम्न कार्यदिशा तय गर्नुपर्छ पहिलो स्थायी प्राविधिक दरबन्दी सरकारले हरेक माध्यमिक विद्यालयमा गणित वा विज्ञान शिक्षक सरहने स्थायी प्राविधिक शिक्षकको दरबन्दी सुनिश्चित गर्नुपर्छ दोस्रो कक्षा 8 अनिवार्य परामर्श कक्षा 8 पाठ्यक्रममा वृत्ति मार्ग निर्देशनलाई अनिवार्य सत्रका रूपमा समावेश गरी करियर फोकल शिक्षकलाई सक्रिय बनाउनु पर्छ तेस्रो एकद्वार परामर्श केन्द्र चौथो स्वायत्त अनुसन्धान वातावरण लगायतका रहेका छन्
5: त्यस्तै करको भारीले थिचिए नेपाली जनता शीर्षकमा श्री नारायणको विचार हिमालय टाइम्समा छापिएको छ विद्युत शुल्क पनि नयाँ निर्धारण भएको छ 21% मूल्य वृद्धिको उपहार सरकारले यसअघि नै दिइसकेको छ खाना पकाउने ग्यास डिजेल र मट्टी तेलमा मूल्य वृद्धि भइसकेकै हो सरकारी परिवर्तनको अनुभूति गराउनमा कन्जुस्याई गरेको छ पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले समेत वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै एकचोटि धेरै चरा मार्न खोज्दा कुनै पनि चरा मर्दैनन् भनेका छन् अत्याधिक करको बोझले उपभोक्ता घटाउँछ निजी लगानी निरुत्साहित हुन्छ उद्योगको लागत बढ्छ अनौपचारिक अर्थतन्त्र फैलिन्छ र अन्तत करको आधार नै साँगुरिन्छ समृद्ध व्यवसायी समृद्ध किसान सम्मानजनक आमदानी भएका मजदुर र क्रय शक्ति भएका उपभोक्ता बलियो भएमा मात्र राज्यको राजस्व पनि दिगो रूपमा बढ्न सक्छ
4: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: दशमी तिथि।
1: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड रुपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3.25 खर्बको मात्र निर्यात, बजेटको आकारभन्दा धेरै भित्रियो रेमिट्यान्स।
3: अदालतका फैसला, 2 दशकसम्म कागजमै सीमित सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
0: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्दो, सामान्य मर्मत सम्हारको ज्ञान र पाटपुर्जा जगडामा राख्न किसानलाई सल्लाह।
4: कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यतिकै तुरन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ जगेडा पाटपुर्जाहरू चाहिँ आफूले राख्नु पर्यो।
3: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर सुरु भएको विद्यार्थी आन्दोलन फैलँदै 26 दिनपछि सोनम वाङचुकले तोडे अनसन, सिपिजेद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
0: र आइसिसी क्रिकेट विश्वकप लिग टूमा नेपालको लगातार दोस्रो हार, विश्व एसियाली खेलकुदको पुरुष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909059, 98550-60359 र 98550-67359।
9: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
10: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
9: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
10: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
9: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
10: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
9: दलित, जनजाति एवं सीमान्तकृत वर्ग

0: दुध व्यापारमा नाफा बढाउँदै लगेको छ। 2082-83 भारत र बङ्गलादेशमा गरी 29 अर्ब 32 करोड 47 लाख रुपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुक्खा याममा 10 अर्ब 22 करोड 74 लाखको आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19 अर्ब 9 करोड 72 लाख रुपियाँ नाफा भएको छ। आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयातभन्दा बढी निर्यात गरिरहेको छ। आयातको तुलनामा निर्यात वर्षेनी बढ्दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौँ। उहाँले भन्नुभयो, अहिले औसतमा 1000 मेगावाट निर्यात गरिरहेका छौँ। वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली नेपालले भारत र बङ्गलादेशमा निर्यात गर्दै आएको छ। अहिले नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याइसकेको छ। अर्को वर्षसम्म 2500 मेगावाट क्षमताको पूर्वाधार तयार हुन्छ। भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ। कूटनीति पहलमा जोड दिनुपर्छ, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र साक्यले भन्नुभएको खबर कान्तिपुरले लेखेको छ।
1: यसैबीच आर्थिक वर्ष 2082-83 20 खर्ब 97 अर्ब 37 करोड रुपियाँको वस्तु आयात हुँदा 3 खर्ब 15 अर्ब 29 करोड रुपियाँको निर्यात भएको छ। यसअनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। यस समयमा 24 खर्ब 11 अर्ब 66 करोड 95 लाख रुपियाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ। आयात र निर्यात दुवै बढ्दा वैदेशिक व्यापारले कीर्तिमान कायम गरेको छ। यसअघि 2078-79 21 खर्ब 20 अर्ब 47 करोड रुपियाँको वैदेशिक व्यापार भएको थियो। त्यसबेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढेको थियो। आर्थिक वर्ष 81-82 20 खर्ब 81 अर्ब 15 करोड रुपियाँको वैदेशिक व्यापार भएको विभागको तथ्याङ्क छ। कुल व्यापारमा आयातको हिस्सा 86.93 र निर्यातको हिस्सा 13.07% रहेको छ। भएको आर्थिक वर्षमा देशको व्यापार घाटा बढेर 17 खर्ब 81 अर्ब 8 करोड पुगेकामा अघिल्लो आर्थिक वर्षमा 15 खर्ब 27 अर्ब 9 करोड रुपियाँ थियो। आर्थिक वर्ष 81-82 तुलनामा गएको आर्थिक वर्षमा आयात 16.20% बढेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा 18 खर्ब 4 अर्ब 12 करोड रुपियाँको आयात भएकामा गएको आर्थिक वर्षमा 20 खर्ब 96 अर्ब 37 करोड रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा निर्यात 13.81% बढेको छ। अघिल्लो आर्थिक वर्षमा 2 खर्ब 77 अर्ब 3 करोड रुपियाँ बराबरको निर्यात भएकोमा गएको आर्थिक वर्षमा 3 खर्ब 15 अर्ब 29 करोड रुपियाँ बराबरको पुगेको विभागको भनाइ छ। यो निर्यात रकम अहिलेसम्मकै उच्च रहेको खबर कान्तिपुर दैनिकमा छ।
0: गएको आर्थिक वर्ष 2082-83 जेठसम्ममा 21 खर्ब 20 अर्ब 80 करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम नेपालको वार्षिक बजेटभन्दा धेरै हो। गएको आर्थिक वर्षको बजेटको आकार 19 खर्ब 64 अर्ब रुपियाँ थियो। यस्तै चालु आर्थिक वर्षको बजेट 21 खर्ब 24 अर्ब रुपियाँको छ। इतिहासमै पहिलो पटक बजेटभन्दा धेरै रेमिट्यान्स भित्रिएको खबर आजको कारोबारले लेखेको छ। पछिल्लो समय दक्ष र सिपयुक्त जनशक्ति नेपालबाट विदेश गई काम गर्ने गरेका कारण उनीहरूले धेरै पारिश्रमिक लिने र नेपालमा रेमिट्यान्सको रूपमा पठाउने गरेका छन्। यस्तै यो वर्ष निर्यात केही बढे पनि आयातको तुलनामा निकै कम भएकाले व्यापार घाटा बढेर 17 खर्ब 21 अर्ब रुपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात 16.2% बढेको हो।
1: सर्वोच्च अदालतले विवाह लगायत सामाजिक समारोहमा तडक भडक रोक्न सामाजिक व्यवहार सुधार ऐन लागू हुनुपर्ने र कानुन मिच्नेलाई सजाय हुनुपर्ने निर्देशनात्मक आदेश 2056 साल भदौ 29 मई दिएको थियो। कार्यान्वयनका लागि सर्वोच्चको अनुगमन तथा निरीक्षण महाशाखा हुँदै 2066 फैसला कार्यान्वयन निर्देशनालयमा आइपुग्यो। निर्देशनालयले त्यस यता प्रतिवादी गृह मन्त्रालयलाई 17 वर्षसम्म 18 पटक ताकेता गर्दा पनि कार्यान्वयनमा अटेरी गरेको छ। निर्देशनालयले पछिल्लो पटक वैशाख 30 ताकेता गरेको थियो। सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था भइरहँदा ताकेता निर्देशनालय जस्तो बन्यो सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय। मेची नदी सिमानालाई व्यवस्थित सीमाङ्कन गर्नु भन्ने फैसला 19 वर्षमा 18 पटक ताकेता गरे पनि कार्यान्वयन भएको अवस्था छैन। त्यसै गरी विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कार्यान्वयनका लागि 8 वर्षमा 15 पटक ताकेता गरिएको छ, तर यो फैसला पनि कागजमै सीमित छ। राज्य सञ्चालनमा तीन अङ्गका पदाधिकारीको अलग अलग भूमिका रहन्छ भन्ने फैसला 13 वर्षमा 13 पटक नै ताकेता गरे

0: पनि प्रधानमन्त्री कार्यालयले सुनेको छैन। त्यसै गरी पूर्व सचिव शारदा प्रसाद त्रिताल भन्नुहुन्छ, न्यायपालिकाका फैसला कार्यान्वयन नगर्ने, कार्यपालिकालाई व्यवस्थापिकाले निर्देशन दिनुपर्छ। यस्तै सरकारी निकायबाट न्यायालयका फैसला कार्यान्वयन नहुनु निकै लज्जाको विषय भएको सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका प्रवक्ता गोविन्द घिमिरेले बताउनुभयो आजको नयाँ पत्रिकामा। खबर छ
1: कायाकैरनमा खेतीपातीमा यन्त्र उपकरणको प्रयोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घन्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बॉडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
4: हेलो
5: हेलो बुढी, के छ खबर?
4: ठिकै छ, चलेकै छ।
5: ल भिडियो अन गर्दा तलाई हेरम।
4: भिडियो अनै छ त, देख्नु भएन र?
5: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
4: माडीको नेट यस्तै त हो नि।
5: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी IP टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
7: युट्युब
1: तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विद्युत निर्यातबाट 1 वर्षमै 29 अर्ब 32 करोड रुपियाँ आम्दानी, 21 खर्बको वस्तु आयात हुँदा 3.25 खर्बको मात्र निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स, अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग। पछिल्ला वर्ष मुख्यबाली धानको रोपाई सहित अन्य खेतीमा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्न थालेको छ। यसबाट हल गोरु मात्र होइन, धेरैको संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन। बाली लगाउने, काट्ने, चुट्ने र भित्र्याउने सबैजसो काम मेसिनको भरमा हुन थालेका छन्। खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ। विगतमा प्रयोगका लागि किसानले लगेका यस्ता उपकरण बिग्रिएर थन्किएको अवस्था पनि छ। साथी मदन पौड्यालले अहिले कृषि कर्ममा बढ्दो यन्त्र उपकरणको प्रयोग र चुनौतीबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गङ्गाराम भण्डारीलाई सोध्नु भएको छ।
8: हल गोरु र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ। हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ। जति इनर्जी इनपुट बढायो त्यति हामीले प्रतिफल पाउने हो। त्यस कारण चाहिँ हामीले ठुला ठुला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ। अब कृषि मेसिनहरूको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ। त्यस्तै त्यसमा चाहिँ पहाडतिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न रूपबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ। त्यस कारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ र किसानहरूलाई पनि जसले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगानीमा पनि कृषि उपज उपकरण भित्राइरहनु भएको छ किसानहरूले पनि अनुभव गरिरहनु भएको छ पक्कै पनि हामीले गोरुले गर्ने कामभन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ छिटो भएको छ होइन किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ
7: तपाईँले भने जस्तै प्रविधिहरू छन् हाते ट्र्याक्टर पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन् अब त्यो उपकरणहरू त भए प्रयोगमा पनि कतिपय आएका छन् हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनुपर्छ
8: अब यो समस्याकोलाई किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालै बिग्रिन सक्ने मेरा पार्ट्सहरू यही हुन् यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ पसलभन्दा टाढा हुन्छ बिग्रेर यतिकै तुरुन्तै पसल पुग्न सकिन्न त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पऱ्यो जो चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो मलाई चाहिरहने हराइरहने पार्ट्स यो भनेर चाहिँ उहाँले राख्नु पऱ्यो त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्काल केही सानातिना चाहिँ हामी मर्मसम्हारहरू गर्न सक्ने सिप हासिल गर्नुपऱ्यो हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती नभए होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पऱ्यो त्यति त्यता काम पनि हामीलाई डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मसम्हारको पनि हामी चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ
7: तत्कालै बिग्रियो तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्लान्
8: कति त साना साना समस्या परिरहेको हुन्छन् कि ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन् त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठुलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ होइन इयर लक हुन्छ ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्थ्यौँ नि त हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चित गर्नु पऱ्यो मलाई यो मोबिल फेर्नुपर्छ गियर आयल फेर्नुपर्छ यी कुरा जानकारी हुनु पऱ्यो त्यस्तै मेसिनमा चाहिँ कहीँ लिकेज हुन्छ होइन मेसिन चलिरहेछ तर त्यसमा चाहिँ हप्तिन चाहिँ अलसिलहरू गएर चाहिँ लिकेज भएर चाहिँ तपाईँको इन्जिन खाली भएको हुनसक्छ त्यसले गएर त्यही सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठुलो चाहिँ क्षति ल्याउँछ ठुलो चाहिँ मर्मसम्हार गर्नुपर्ने हुन्छ
1: कृषिमा यन्त्र उपकरणको बढ्दो प्रयोग आइपर्ने समस्या र समाधानको उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गङ्गाराम भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ काया कैरनमा फेरि पनि खबरको सिलसिला अस्ति बुधबारदेखि ठुलो पानी पर्ने क्रम केही घट्न थालेको छ मङ्गलबारसम्म देशका धेरै ठाउँमा लगातार जसो झरी र ठुलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ मकवानपुर र लमजुङमा मध्यम तथा अरू ठाउँमा हल्का मात्रै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ यस्तै लुम्बिनी प्रदेशका पहाडी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एक दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ
0: सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिमा पहिलो संशोधन गर्दै ऋणीहरूलाई महत्त्वपूर्ण सुविधा थप गरेको छ अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो नयाँ कार्यविधिमा सरकारले 5 वर्षसम्म ब्याज अनुदान पाउने व्यवस्था छ कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 बमोजिम प्रभाव भएका कर्जाहरू नवीकरण भएको अवस्थामा अनुदान प्रदान सुरु भएको मितिबाट 5 वर्षसम्म ब्याज अनुदान उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ यस व्यवस्थाले साबिकको कार्यविधि अनुसार कर्जा लिएका ऋणीहरूलाई थप राहत पुग्नेछ त्यस्तै कुनै त्रैमासिकमा परिस्थितिजन्य कारणले कर्जाको रकम भुक्तानी गर्न नसकेका ऋणीले अर्को त्रैमासिक बक्यौता चुक्ता गरी कर्जा नियमित गरेमा बैङ्क तथा वित्तीय संस्थाले सम्पूर्ण अवधिको ब्याज अनुदान माग गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि बैङ्कले कर्जाको सदुपयोग भएको र परिस्थिति जन्य कारणले नै भुक्तानी रोकिएको यकिन गर्नुपर्नेछ। यसैको किस्ता ढिलो हुँदा अनुदान रोकिने डर रहने भएकाले अब ऋणीले अघिल्लो बक्यौता तिरेमा पूरै अवधिको अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपद पीडितको निजी आवास निर्माण कर्जाका लागि अब ऋणीले सो घोषणा गर्नुपर्ने समेत व्यवस्था गरिएको आजको कारोबार दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
9: मुङ्गुर पाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
10: ल यहाँका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ, ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
11: माछा ब्रोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
12: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512206।
11: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
13: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
14: सर, चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
15: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्, खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
16: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
17: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
16: सम्पर्क 9819328811 र 9863573687।
18: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो, मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। नेपालको शान्तिभूमि लुम्बिनीको कमल जापानमा पुगेर फुलेको छ। नेपालको कमल फुलेपछि दुई देशका कूटनीतिक वृत्तमा खुसी छाएको छ। नेपालमा रहेको जापानको राजदूतावासले लुम्बिनीको कुदान क्षेत्रमा फुल्दै आएका कमलका फुल जापानको वाखायामा प्रान्तको कोया शहरमा फुलेको तस्विर सार्वजनिक गर्दै खुसी व्यक्त गरेको छ। दूतावासले भनेको छ, फक्रेको कमल फुलले दुई देश बीचको सात दशकको मित्रता, पारस्परिक सम्मान र सांस्कृतिक आदान प्रदानको सम्झना गराएको छ। कमल जस्तै दुई राष्ट्र बीचको मित्रता बढ्दै जाओस्, फुल्दै जाओस् र भावी पुस्तालाई प्रेरणा दिलाओस्। जापानको राष्ट्रिय फुल साकुरा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका बगैँचामा केही वर्ष यता फुल्न थालिसकेका छन्। नेपालको राष्ट्रिय फुल लालीगुराँस पनि जापानमा फुलाउने प्रयास भइरहेको छ। जापानमा नेपालको कमल फुलेपछि रौनक थपिएको छ। दूतावासले भनेको छ, जापान र नेपाल बीचको कूटनीतिक सम्बन्धको 70 वार्षिक उत्सवको सम्झना गर्दै नारा प्रान्तको सोरेन्जी मन्दिरका प्रमुख पुजारी तखाता किमिनोरीले फुल फुलाउनु भएको हो। दूतावासका अनुसार पुजारी तखाता जीव वैज्ञानिक हुनुहुन्छ। उहाँकै पहलमा बिउबाट कमलको फुललाई सफलतापूर्वक पुनर्जीवित गर्न सकिएको दूतावासले जनाएको छ। दूतावासले अगाडि भनेको छ, यसको बिउ लुम्बिनीको प्रातात्विक स्थलबाट संकलन गरिएको थियो, पछि वाकायामा प्रान्तको कोया टाउनमा उब्जाइएको खबर आजको गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। भारतमा मेडिकल प्रवेश परीक्षा नीटको पेपर बाहिरिएको प्रकरणलाई लिएर सुरु भएको विद्यार्थी आन्दोलन अझै सकिएको छैन। शिक्षा प्रणाली सुधार, दोषीमाथि कारवाही र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि केन्द्रीय राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा आन्दोलन गरिरहेका छन्। यही आन्दोलनलाई समर्थन गर्दै 26 दिनदेखि आमरण अनसनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्तत हिजो आफ्नो अनसन तोड्नु भएको छ। भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर डाक्टर जितेन्द्र सिंह साथै लद्दाख एक्सप्रेस बडीका प्रतिनिधिहरूको उपस्थितिमा उहाँले अनुसन्धान अन्त्य गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनुसन्धान अन्त्य गरेको उहाँको भनाइ छ। अनुसन्धान तोड्दै उहाँले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गर्नुभएको छ। भारत सरकारसँग भएका सहमति र शर्तबारे भने उहाँले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने समेत बताउनु भएको छ। शैक्षिक सुधारको माग गर्दै विद्यार्थी सङ्गठनहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। उनीहरूले परीक्षाको विश्वसनीयता कायम गर्न, दोषीमाथि कडा कारवाही गर्न, परीक्षा प्रणालीमा सुधार तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोऱ्याएका छन्। पछिल्ला केही दिन यता दिल्लीमा प्रदर्शन, धरना र विरोध सभाहरू चलिरहेका छन्। आन्दोलनको आउँदो दिशा सरकार र आन्दोलनकारी बीच हुने थप वार्ताको परिणाममा निर्भर हुने अनुमान छ। आन्दोलनलाई देशव्यापी बनाउन कक्रो जनता पार्टी सिजेपीले आज भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ।
0: अब केही खेल खबर। नेपालले आइसिसी क्रिकेट विश्वकप लिग टू श्रृङ्खलामा लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाललाई घरेलु टोली नेदरल्यान्ड्सले 6 विकेटले पराजित गर्यो। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्यान्ड्सले 44 ओभर 1 बलमा 4 विकेट गुमाएर पूरा गर्यो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले अभिजित 61 रनको योगदान गरे। उनले 82 बलमा 2 चौका र 1 छक्का प्रहार गरे। त्यसै गरी नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह एरी र ललित नारायण राजवंशीले समान 1-1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 44 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 157 रन जोडेको थियो। नेपालका लागि आरिफ शेखले 41, गुलशन कुमार झाले 29, दिपेन्द्र सिंह एरीले 21, आसिफ शेखले 14, करण केसीले अभिजित 13 र सोमपाल कामीले 10 रन जोडेका छन्। जितसँगै 29 खेलबाट 34 अङ्क जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ। पराजित नेपाल 30 खेलबाट 24 अङ्कका साथ 5 स्थानमा छ। अब नेपालले साउन 11 गते सोमबार नामिबियासँग खेल्नेछ। खेलकै अर्को प्रसङ्गमा आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरुष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष 2 टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधता दिन अस्वीकार गर्दै समान्तर गतिविधि गरिरहेको काङ्ग्रेसको शेरबहादुर देउवा पक्षले राजनीतिक र कानुनी दुवै मोर्चाबाट सक्रियता बढाएको छ। राजनीतिक रूपमा साउन 29 राष्ट्रिय कार्यकर्ता भेला बोलाएको देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएर कानुनी लडाइँ पनि थालेको हो।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाहसहित 7 जना र एउटा निर्माण कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको खबर आजको गोर्खा पत्रमा छ।
1: बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल कारागार चलान भएका छन्। बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रष्ट भएको भन्दै उच्च अदालत पाटनले उनलाई हिजो थुनामा पठाएको हो।
0: सिंहदरबार परिसरमा संसद भवन निर्माण 7 वर्ष बित्न लाग्दा पनि पूरा नभएपछि फेरि म्याद थप्न लागिएको छ। भवन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद गएको पुष 16 सकिए पनि म्याद थप नगरी काम गराइँदै थियो। त्यसै त 6 महिना बित्दा पनि काम नसकिएपछि 6ौं पटक म्याद थप्ने तयारी भइरहेको कान्तिपुरमा खबर छ।
1: गएको आर्थिक वर्ष 2082-83 वाणिज्य बैङ्कहरूको निक्षेप 9 खर्ब 67 अर्ब 42 करोड रुपियाँले बढेको छ। तर यसै अवधिमा कर्जा प्रवाह भने 3 खर्ब 15 अर्ब 13 करोड रुपियाँले मात्रै विस्तार भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। झन्डै 1.5 महिना अघि सुरु भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को हप्तासम्म केही नाम सिफारिस गर्ने तयारी गर्नुभएको कान्तिपुर दैनिकमा खबर छ।
1: निसन्तान दम्पतिलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर 16 वर्षीय नाबालिगको डिम्ब अवैध रूपमा कारोबार गराएको आरोपमा तनहुँकी राधिका गौतम पक्राउ परेकी छिन्।
0: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाइका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा वध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छन्।
1: काया कैरनमा अब पालो उखानको।
0: भन्न सजिलो, गर्न गाह्रो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: विद्युत निर्यातबाट 1 वर्षमै 29 अर्ब 32 करोड रुपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3 खर्बको मात्रै निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
1: अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दा माथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
0: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्दो, सामान्य मर्मत सम्हारको ज्ञान र पाठपूर्जा जगेडामा राख्न किसानलाई सल्लाह।
1: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर सुरु भएको विद्यार्थी आन्दोलन फैलँदै, 26 दिनपछि सोनम वाङचुकले तोडे अनसन, सिजेपीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
0: र आइसिसी क्रिकेट विश्वकप लिग टूमा नेपालको लगातार दोस्रो हार, विश्व एसियाली खेलकुदको पुरुष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौँ। पानी पर्ने बित्तिकै सडक जलमग्न हुने अवस्था र ट्राफिक जरिवानासँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परेपछि सडक पोखरी जस्तो भएको छ, गाडी चलाउने र हिँड्ने मान्छेहरूको अवस्था बिजोग छ। टाउकोमा हेलमेट लगाएर जुत्ता र रेनकोट हातमै बोकेका एकजना मान्छे कसैलाई मोटरसाइकल बोकाएर जलमग्न सडकमा हिँडिरहेका छन्। अर्का मोटरसाइकल चालकले के गरे हो यस्तो भनेपछि उनी भन्दैछन्, रोड देखिँदैन, अब यस्तोमा कुदाए लेलमिचिएला, जरिवाना तिर्नुभन्दा त बोकाउँदा सस्तो पर्ने रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: स्वदेश एफएम 93.2 मेगाहर्ज। नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। त्यसै गरी डिजिटल प्लेटफर्ममा नेपाली नेटवर्कको फेसबुक पेज र नेपाली नेटवर्क युट्युबबाट पनि एकै साझा गर्ने गर्दछौँ। आज हामी तपाईँलाई जानकारी गराउँदैछौँ नेपाली बहस मार्फत खुसुक्क भारत किन गए। बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार बेन 19 असारमा बुद्ध इयर मार्फत सिमरा पुगेका थिए। उनी सिमराबाट दिल्लीसम्म उनको सड़क यात्राको व्यवस्थापन भारतीय पक्षले गरेको थियो, तर बेनले सिमरा गए पनि भारत प्रवेश नगरेको दावी समेत गरेका थिए। परराष्ट्रका एक उच्च अधिकारी भन्छन्, हामीसँग सल्लाह गरेको भए उनलाई यस्तो भ्रमण नगर्न हामी सुझाव दिन्थ्यौं। किन गए कुमार बेन यसरी अर्को बाटो प्रयोग गरेर? तर आज निकै ठूलो बहस भएको छ। हिजो प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई भारतीय विदेश मन्त्री र राजदूत भेट्न खोज्दा एक्ला एक्लै नभेटिसके पछाडि भारतले समेत नेपालका प्रधानमन्त्री प्रति चासो नदेखाएको विषय यतिखेर क्लियर रूपमा आइसकेको छ। हिजो बोलाउँदा नजाने बोला भन्न जाने भन्ने विषय पनि यतिखेर व्यापक रूपमा नेपाली राजनीतिमा चर्चित बनेको छ, किनभने आफै गएर लम्पसार पर्ने प्रवृत्ति यो आजको होइन, हिजोकै यो प्रवृत्ति हो। त्यसैले गर्दाखेरि आज कुमार बेन किन स्थल मार्ग भएर सुटुक्क जानुपर्ने स्थिति आयो? नेपाल सरकारले भ्रमणको चाजो बाजो मिलाउने होला, परराष्ट्र मन्त्रालयले भ्रमणको चाजो बाजो मिलाउने होला, तर प्रधानमन्त्रीका सचिवालयका प्रमुख सोकी जसरी भारत गएका छन्, यसले एउटा अर्को मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा परसाई हुनुहुन्छ। परसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्ते, गुड मर्निङ, शुभ प्रभात।
1: प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सोखी अर्थात् सल्लाहकार कुमार बेन सुटुक्क भारत गएको एकदम व्यापक चर्चा छ। हिजो बोलाउँदा वास्ता गरिएन, अहिले बोला भन्न जानुभएको त होइन कतै, वा चाहिँ किन चाहिँ उहाँ जानुपर्ने स्थिति आयो?
2: कुरै त्यही हो,
1: त्यही हो कुरा,
2: कुरै त्यही हो।
1: तर अजय डोभालजीसँग भेटवार्ता भएको छ, कूटनीतिक रूपमा केही नयाँ पाकिरहेछ कि?
2: होइन, अजित डोभालसँग मलाई चाहिँ विश्वास लाग्दैन भेट भयो भनेर
1: आइरहेछ त्यो कुरा, त प्रश्न आइसक्यो,
2: कुरा आउनु ठिक हो। तर अब उहाँहरूको वास्तविक कुरा चाहिँ कुरा के हो भन्दाखेरि, अस्तिको दिन बिहान उहाँहरूले भारतीय एम्बेसेडरलाई दुईचोटि मेसेज गर्नुभयो, हामी भेट्न चाहन्छौँ, एक्लै एक्लै वान टु वान भेट्न चाहन्छौँ भनेर। सुन्नुहोस् है कुरा, त्यस पछाडि चाइनिज एम्बेसेडरलाई पनि हामी वान टु वान भेट्न चाहन्छौँ भनेर उहाँहरूले मेसेज गर्नुभयो,
1: ए प्रधानमन्त्री स्तरबाटै,
2: प्रधानमन्त्रीबाटै भएको है। त्यो त्यस पछाडि तपाईँको कुरा के भयो भन्दाखेरि, उहाँहरूले भेट्ने चासो देखाउनु भएको छैन। र अर्को कुरा के छ भन्दाखेरि, मैले पहिले भनेको थिएँ नि, सोनाम वाङचुक बालेन सुदन होइन अनि बङ्गलादेशको ब्राथ सबैजना टर्कीमा एकै ठाउँमा यिनीहरूले जेएनजी मुभमेन्टको लागि सत्ता पल्टाउनलाई ट्रेनिङ लिएको भनेर मैले पहिले भनेको थियो। अहिले सोनाम वाङचुक त्यहाँ बसेर अनसन बसेर हेर्नुहोस्, भारतमा पनि कत्रो वितण्डा मचाएको छ होइन, भारतमा। त्यसले गर्दाखेरि यिनीहरूलाई अहिले के भयो भन्दाखेरि, हामीले छिमेकलाई छिड्यायो भनेदेखि नहुने रहेछ। हिजो त हामीले भारतीय दलाल भनिहाल्यौँ, ग्रेटर नेपालको नक्सा राखिहाल्यौँ बोर्डमा होइन, देखाउनलाई, राख्नको लागि राखिहाल्यौँ, जनतालाई देखाउनको लागि देखाइहाल्यौँ भनेर जुन उहाँहरूकोले जुन काम गर्नुभयो, आज त्यताबाट नहुने रहेछ। हाम्रो प्रभु भनेको चाहिँ अजित डोभालै हुनुहुँदो रहेछ, भारतै रहेछ भन्ने कुरो लागेर बालेनजीले के गर्नुभयो भने, पहिलाचोटि प्रधानमन्त्री हुँदाखेरि तपाईँको उहाँले के गर्नुभयो भन्दाखेरि, सबै राजदूतलाई एकै ठाउँमा भेट्ने, कत्रो चर्चा, आम्मामा सोसियल मिडिया कस्ता राखेका छन् कन्टेन्ट क्रिएटरहरू दलालहरू, सुन्नुहोस् है कुरा। अनि त्यहाँबाट चाहिँ बालेनजीले नयाँ ट्रेन ल्याए, अनि बाहिर देखाउँदा नयाँ ट्रेन, भित्र चाहिँ त्यही त हो नि, भित्र के छ, उहाँ जानुभयो कुमार बेन जानुभयो कहाँ भन्दाखेरि, सुनौलीको बोर्डर छिरेर रुपरिया त्यो उसमा पुगेर के गर्नुभयो भन्दाखेरि, तपाईँको त्यहाँ केही मान्छे भेटेर हामीलाई भेट गराइदिनु पर्यो भनेर उहाँ जानुभयो है। तर उहाँ चाहिँ त्यो चर्चा मात्रै हो, भेट भएको छैन।
1: ए कुमार बेन्द्र, आज आज डोभाल बीच भेट भएको कुरा त व्यापक आइरहेछ तपाईँ र?
2: होइन, त्यो उहाँहरूले त त्यो भेट भएको छैन।
1: एआई फोटो हो त्यसो भए?
2: एआई त्यो एआई फोटो हो, त्यो भेट भएको छैन। अजित डोभालको त्यो फोटो छ नि, अहिलेको फोटो होइन, र अजित डोभालले त्यसरी फोटो खिच्दैनन्, है? हामीले पनि बुझाएको छ
1: ए
2: कुन कुन अवस्थामा फोटो खिच्छन् भन्ने कुरो हामीले पनि बुझाएको छ। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने यिनीहरूबाट जुन कुरा यिनीहरूले जुन बाहिर ल्याए, सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाएर जनतालाई जुन बेकु बनाएर आज जुन हिसाब किताबमा देश अघि बढिरहेछ, होइन, त्यसले अब निकास पाउनेवाला छैन।
1: होइन, यो एउटा कुरा कि उहाँ किन जानु भएको होला यसरी, त्यो तल्लो बाटो किन प्रयोग गर्नु पर्यो, स्थल मार्ग होइन, वान टु वान गए पनि हुन्थ्यो। तर यहाँ चाहिँ मैले त यहाँ सचिवहरूले के भन्नुभयो भने नि, यो परराष्ट्रका सचिवहरू उच्च अधिकारीले चाहिँ हामीसँग सल्लाह गरेको भए त उहाँलाई यो भ्रमण नगर्नै सुझाव दिन्थ्यौँ, यो चाहिँ राम्रो भएन भन्नुभएको छ क्या उहाँले चाहिँ।
2: होइन होइन, यो त एकदमै उनीहरू उहाँहरू मुनि मुनिबाटै जानु भएको छ। भूपदेव शाह पनि गएका हुन्, कुमारबेन मात्रै होइन, भूपदेव शाह भन्ने पनि छन् नि, ऊ पनि गएका हुन्। तर त्यसले यसले के भन्छ भने देशको अस्मितामाथि, राष्ट्रको माथि यति ठुलो आघात पुर्याएको छ। तपाईँले अहिले उहाँहरूले जुन सुच्चे नक्सा हटाएर होइन लड्नै थियो भने राष्ट्रियताको लागि लड न, दुर्गा प्रसाईको जस्तो राष्ट्र चाहिन्छ भनेर किन डराउँछ?
1: सुच्चे नक्सा त हटाउनु पाइएन नि त, अब सिक्कामा आइसकेको नक्सा हटाउनु भने त त्यो त आत्मसमर्पण जस्तो हो भन्ने आइरहेको छ विरोध।
2: सुच्चे नक्सामा को नक्सा त हटाए त भनेपछि सुच्चे नक्सा हटाउने भालेन्छ आफै, अनि हिजो ग्रेटर नेपालको नक्सा चाहिँ किन लगाएको? भित्तामा ग्रेटर नेपाल चाहिँ कसलाई देखाएको? अनि अहिलेका मान्छेहरूले त बुझ्नुपर्ने हो नि त यो कुरा नेपालीहरूले।
1: त्यसो भए पहिला सुच्चे नक्सा हटाएर आऊ, त्यसपछि मात्र भेट दिन्छु भने त छैन,
2: त्यो पनि हुन सक्छ, त्यो पनि हुन सक्छ। अहिले यिनीहरूले आत्मसमर्पण, तपाईँलाई म एउटा कुरो भनौँ, यिनीहरूले अन्तिममा गएर बालेन रविहरूको घर अमेरिकामा हुन्छ, केही मिलियन डलर यिनीहरूले पाउँछन्, है, र देश अन्तिममा गएर तपाईँको के हुन्छ भन्दाखेरि अन्तिममा गएर यिनीहरूले देश सिद्ध्यारै छोड्छ, त्यो लाइनमा गयो देश।
1: तर रवि लामिछानेलाई त राम्रो स्वागत गर्यो नि त भारतले यसअघि।
2: रवि लामिछानेलाई राम्रो स्वागत गर्नुको कारण के थियो भने तिमीले रवि लामिछानेलाई के भनेको थियो भने चितवनमा जुन अधिवेशन गर्दैछौ, राष्ट्रिय अधिवेशन गर्दैछौ, त्यो अधिवेशनबाट हिन्दू राष्ट्रको एजेन्डा पास गराऊ भनेर हिन्दू कल्चर अनुसार उनीहरूले स्वागत गरेको थियो र भनेको पनि थियो, तर उनीहरूले गर्न सकेनन्। किनभने उनीहरूलाई ल्याउने त पश्चिमाहरू हो, पश्चिमाहरू हो नि त। हेर्नुहोस्, हामीले भूराजनीतिक नबुझ्दा के हुन्छ भन्दाखेरि, बरु हामीलाई अमेरिका चाहिँदैन, चाइना र भारत त्यति इम्पोर्टेन्ट कुरो हो।
1: चिन भ्रमण जाँदै हुनुहुन्छ फेरि रविजी, उच्च स्तरीय भेटवार्ता भनेको छ।
2: त्यही त मैले सबै कुरो बुझिसकेको छु त, चिन भारत जहाँ गए पनि उहाँहरूको उपाय छैन। किनभने उहाँहरूले अहिले सिक्कामा के राख्नुभयो भन्दाखेरि तिब्बतबाट चाहिँ नि दलाई लामा भागेर आएर बसेको गुम्बालाई प्राथमिकता दिनुभयो होइन सिक्कामा,
1: त्यसको आधिकारिकता चाहिँ आइसकेको छैन होइन,
2: त्यो दिनुभयो नि त होइन। अनि तपाईँले के बुझ्नु भने दसैँ, लगभग दसैँ ताका, अब एउटा कुरा के हुन्छ भने सुदललाई प्रधानमन्त्री बनाएर दसैँ ताका, लगभग दसैँ ताका हुन्छ, अघि पछि हुन्छ, किनभने दलाई लामालाई नेपालमा प्रोटेक्स दिन नेपालले नेपाली सेनाले सक्दैन, नेपाली जनताले सक्दैनन्।
1: तिनको
2: सबैभन्दा ठुलो क्यान्सर भनेको, रोग भनेको, काँडो भनेको, मुटुको काँडो भनेको दलाई लामा हुन्। यो कुरा बुझ्नु,
1: तिब्बत सम्बन्धीको गोष्ठी हुने भनेको छ काठमाडौँमा, त्यसमा चाहिँ हिजै चासो देखाइसकेको छ चिनिया राजदूतले चाहिँ।
2: त्यस कारणले गर्दाखेरि के हुन्छ भने चिनिया दलाई लामालाई प्रोटेक्ट दिनको लागि त कसले सक्छ त, भारतले सेना दिँदैन, चाइनाले त ल्याएर राखिसक्दा उठाएर लान्छ भोलि, या बम माडिङ गर्छ। त्यसले गर्दा त्यो प्रोटेक्टको लागि को आउनु पर्यो भन्दाखेरि त विदेशी सेना आउनु परेन, पश्चिमाहरूको पऱ्यो कि परेन। त्यसले गर्दाखेरि यिनीहरूले सेना उतार्छन् दलाई लामालाई ल्याउनलाई, र यो सिंहदरबार र सर्वोच्च अदालतमा जुन आगो लागेर जुन भएको छ नि, त्यो दलाई लामा र दाउद इब्राहिमको लगानीमा भएको। त्यसले गर्दाखेरि दलाई लामा भनेको पनि चाइनाको दुश्मन, सुन्नुहोस् कुरो, र इन्डियामा दलाई लामा बसिन्जेल चाइना र इन्डियाको जहिले पनि नराम्रो सम्बन्ध भयो, सम्बन्ध चिसिरह्यो,
1: अहिले राम्रो सम्बन्ध छ, दुई देश बीच व्यापारिक सम्बन्ध राम्रो छ नि त अहिले, होइन?
2: अहिले अहिले दलाई लामाले बुढो हुँदै गयो, अब दलाई लामा नेपाल सर्ने भइसकेपछि त इन्डियाको रोग त नेपालमा सर्यो नि त,
1: होइन? नेपालमा त कसरी सर्छ र, त्यो त सम्भवै छैन नि,
2: हेर्दै जानुहोस् न, हेर्दै जानुहोस् कुन
1: नेपाली जनताले त त्यसलाई त अब मान्दै मान्दैन अहिलेको अवस्थामा, होइन परसाईजी?
2: कुन जनता छन् नेपालमा?
1: 3 करोड जनता
2: नेपालमा नेपाली छन्,
1: सबै नेपाली छन् नि नेपालमा,
2: नेपाली हुन्
1: तपाईँ, नेपाली होइन
2: तपाईँ, नेपाली छन्, नेपाली भए दुर्गा प्रसादको जस्तो उभिउन विरोध गरेर सक्छन्? त्यो सोसियल मिडियामा कसरी लेखेको हुन्छ? त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने मुलुक गयो,
1: तर सुशासनको पक्षमा चाहिँ भ्रष्टाचारका विरुद्धमा त सरकारले त एक्सन लिया छ नि त, हैन? अहिले भ्रष्टाचार विरुद्धमा व्यापक रूपमा लागिरहेको छ,
2: आज त्यो छोड्दिन, भ्रष्टाचारमा विरुद्धमा लिएर कतिजनालाई भ्रष्टाचारमा कारवाही हो, कतिजना छुटे, सबै चोखिन्छन्, होइन? त्यो त्यो कुरामा नजाउँ, अब एउटा कुरो के छ भने नेपालीहरूले अझै दुःख पाउने दिन आउँदैछन्, पर्खेर बस्नुहोस्, होइन? अझै नेपालीहरूलाई पुगेको छैन भनेर भन्छु म, र तपाईँले के बुझ्नुहोस् भने छिट्टै विदेशी सेना नेपालमा आउँदैछ, त्यत्तिकै विदेशीहरूले 2004 सालदेखि 2082 सालसम्म त्यत्तिकै सिंह बिपी जन्माउनदेखि, बिपी कोइराला जन्माउनुदेखि, कमलिस जन्माउनुदेखि लिएर 58 सालको दरबार हत्याकाण्डदेखि लिएर माओवादीको उत्पत्तिदेखि लिएर संविधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउनेदेखि लिएर जेएनजी मुभमेन्ट गराएर तपाईँको चाहिँ नि यहाँसम्म आउन, जुन सिंहदरबार सर्वोच्च अदालतमा आगो लगाएर यहाँ सुन आउन, जुन लगानी गरेका छ नि विदेशीहरूले, त्यो नेपालीहरूले लगानी गरेको हो, त्यो भारतले लगानी गरेको हो, चाइनाले लगानी गरेको हो, कस्तो खालको कुरा?
1: अब केसी के अरे, हाम्रो दुर्गा प्रसाईजी एउटा प्रसङ्ग बदल्नु, हाम्रो अनसनमा बस्नु भएको छ फेरि गोविन्द केसीजी, हेर्नु त तपाईँ त मेडिकल व्यवसाय पनि हो, लामो समय अनसन बस्नुहुन्छ, यो सिजन हो कि उहाँको चाहिँ, उहाँको मागहरू त जाय छन् नि, होइन? धेरै मागहरू
2: अनि उहाँ अहिले उहाँलाई उहाँ अनसन बस्न दिए त्यहाँका मान्छेले,
1: होइन? उहाँ उता एलेनचोकको यता कता मन्दिरतिर बस्नुभयो, त्यहाँ नजिकै त होइन, टाढै हो अलिकति, बजारतिर बस्नु भएको छ कता मन्दिर,
2: अनि त्यहाँका मान्छेले नि, जस्तो यो मान्छे जहाँ जहाँ राम्रो हुन खोज्छ नि त्यहाँ आएर अनसन बस्छ, जहिले जस्तो झापामा डिएनसी मेडिकल कलेजले प्राइभेट सेक्टरबाट आओस् सरकारी सेक्टरबाट आओस्, जहाँ सरकारले सक्दैन त्यहाँ प्राइभेटले खोल्ने हो, होइन? डिएनसी आउन आँटेपछि इलाममा गएर बसेर ताप्लेजुङमा मेडिकल कलेज खोल्नुपर्छ भनेर, अनि इलामबाट इलामका जनता र ले र हाम्रो विजय थापा भन्ने थिए एकजना भाइ, ऊ गएर त्यहाँबाट लखेटे, त्यहाँबाट त्यो त्यो त्यो दिन राति केदार भक्तमाथिबाट सुशीला कार्की आएर उसलाई हेलिकप्टरमा रेक्सी गएर लिएर गए काठमाडौँ, र टिचिङमा पनि बस्न दिएको थिएन। अब त्यो धनगढीमा एउटा मेडिकल कलेज आउन आँटिरहेछ, है? यो मान्छेको सिजन हो, अब जब विद्यार्थी पढाउने बेला भएपछि यो मान्छेको के गर्छ भन्दाखेरि, जहिले यो साउन भदौ असोज भनेको विद्यार्थी पढाउने सिजन हो, विद्यार्थी भर्ना लिने कुरो बुझ्नु, यो चाहिँ चैतमा,
1: अब त यो 15 दिनभित्र त यी कामहरू तमाम गरिसक्नुपर्छ एडमिसनको लागि,
2: यतिखेर आएर के भन्छ भन्दाखेरि यो मान्छे यो नियुक्ति भएन, ऊ नियुक्ति भएन, ऊ नियुक्ति भएन भनेर, अनि नियुक्ति भएन भने त्यहाँ किन अस्ति पहिला बोलेन त, पोहोरै बस्नुपर्छ नि अन्त।
1: यो एकीकृत वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन सम्बन्धी सूचना भनेर आइसकेको छ, यो करिब करिब तपाईँको
2: हो, त्यो आएपछि यो मान्छे जहिले बस्छ, पहिला पनि त्यही गरेर शिक्षा र स्वास्थ्य सक्ने मान्छे नै यही अपराधी हो। अनि मैले त एउटा कुरो हिजो पनि भने, एउटा कुरो के बुझ्नुहोस् भने, यो मान्छे भनेको यो देशको सबैभन्दा ठुलो रोग हो विद्यार्थीहरू।
1: उहाँले मलाई के भन्नुभएको छ भने नि, हिजो एउटा अन्तर्वार्तामा चाहिँ, अब यो माफियाहरू नियुक्ति भएको छ नि, तिनीहरूको चाहिँ राजीनामा चाहिन्छ भन्ने भन्नुभएको छ, होइन?
2: माफिया देशमा विद्यार्थी पढाउनु पर्छ भनेर चाहिँ देशमा एउटा मेडिकल कलेजले 5,000 मान्छेलाई रोजगारी दिन्छ, सालको 50 देखि 60 करोड रुपियाँ पैसा ट्याक्स बुझाउँछ, एउटा मेडिकल कलेजले नि 10 जना गरिब जनजाति विद्यार्थी फ्री पढाउँछ, नर्सिङहरू 40 देखि 50 जना नर्सिङ फ्री पढाउँछ, त्यो माफिया हो कि देशको विद्यार्थी जति जम्मै बाहिर पठाउनलाई सपोर्ट गर्ने यो गोविन्द केसी जस्ता लम्पट मान्छे माफिया हुन्?
1: यो सेल्फ अप्राइजल फारम भर्ने मिति यो के अरे 83 यो श्रावण मसान्तसम्म रहेछ, सेल्फ अप्राइजल भेरिफिकेसन पनि यो
2: तेस्रो
1: हप्तासम्म रहेछ, होइन?
2: त्यो मान्छेलाई त्यहाँबाट ती त्यहाँका जनताले लखेटेनन् भने यसपालि पनि त्यो धनगढी गेटा मेडिकलमा विद्यार्थीको पढाइ हुँदैन, कोही पनि जाँदैन, किन लफडामा जान्छ? मान्छेको जागिर भविष्य पारेर, मान्छेको भविष्य हो नि त, ल एकछिन पहिला एमाले काङ्ग्रेसले त झोले भर्ती गरेछ अरे, माफियाले भनेको मानेछ अरे, अहिले बालनलाई कुन चाहिँ मेडिकलले कलेजवालाले भेटेको छ? सरकारी मेडिकल कलेज हो नि त गेटा,
1: गेटामा
2: दशरथ चन्द्रमा कसले कसले को त्यहाँ मान्छे जाँदाखेरि के भएको छ त? सरकारले नियुक्ति गरेको होइन
1: अनि पुरानै वा चाहिँ एकजना चाहिँ पुरानै नियुक्ति हुनुभयो, त्यसो एउटा चाहिँ नयाँ थप्नु भएको छ?
2: मान्छे नै दिने पुरानो र नयाँ हुन् कसैका ऊ होइन नि त मान्छे, त्यसो त पहिला केयुमा भिसी हुनुहुन्थ्यो हाम्रो भोला भोला थापा, अहिले टियुमा हुनुहुन्छ के उहाँ कसको झोले हो र? के एमालेको मान्छे हो उहाँ, काङ्ग्रेसको मान्छे हो उहाँ, भनेको चाहिँ इन्जिनियर हो, प्रोफेसर हो, भिसी गरेको अनुभव छ के त्यहाँ गएर? के उहाँले विद्यार्थी विदेश पठाउनुहुन्छ कि पढाउनुहुन्छ, त्यसको म्यानेज गर्नुहुन्छ?
1: तर यो शैक्षिक हब बनाउन सकिन्थ्यो है, नेपाललाई मेडिकल हब नै गरेर बनाउन सकिन्थ्यो,
2: मेडिकल टुरिज्म हेर्नुहोस्, संसारको सबैभन्दा राम्रो मेडिकल टुरिज्म बनाउन सकिन्थ्यो, मेडिकल टुरिज्म हेर्नुहोस्, त्यहाँका बिरामीहरू आज लखनऊ गएका छन्, त्यहाँबाट पढ्ने डक्टरहरू आज विदेश गएका छन्, 10,000 स्टुडेन्ट र डक्टर पढ्नको लागि फिजिबल भएर निस्किन्छन्, जहिले चिकित्सा शिक्षा आयोगमा 10,000 जाँच दिन्छ, विदेशबाट त्यति नै आउँछ विदेशी पैसा, हामी त के भन्छौँ, हामीलाई 300 विद्यार्थी 150 कोठ विद्यार्थी आँट्ने रुम बनाउन लगायो पहिला सरकारले, पहिला पहिला 150 पढाउन दिन्थ्यो क्या विद्यार्थी, 150 सिटको रुम छ, बरु हामीलाई 2 सेसन गरेर देऊ न, 150 150, बरु हस्पिटल तिम तल 50% बिरामीलाई चाहिँ निशुल्क गर भनेर भनौँ न, 100 200 300 विद्यार्थी पढाउन दिउँ त 2 सेसन गरेर, 200 भारतीय विद्यार्थी पढाउँ, विदेशी पैसा आउँछ, अनि विदेशबाट रेमिटेन्स आउँछ, जसरी आउँछ त्यसरी विद्यार्थीले लिएर जान्छन्, अनि देश जहिले खोक्राको खोक्रै।
1: भनेपछि दुर्गा प्रसाईजीकै हाम्रो के अरे गोविन्द केसीजीको यो अनसन भनेको त्यसको कुनै पनि उत्तुक छैन होइन यो चाहिँ?
2: ए त्यति यो मान्छेको भाँडै होइन नि, मान्छेको भाँडो भए अघिल्लो जन्ममा कुन पाप गरेको थियो, अहिले एउटा केटीले पत्याएनन्, त्यो त अपराधी हो नि,
1: उता आफ्नो पर्सनल कुरा भयो के अरे, होइन विवाद गर्न
2: मान्छे पर्सनल कुरा होइन, यो मान्छेको न घर छ, न द्वार छ, न श्रीमती छ, न परिवार छ, बुङ्गो क्या बुङ्गो,
1: तर मलाई मेडिकल सुधार अभियान त होइन,
2: के को अभियान त हुन्छ बुङ्गो, त्यहाँ गएर बसेको ठाउँबाट चाहिँ खेद्दैनन् खेदेनन् खेदेनन् भने त्यो योपल्ट खेदेनन् भने ल त्यो मेडिकल कलेज आएन, त्यहाँ त्यो दशरथ रङ्गशाला त्यो मेडिकलको दशरथ मेडिकल कलेजमा विद्यार्थी पढाइ भएछ भने मलाई भन्नु होला, त्यहाँ पश्चिमका जनताले सुनेर आजै त्यो मान्छेलाई लखेटेन् आजै है, मेरो यो सुझाव हो, सबै लघुवित्त पीडित पनि जाउन् त्यहाँ, सहकारी पीडित ब्याङ्क पीडित कालो सूचीमा परे, त्यो ठाउँमा एउटा मेडिकल कलेज आउँदा के बिग्रेको थियो त्यसको, के बिग्रेको थियो?
1: भनेपछि उहाँको विरोध जुन यतिखेर भइरहेको छ यो चाहिँ घर्काउने समय घर्काउने मेलो त्यसो भयो, 15 दिन घर्काइदियो भने मेडिकल कलेज सञ्चालन हुँदैन,
2: घर्काइदिएपछि त अनि कसले साइन गर्ने, कसले पेपरमा साइन गर्ने र कसले ल्याउने, प्रधानमन्त्रीले गर्न मिल्दैन, शिक्षा मन्त्रीले गर्न मिल्दैन,
1: किनभने अब उहाँले नै उत्पादन गरेकै व्यक्तिहरू मन्त्री सांसद पनि छन् नि अहिले त,
2: हिजो अनि तोसीमा कार्की उहाँकै चेली हुन् त,
1: छन् त्यस्ता रन्जु दर्शनाहरू छन् पुकारहरू छन्,
2: रन्जु दर्शना सबै हुन् नि, सबै हुन् अहिले थाहा पायो नि त,
1: यहाँको महत्त्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा परसाई, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
3: सुरक्षित भविष्यको लागि जीवन बीमा
4: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
4: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
6: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
6: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
8: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: पद्धति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
2: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
1: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7061 र 98-550-7053
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
5: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
4: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
3: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
7: तयारी छौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
8: तपाई झापा क्षेत्र नम्बर 5 को बासिन्दा पनि हो, हैन? फागुन 21 को निर्वाचन पनि लड्नुभयो, प्रधानमन्त्री त्यसै क्षेत्रको हुनुहुन्छ। बालिन साजी कति पटक फर्किनुभयो त्यो क्षेत्रमा? अहिले
9: उहाँ निर्वाचनबाट निर्वाचित भएर फर्किसके पछाडि त्यो क्षेत्रमा एकपटक पनि जानुभएको छैन भन्ने लाग्छ मलाई।
8: ए, भनेपछि त्यहाँका नागरिकहरू के भन्छन्? त्यसो भए प्रधानमन्त्री पाइसकेपछि खुसी होला नि, होइन? सबै
9: यस्तो छ, अब आफैले मतदान गरेर निर्वाचित भएको व्यक्ति नै प्रधानमन्त्री हुँदाखेरि खुसी नहुने भन्ने भएन, तर समयहरू बित्दै जाँदाखेरि
8: क्षेत्र नम्बर 5 का झापालीलाई त प्रधानमन्त्रीलाई भेट्न त समस्या छैन होला नि त, एकलमा भेटघाट भइहाल्छ।
9: होइन, त्यस्तो पनि म देख्दिनँ। त्यहाँको पब्लिकहरूको कुरा कस्तो म देखिरहेको छु भने, जस्तो निर्वाचित गरेर पठाइसके पछाडिको खुसी एउटा छ, त्यस पछाडि उहाँले संसदमा सम्बोधन गर्नुभयो, यद्यपि मतदाताहरूप्रति धन्यवाद भन्नु भएन, त्यस पछाडि निर्वाचित भएर गइसके पछाडि त्यो क्षेत्रमा एकपटक फर्किनु भएको छैन। बजेट आयो, उहाँले चाहिँ हिजो निर्वाचनको समयमा वार्तापत्रको रूपमा अनेकौँ कुराहरू भन्नुभएको थियो, त्यो कुराहरूमा आवश्यकता अनुसार बजेटहरू आएनन्, बजेटहरू रहेनन्। त्यो सबै कुरालाई हेर्दाखेरि र त्यसमा पनि उहाँले चाहिँ भूमिहीन सुकुम्बासीहरूलाई म चाहिँ जग्गा जमिन सम्बन्धी अधिकार दिन्छु, धनीपूर्जा दिन्छु भनेकोमा, अब यहाँ काठमाडौँमा भएका गतिविधिहरूलाई हेर्दा भूमिहीन सुकुम्बासीमा एउटा ठुलो निराशा छ। तपाईँले थाहा पनि पाउनुभयो होला, गत वैशाख 23 गते चाहिँ झापामा सुकुम्बासीहरूको एउटा सडक प्रदर्शन पनि भयो, हामीलाई अधिकार देऊ, हामीलाई चाहिँ हामीले
8: झापामै भयो, होइन?
9: भयो, हामीले भोट दियौँ, हामीले चाहिँ जिताएर पठायौँ, हामीलाई अधिकार पाउँछौँ भनेर। तर हामीलाई अधिकार होइन कि हाम्रा चाहिँ अधिकार खोज्ने काम भयो भनेर जनताले त्यहाँको प्रदर्शन पनि गरे। त्यसैले झापाको कतिपय रासोपामै आबद्ध भएका नेताहरूले पनि सहज र अनुकूल ढङ्गबाट प्रधानमन्त्रीलाई भेट्न पाएको भन्ने चाहिँ मैले सुनेको छैन। सचिवालयलाई वरपर भेटेर त्यहाँका खास अगुवाहरूको पनि त्यो अभिगत भएको भन्ने म सुनिरहेको छु।
8: होइन, तपाईँले त भेट्नु भएको छैन नि, होइन?
9: मैले भेटेको छैन, अब स्वयं पार्टी कार्यकर्ताहरू जसले उहाँलाई जिताउन अगुवा को रूपमा भूमिका निर्वाह गर्नुभयो, उहाँहरूकै त्यो हालत अविगत छ भनिसके पछाडि उहाँकै पार्टी सभापतिले नै भेट्नको लागि घन्टौ कुर्नुपर्छ भने जस्तो स्थितिमा मैले भेट्ने कुरा गाह्रो छ केमजी।
8: ए, भनेपछि झापावासीहरू जे भए पनि सन्तुष्ट चाहिँ छन्, होइन? क्षेत्रबाट प्रधानमन्त्री पाइयो भनेर त खुसी छन्।
9: आजको दिनमा यस्तो चाहिँ के भन्नुपर्छ भने, जस्तो धेरै
8: बजेट पनि राम्रै गयो होला, होइन? यसपाला
9: बजेट त अब प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा सबैभन्दा कम होइन उहाँले हिजो प्रतिबद्ध गरेको जति पनि गएन. अर्को कुरा जनताको सन्तुष्टिको कुरा गर्दाखेरि चाहिँ एकपटक म सम्झिन्छु कि केपी ओली प्रधानमन्त्री हुँदाखेरि नेपाल सबैभन्दा धेरै खुसी छ, संसारमा खुसी भएका देशहरू मध्येको यति नम्बरमा पर्यो भने जस्तो चाहिँ त्यसलाई मान्न सकिन्छ. तर अहिले फेरि अर्को कस्तो छ भने जनता चाहिँ फेरि पुरै निराश भएर अथवा चाहिँ बेखुसी भएर अहिले नै पुरै विरोध गरेको भन्दा त्यो पनि होइन, किनभने प्रारम्भिक
8: बितिरहेको
9: छ, तिन चार महिनाको समय बितिरहेको छ. जनताले भर्खरै विश्वास गरेको व्यक्ति फेरि अविश्वास भयो भनेर भन्दाखेरि जनताले आफैलाई पनि आफ्नो निर्णय पनि गलत भयो भन्ने निष्कर्ष पनि त्यो सँगै निस्किन्छ. त्यसो हुँदाखेरि जनता अहिले नै हामीले गलत गऱ्यौँ भन्ने तहमा पुगिसकेको छैन. तर मात्रात्मक हिसाबले चाहिँ असन्तुष्टिहरू म देख्छु.
8: अब अहिलेको पछिल्लो अवस्थामा चाहिँ फेरि यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तपाईँका पार्टी संयोजक बीच पनि भेटवार्ता भएछ, यो अब के खालको भेटवार्ता हो? अब तपाईँहरू पनि यसमा खुसी हुनुहुन्छ कि के गर्ने, अब चित्त बुझाउनै पर्यो भन्ने लाइनमा हुनुहुन्छ रन्जीजी?
9: होइन, यसमा शर्त र स्वार्थको एकता अथवा भेटघाट अथवा सहकार्य हुनु हुँदैन भन्ने कुरामा हामी क्लियर छौँ. उहाँहरूको विगतदेखिको स्वार्थ र शर्त केन्द्रित सम्बन्धहरू फेल भइसकेका छन्, जसले नेपाली राजनीतिलाई सकारात्मक सन्देशभन्दा पनि धेरै नकारात्मक सन्देश दियो. नेपालको वामपन्थी आन्दोलनलाई, कम्युनिस्ट आन्दोलनलाई पनि एक ढङ्गले गर्दाखेरि एक ढङ्गले धोकाधडी जस्तै भयो. उहाँहरूका स्वर्ग नर्कका कुरादेखि लिएर सत्ताका लागि स्वार्थको लागि आवश्यक पर्दाखेरि जुनसुकै हदसम्म मिल्न तयार हुने र स्वार्थपूर्ति भइसकेपछि जुनसुकै हदसम्म जुझ्न तयार हुने प्रकारको जुन प्रवृत्ति देखा पर्यो, अब त्यो पार्टी कार्यकर्ताले पत्याउने स्थिति छैन. त्यसमा पनि हिजो मात्रै पुष्पलाल स्मृति दिवसको दिन मात्रै केपी ओलीले पुष्पलाल स्मृति दिवसको सन्दर्भमा सम्बोधन गरेको कुरालाई र खास गरी हाम्रो पृष्ठभूमि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी भए तापनि माओवादी केन्द्रको अथवा तत्कालीन माओवादीको चाहिँ पृष्ठभूमि भएको आन्दोलन बारे उहाँको जुन टिप्पणी छ, जुन बुझाइ छ, जुन राजनीतिक दृष्टिकोण छ, त्यो एकदमै घातक छ, त्यो साध्यै गलत छ. त्यसैले केपी ओलीसँग हामी एमालेसँग एकता चाहन्छौँ, वामपन्थी ध्रुवीकरण चाहन्छौँ, तर केपी ओली प्रवृत्तिसँग होइन. र केपी ओली प्रवृत्तिसँगको एकता र ध्रुवीकरणको चाहिँ कुनै अर्थ र औचित्य छैन भन्ने मेरो आफ्नो बुझाइ छ. मैले त्यो कुरा चाहिँ अरू अन्य हिसाबले पनि मैले राखेको छु. पार्टीमा पनि मेरो कुरा त्यही हो कि केपी ओलीसँगको एकता चाहिँ एमालेसँगको एकता वा चाहिँ वामपन्थी एकता र ध्रुवीकरण हुन सक्दैन. त्यो एउटा नकारात्मक प्रवृत्तिको रूपमा केपी ओली चाहिँ देशले बिहोरिसकेको छ, बुझिसकेको छ. त्यसैले अब त्यो रूपान्तरण सहितको एमालेसँगको एकता ध्रुवीकरण हुनुपर्दछ भन्ने कुरा हो.
8: सम्भव छ आजको दिनमा अब
9: त्यो सम्भव बनाउनु पर्छ. सत्ताको लागि फेरि सबै कुरा राम्रो र जायज देख्ने कुरा गल्ती ठिक होइन. त्यो गल्ती अब हामीले गर्नु हुँदैन.
8: र समग्र रूपमा चाहिँ देशको अब सबैले सुशासनकै कुरा गर्छन् होइन, अब किनभने भ्रष्टाचारीहरू चाहिँ कारवाहीको दायरामा आएको, कडगरामा उभिएको कुरा, अब यो जुन मर्निङ सो अफ द डे भन्छ, सरकारको अहिलेको यो मूल्याङ्कन कसरी हेर्नु भएको छ तपाईँले? विद्यार्थी सङ्गठन खारेजदेखि लिएर, ट्रेड युनियन खारेजदेखि लिएर, कैयन क्रियाकलापबाट सरकारलाई न्यायालयले चाहिँ धक्का त दिया छ होइन, क्रियाकलाप कस्तो छ?
9: सरकार जुन एजेन्डा र मुद्दाले हिजोको परम्परागत दलहरूलाई प्रतिस्थापन गरेर जो आयो, अब अहिलेको स्थितिमा हेर्दाखेरि ती एजेन्डा र मुद्दाहरूमा यो सरकार पनि खरो उत्रिन सकेको देखिँदैन. चाहे सुशासनको मामलामा होस्, चाहे चाहिँ भ्रष्टाचार विरुद्धको गतिविधिको मामलामा होस्, चाहे यो चाहिँ विधिको शासनको कुरामा होस्, चाहे चाहिँ राजनीतिको नयाँपन दिने कुरामा होस्, युवाहरूलाई रोजगारको कुरामा होस्, चाहे चाहिँ आधारभूत तहदेखि लिएर व्यापार व्यवसायसम्मलाई उत्साहित बनाउने कुरामा होस्, करको मामलादेखि लिएर चाहिँ किसान मजदुरसम्मका कुराहरूसम्मलाई हेर्दाखेरि सरकार चाहिँ अपेक्षाकृत र जुन एजेन्डा र मुद्दाको कारणले गर्दाखेरि आयो त्यो अनुरूप खरो उत्रिन सकेको देखिएन. बरु पार्टीभित्र पनि उहाँहरूको आन्तरिक खिचापानी पनि देखियो, जस्तो समानान्तर गतिविधि जस्तो अथवा चाहिँ डबल इन्जिनवाला चाहिँ प्लेन भने जस्तो पनि देखा पऱ्यो. त्यो सबै कुरालाई एक ठाउँमा राखेर हेर्दाखेरि जस्तो चाहिँ हिजोको जेएनजी विद्रोह पछाडि जसरी रासोपा र रासोपा वरिपरि एजेन्डा र मुद्दाहरू केन्द्रीकृत भए, त्यो एजेन्डा र मुद्दाहरू मात्रै थिए, ती एजेन्डा र मुद्दाहरू सुन्नको लागि भन्नुको लागि चाहिँ राम्रो थिए अथवा त्यो कुराहरू सुन्नको लागि चाहिँ आनन्दित थिए, तर काम र परिणामले हेर्दाखेरि चाहिँ त्यो अपेक्षाकृत छैन, त्यो आशातीत छैन, र यसले अलिक धेरै आशाभन्दा पनि आम मान्छेमा निराशा नै बढाइराखेको छ भन्ने चाहिँ मेरो चाहिँ त्यो बुझाइ छ।
8: हस् रञ्जितजी, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपाका नेता, पूर्व विद्यार्थी नेता रञ्जित तामाङ, आजले श्रोता नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
11: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98550 26 440।
12: It's 7 o'clock, अहिले 7 बजेको छ।
13: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
14: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।

माडीमा श्रम सुनवाई लेबर हियरिङ मोडल कार्यक्रम सम्पन्न ध्रुवीय हात्तीको लोकेसन सेयर गर्ने रात्रिकालीन अपडेटले नागरिकहरूमा सूचनासँगै त्रास बढ्दो। नारायणी लिफ्टको 13 किलोमिटर नहर अतिक्रमणमा चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको संख्या बढ्दो। चितवन राष्ट्रिय परिचय पत्र बनाउनेको भिड बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दिन थालियो सेवा। सिराहामा गोली चल्यो, 2 जना घाइते, 6 जना नियन्त्रणमा। र कङ्ग्रेसले घोषणा गर्यो एनसी फर एनसी अभियान। अभियन्ता वेदिका केसी पक्राउ दोलखामा पहिरोमा परेका 1 जना पुरुष 3 दिनदेखि बेपत्ता। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौँ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ती विश्वकर्माको तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडीमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूको पेसागत जोखिम तथा सुरक्षालाई मध्यनजर गर्दै रोजगारदाता र सरकारी निकायसँग श्रम सुनवाई लेबर हियरिङ मोडल कार्यक्रम सम्पन्न भएको छ। चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजना तथा एक्सन एडको सहकार्यमा माडी नगर स्तरीय संवाद कार्यक्रम होटल प्याराडाइजमा सञ्चालन गरिएको हो। कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको कार्यस्थलको सुरक्षा अवस्था, न्यूनतम ज्याला प्राप्ति, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा समग्र स्वास्थ्य र सुरक्षाको अवस्था बारे जानकारी लिने उद्देश्य राखिएको थियो। कार्यक्रममा सहभागीहरूले आफू कार्यरत स्थलको अवस्था, भोगाई र चुनौती बारे अनुभव साटासाट गरेका थिए। साथै श्रमिकहरूले उठाएका प्रश्न तथा गुनासोहरूको उत्तरित जिल्ला बार एसोसिएसनका सहसचिव पवित्र सुवेदी, माडी नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष डण्डापानी पौडेल र उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले गर्नुभएको थियो। माडीका श्रमिक महिला इलाका प्रहरी कार्यालय माडीका प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पत्रकार प्रतिमा सिलवालले गर्नुभएको थियो। चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुख्यात जङ्गली हात्ती ध्रुवेको लोकेसन सेयर गर्दै सो क्षेत्र वरपर रहनेहरूलाई सचेत रहन रात्रिकालीन अपडेटले नागरिकहरूमा सूचनासँगै त्रास समेत बढाएको छ। हात्तीको लोकेसन थाहा पाएसँगै सो क्षेत्रमा सुरक्षाकर्मी वा सेनाको टोली खटाई नागरिकहरूको जीवधनको सुरक्षा दिनुपर्ने भन्दै स्थानीयले सुरक्षाकर्मी खटिसकेकाले ढुक्क रहन भन्दै स्टाटस पोस्ट गर्न निकुञ्ज प्रशासन र निकुञ्ज रक्षक सेना समक्ष माग गरेका छन्। स्थानीय बासिन्दा वसन्तराज अरियालले हात्तीका कारण रातभर जागराम बस्नुपर्ने अवस्था आएको बताए। हात्ती कहिले घरमै आएर आक्रमण गर्छ भन्ने डरले सुत्न समेत गाह्रो भएको छ। उनले भने राज्यका लागि जनताको जीवन भन्दा हात्ती महत्वपूर्ण हो कि भन्ने प्रश्न उठेको छ। यस्तै रोजिना विष्णु थापाले निकुञ्जको कार्यशैलीप्रति प्रश्न उठाउँदै हात्तीको अवस्थाबारे जान पहिले नै हुँदाहुँदै पनि समयमै गस्ती परिचालन नहुने गरेको बताइन्। घटना भएपछि मात्रै सक्रिय हुने होइन, घटना हुन नदिन नै जिम्मेवार निकायको काम हो। उनले भनिन्, उनका अनुसार सतर्क रहनुहोस् भन्ने सूचना मात्रले जनताको जीवधन सुरक्षित हुँदैन। अर्का स्थानीय अरविन्द पौडेलले रेडियो कलर जडान गरेर सूचना दिने मात्र पर्याप्त नभएको उल्लेख गर्दै हात्तीको लोकेसन थाहा पाउने बित्तिकै गस्ती खटाइनुपर्ने बताए। दिलबहादुर गायकले पनि सूचना आउँदासम्म हात्ती बस्तीमै आइपुग्ने गरेको भन्दै मानव जीवनको सुरक्षामा कमजोरी देखिएको औलाए। स्थानीयवासीहरूका अनुसार कच्ची घर भएका बस्तीहरूमा जोखिम अझ बढिरहेको छ। रातिको समयमा सुरक्षाको अभाव हुँदा ओर परिवार सहित त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। तत्काल एसएमएस मार्फत सूचना प्रणाली, नियमित गस्ती परिचालन र विशेष उद्धार टोली तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले वन्यजन्तु संरक्षणसँगै मानव जीवनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माग गरेका छन्। नारायणी लिफ्ट सिंचाइ आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा परेको छ। नहर भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्छ। नहरको जग्गा विभिन्न व्यक्ति, संघ संस्था, समूह र सरकारी निकायले वर्षौंदेखि ओगटेका छन्। अतिक्रमण बढेपछि लिफ्ट सिंचाइ अन्तर्गत सी नहर हराएर नक्सामा सीमित बन्न पुगेको छ। भरतपुर महानगरपालिका 1 मा पर्ने नारायणी लिफ्ट सिंचाइ विक्रमसम्म 2040 सञ्चालनमा आएको थियो।

चितवनमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड लाग्न थालेपछि जिल्ला प्रशासन कार्यालयले साँझसम्म सेवा दिन थालेको छ। राष्ट्रिय परिचय पत्र सेवाका लागि बिहिबारदेखि बिहान 8 बजेबाट साँझ 7 बजेसम्म समय व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ। केही दिन यता अस्वाभाविक रूपमा सेवा गराएको भीड लागेपछि चितवन प्रशासनले दोब्बर सेवा दिने गरी समय अवधि बढाएको हो। चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्य चौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका छन्। पछिल्ला वर्षमा स्वास्थ्य संस्थाको पहुँच, निशुल्क प्रसूति सेवा र चेतना स्तरमा भएको वृद्धिले सुरेणी परम्परागत सुत्केरी गराउनेको भरमा नपर्ने महिलाहरू नजिकको स्वास्थ्य चौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका हुन्। चितवनको भरतपुर जिल्ला अस्पतालबाट आर्थिक वर्ष 2082-83 7853 महिलाले प्रसूति सेवा लिएका छन्। जेएनजी प्रदर्शनका क्रममा आगलागीबाट क्षति भएको भरतपुरस्थित भूमि प्रशासन कार्यालय मालपोत परिसरभित्र सेवा गराइका लागि खानेपानीको व्यवस्था मिलाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरावश्य नेपाली संघका निवर्तमान अध्यक्ष आरके शर्माले सो कार्यालय परिसरभित्र खानेपानी सहित शौचालयको पुननिर्माण पनि सहयोग गर्नुभएको थियो। कार्यालय प्रमुख निरबहादुर दाहालले ती संरचनाबाट सेवा गराइलाई थप सहज हुने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी अर्यालले जेएनजी आन्दोलनपछि सरकारी कार्यालयलाई दाताको सहयोग मागेरे पूर्वाधार निर्माण गरिरहेको जानकारी दिनुभयो। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मौजुदा मन्त्री परिषद कार्य विभाजन गर्नुभएको हो। मुख्यमन्त्री बानियाको सिफारिशमा नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम प्रदेश प्रमुख देवकोटाले बिहिबार मन्त्रीहरूको कार्य विभाजन गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री बानिया सहित 8 सदस्य मन्त्री परिषदमा जिम्मेवारी बाँडफाँड गरिएको हो। मुख्यमन्त्री को नेतृत्वमा शिवराज अधिकारीले तत्काल आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, उर्मिला नेपालले कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्रालय, कञ्चन चन्द्र वादेले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रभात तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपालभित्र आउने र यहाँबाट बाहिर लैजाने सम्बन्धमा नयाँ व्यवस्था सार्वजनिक गर्दै यसअघिको सूचनालाई परिमार्जन गरेको छ। विदेशी विनिमय नियत गर्ने ऐन 2019 र सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 व्यवस्थाका आधारमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहिबार यो जानकारी गराएको हो। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले 26 दिनपछि अनसन अन्त्य गरेका छन्। उनले केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहका साथै लेह लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनसन तोडेका हुन्। उनले यो जानकारी सामाजिक सञ्जाल एक्स मार्फत दिएका छन्। उनका अनुसार लामो छलफल, केही शर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनसन अन्त्य गर्ने निर्णय गरिएको बताएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापा सहित 7 जना तथा निर्माण कम्पनी बिकोई धुलीखेल जेवी वानेश्वर काठमाडौँ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती नगरपालिका 11 सर्लाह स्थित बागमती फन पार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता, लागत बढाएर ठेक्का स्वीकृत गर्ने तथा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याएको आरोपमा उनीहरू विरुद्ध बिहिबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। सिराहाको लाहानमा लागू औषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरी 6 जनालाई नियन्त्रणमा लिएको छ। बिहिबार लाहान नगरपालिका वडा नम्बर 3 स्थित हस्पिटल चोकमा ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने क्रममा गोली चलाएको हो। प्रहरीको गोली लागेर 2 जना घाइते भएका छन्। घाइते हुनेमा 1 नेपाली र 1 भारतीय नागरिक रहेका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। लागू औषध नियन्त्रण ब्युरोको तथ्याङ्क अनुसार पछिल्लो 1 वर्षमा 2082 साउनदेखि 2083 असार मसान्तसम्ममा काठमाडौँ उपत्यकाका र माथहतका युनिटहरूमा मात्रै 32 केजी 141 ग्राम खैरो हिरोइन बरामद गरिएको छ। खैरो हिरोइन बाहेक नेपाललाई ट्रान्जिट बनाएर भारत तथा अन्य मुलुकतर्फ ओसार पसार हुन रोकिनु र कोकिन र सेतो हिरोइन पनि ठूलो

परिणाममा नियन्त्रणमा लिएको छ। नेपाली कंग्रेसभित्रको संस्थापन इतर निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले पार्टीको वर्तमान अवस्थालाई चेर्दै नयाँ कार्यदिशा तय गर्ने भन्दै साउन 29 गतेदेखि राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ। पार्टीका संस्थापक विश्वेश्वर प्रसाद कोइराला बीपीको 44 औं स्मृति दिवसको अवसर पारेर साउन 6 गते प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भेलाको मिति घोषणा गरिएको हो। भेलाका लागि शुक्रबारदेखि तयारी सुरु गर्ने सो समूहले जनाएको छ। नेपाली कंग्रेसले नयाँ अभियान घोषणा गरेको छ। बीपी कोइरालाको 44 औं स्मृति दिवसका अवसरमा बिहिबार राष्ट्रिय सभागृहमा आयोजित नवीन परिस्थिति नवीन संकल्प नवीन अभियान घोषणा कार्यक्रममा सभापति गगन थापाले सो अभियानको घोषणा गर्नुभएको हो। यसको उद्देश्य नेपाली कंग्रेस फर नेशनल कज हुने बताउनुभयो। यो अभियान भदौ 24 गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीको अवसर पारेर सुरुवात गरिने थापाले बताउनुभयो। दोलखाको गौरीशंकर गाउँपालिका 9 स्थित मूल खर्कमा वर्षाका कारण पहिरोमा परेका एकजना पुरुष 3 दिनदेखि बेपत्ता छन्। साउन 5 वर्षाका कारण आएको पहिरोमा परेर मूल खर्क बस्ने 70 वर्षीय पुरुष बेपत्ता भएका हुन्। उनको खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सोही पहिरोमा परेर अड्किएका 4 उद्धार गरिएको छ। सिनर्जी जलविद्युत आयोजनाका 4 कर्मचारीको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। प्रहरीले अभियन्ता बेदीका केसीलाई पक्राउ गरेको छ। केसीलाई बिहिबार पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले जानकारी दिए। ब्युरोले उनी विरूद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ। आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने बेदीका पछिल्लो समय चर्चामा थिइन्। उनी विरूद्ध कथावाचिका राधिका दासीले उजुरी गरेको बताइएको छ। झापाको दमकमा कार मोटरसाइकल र साइकल एक आपसमा ठोकिँदा साइकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका 4 स्थित भाइरल रोडको संगमचोक नजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 91% मापन गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीमा श्रम सुनुवाई लेबर हियरिङ मोडल कार्यक्रम सम्पन्न। ध्रुवी हात्तीको लोकेसन सेयर गर्ने रात्रिकालीन अपडेट। नागरिकहरूमा सूचनासँगै त्रास बढ्दो। नारायणी लिफ्टको 13 किलोमिटर नहर अतिक्रमणमा चितवनमा स्वास्थ्य संस्थामै प्रसुति गराउने महिलाको संख्या बढ्दो। चितवनमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड। बिहान 8 साँझ 7 दिन थालियो सेवा। सिराहामा गोली चल्यो, 2 घाइते, 6 नियन्त्रणमा। र कङ्ग्रेसले घोषणा गर्यो एनसी फर एनसी अभियान। अभियन्ता बेदीका केसी पक्राउ। दोलखामा पहिरोमा परेका 1 पुरुष 3 बेपत्ता। हवस् त, आजका लागि बिहान 7 स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हार्दिक धन्यवाद छ।
1: होइन, छिमेकीसँगको सम्बन्ध राम्रो हुनुपर्छ, होइन? दुई देश बिचको सम्बन्धको कुरा गर्नुहोस्, दुईवटा घर बिचको सम्बन्धको कुरा गर्नुहोस्, हुन त अब छिमेकीलाई फेर्न सकिँदैन भनिन्छ, होइन? आफ्ना छिमेकीहरूलाई चाहिँ छिमेकीसँगको पारस्परिक सम्बन्धले गर्दाखेरि नै देशमा विकास हुने कुरा, छिमेकीसँगको आत्मीयताले गर्दाखेरि धेरै कुराहरू चाहिँ छिमेकीबाट पनि हामीले सहयोगहरू फाइदाहरू दिन सक्छौँ। यसमा दुई मात्र होइन, यसमा तपाईँ कन्भिन्स हुनुहुन्छ। तर आज हिजो प्रधानमन्त्री बालेन्द्र शाह बालेनजीलाई जब भारतीय विदेश मन्त्रीदेखि लिएर राजदूतहरूले भेट्न खोज्दा उहाँले प्रोटोकलको हिसाब देखाएर भेट गर्नु भएन, होइन? त्यतिखेर कुरा आयो। तर अहिले चाहिँ उहाँकै सचिवालयका प्रमुख स्वकीय सचिव कुमार बेन खुसुक भारत गएको कुरा आयो। उहाँ चाहिँ सिमरासम्म एयरलाइन्सबाट जानुभयो अरे, त्यहाँबाट अर्को बाटो प्रयोग गरेर स्थल मार्गबाट भारत पुग्नुभयो। आज डोभालसँग भेट्नुभयो, प्रधानमन्त्रीको भ्रमणको चाँजोबाजो मिलाउन त परराष्ट्र मन्त्रालय अन्तर्गत जानुपर्ने होला, बोला बेला नजाने, बोला भन्न जाने भन्ने खालका बहसमा आउन थाले त यो के भइरहेको छ यस्तो किसिमले?
2: अब यो मैले तपाईँकै टेलिभिजनमा एकचोटि अलि पहिले भनेको थिएँ जस्तो लाग्छ। अहिले बालेन बाबुहरू अलि उत्ताउलो व्यवहार गरिराख्नु भएको छ र यस्तो गर्नु हुँदैन। त्यहाँ कुमार बेन बाबु गएको नगएकोसँग के कुरो भयो र किनभने बालेनजीसँग सल्लाह नगरिकन कुमार बेन त्यसरी गएको होला भनेर म अनुमानै गर्दिनँ, होइन? त्यसले गर्दाखेरि चाहिँ वर्तमान नेपालको प्रधानमन्त्रीको जुन केटाकेटीपन देखिया छ र के विषयमा उताउलोपन पनि देखिया छ, यसलाई तुरुन्तै सुधार्न राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमता र लोकतन्त्रको हितको पक्षमा उभिन म उहाँहरूलाई सुझाव दिन चाहन्छु। अब यो जुन आज कान्तिपुरको मुख्य विषय जस्तै गरी आएको छ तपाईँले उठाउनु भएको,
1: होइन कान्तिपुरको विषय मात्र होइन, हामीले त हिजो अस्ति तिन दिनदेखि रेगुलर रूपमा उठाइरहेका छौँ यो विषयलाई।
2: अच्छा, संयोगले होला मैले चाहिँ सुन्न नपाएको हुन सक्छु। र यो जुन स्थिति आएको छ यसबारेमा कुमार बेनजीलाई म केही भन्न चाहन्न, किन उहाँ त प्रधानमन्त्रीको सल्लाहकार भएको हुनाले प्रधानमन्त्री नपठाइकन उहाँ जानुभयो होला त्यसरी भन्ने मलाई अनुमानै लाग्दैन।
1: मैले तपाईँसँग बुझ्न खोजेको के हो भने हिजो लामो समय नेपालको पोलिटिक्समा हुनुहुन्छ, राजनीतिमा हुनुहुन्छ, तर हामीलाई एउटा के आरोप लाग्ने गर्दछ भने छिमेकीसँग लम्पसार पर्छन् दलहरू, दलका नेताहरू, व्यक्तिहरू। तर जब छिमेकीले चाहिँ भ्यालु दिन्छ दुई देश बिचको सम्बन्ध र सहकार्यको विषयमा चाहिँ आफूले चाहिँ जुन किसिमको एउटा अवसर आएको हुन्छ त्यति बेला वास्ता नगर्ने, इग्नोर गर्ने, उता जाने, यता आइसकेपछि गाली गर्ने भन्ने हिजोको टेन्डेन्सी। तर आज पनि बोलाउँदा नजाने, बोला भन्न गएका हुन् कि वा चाहिँ भ्रमणकै कुरा हो भने परराष्ट्र मन्त्रालय अन्तर्गत जानुपर्ने होला वा चाहिँ सचिवालयकै सदस्यलाई किन पठाइयो भन्ने एउटा विषय छ। अर्को म हिजो सुन्दैछु भौतिक पूर्वाधार मन्त्रीले पनि आफ्नै सचिवालयको एकजना के अरे व्यक्तिलाई चाहिँ अमेरिका पठाउनु भएको छ अरे एउटा कुनै प्रोग्राममा, जबकि सहसचिव स्तर सचिव स्तरका व्यक्तिहरू जानुपर्छ त्यसमा त राज्यको प्रतिनिधित्व गरेर, होइन? यस्तो हुन्थ्यो कि हिजो पनि भन्न खोजेँ मैले।
2: अब यस्तो चाहिँ मैले चाहिँ अहिलेसम्म सुनेको छैन, म चाहिँ कमसेकम चाहिँ मैले यो देशको 15 सालमा निर्वाचन भयो, 16 सालमा बिपीको सरकार बन्यो, त्यो बेलादेखि यताका चाहिँ जुनसुकै सरकार भए पनि यस्तो काँचोपन चाहिँ मैले देखेको थिएन। अब अहिले यो देखिराखेको छ, यसबारेमा म अर्को केही भन्न भन्दा पनि म के भन्न चाहन्छु भने यो अहिले तपाईँले भन्नुभएको विषय चाहिँ दिया नखाने कोल चाट्ने भन्ने हाम्रो पुर्ख्यौलीको उखान छ, होइन? दिएको नखाने अनि राति चाहिँ कोल भनेको चाहिँ तेल पेल्ने, अब त्यो बदमको तेल पनि हुनसक्छ, तोरीको पनि हुनसक्छ, चाट्ने भन्ने खालको जस्तै गरी जतिखेर बोलाउँदाखेरि चाहिँ नजाने, किन हाम्रो 1880 किलोमिटर सिमाना भारतसँग जोडिएको छ र आर्थिक, सामाजिक, सांस्कृतिक नेपालको चाहिँ नियर अबाउट 65% व्यापार भारतसँगै हुन्छ र चाहिँ व्यापारिक सम्बन्ध मात्रै होइन, अब यो चाहिँ सामाजिक, सांस्कृतिक, धार्मिक, हाम्रा चाहिँ लाखौँ मान्छेहरू भनेको तीर्थ गर्न गर्नको निम्ति त्यहाँ पुग्छन्। र यो खालको स्थितिमा उत्तरपट्टि चीनसँग 1408 किलोमिटर सिमाना जोडिएको छ, यी दुई देश हाम्रो छिमेकी हुन् र यसलाई प्रधान शाहको बेलादेखि नै दुई ढुङ्गाको तरुल भन्ने शब्द थियो, त्यो शब्द उचित अनुचित जे भए पनि हामी दुईतिर छौँ, त्यसमा सन्तुलित पराजनीति अप्नाउनु पर्छ भन्ने उद्देश्यसँग अन्तर्निहित भएको हुनु पर्दछ भन्ने मलाई लाग्छ। त्यसले गर्दा अहिले हामीले चाहिँ कहिले चर्को विरोधमा उत्रिने कुरा पनि गलत हुन्छ र त्यसै गरी चाहिँ लम्पसार पर्ने कुरा त महागलत हुन्छ। त्यसले गर्दा वर्तमान प्रधानमन्त्रीले जुन संसदमा 17 गते होइन जुन खालको चाहिँ संसदमा बोल्नुभयो, म त प्रधानमन्त्री भएपछि मात्रै मैले थाहा पाएँ, होइन भारत त होइन हामीले त हाम्रै हामीले त धेरै ठाउँ विचारे छौँ भन्नुभयो भनेपछि यस्तो खालको कच्चा अभिव्यक्ति पहिलो नम्बरमा त प्रधानमन्त्रीलाई र वर्तमान मन्त्रीहरू जो सिद्धै पनि हुनुहुन्छ उहाँहरूलाई लिखित मात्रै बोल्ने गर्नु संसदमा बोल्दाखेरि औपचारिक उसमा बोल्दाखेरि लिखित नबोलेपछि चाहिँ यस्तो खालका हुन जान्छ होला होइन। अर्को कुराहरू अब छिमेकीले ढाकेपछि समय परिस्थिति भनेकै दिन नहुन सक्छ र चाहिँ उत्तरको होस् कि दक्षिणको होस् अनि छिमेकीसँग हाम्रो सम्बन्ध राम्रो हुनु पर्दछ र आर्थिक सामाजिक सांस्कृतिक र दैनिक जीवनसँग पनि गाँसिएको देखिहाल्नु अस्ति चाहिँ 100 रुपियाँभन्दा बढीको चाहिँ सामानमा त्यो बन्सार लाग्ने भनेपछि एक्कायो केरा ल्याउँदाखेरि अप्ठ्यारो परेको घटनाहरू छन्। यस्ता खालका कुराहरूमा हतारमा निर्णय गर्ने र फुर्सदमा पस्ताउने कुरा जस्तो ट्याक्सकै विषयमा पनि अब सुवर्णीमाली दिले भन्नुभयो सल्लाह गरे प्रधानमन्त्रीसँग सल्लाह गरेरै त्यो राख्या हो र अहिले हटाउँदाखेरि पनि सल्लाह गरे हटाएको भनेर उहाँले भरभिटम बोल्नु भएको छ।
1: जस्तो एउटा कुरा ठीक छ त्यहाँ जाउँला केशव बरालजी, परराष्ट्र मन्त्रालयकै एकजनाले हामीलाई के भन्नु भएको छ नि होइन अब यसरी चाहिँ जानु हुन्थेन यो भ्रमणको लागि, हामी नजानु भन्थ्यौँ, सुझाव चाहिँ हामी दिन्थ्यौँ तर सुझावै नदिकन उहाँ त सिधै गएर आजित डोभाललाई भेटेको खबर आयो, हामीले पनि त्यो पत्र पत्रिका यसो हेडलाइनहरू सञ्चार माध्यममा सुन्यौँ भन्नुभएको छ क्या।
2: त्यो भन्दै थिएँ
1: यो हल्का हुन खोजे, एकचोटि आरजु राणा देउबा भारतमा गएर बासै बसेको कुरा पनि चर्चामा आएको थियो नि त होइन यसभन्दा अगाडि सरकारमा
2: होइन, उहाँले चाहिँ अब राखी बाँध्न पनि जानुभएको थियो होला, उहाँको चाहिँ अब पारिवारिक सम्बन्ध हाम्रो चाहिँ राणा शाह परिवारको चाहिँ भनेको बेहेबरी अलिक बढी,
1: उहाँ त परराष्ट्र मन्त्री पनि त हुनुहुन्थ्यो देउरा होइन राष्ट्रको,
2: होइन परराष्ट्रमन्त्री भएको बेलामा होइन त्योभन्दा पहिले
1: होइन परराष्ट्र मन्त्री भएकै बेलामा पनि उता विदेशबाट कता कता आएर भारत भएर उहाँ बसेर तपाईँले सुन्नुभएको रहेछ,
2: विदेशबाट आउँदाखेरिको कुरो चाहिँ हो तपाईँले भने, अर्को भने चाहिँ राखी बाँध्ने जुन बेला थियो
1: राखी त बाँध्न पाइयो
2: होइन, उहाँ सांसद मात्रै हुनुहुन्थ्यो
1: राखी त बाँध्न पाइयो, तर चाहिँ अब एउटा सचिवालयको सदस्य गएर चाहिँ यसरी लम्पसारै पर्ने भनौँ वा चाहिँ छलफलमै जाने कुरा चाहिँ अलि राष्ट्रको सार्वभौमिकताको विषय पनि जोडिन्छ कि यसमा भन्न खोजेँ मैले,
2: यो असाध्यै गम्भीर विषय तपाईँले उठान गर्नुभएकोमा तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु। यसमा कुमार बेन बाबुलाई म केही भन्न चाहन्न होइन, ललितपुरको कुपनडोलको बाबु हुनुहुन्छ र चाहिँ व्यञ्जन परिवार भनेको चाहिँ अब ललितपुर जिल्लाको एउटा चाहिँ विशेष खालको परिवार पनि हो, तर उहाँलाई होइन प्रधानमन्त्रीसँग सल्लाह नगरिकन उहाँ जानुभएको छैन पहिलो नम्बरमा,
1: सल्लाह नगरिकन अजित डोभाललाई एक्ला एक्लै त किन भेट्नुहुन्छ र भने के,
2: त्यही त त्यसले गर्दा कुमार बेनको कुरो होइन, बालेनजीको वर्तमान नेपालको प्रधानमन्त्रीजीको जुन कार्यशैली हो कार्यपद्धति हो र यो मन्त्री परिषदभित्रका अरूको पनि जुन कुरा अमेरिका पठाएको कुरा पनि
1: गर्नुभयो
2: बिल्कुल गलत तरिका हो र यसलाई तुरन्तै करेक्सन गर्न तपाईँहरूको गल्तीले गर्दा नेपालको स्वाधीनता नेपालको स्वाभिमान र नेपालको चाहिँ राष्ट्रियतामाथि चाहिँ प्रश्न उठ्ने गरी कुनै गतिविधि नगर्नको निम्ति म तपाईँको मिडिया मार्फत विशेष अनुरोध गर्न चाहन्छु र स्वदेश र प्रवास रहेका होइन लाखौँ लाख नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि यो जुन वर्तमान सरकारको क्रियाकलापको बारेमा आफ्नो ठाउँबाट सचेत हुनको निम्ति पनि म निवेदन गर्न चाहन्छु।
1: अब राष्ट्रसभाका सभापति रवि लामिछाने चाहिँ चीन भ्रमण जाँदै हुनुहुन्छ, उहाँले चाहिँ अलिकति सन्तुलित सम्बन्ध राख्दै हुनुहुन्छ, राजनीतिमा आफूलाई अलिकति अगाडि उभ्याउँदै हुनुहुन्छ यतिखेर।

0: गतिविधिले राष्ट्रको शिरलाई उच्च राखेर अगाडि बढ्नको निम्ति चाहिँ अब यो चाहिँ रवि बाबुको जुन चीन भ्रमणको कुरा सुनेको छु मैले, त्यसबारेमा पनि सफलताको शुभकामना दिन चाहन्छु म।
1: अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ डेलिभरीको कुरामा राम्रै काम गरिरहेको छ होइन, जनताहरू खुसी छन् होइन यतिखेर?
0: अब होइन, अब त्यो के छ भने यो केही मान्छे खुसी होलान् होइन, किनभने अहिले अब चाहिँ बालेन बाबुले चाहिँ विभिन्न क्षेत्र

0: होइन भनेपछि यो के छ भने यो चाहिँ अँध्यारो कुनामा बसेर एक्लै परिचालन गर्ने तरिका गर्नु गर्दै जानुभयो भने उहाँको अत्याधिक 182 अब प्लस एक पनि भनौँ किनभने चाहिँ अब चाहिँ स्वतन्त्रबाट जित्नुभएको साथी पनि त्यहाँ सामेल हुनुभएको छ भनेर यत्रो बहुमत आएको सरकारले गर्ने गतिविधिले देशको निम्ति र लामो समयसम्म असर पर्ने खालका कतिपय कुरो देखिएको छ। त्यसले गर्दा जुन विषयको जस्तो परराष्ट्रसँग सम्बन्धित विषय परराष्ट्र मन्त्रीलाई सुइँको नदिइकन चाहिँ गतिविधि गर्ने, उद्योगसँग घाँसिएका विषय उद्योग मन्त्रीसँग सुइँको नदिइकन गर्ने कुराहरू भनेको र कतिपय त म सुन्छु मन्त्रालयमा कतिपय समस्या लिएर जान्छन्, जाँदाखेरि भनेको मन्त्री निरीह देखिन्छन् र मन्त्रीका निम्ति सल्लाहकार जुन राखिया छ उहाँहरूको चाहिँ कुरा गतिविधि बढी हुन्छ भन्ने छ सुन्ने गरेका छ। त्यस हुनाले यस्तो नगर्न र यो राज्य चलाउने भनेको ख्याल सट्टाको विषय होइन, भाँडाकुटी खेलेको जस्तो होइन, यसलाई साह्रै गम्भीर हुन हल्का फुल्का ढङ्गले गतिविधि नगर्नको निम्ति चाहिँ म वर्तमान समाज प्रधानमन्त्री र सम्पूर्ण चाहिँ अब खास गरिकन रवि बाबुलाई म विशेष अनुरोध गर्न चाहन्छु कि यस्तो कमजोरी नगर्नको निम्ति करेक्सन गर्नको निम्ति करेक्सन हुनको निम्ति चाहिँ अनुरोध गर्न चाहन्छु र सिँगै नेपाली जनताहरू पनि तपाईँहरू आफ्नो ठाउँबाट सचेत हुन र यो गतिविधिले राष्ट्रलाई दुर्गामी असर के पार्छ भन्ने कुरो चाहिँ गहिरो अध्ययन गर्नको निम्ति म सम्पूर्ण नागरिक समाजलाई पनि र सबै दाजुभाइ दिदीबहिनीहरूलाई पनि म विशेष अनुरोध गर्छु देश अप्ठ्यारो अवस्थामा छ।
1: अब के गर्ने केशव बडालजी, तपाईँहरूले त अनुरोध गर्ने विरोध गर्ने होइन त्यही त छ नि काम, अब त के गर्नुहुन्छ, बहुमत छैन होइन, जनताले त अब जनताले देखाइदिइहाले होइन, समस्या छ नि त तपाईँहरूलाई पनि, के गर्नुहुन्छ अब?
0: अब यो चाहिँ वास्तवमा एउटा नागरिकले गर्ने कुरा भनेको देखेको कुरा बोल्ने र चाहिँ सजग बनाउने, राष्ट्र अप्ठ्यारोमा नपरोस्, लोकतन्त्र अप्ठ्यारोमा नपरोस्, वर्तमान संविधानका आधारभूत पक्ष जुन छ राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर नहोस् भन्ने ढङ्गले हामीले दिने सुझाव त्यही हो। तर अब गतिविधि गर्ने कुरा भने चाहिँ बहुमत हुने बित्तिकै जेसुकै गर्न मिल्छ भन्ने सोचमा हुनुहुन्छ भने कृपया त्यसबाट त बरु चाहिँ त्यो बाटोमा नजानको निम्ति म सुझाव दिन चाहन्छु।
1: होइन, 5 वर्षको लागि त म्यान्डेटै पाएको हो नि त, तपाईँहरूले हेर्ने मात्र हो कि अहिले?
0: होइन, त्यो त 5 वर्ष मेन, तर भन्ने त्यही भएर त तपाईँले बोलाउनु भयो, म भन्दैछु नि त, उहाँहरूलाई सुझाव दिइरहेको छु नि त, मैले तपाईँ हट्नुहोस् म हुन्छु भने तर मैले छैन नि त,
1: त्यो त सबै छैन नि त, त्यो भनेर पनि हुँदैन,
0: होइन त्यही त, होइन त्यो भनेकै छैन, नभने कुरो त्यता नजानु, मैले सुझाव दिइरहेको छु कि तपाईँहरू गल्ती गर्ने छुट छैन, किनभने बहुमत आयो भन्ने बित्तिकै र जेसुकै मनपरी गर्न पाइन्छ भन्ने खालको भ्रममा तपाईँहरू हुनुहुन्छ भने तपाईँहरू साह्रै कच्चा अवस्थामा हुनुहुँदो रहेछ भन्ने नेपाली जनताले बुझ्नुपर्ने हुन्छ। बहुमत आउँदैन जेसुकै गर्न पाइन्छ भन्ने होइन।
1: अब सुकुम्बासीहरूलाई तपाईँहरूको हिजोको पुर्ख्यौली कहाँ हो, जिल्ला कहाँ हो, यसो पत्ता लगाएर घर घर जाऊ भन्दैछ फेरि होल्डिङ सेन्टरबाट, ठिकै भन्यो?
0: अब त्यो चाहिँ त्यो मर्न जाऊ भने मैले त्यो सुन्नु चाहिँ सुन्नु भन्नु लागेको थियो, त्यो चाहिँ मर्न जाऊ

0: भन्नु र त्यो भन्नु एउटै कुरा हो. किन भन्दाखेरि चाहिँ कुनै ठाउँमा बाढी पहिरोले लाल पूर्जा छ सबै कुरो छ खोलाएर लग्यो, बाँदरले बसन्ती नदिएर अहिले तपाईँलाई याद छ 50 चाहिँ पालिका 753 पालिका मध्ये 50 पालिका जसमध्ये काठमाडौँको घेरा भ्याली छिमेकको पनि छन् त्यहाँ चाहिँ होइन बाँदरको कारणले गर्दा केही खेती गर्न नमिल्ने छ, कतै बाँदर छ कतै आरक्षण केन्द्र पनि फेरि हाम्रो यति धेरै छन् कि त्यहाँ वरिपरि बस्ने अर्का पो छन् भन्दाखेरि विभिन्न पीडाले गर्दा जो बस्न आउनु भएको छ तिमी आफ्नो जिल्लामा जाऊ भन्दा चाहिँ यहाँ त के छ भने बिहानदेखि बेलुकासम्म चाहिँ अब महिलाहरू अधिकांश है सब पुरुष पनि हुनुहुन्छ उहाँहरू कसैको घरमा गएर सफाई मजदुरको रूपमा काम गर्नुहुन्छ र अब ज्यालाई लिएर आउनुहुन्छ. फेरि अब त्यहाँ चाहिँ पुरुषहरू इँटा बोक्न घर बनाउने ठाउँमा बाटो बनाउने ठाउँमा अब तमाम काम गरेर गुजर चलेको छ. अब त्यहाँ चाहिँ मानव कुनै चाहिँ अब हुम्लाको महिला गाविसमा भएको मान्छे होइन दुई रुपियाँ पनि जग्गा उहाँको त्यहाँ छ त्यसको त्यो केही त्यसले प्रयोग प्रयोजन नभएर आउनु भएको छ भनेपछि त्यहाँ जाऊ भन्नु भने त मर्न जाऊ भन्नु र त्यसमा एउटै हो. किनभने मान्छेलाई चाहिँ बास बस्ने ठाउँको मात्रै समस्या होइन दैनिकी रोजगारीको निम्ति ज्याला गर्ने ठाउँ त चाहियो नि त, कुनै न कुनै श्रम गरेर आय आर्जन गर्ने र बच्चा पाल्ने बच्चालाई स्कुल पठाउने इत्यादि हुन्छ भन्दाखेरि यो चाहिँ के छ भने अत्यन्त अव्यवहारिक र अवैज्ञानिक मात्र होइन मैले त अघि भने यो चाहिँ जुन जुन जिल्लाको छ सबै त्यत्तिकै जाऊ भने चाहिँ मर्न जाऊ भन्नु र त्यसमा चाहिँ खासै अन्तर हुँदैन.
1: अब काठमाडौँमा त सबैले व्यवस्थापन गर्न पनि गाह्रै छ सबैलाई होइन,
0: सबैलाई बस्नु भनेको छैन नि त, 3 करोड नेपाली जनता छन् काठमाडौँमा, 50 लाख मान्छे छन्
1: होइन, अब सुकुमवासीहरूलाई पनि त अब जग्गा सग्गा चाहियो नि त होइन, कताबाट दिने के
0: अनि अनि यो काठमाडौँमा तपाईँको तपाईँ भन्नु न काठमाडौँ हुनुहुन्छ कि कता हुनुहुन्छ,
1: म त यतै छु भारततिर बसिरहेको छु महिना 35-40 गर्दै छु हामी होइन,
0: जति पनि अहिले चाहिँ जुन त्यो युद्धको बेलामा शत्रु देशलाई हमला गर्ने जस्तो गरी एकै दिनमा 24 घन्टाको सूचनामा 35 डोजर प्रयोग गरेर हजारौँ प्रहरी अगाडि राखेर ब्याकमा सेनालाई पनि राखेर र चाहिँ जुन त्यो एउटा केही घर भनेको त नक्सा पास भएको छ घरको चाहिँ घरको नक्सा पास भएको छ लाल पूर्जा छ अनि घर कम्प्लिट भएको प्रमाणपत्र हातमा छ त्यस्तो घरमा पनि दङ दङ गएर जुन भत्काउने काम भएको छ यो भनेको चाहिँ देशमाथिको हमला हो. किनभने जनता भनेको जनता बिनाको देश हुँदैन नि कहीँ पनि होइन, त्यसले गर्दा चाहिँ उत्तरी ध्रुवमा दक्षिण ध्रुवमा चाहिँ देश भनिँदैन नि त, त्यसमाले जनता यो देशका हरेक नागरिकहरूको निम्ति चाहिँ बाँच्न पाउने अधिकार हाम्रो संविधानको होइन धारा 16 एकमै हरेक नागरिकलाई बाँच्न पाउने हक हुन्छ, तर तिनजना भाइ बहिनीहरू सुकुम्बासी बस्तीका मान्छेले सुइसाइड गर्नुपर्ने भयो, सुइसाइड गर्न बाध्य बनाइयो भन्दाखेरि कति कैयौँ अर्को अहिले बिजोग बिरामी भएर दुनियाँभर भएर त्यो रुवावासी त्यो हेर्न तपाईँ जानुभयो भने तपाईँको आँखाबाट आँसु रुकिँदैन होइन, त्यस्तो खालको स्थिति छ. त्यसले गर्दाखेरि चाहिँ विकल्प व्यवस्था बिना जुन गरियो त्यो अपराध गरियो, अरू फेरि चाहिँ जुन जिल्ला हो त्यहीँ जाऊ भन्यो भने अनि के त वर्तमान प्रधानमन्त्री कहाँ जानुभयो बा हजुरबा कहाँ जानुभएको छ उहाँ त्यहीँ त्यहीँ जाने हो र होइन होला नि त. त्यसले गर्दाखेरि चाहिँ हाम्रो देशको वर्तमान संविधानले हरेक नागरिकले आफ्नो देशको कुनै पनि भाग र भेगमा गएर जान पाउने बस्न

0: दुःख दिनेको जनतालाई जाली झोली गर्ने मात्रै देश हो होइन, यो देश सम्पूर्ण नेपाली 3 करोड नेपाली जनताको यो देश भएको हुनाले कुनै पनि जात भाषा धर्म संस्कृति क्षेत्र लिङ्ग र कुनै पनि जिल्लाबाट आएका नागरिकलाई अपमानजनक ढङ्गले हेप्ने अन्याय गर्ने अत्याचार गर्ने अधिकार कसैलाई पनि छैन। त्यो बाटोमा नजानको निम्ति वर्तमान प्रधानमन्त्रीलाई र वर्तमान मन्त्री परिषदका सबैहरूलाई अनुरोध गर्न चाहन्छु र अब रविजीलाई पनि म अनुरोध के गर्छु भने तपाईँ नियन्त्रण गर्न सक्नु भएन भने तपाईँको पार्टीको जुन उभार आएको छ त्यो धेरै दिन नटिक्ने खतरा हुन्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि केशव बरालजी यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार,
0: हार्दिक धन्यवाद।
1: उहाँ नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बराल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुन्छ।
2: नपक्ष नविपक्ष सधैं निष्पक्ष
3: स्वदेश एफएम 93.2 MHz
4: अहिले जे संवादहरू अगाडि बढ्दैछ फेरि नेपालमा फेरि वामपन्थी या कम्युनिस्टहरूको नयाँ ध्रुवीकरण या एकता या मोर्चाबन्दीको सम्भावना अब लगभग फिक्स नै हो नि 100% नै हो कि के छ
5: यसमा? पहिलो नम्बरमा अहिलेको प्रदेशका घटनाक्रमहरूमा वास्तवमा त्यस्तो माथिका राजनीतिक नेताहरूको बिचमा कुरा नमिलेर होइन त्यसपछि यो समस्या उत्पन्न भएको होइन। हिजो हामी सङ्घीय सरकारमा सँगै थियौँ नेपाली काङ्ग्रेस र नेकपा एमाले, त्यो हिसाबले प्रदेशको सरकार पनि सँगै हुनु राम्रो हुन्छ भनेर हामी दुई पार्टीले सत्ता सहकारी गऱ्यौँ र सरकार चलायौँ। अहिले समस्या आएको तपाईँकै प्रदेशबाट हो, खास भने सुदूरपश्चिम प्रदेशबाट समस्या उत्पन्न भयो। सुदूरपश्चिम प्रदेशको कुरा सुन्दै गर्दा माननीय मुख्यमन्त्रीज्यूको अलिकति कार्यशैलीप्रति सत्ता साझेदार दल खुसी हुन सकेन, पटक पटक ती गुनासाहरू आइरहेकै थिए। हामीले सम्झाउने बुझाउने हाम्रो नेतृत्वले अब यहीँ बालकोटमै बोलाएर साथीहरूलाई छलफल गरेर मिलेरै गर्नुहोस् जानुहोस्, तपाईँहरू पनि अलिकति कम हुनुहोस्, बेसी तपाईँहरू पनि नबोल्नुहोस्, समन्वय गरेर जानुहोस् भन्ने हिसाबले सम्झाएर पठाउनु। तर अन्तिम के भयो भन्नुहोला भने यो बजेट निर्माण गर्दै गर्दाखेरि बजेट निर्माण गर्ने पनि उहाँले संसदलाई छलेर सरकारका मन्त्रीहरूलाई छलेर है विभागीय मन्त्रीहरूलाई पनि सूचना नदिइकन एकलौटी ढङ्गले कि एकलौटी ढङ्गले सबै आफ्नो मनोमानी ढङ्गले जे गर्नुभयो त्यो कुरामा चाहिँ हाम्रो नेतृत्वले हात जोडेर सम्झाउँदा पनि साथीहरूलाई सम्झाउन सकिएन। ठिक छ, सरकारै चाहिएको भने हामी समीकरण चेन्ज गर्छौँ, हामीलाई अनुमति दिनुहोस्, तर मुख्यमन्त्रीज्यूसँग हाम्रो मिलेन। हामीले धेरै पटक कुरा गरियो, उहाँले अटेरी गर्नुभयो, टेर्नु भएन होइन, दम्बी हुनुभयो, धेरै हेप्नुभयो, अब हामी सक्दैनौँ, यो बजेट त कुनै हालत नि हामी पास गर्दै गर्दैनौँ, बरु पार्टीले हामीलाई कारवाही गरोस् भन्ने तहसम्मको कुरा भइसकेपछि हाम्रो पार्टीको नेतृत्वले पनि हाम्रो पार्टी अध्यक्षले कङ्ग्रेसका साथीहरूसित पनि कुरा गर्नुभयो, अनि काठमाडौँबाट प्रदीप पौडेल र हाम्रो लेखा आयोगको अध्यक्ष पुष्प कडेललाई पनि पठाउने काम भयो त्यहाँको समस्या समाधान गर्ने भनेर, समाधान हुने स्थिति भएन, कुरा सुनेर आउनुभयो। आइसकेपछि यहाँ पनि बसेर छलफल गर्दाखेरि के भयो भने कङ्ग्रेसले जे भयो त्यसमा मिलाउने कुरा जान सकिन्न, जे छ त्यसैलाई हुबाउ पास गर्नुपर्छ भन्नेतर्फ काङ्ग्रेसको अडान रह्यो केन्द्रमा पनि, तल त मुख्यमन्त्रीज्यूको नेतृत्वमा भएकै कुरा भयो। अनि हाम्रो साथीहरूको कुरा के हो भने अब हात काट्यो पनि अब पार्टीले कारवाही गरे पनि यही बजेटलाई समर्थन गरेर त जान सकिन्न, हाम्रो राजनीति चाहिँ समाप्त बनाउने हो र भन्ने ढङ्गले साथीहरूले कुरा उठाइसकेपछि अलिक पेचिलो बन्यो। पेचिलो भन्यो त कुनै ठुलो कुरै थिएन, कोसीमा पनि कुरा उठाएको थियो,
4: तपाईँको कर्णालीमा पनि त कङ्ग्रेसले सरकारलाई
5: म आउँछु अब त्यो स्थिति भएन, ठुलो कुरै थिएन कि त्यो समस्या, कोसीले पनि गजाङ गजुङ भइरहेकै थियो मिलायो, लुम्बिनीमा पनि गजाङ गजुङ भएकै थियो मिलायो, कानुनलाई नमिस्ने गरी होइन मिलाउन सक्ने ठाउँमा मिलाइदिए भए हुन्थ्यो, त्यसमा चाहिँ मुख्यमन्त्रीज्यू लचिलो बन्नु भएन,
4: उहाँ त कारवाही गर्न जान्छ
5: उहाँ चाहिँ, अनि एकैचोटि अब कारवाही गर्नुभयो, हाम्रो साथीहरू पहिले निक्लिन्छौँ भनेको पनि होइन, राजीनामा दिएको पनि होइन,
4: उहाँले
5: बर्खास्त गरिदिएपछि अब बर्खास्त भयो, अनि उहाँले त्यहाँ बर्खास्त भएपछि यतातिर त केही समस्या आएको थिएन नि कडालीमा, अनि कडालीमा पनि के गर्यो भने यो माथि त्यस्तो नेतृत्व सल्लाह गरेर भयो भन्ने मलाई लाग्दैन, कङ्ग्रेससित भएको भए थाहा छैन, नत्र प्रचण्ड कमलसित नि कुरा गर्दाखेरि त्यस्तो सल्लाह भएको भन्ने बुझिएन.
4: कङ्ग्रेसका सबै मन्त्रीहरूले राजीनामा दिएको
5: थिए अनि फेरि एकाएक मन्त्री परिषदको बैठकको आह्वान गरेका छ. मुख्यमन्त्रीज्यू बैठकमा गएर कुरेर बस्नु भएको छ, उहाँ राजीनामा लिएर जानु हो. यसले अस्वाभाविक भयो. अनि के भयो
4: घटनाक्रमले के देखायो भने कङ्ग्रेस सायद त्यो मेन्टालिटीमा ऊ तयार थियो कि अब हामी एमालेसँगको सहकार्य गर्नु हुँदैन भन्नेमा सायद यो देखियो. यो घटनाक्रमले त्यही हो.
5: त्यो गगनजीले पनि जे भन्नुभयो भन्ने आयो. अब उहाँ चाहिँ सुदूरपश्चिममा जेको त्यही हुन्न भने हामी चाहिँ उहाँहरूसँग मिल्न सक्दैनौँ भन्ने कुरा गर्नुभयो. सुदूरपश्चिममा हामीले साथीहरूलाई मिलन भन्दा जे हो त्यही पास गरेर हुबहु पास गर्ने कुरामा साथीहरू मान्नु भएन. त्यो समस्या थिएकै थियो. अनि उहाँले हठात निकालिदिएपछि त
4: जनताले
5: समस्या भयो. अनि यता कोसी कर्णालीको त केही समस्या होइन भयो. एकैचोटि राजीनामा लिएर आएपछि मुख्यमन्त्री पनि तिन छाक परेर लो यस्तो भयो.

0: भन्ने नेतृत्वसँग कुरा गर्नुभयो, तपाईँ त्यहाँ संवाद गर्नु न भनियो, हामी त्यति धेरै हान्ने हुने किन गरेनौँ भने, त्यही बिचमा भोलिपल्ट पार्टीको सचिवालयका उपलब्ध साथीहरूलाई अध्यक्षज्यूले पार्टी अफिसमा राख्नुभयो, राखेपछि यस्तो यस्तो छ स्थिति भनेर सबै रिपोर्टिङ गर्दा हामीले क्लियर भन्यौँ। के कुरा भन्यौँ भने, नेतृत्वको त अगाडिदेखि नै थियो लोकतान्त्रिक शक्तिहरू मिलेर जाउँ भनेर, प्रचण्ड ज्यूलाई पनि हाम्रो प्रदेश सरकारमा सामेल गरेर जाउँ, नेकपालाई पनि समावेश गरेर जाउँ भन्ने कुरा केपी शर्मा ओलीले चुनावपछि लगतै गगन थापासँग कुरा गर्नुभएको थियो। गगन थापाज्यूले त्यसो नगरौँ, हामी दुईवटा मात्रै मिलेर जाउँ, त्यसो नगरौँ भन्नुभयो होइन। अब प्रचण्ड गभर्मेन्टको कुरा के थियो नि, मिलेर जाउँ भन्ने थियो, हाम्रो पार्टी अध्यक्षले अहिले मिल्दै ठिक हुन्छ, लोकतान्त्रिक शक्ति मिलेर जाउँ भन्ने कुरा पनि
1: सक्नु भएको थियो।
0: अनि उहाँ त कङ्ग्रेस तयार नभइसकेपछि त रहिरहेको थियो, अनि उता आइसकेपछि हामीलाई पनि साथीहरू हट्न खोज्नु भयो क्या भन्ने हो, अनि छलफल चल्यो, छलफल चल्दा हामीले भन्यौँ हामी आफ्ना तर्फबाट कहीँ पनि गठबन्धन नतोडौँ है, हाम्रा आफ्ना तर्फबाट यिनीहरूले तोडे भन्ने हुने गरी हामी नगरौँ, त देखाउनको निम्ति होइन, त यही नेचुरल हुन्छ, यसलाई लिएर जाउँ, त्यसमा नेकपालाई पनि मिसाउँ, पहिलो प्रयत्न यही गरौँ, यसलाई कायम राख्ने, त्यसमा
1: कङ्ग्रेससँग गठबन्धन ब्रेक गर्ने पक्षमा थिएन, सिधा बुझ्नु
0: भयो, थिएन थिएन।
1: यो जे अहिले घटनाक्रम भयो कङ्ग्रेसका कारणले भयो या नेतृत्वका कारणले, कङ्ग्रेसको नेतृत्वको कारणले,
0: नेतृत्वको कारणले भयो या तलको कारणले भयो होइन, त उहाँहरूले जान्नु होला।
1: केन्द्रले मिलाउँदा गगनजी र ओलीजीको बिचमा संवाद हुँदा त यो त मिल्ने कुरा होइन र
0: भाइ, त्यही हो। अब यसो हेर्दा
1: गगनजी तयार हुनुहुन्न अब तपाईँहरूसँग सहकारी गर्न, उहाँले बोलिरहनु पनि भएको छ, अब हामी गठबन्धन गर्दैनौँ, हामी 10 वर्ष गल्ती भयो, हामी प्रतिपक्षमा जान्छौँ पनि
0: होइन, त्यो त अहिले यसो सिन अर्कै हुन थालेपछि उहाँले भने हो, गर्न खोज्या भित्री कुरा के हो भने, उहाँले नेकपालाई फकाउन खोज्या हो है, एमालेलाई बाहिर राखिदिउँ र नेकपालाई फर्काएर जाउँ भन्ने हो। हाम्रो कुरा के हो भने, प्रचण्डसँग पनि त्यही हो, गगनजीसँग पनि त्यही हो, तिनवटा मेजर लोकतान्त्रिक शक्तिसँगै जाउँ न त, अहिले नेकपा बाहिर छ त्यो पनि मिलाएर जाउँ न त भन्ने हाम्रो ओलीजीको कुरा त्यही हो, हाम्रो पार्टी अध्यक्षज्यूको होइन। त्यसैले हामीले पनि त्यही भन्यौँ, हाम्रो म्यान्डेट भने पहिलो कुरा अहिले भएको गठबन्धनलाई कायम राख्दै नेकपा मिसाएर जाने कुरामा तपाईँले पहल गर्नुहोस्, त्यो भएन भने जो जो मिल्नुहुन्छ
1: मिल्नुहोस्
0: भन्ने आफू चाहिँ धेरै धेरै।
1: यो जुन अहिले देखिँदैछ, हालसालै प्रचण्डजी पनि श्रीलङ्का पुगेर आउनुभयो, हिजो मधेस प्रदेश पनि पुगेर आउनुभयो, तपाईँको पार्टी सभापति अध्यक्षसँग पनि भेटवार्ता भयो भन्ने हामीले सूचना पायौँ, करिब 3 घन्टा गोप्य वार्ता भयो भन्ने छ, खै अब यो अपुष्ट हो या पुष्ट हो थाहा छैन। अब नेकपासँगै तपाईँहरूको सहकार्य सम्भावना बढेर गयो होइन, खास यो बाहिर जे छ प्रचण्डजीले पनि भन्नु भएको छ, अब एमालेसँगको सहकार्यका लागि हामी ओपन भयौँ, सहकार्य अत्यन्तै क्लोजमा छौँ हामी पनि, हिजो स्टेटमेन्ट दिनुभयो उहाँले, यसको मतलब फेरि 74 तर्फ तपाईँहरू फर्किने, अर्थात् नेपालमा नेकपा फेरि डबल नेकपा बिउतिन थाले हो
0: होइन। यस्तो अब समस्या आयो, समस्या आइसकेपछि प्रचण्ड गभर्मेन्ट ठ्याक्कै बाहिर जानुभयो होइन, त्यो बिचमा उहाँहरूको बिचमा कुरा भएछ, म आउँछु, म आइसकेपछि छलफल गरौँला भनेपछि त्यति धेरै हामीले केही पनि गरेनौँ उहाँहरूको पनि। अब एक खालको तल त कडालीमा त नेकपा र काङ्ग्रेसको सरकार बनाउने गरी अविश्वासको प्रस्ताव पनि हालिसकेको अवस्था थियो, सुदूरपश्चिमको कुरा त हामीले पनि समर्थन दिन्छौँ भनेका थियौँ होइन, कङ्ग्रेसले पनि समर्थन दिन्छौँ भनेर भनेकै रहेछ, किनकि हामीले सुरुमै सुदूरपश्चिम नेकपालाई दिउँ भन्ने त हाम्रो प्रस्तावै थियो, तोडङ्गले गएको थियो। त्यो भइसकेपछि अहिले प्रचण्ड कमेन्ट आइसकेपछि दुईवटा अध्यक्षको बिचमा भेट भएको कुरो साँचो कुरा हो, उहाँहरूको बिचमा कुरा भइसकेपछि ठिक छ छलफल गरौँ न त, हाम्रो सहकार्य गरेर जाने कुरामा छलफल गरौँ भनेर अहिले सहकारीको छलफल जारी छ, टुङ्गिएको छैन, त्यसमा हामीलाई केही पनि छैन भने मिले ठिकै छ होइन, सरकार सधैँ छ मिलाएरै जाउँ, नहुँदा पनि हामी बाहिर बस्नलाई तयार छौँ।
1: पहिले तपाईँ सम्भवत लाग्छ मदन भण्डारीको जन्मजयन्तीको दिन प्रचण्डजीले त तपाईँहरूकै फोरमबाट खुल्लै याम प्रस्तावै ल्याउनु भएको नि होइन, हामी मिलौँ जाउँ अहिले भरे कतिखेर आइएम रेडी उहाँले त भन्नु भएको थियो। यो आज जे बन्दैछ, वर्तमान सरकार प्रदेश खारेजीको पक्षमा उभिँदैछ नि म्याडम, उसको प्रस्ताव तपाईँले हेर्नुभयो होला, र संविधान संशोधनको जुन बहस पत्रमा पनि त्यो विषय कोड अनकोड गरिएको छ, 44,000 मान्छेको सुझाव सङ्कलनमा चाहिँ हिन्दू राष्ट्रको विषय, राजाको विषय, संहिताको विषय, लगायतको प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा समेत सुझाव दिएको विषय छ भने यो जुन अघि तपाईँले भन्नुभयो तीन दलको मोर्चा गर्ने या हामी सङ्गठित हुनुपर्छ भन्ने कहीँ कतै त्यो हो या सरकारले अहिले तपाईँहरूका नेता या विपक्षीहरूलाई एकपछि अर्को गरी सम्पत्ति शुद्धिकरणको मुद्दा लाउँदैछ यसका विरुद्ध मोर्चा हो?
0: होइन, त्यस्तो छैन। किनभने सम्पत्ति शुद्धिकरण होस्,

0: कि जेसुकै होस् हामीले के भन्यो भने सुशासनको नाममा प्रतिशोध नगर सुशासनका
1: नाममा
0: प्रतिशोध लौ देख्नु भएन त ढङ्का मिटाएर सबभन्दा एक नम्बरका भ्रष्टाचारी हुन् भनेर है जम्मै यिनले ब्रह्मण लुटमा चाहे सबै देश जति भ्याए सके भनेर जम्मै डकारे खाए लुटे भनेकाहरू जति मान्छे समातेर लिएर गए कुनैको केही भेटियो र
1: सरकार हुनु र सत्ता हुनु फरक हो रे सत्ता जति सबै पुरानाका रहेछन् किनकि यिनका दलका मान्छे छन् हाम्रा त केही पनि रहेन यो भाषालाई मान्नुहुन्छ हुँदैन म्याडम यो त भाष्य बनाइएको छ नि मैले भने हो र
0: भाष्यमा बनाइया छ त आफ्नो ठाउँमा छ तर एउटा कुरा के हो भने सरकारको इन्ट्रेस्ट हुनसक्छ है सरकारको इन्ट्रेस्ट हुनसक्छ प्रतिशोध सार्ने इन्ट्रेस्ट हुनसक्छ विपक्षीलाई कमजोर बनाउने इन्ट्रेस्ट हुनसक्छ प्रतिस्पर्धीलाई बदनामित गराएर जनताबाट नङ्ग्याउने कुरा हुनसक्छ त्यो आफ्नो स्वार्थको कुरा हो है तर कालो कोटले के गर्छ भन्दा क्या कालो कोटले तथ्य हेर्छ प्रमाण हेर्छ कानुन हेर्छ कालो कोटको दायित्व के हो तथ्य हेर्ने हो प्रमाण हेर्ने हो कानुन हेर्ने हो यो त विधिको शासन होला नि त लोकतन्त्रमा त त्यसैले अधिनायकवादी फाँसीवादी कदमलाई यास यास भन्ने हो र कालो कोटले त्यसैले आफ्नो अनुकूलको आफ्नो स्वार्थ अनुकूलको काम नहुने बित्तिकै अनि त्यसपछि सेटिङ भयो यो गलत कुरा हो
1: अदालतले गर्दा हामीले असहयोग भयो भन्ने उहाँहरूको बुझाइ ठिक हो कि गलत हो
0: गलत
1: उहाँहरूले के भन्नु भएको छ भने हामी सुशासन दिन खोजिरहेको थियौँ जस्तो विष्णु पौडेल हालसालै तपाईँको उपाध्यक्ष छुट्नुभयो त्यसपछि बडो आक्रोशित हुनुभएको छ उहाँहरू सामान्य तारिकमा छोड्ने हाम्रो सभापतिलाई देशभरि 6-6 अदालतमा चाहिँ पैसा तिर्न लाउने अनि सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएको मान्छेलाई चाहिँ बिना तपाईँको धरोटीमा छोड्ने यही हो सेटिङ भनेर भन्न थाले नि मान्छेहरू
0: एउटा के हो भन्नु होला भने नि सरकार धेरै हत्या छ कि नयाँ शक्ति उहाँहरूको उदय के हो भन्दा अफवा फैलाएर भएको कि उहाँहरू कुनै काम गरेर प्रगति देखाएर जनताको विश्वास जितेर यो शक्ति आर्जन गरेका त होइन नि उहाँहरूले शक्ति आर्जन गरेका कहाँबाट भन्दा पुरानोलाई भट्टे सराप लाएर नभएकोलाई भो भन्ने बनाएर है सेतालाई कालो बनाएर बदनामित गरेर त्यसका विकल्प हामी भनेर आएको उहाँहरूको परीक्षण हुन त बाँकी छ नि रासोपाको नेपाली माटोमा परीक्षण हुन बाँकी छ रासोपा आएको भनेको काम गरेर राम्रो देखाएर परिणाम देखाएर विश्वास जिताएर आएको होइन अरूलाई गाली गरेर अरूलाई बदनामित गरेर अनि यिनका विकल्प हामी हौ भनेर नचाहिने अफवाहरू फैलाएर सामाजिक सञ्जालका बलमा राष्ट्रपतिले यो शक्ति आर्जन गरेको हो अब हिजो त बोलेको छ नि त हिजो के बोलेको छ भने जम्मै खाए लुटे भनेको छ अहिले केही नगरी बस्ने भने त जनताले पत्याउँदैन त्यसैले काम गरेको देखाउनको निम्ति त्यो गर्यो भन्दा लाज मर्दो कुरा हो कि तपाईँ यसो सम्झिनुहोस् त यो त हिस्ट्रीसम्म पनि साँच्चै भन्ने मान्छेहरूले कसरी मूल्याङ्कन गर्ला सरकार गठन भयो प्रधानमन्त्रीले शपथ खानु भयो शपथ खाएर आएको पहिलो मन्त्री परिषदको पहिलो निर्णय के थियो पूर्व प्रधानमन्त्री नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई हो त्यो कानुन बुझेको मान्छे हो भने हत्यारा हो त तपाईँहरू नेतृत्वमा आउँदा घटना घट्यो यो कुरा भन्न सकिन्छ
1: प्रक्रिया त त्यही कार्की आयोगकै प्रतिवेदनले होइन भने
0: ठिक छ कार्की
1: आयोगको प्रतिवेदनले कार्की मुद्दा लगा है इनको दोष इनको इनका इनको संलग्नता छ भनेर उहाँले भक्कै त सिफारिस गरे
0: हिस्ट्रीमा भाछ त हिस्ट्रीमा बेला बखत तपाईँ यो नेपाल राज्यको उत्पत्ति देखेको हेर्नुहोस् न
1: तपाईँहरू संसदमा लड्काइरहनु भएको छ त उहाँहरू जो गृहमन्त्री संसदमा बोलिरहनु भएको छ हत्या विद्यार्थीहरूको हत्याको पीडा अहिलेसम्म मलाई छ भनिरहनु भएको छ त्यहाँ भयौँ त्यहाँ सांसदहरूले बोलिरहनु भएको छ होइन जेन्जीहरूको हत्याभन्दा ठुलो चाहिँ अरू हुनसक्छ
0: उहाँहरूको के छ भन्नु होला भने मैले बुझेअनुसार भित्र उहाँहरू आन्तरिक छलफल पनि गर्नु हो अब हामीले गर्न केही सक्दैन हिजो जति पनि सपना बाँडिया छ है हिजो बाँडेका सपना त उडायो सबै हुरीले हुनेवाला छ नि त त्यसैले त्यो बेसी सपना बाँडेको हुँदा धेरै आशा देखाएको हुँदा आज निराशा हो नि हेर्नुहोस् त निराशाका उहरू कसरी देखिरहेछन्
1: तपाईँको अपेक्षा बढी थियो किनभने तपाईँहरूसँग जनता सन्तुष्ट भएन त्यसकारण उहाँहरूको उत्पत्ति भयो उहाँहरूलाई जनताले पत्याए तर परिणाम अहिले दिन सकिरहनु भएको छैन भने
0: जनता असन्तुष्ट भएको पनि होइन हामीले पटक पटक भनेका छौँ है केही गएर नै होइन
1: आरोप लाग्यो नि यो 35-30 वर्षको जुन तपाईँहरूलाई ट्याग लगाइएको छ नि तीस वर्ष पैंतीस वर्ष में यह देश तपाईहरुले खोक्रो बनाउनु भो भ्रष्टाचार बाहेक केही भएनन् यी जति पनि आउनु भएको छ तपाईहरुलाई कुनै न कुनै सबको सम्पत्ति या सबैमाथि छानबिन गर्ने भने यी त कोही पनि राम्रा छैनन् यी त सबै चाहिँ तपाईको दागी छन् यी त फोहोरी छन् भनेर एक किसिमको ट्याग भने भ्रष्टाचारको ट्याग
0: यसमा दुईटा कुरा हजुरले भनेकोमा दुईटा कुरा के हो भने एउटा कुरो म मान्दै मान्दिनँ यो मुलुकमा पैँतिस वर्ष केही भएन भन्ने कुरा यस्तो झुट यस्तो सफेद झुट कुरा के मूल्याङ्कन मूल्याङ्कन त होला नि त आज उहाँहरू चिच्याइरहने आज प्रधानमन्त्री उहाँहरूको बनाउने संसद उहाँहरू संसदको त जम्मै भरिएको सबै राष्ट्रपाका सदस्यहरू मानिएको लोगो लाउने थलो निर्माण गरेकाले पुरानो दलले होइन त्यहाँ हजारौँ मान्छेका रगत छ लाखौँ मान्छेका पसिना छ शहीदको सपना पनि छ यो कुरा भुल्न पाइन्छ आज त्यसरी यो पुरानाले निर्माण गरेको थलोमा उहाँहरू उपस्थित भएर सरकार चलाइरहनु भएको छ त्यो आधार कसले दियो पुरानाले दिएको होइन यो कुरालाई भुल्न सकिन्छ हाम्रो तपाईँ सत्तालिस सालसम्मका आजका सूचाङ्कहरू हेरौँ न सत्तालिस सालसम्मका नेपालका
1: जनताले त अनुमोदन गरे नि
0: भन्न म भन्छु अनि विभिन्न सत्तालिस सालसम्मका सूचाङ्कहरूलाई एक ढङ्गले हेरौँ त्यो बेला हामी कहाँ थियौँ नेपाल त्यो बेला कहाँ थियो नेपाल शिक्षामा कहाँ थियो त्यो बेला नेपाल सडक पूर्वाधारमा कहाँ थियो त्यो बेला विद्युतमा कहाँ थियो त्यो बेला हामीले हरेक क्षेत्रको हेरौँ न प्रति व्यक्ति आएको स्थिति के थियो हरेक मानव विकासका सूचाङ्कहरू कुन अवस्थामा थिए अनि तपाईँ आएर उहाँहरू आउनुभन्दा ठिक अगाडि ल एकासी र बयासीको बिचसम्म त्यहाँ आइहुँदाखेरि कहाँ छ कहाँ छ भन्ने हो नि हरेक क्षेत्रमा नेपालले फड्को मारेका छ यो त तथ्य हो नि यो त सत्य हो नि साँचो कुरा त के हो भन्दा तथ्य हो नि यो कुरालाई त हामीले मान्नुपर्छ नि त उहाँले चिच्याएर एकछिन मान्छेलाई चाहिँ है एक ढङ्गले मानसिकता क्याप्चर गर्नुभयो कि ब्रेन क्याप्चर गर्नुभयो त आन ठाउँमा छ तर सधैँ त्यसरी चल्दैन उहाँहरूले शिक्षा लिनुपर्छ त्यसरी केही भएन होइन यति यति भएकै हो अझै यति गर्न सकिन्थ्यो यो भएन त्यो गर्न हामी आएको भनेर काम गर्ने हो कि मान्छे पक्रेर तर्साउने हो आज हेर्नुहोस् त कस्तो छ तराईमान उहाँहरू रोजगारी सिर्जना गर्ने अरे है पुरानाले भन्दा धेरै काम गर्ने अरे रोजगारी सिर्जना गर्नको निम्ति उद्योग धन्दा खोल्नु पर्यो उद्योग धन्दा खोल्न तपाईँले सक्नुहुन्छ मैले सक्छु हाम्रो सामर्थ्य त
1: प्रधानमन्त्रीले भन्नुभयो नि त पैँतिस वर्षमा गर्न सक्नु म पैँतिस दिनमा गर्न सक्छु त
0: हो त गइसक्यो पख्नु न त्यो पनि होइन पैँतिस दिनमा सक्नुहुन्न हामीले बनाइदिए हो सय दिनका सय काम ल भन्नुहोस् त सय दिनको सय कामका जे थिए नि सरकारका प्रतिबद्धता शासकीय सुधारका सय दिनका प्रतिबद्धता एमाले बनाइदिया हो काङ्ग्रेसले बनाइदिया हो अरू एबिसिडीले बनाइदिया हो उहाँहरू नै बसेर उहाँहरूले बनाएर डङ्का पिटाएर हामी सय दिनमा सय काम गर्छौँ भनेर फोन सन एकातिर फालिदिने भेटघाट पनि नदिने बनाएर जानुभएको थियो त आज सय दिनका सय कामको विश्लेषण त उहाँहरूले गर्नुभएको छ नि त त्यो गर्न कसले छेक्दियो हामी छेक्दियौँ कुनै दिन नगर भने छिटो गर धेरै राम्रो गऱ्यौँ त हामीले भनेकै थियौँ त ताली पिटेकै थियौँ त किन भएन नम्बर वान है नम्बर टू म फेरि भन्न चाहन्छु उहाँहरू आज रोजगारी सिर्जना गर्ने अरे दृष्टिकोण क्लियर छैन बाटो ठिक हिँड्नु भएको छैन कि त्यही भएर उहाँहरूले केही गर्नै सक्नुहुन्न म ठोकेर भनिदिन्छु किन भन्नु होला भने रोजगारी सिर्जना गर्न निजी क्षेत्र महत्त्वपूर्ण हो कि होइन कहीँ दोष छ भने कहीँ दोष छ भने दोष देखिन्छ भने सरकारमा गइसकेपछि आफ्नो अध्ययनले त्यो बताउँछ भने जसलाई यो समाउनु पर्ने उसलाई समाउने हो क्या है अनि गएर पहिलो एक्सन कसलाई व्यवसायीलाई पहिलो एक्सन कसलाई राजनीतिक मान्छेलाई अध्ययन गर्ने अध्ययनले पुष्टि भयो भने समाउने को कोलाई समाउनु पर्ने समाउने सजाय दिने त्यो कुरा ठिक छ पहिले अनुसन्धान गर्ने पहिले छानबिन गर्ने दोषी सरेपछि कठखरा हाल्ने हो क्या
1: पहिले पक्रिने
0: हो पहिले कठखरा समाउने कठखरा भनेको पक्रिनु त हो होइन त्यो त्यही हो नि त उल्टो बाटो हिँडेपछि उल्टो बाटो हिँडेपछि अनि केटाकेटी पना देखिँदैन केपीहरूलाई पनि उल्टो बाटो हिँडाले विष्णु पौडेललाई पनि उल्टो बाटो हिँडाले रमेश लेखरलाई पनि उल्टो बाटो हिँडाले अनि केही
1: फेला नपरेपछि सरकारले अब भ्रष्टाचारको फाइल खोल्न सक्दैन
0: खोले हुन्छ नि कसले चेकिया छ र
1: आफूलाई
0: शंका लागेको केस तपाईले यो छिटो हेर्दिनुस् है त्यो सम्बन्धी परेका उजुरहरु पहिलो नम्बरमा हेर्नुस् है भन्ने हो के ल्याएर ढोका थुनेर यो गर्छ गर्दैन नत्र तपाईलाई उहाँ पुर्याइदिन्छु भनेर चल्छ कति दिन चल्छ त्यसरी त्यस्तो कुनै तरिका हो र संवैधानिक निकाय हो
1: यो सरकार आएदेखि मैडम तपाई पनि मन्त्री बन्नुभयो कर्मचारी प्रशासन ब्युरोक्रेसी भनौं जसलाई हामी ठूलो एउटा स्थायी शक्तिको रूपमा हेर्छौं कर्मचारीहरुमा के पाउनु भएको छ तपाईले आज थर्कमान छन् सेवा दिनुपर्छ कमसे कम एउटा त मानसिकता त भएको छ नि होइन जनताको गुनासो भन्दा हामीले फास्ट सर्भिस दिनुपर्छ भन्ने यो त इस्टाब्लिश हुँदैछ नि होइन विधि बनाउने सवालमा सिस्टम बसाउने सवालमा उहाँहरूको तर्क एक वर्ष हामी विधि र सिस्टममा ल्याउँछौँ देशलाई भन्नुभएको छ उहाँहरू
0: सिस्टम त बसेकै छ त त्यसलाई कार्यान्वयन गर्ने थलोलाई यो अब दुई चार महिना त अघिल्ला सरकारमा नि गरेकै थिए है अघिल्ला सरकारहरू पनि जुन जुन सरकारले राम्रो मत लिएर आएर सरकार बनाए नि तपाईँ 48 का काङ्ग्रेसको सरकार होइन 64 नेकपाको तत्कालीन माओवादीको सरकार 74 नेकपा र एमालेको सरकार तपाईँ यो हेर्नुभयो भने त्यति बेला पनि आधा वर्ष त राम्रै काम गरेका थिए त कर्मचारी साथीहरू पनि त्यसपछि अनि डराउन थोरेपछि नारी समय अब हामीलाई केही हुन्न भने अहिले पनि के हो डर देखाएर के यो कायम राखेर अहिले अलिक छिटो काम हुन्छ भन्ने मैले सुनेको छु हो कि होइन
1: कर्मचारीहरू डराएको छ सचिवहरू हेर्नुहोस् त कोही पनि तपाईँ एउटा मेसेज गरेर त पक्रिन्छ गाह्रो छ नि
0: हो त्यो कुरो पनि त्रासमा राखेर पनि हुँदैन निर्धक्क हामी सुरक्षित छौँ हाम्रो अभिभावक राज्य हो हाम्रो अभिभावक मुख्य सचिव हो
1: अनि गृहमन्त्री
0: हाम्रो अभिभावक प्रधानमन्त्री हो
1: नाका पुगिरहनु भएको छ आफै कति एक्टिभ हुनुहुन्छ गृहमन्त्रीलाई हेर्नुहोस्
0: त उहाँका पनि आफ्ना यो गर्ने न त न के हो गर्ने भन्ने होला नि त आफ्ना जोइना चलाउने होला नि त आफै जम्मै ठादु गर्ने त होइन होला नि त राज्य सम्भव हुन्छ त्यो कुरा त्यसैले जे होस् सरकारले हामीले त भनेका छौँ सुरुदेखि के भनेका छौँ भने यो सरकारलाई जनताले विश्वास गरे जनताको विश्वास खेर नजाओस् जनताले गरेको विश्वास खेर नजाओस् सरकारले राम्रो ढङ्गले यो समयलाई सदुपयोग गरेर रिजल्ट दियोस् हाम्रो चाहना यो
1: तपाईँको अन्तर्मनले के भन्छ यो रासपा भन्ने पार्टी र रासपाको सरकार कति वर्षसम्म लोकप्रिय बन्ला त्यसपछि उसको ग्राफ डाउन होला लाग्छ तपाईँलाई
0: अनि सरकारलाई पिकअप लिन गाह्रो छ किन भन्नु न
1: किन
0: उहाँको दृष्टिकोण नै क्लियर छैन कि हामी कता जाने हो के गर्ने भन्ने क्लियर नभई के गर्छ सरकारलाई भन्नु त तपाईँलाई भनिदिन्छु नि
1: मैले त भन्नु भने त हामी त एक्सप्रेस वेमा छौँ हामी त यो यताउति रोक्ने नै हो नि तपाईँकै
0: हो त्यो त्यही हो एक्सप्रेस
1: नेताले उहाँले भन्नु भने त प्रदीप जीलाई
0: एक्सप्रेस
1: उहाँले जवाब दिनु
0: हो त्यही हो एक्सप्रेस वेले के गर्यो पराष्ट्रनीति के हो हाम्रो पराष्ट्रनीति हुन कुनै मुलुकको विश्वको कुनै मुलुकको कार्यकारी प्रमुखले है
1: तपाईँले सोधे होइन प्रश्न त
0: अनि मेरो जग्गा मिच्यो के अरे हामीले पनि मिचे मार्का जग्गा भन्छ अरूले भन्दै हुन्छ टाले ठुले कुरा होइन नि दृष्टिकोणको कुरा भनिरहेको छु कि मैले उहाँको परराष्ट्र नीति कुटनीतिक कुरामै दृष्टिकोण क्लियर
1: के लाग्छ त्यो इन्टेन्सन नै हो त प्रधानमन्त्री जानी जानी बोल्नु भएको त्यो
0: बोल्नु भयो त उहाँले होइन भने म होइन है मिस्टेकले बोलेको भनेर त आएर भन्न पऱ्यो नि त नभनेपछि त योजनै रहेछ भन्न पर्दैन र हामीले त पटक पटक भनेको छौँ त कसरी बोले हो तपाईँ भन्नुहोस् भन्दा आएर बोल्दै गर्दा मेरो चाहिँ यस्तो टन्सलिप भयो मैले मिस्टेक गरेँ त्यो कुरा होइन है मेरो त त्यहीँ आएर भन्नु
1: परराष्ट्र मन्त्रालयले खण्डन गर्यो नि होइन
0: छोड्दैन नि त अरू बोलेर हुन्छ उहाँको कुरा अनि परराष्ट्र मन्त्रालयले पनि के भनेको छ त्यसलाई सीमाको विवाद भन्दैन
1: क्रस बोर्डर अकुपाई भन्छ उसले
0: क्रस बोर्डर अगुपाई सीमाको समस्या होइन कि यो व्यवहारिक कुरा हो व्यवस्थापन
1: तपाईँ सायद भूमि मन्त्री पनि रहनुभयो के अरे भूमि व्यवस्था मन्त्री भूमि मन्त्री अलिअलि चर्चा त्यो बेला फेरि अझ विशेष गरी फेरि यो चर्चै भयो तपाईँ हुँदा नै हो कि क्या हो सायद मलाई लाग्छ सगरमाथाको हाइटको विषय पनि चर्चामै आयो होइन म्याडम यो जुन प्रधानमन्त्रीको अभिव्यक्ति पछि या उहाँले जे बोल्नुभयो जस्तो उहाँले सीमाको विषयमा बोल्नुभयो त्यसको बचाउ पनि मान्छेहरूले गरे धेरै कुराहरू आयो त्यो सन्दर्भमा तपाईँहरूले पनि प्रश्नै उठाउनुभयो राष्ट्रियताको सवालमा प्रधानमन्त्रीमाथि प्रश्न गर्ने ठाउँ छ र उहाँले भन्नुभयो राष्ट्रियताको सवालमा मलाई शङ्का नगर्दा हुन्छ भनेर भन्नुभयो नि त उहाँले
0: भन्नुभएको छैन
1: चितवनमा
0: चितवनका कुरा छोड्नुहोस् आजका दिनसम्म

दक्षिणतर्फ जाने अतीतका बोझ बोक्दैनौँ भन्ने, उत्तरतर्फ जाने असंलग्न परराष्ट्र नीतिमा दृढ छौँ भन्ने, के दुईवटा देशमा दुईवटा नीति हो हाम्रो? छिमेकी मुलुकमा दुईवटा छिमेकी मुलुकमा दुईवटा नीति छ हाम्रो? परराष्ट्र नीति त्यही हो, होइन?

0: चाहँदैन उसले मतलब पनि राख्दैन. परराष्ट्र नीति जहिले पनि राष्ट्रको हितमा समर्पित हुन्छ, जहिले पनि राष्ट्रको हितमा समर्पित हुन्छ. राज्य अविच्छिन्न अङ्ग, उत्तराधिकार अङ्ग हो. कहिले ए भन्ने प्रधानमन्त्री हुन्छ, कहिले बी भन्ने हुन्छ, कहिले सी भन्ने हुन्छ, तर नीति हाम्रो परराष्ट्र नीति एउटै रहन्छ.
1: न पक्ष न विपक्ष, सधैं निष्पक्ष. स्वदेश एफएम 93.2 MHz.
2: नमस्कार. प्रश्न प्रश्नमा तपाईँलाई हार्दिक स्वागत छ. म राजेन्द्र बानिया. आजको प्रश्न प्रश्नमा वेदिका केसीसँगै आज प्रश्न प्रश्न गर्छौँ. वेदिका स्वागत छ.
3: हजुर नमस्ते.
2: यो पछिल्लो हप्ता खास गरी तपाईँ केही समयदेखि निरन्तर रूपमा सामाजिक सञ्जाल तपाईँको फेसबुक टिकटक लगायतका सञ्जालका माध्यमहरू मार्फत जे विषय उठाइरहनु भएको थियो अहिले मूलधारमा पनि यो विषय समावेश भयो. वेदिका केसीलाई मान्छे खोजिरहेका छन् र उनले उठाइरहेको कुरा सुन्न खोजिरहेका छन्, त्यसले चाहिँ दैनिक क्रियाकलापमा आफ्नो दैनिक जीवनमा के असर गरेका छ, के प्रभाव परेको छ, कस्तो अनुभूति भइरहेछ?
3: त्यसले मेरो व्यक्तिगत जीवनमा धेरै नै असर पारेको छ. म कतै अहिले बाहिर यत्तिकै हिँड्न सक्दिनँ, होइन, एक्लै हिँड्न पनि मलाई अप्ठ्यारो छ, मलाई घरबाट एक्लै हिँड्न दिसिन्न. एकदम देश विदेशबाट फोनहरू आइरहेको छ, यस्तो धम्की दिइरहेछन्, यस्तो षड्यन्त्र बुनिरहेछन् नानु मजाले हिँड्नु भनेर. त्यसरी गर्दा मेरो फ्यामिलीबाट पनि मलाई एक्लै हिँड्ने अलाउ नै छैन. इभन यहाँ आउँदा पनि अहिले मेरो मामुसँगै आइसकेको छ.
2: हामी दुईपटक भेट्यौँ, यो अन्तर्वार्ताभन्दा अगाडि पनि भेट्यौँ. त्यति बेला पनि मम्मीसँगै हुनुहुन्थ्यो र उहाँले मलाई भन्नुहुन्थ्यो म उसलाई कम्तीमा पनि एक्लै चाहिँ कहीँ पनि जान दिन्न. एउटा आमालाई छोरीप्रति त्यतिको माया त लाग्छ, लाग्नै पर्छ.
3: स्वतन्त्रता खोसिएको छ जे होस्,
2: स्वतन्त्रता खोसिए जस्तो लाग्छ, या मैले गलत गरेँ जस्तो लाग्छ, या म जे गरिरहेको छु अहिले जे प्रकारका प्रतिक्रिया या म माथि धम्की या जे विषयहरू आइरहेका छन् म सही बाटैतर्फ गइरहेको छु जस्तो लाग्छ.
3: हालसम्म चाहिँ सही बाटो नै गइरहेको छु. कुनै मेरो तर्क अलिकति गलत हुनसक्छ, त्यसलाई यदि त्यो तर्कभन्दा पनि माथिल्लो कुनै दिनुहुन्छ भने म सहजै स्वीकार्छु म यो ठाउँमा गलत छु है भनेर. तर अहिलेसम्मको मेरो भनेको सही बाटोमै हिँडिरहेको छु जस्तो लाग्यो.
2: तपाईँले यो कुरा गर्दै गर्दा धेरै मानिसहरूले सामाजिक सञ्जाल मार्फत या तपाईँको अन्तर्वार्ताको युट्युबमा मैले कमेन्टमा गएर हेर्दा पनि के प्रतिक्रिया मैले पाइरहेको छु भने अरूमाथि प्रश्न उठाउने वेदिका आफ्नै चाहिँ उसको चाहिँ विशेषज्ञता के हो, उसको अध्ययन के हो, ऊ अरूलाई आरोप लगाउँदै गर्दा आरोप लगाउने उसँग आफ्नो सिद्धि चाहिँ के हो भनेर धेरैले प्रश्न गरिरहनु भएको छ.
3: आरोप खास मैले लगाएको होइन, अब प्रमाण बिना आरोप लगाउनेलाई आरोप भनिन्छ, प्रमाणसहित गर्नेलाई दावी भनिन्छ. समाजमा यस्तो विकृतिहरू फैलिरहेछ, म एउटा समाजको सामाजिक प्राणी भएको कारणले गर्दा मैले त्यो उठाउनु मेरो कर्तव्य हो. धर्म भनेको म चाहिँ के मान्दिनँ भने पूजापाठ मात्र गर्नु, होइन, मन्दिर मस्जिद चर्च मात्र जानु, भगवान् मात्र मान्नु अथवा जिजस क्राइस्ट मात्र मान्नु धर्म होइन. धर्म भनेको समाजमा घटिरहेको विकृतिलाई सुधार गर्न बोल्नु पनि धर्म हो. खास धर्म चाहिँ त्यो हो.
2: भनेको तपाईँ चाहिँ अहिले म धर्मको काम गरिरहेको छु जस्तो लाग्छ?
3: लाग्छ.
2: धर्म भनेको सत्कर्म हो. तर मैले एउटा तपाईँमाथि केही कमेन्ट पढाएको थिएँ र त्यो कमेन्ट मसँग छ, होइन, उहाँले के लेख्नु भएको छ भने ब्रह्माण्ड अविश्वसनीय रूपमा विशाल र रहस्यमय छ, यहाँ प्रविधि र ज्ञानका अनगिन्ती आयाम छन्, वास्तवमा को कति ज्ञानी छ भन्ने कुरा सजिलै मापन गर्न सकिँदैन, हरेक व्यक्तिसँग कुनै न कुनै प्रकारको विशेष ज्ञान सिप अनुभव हुन्छ, कसैले खुलेर बाँड्छन्, कसैले मौन रहन्छन्, कसैले त्यसलाई आफ्नो पेसा वा व्यवसायिक रूपमा प्रयोग गर्छन्, त्यसैले अरूको ज्ञानको मूल्याङ्कन वा आलोचना गर्न आवश्यक छैन. यदि आफूसँग कुनै उपयोगी ज्ञान छ भने त्यसलाई समाजको हितमा सदुपयोग गरौँ, नभए संसारको ठेक्का लिएर अरूलाई होच्याउने अनावश्यक टिका टिप्पणी गर्ने काम चाहिँ उचित होइन. क्षमताको विकास गर्दै सकारात्मक योगदान

0: दिनु नै बुद्धिमानी हो। अर्थात् तपाईँ बुद्धिमान पनि हुनुहुन्न, तपाईँ अरूलाई आलोचना गरेर बसिरहनु भएको छ, यो गलत।
1: ठिक छ, भनेपछि त मान्छेहरूले विभिन्न क्राइमहरू गर्दै हिँड्छ, त्यसो भए उनीहरूको पनि आलोचना नगरौँ न त। हामीले जति पनि क्रिमिनलहरू घुमिरहेछ बाहिर, खुल्ला रूपले घुम्न देऊ। उसको जीवन, व्यक्तिगत जीवन, उसको चेतना त्यति भयो, उसको ज्ञान त्यति थियो होला, छोडिदिउँ न त क्रिमिनललाई। किन हामीले आलोचना गर्छौँ, किन यत्रो न्युज?
0: क्रिमिनलको आलोचना गर्नुभन्दा क्रिमिनललाई कानुनको मातहतमा पुर्याइदिने या कानुनलाई बुझाइदिने होला नि।
1: हजुर, अब यो यस्तो पाटो छ कि यसलाई कानुनलाई एकदम बुझाउन पनि सकिँदैन, किनभने कानुनले हेर्ने भनेको प्रमाण हो र धार्मिक कुराको कतिपय प्रमाण हुँदैन, कसैको पर्सनल व्यक्तिगत आस्थाको प्रमाण हुँदैन र यसलाई कानुनले हस्तक्षेप गर्न पनि अलिकति हिचकिचाउँछ।
0: मैले तपाईँलाई सोधेको प्रश्न फेरि एकचोटि फर्केर त्यहीँ जान्छु। मैले सोधेको चाहिँ के थियो भने, फेरि मलाई अर्को समस्या पनि छ, योभन्दा अगाडि पनि तपाईँ, मैले कार्यक्रमको सुरुमा पनि भनेको थिएँ, तपाईँ मेरो त कान्छो छोरीकै उमेरको हुनुहुन्छ, त्योभन्दा पनि सानो उमेरको पनि एउटा अन्तर्वार्ता मैले गरेको छु, होइन? गर्ने क्रममा चाहिँ आफ्नो छोरी उमेरका मान्छेले ल्याएर राजेन्द्र बानेले आफ्नो बौद्धिकता पेल्यो, उसलाई त्यही लेभलको प्रश्न सोधिदिनु पऱ्यो भनेर मेरो ठेक्का पनि उहाँहरू लिनुहुन्छ, होइन? त्यस कारणले म घुमेर त्यहीँ जान खोजेको चाहिँ वेदिका के छ भने, पहिला यसरी सुरु गरौँ, तपाईँको अध्ययन र तपाईँको विशेषज्ञता के हो, जसले यो विषयमा तपाईँलाई टिका टिप्पणी गर्न या यो गलत र यो सही छ भन्ने निर्ख्युल गर्नका लागि सहयोग गर्यो।
1: म खास मैले कानुन पढेको होइन, मैले अब किन झुट बोल्नु, मैले सेकेन्ड इयरमा ड्रप आउट गरेको, म प्लस टू पनि ल नै हो मेरो, त्यसपछि मैले बिएलएलबी जोइन गरेको र सेकेन्ड इयरमा मैले मेरो बिजनेसले गर्दाखेरि ड्रप आउट गर्नु पर्यो पढ्न नभएर, र अहिले समाजमा
0: बिजनेसले
1: गर्दा समय नभ्याएर
0: एउटा न्यू भन्छ, जस तपाईँ पढाइको भगौडा हो,
1: त्यस्तो भन्दा नि भयो, केही भएन। मलाई थियोरिटिकल भन्दा नि प्र्याक्टिकल मनपर्छ नलेज। अनि अब समाजमा भइरहेको यस्तो विकृति फाल्नको लागि पनि केही अध्ययन गर्नुपर्छ भने भनिदिनुहोस्, म पढ्न तयार
0: छु। यसरी अझ यसलाई यसो गरौँ, औपचारिक सबै अध्ययन किताबको पानामा र अक्षरमा हुन्छ भन्दै पनि होइन, होइन? त्यसो हुँदा तपाईँको औपचारिक अध्ययन जससँग सर्टिफिकेट हुन्छ त्यो चाहिँ तपाईँ बिएलएलबीको सेकेन्ड इयरसम्म जानुभएको थियो, त्यहाँबाट तपाईँले त्यो पढाइलाई छोड्नुभयो र जुन विषयमा आज तपाईँ हात हालेर यति धेरै एडभोकेसी गरिरहनु भएको छ नि, त्यसको अध्ययन चाहिँ तपाईँले कहाँ गर्नुभयो?
1: त्यसको अध्ययन मैले आफै नै गरेको छु, मेरो गुरु पनि हुनुहुन्छ होइन, गुरुको मुखारविन्दबाट पनि धेरै कुरा सुनिएको सिकाएको हो। खास मेरो यो अध्ययन त्यस्तो धेरै छैन, मैले आफूलाई कहिले पनि ज्ञानी भनेर हिँडेको पनि छैन, म शास्त्रको ज्ञाता भनेको पनि छैन, तर मलाई जति जे नलेज छ त्यही अनुसार सोच्छु। तर त्यति पनि एउटा व्यासासनमा बसिरहेको भनौँ या अथवा एउटा माता जसले आफूलाई स्वघोषित देवान्तरण गरिराख्नु भएको छ आफूलाई, उहाँहरूले म जति पनि ज्ञानको कुरा नगरिराख्दा मेरो मैले सोधेको प्रश्नहरूको पनि उत्तर दिन नसक्दाखेरि चाहिँ है यो त गलत भयो भन्ने भयो।
0: जस्तै यसरी अझ यसलाई सजिलो बनाऊँ ल वेदिका, तपाईँलाई तपाईँको केही व्यवसाय छ जो मलाई थाहा छ, यहाँ खोल्न पनि जरुरी भएन, त्यो व्यवसायमा तपाईँ इन्भल्भ हुनुभयो, पढाइ केही कारण छुट्यो र तपाईँलाई लाग्न थाल्यो कि समाजमा यस्तो भइरहेछ, यो गलत हो या यो के हो भने लागेपछि तपाईँ त्यसको अनौपचारिक रूपमा अध्ययन गर्न थाल्नुभयो।
1: हजुर,
0: तर तपाईँ हरेक विषयमा, जस्तै तपाईँ होम गर्दाको कुरा होला, व्यासासनमा बस्दाको कुरा होला, जप गर्दाको कुरा होला, या तन्त्रको कुरा होला, मन्त्रको कुरा होला, बोक्सीको कुरा होला जो भन्न हुँदैन भनिन्छ, यी यावत विषयमा तपाईँ यसरी ज्ञान बाँडिरहेको हुनुहुन्छ, यसरी बोलिरहेको हुनुहुन्छ, यसरी कन्फिडेन्ट बोलिरहेको हुनुहुन्छ, त्यहाँनिर एउटा नेपाली भनाइ मलाई याद आउँछ, अल्पज्ञानी भयङ्करी। तपाईँलाई त्यस्तो लाग्दैन?
1: मलाई त्यस्तो लाग्दैन, किनभने जसमा मेरो अल्प ज्ञान छ, जसमा मलाई आधीमा त थाहा छ त्यो कुरामा बोल्दिनँ। कुनै कुरा मैले बोल्न लागेको छु भने पुरै रिसर्च गरेर बोल्छु, किनभने मलाई आफ्नो बोलीमा विश्वास छ, यदि मैले बोलेँ भने त्यो धेरैले सुन्नुहुन्छ भनेर।
0: तपाईँलाई कहिलेबाट यस्तो लाग्यो कि यो विषयमा मैले बोल्नुपर्छ भनेर तपाईँ सामाजिक सञ्जाल मार्फत यो अभियान चलाउन थाल्नुभयो, जुन दिन तपाईँलाई यस्तो लाग्यो केही न केही रूपबाट नाम कमाउनुपर्छ, त्यो भने चाहिँ नाम होस्, बदनाम होस्, गुमनाम नहोस्?
1: होइन, त्यस्तो म सोच्दिनँ, बदनाम म सोच्दिनँ, यस्तो हो, मलाई खास नाम कमाउनु पनि थिएन, बदनामको कुरा त परै जाओस्। मैले यो समाजमा भइरहेको विकृति, जुन आर्थिक शोषणहरू, त्यसपछि जुन हिंसाहरू भइरहेको थियो र भविष्य बदलिदिन्छु भन्ने यस्तो झुटो दावीहरू भइरहेको थियो भगवान्को नाममा, हो यो देख्दा देख्दा मलाई एकदमै फ्रस्ट्रेसन भएर चाहिँ मैले यो विषयमा बोलेको हो। मलाई थाहा थिएन कि यसले समाजमा जरा गाडेर बसेको छ भनेर। मैले बोलिसकेपछि धेरैजनाको प्रब्लमहरू आयो, त्यसपछि बल्ल थाहा पाएँ।
0: कुनै त्यस्तो घटना छ जुन घटनाले यो माध्यमबाट, यो कर्मबाट

0: या यो व्यवसायबाट मानिसहरू ठगिरहेछन्, उनीहरूलाई उनीहरूको वास्तवमा मेन्टल म्यानिपुलेसन भइरहेछ, उनीहरूलाई इकोनोमिक रूपमा पनि म्यानिपुलेट गरिरहेछ अथवा शोषण गरिरहेछ, एक्सप्लोइटेसन भएको छ, यो सबै भइरहेको रहेछ भन्ने कुरा तपाईँलाई कुनै घटना विशेषले त्यसो गर्यो, कसैले भनिदियो या तपाईँलाई सनक चढ्यो?
1: सनक चढ्यो नै भनौँ, धेरै नै मैले माता मलाई माता आयो
0: तपाईँलाई पनि माता चढ्यो
1: मलाई माता होइन भूत चाहिँ चढायो होला त्यसो त्यो भन्दा चाहिँ मिल्छ अनि धेरै नै मैले देखिरहेको थिएँ अनि मलाई एकदम दिक्क भयो कि कसरी मान्छे कसरी हरेक मान्छे पछि माता चढिरहेछ फेरि एक्टिङ पनि राम्रो गरौँ नि माता चढेपछि एक्टिङ पनि यस्तो वायत गरेको छ अनि मलाई त्यो दिक्क लागेर मैले बोलेको बोल्ने साथ कति प्रमाण आयो आयो मलाई यसले लुट्यो उसले लुट्यो
0: त्यो विषयमा हामी अलिकति थप कुरा गरौँ मैले त्यही माताको कुरा गर्दा केही माताहरू हेरेँ
1: हजुर
0: तपाईँको यो विषय आइसके पछाडि तपाईँको अन्तर्वार्ताको तयारी गर्ने बेलामा र फेरि यो अहिले सोसियल मिडिया र अल्गोरिदम होइन यो सबैले के बनाइदिएछ भने वाट एभर यु स्टार्टेड टु सर्च त्यसपछि त्यो सबै बन्डल्स अफ बन्डल्स त्यही आउने हो नि त द्याट हेज कम इन माई ग्याजेट अल्सो होइन त्यस पछाडि म हेर्ने क्रममा मैले दुई तिनवटा हेरेँ एउटा एकजना मैले त्यसलाई के भन्नुपर्छ तपाईँ भन्नुहोस् ल म यो भाषा जान्दिनँ उहाँले के भन्नुभयो भने म पूर्वजन्ममा नागकन्या थिएँ होइन म अहिले पनि नागकन्या हुँ मलाई भेट्नका लागि नागकन्याहरू आइरहनुहुन्छ उहाँहरूसँग म संवाद गर्छु र म यही रूपमा अब स्वर्गमा पनि म यही रूपमा जान्छु भन्ने पनि भेटेँ मैले होइन एकजना त मैले यस्तो भेटेँ म पूर्वमा जन्ममा छ युरोपमा जन्मिएको थिएँ खास युरोप कुनै राज परिवारमा म नेपालमा अहिले यो जन्ममा आएँ यो जन्ममा म आएका कारणले राजदरबार हत्याकाण्ड हो म नेपालमा नआएको भए राजदरबार हत्याकाण्ड हुँदैन थियो भन्ने अर्को अर्को एउटा माता भेटेँ जो तपाईँले पनि आफ्नो प्रकाश सुवेदीसँग अन्तर्वार्तामा भन्नुभएको छ उहाँ चाहिँ छमछमै नाचिरहेकोदेखि लिएर होइन उहाँको चाहिँ भावभङ्गी धेरै प्रकार त्यस्तै यति धेरै देखेँ होइन तपाईँले बोलेकोमा एकजना माताले चाहिँ देख्यो म चाहिँ ठिक रहेछ नि भने हालेको पनि भेटेँ मैले जसलाई तपाईँले अलि एप्रिसिएट गर्नुभएको थियो तपाईँले कस्ता कस्ता ती माताहरूको गतिविधि चाहिँ सबभन्दा यो चाहिँ ठग हो तपाईँले भन्नुभएको छ 90%भन्दा बढी त ठगी नै हो होइन के चिज चाहिँ तपाईँलाई बढी यो चाहिँ गलत हो भन्ने चाहिँ लाग्यो
1: अब मैले सुरुमा भन्नु पर्यो त हजुर जुन नागकन्या भन्नुभयो नि त अब नागकन्या भए त नागलोक जाने होला नि त स्वर्ग कसरी जानुहुन्छ उहाँ सुरुमा प्रश्न त्यो आउँछ र दोस्रो जुन भन्नुभयो दरार हत्याकाण्ड उहाँ आएर भएको भनेर त्यसपछि हाम्रो जुन गृहमन्त्रीले त फाइल खोल्न खोजिराख्नु भएको छ त्यो खोल्नै पर्दैन नि उहाँलाई फाँसी दिउँ न त उहाँलाई सजाय दिउँ किनभने उहाँ आएर दरार हत्याकाण्ड भएर रहेछ नि त दोषी त उहाँ रहेछ नि त उहाँलाई सजाय दिउँ न हामीले
0: सुदन गुरुङले
1: उहाँलाई खोज्न लगायो उहाँलाई सजाय दिए भयो कि उमर कैद दिउँ हामीले होइन त्यसपछि हामीले अर्को कुन सोच छ हजुरले मलाई खास यो ठग चाहिँ को हो भनेर होइन जोसँग अलिकति पनि देवीको अंश आएको हुन्छ तिनीहरू डाउन टु अर्थ हुन्छ एकदमै डाउन टु अर्थ मान्छे हुन्छ
0: भनेको तपाईँलाई यस्तो विश्वास लाग्छ कि मान्छेमा देवीको अंश चाहिँ आउँछ
1: देवीको अंश आउँछ तर कस्तो व्यक्तिमा कति आउने कस्तो खालको आउने भन्ने फरक पर्छ कहिलेकाहीँ देवी आउनुभन्दा पनि देवी योगिनी डाकिनी साकिनीहरू पनि आउनुहुन्छ होइन देवीको भूत प्रेत गणहरू पनि आउँछ शरीरमा अब देवी नै हो भने चिन्न कसरी सकिने त्यसमा नि फरक पर्छ
0: तपाईँले भनिरहेको शब्द एकचोटि फेरि ख्याल गर्नु है तपाईँले भनेको मानिसको शरीरमा देवी आउन सक्छ
1: देवीको अंश थोरै आउँछ
0: देवी भनेको हो
1: भगवती
0: तपाईँ भगवती मान्नुहुन्छ भगवान मान्छेको शरीरमा चाहिँ किन आउनुहुन्छ अनि त्यो पनि महिलाकै शरीरमा
1: महिलाको शरीरमा मात्रै होइन नि देवी त पुरुषको शरीरमा नि आउनुहुन्छ तर कस्तो खालको भन्दाखेरि हाम्रो कुलधामीहरू हुनुहुन्छ होइन त्यसपछि एकदमै गुबाजुहरू गुर्जुहरू हुनुहुन्छ नि
0: नेवारी समुदाय र सम्प्रदायमा र उहाँहरूको परम्परामा गुबाजु या यो विषय चाहिँ एकदम महत्त्वपूर्ण छ
1: हजुर हजुर अनि त्यस्तो त्यस्तो व्यक्तिहरूको त्यस्तो विज्ञ व्यक्तिहरूको शरीरमा आउने हो
0: तपाईँलाई देवी आउँछ मान्छेको शरीरमा भन्ने तपाईँलाई विश्वास लाग्छ त्यो कारणले ठिक कि तपाईँसँग त्यसको प्रामाणिक केही कुरा छ
1: प्रामाणिक छ नि त्यसको त्यो प्रमाणित मैले गर्नै पर्दैन हजुरले गएर त्यस्तो विज्ञ व्यक्तिहरूसँग भेट्छु नि हजुरलाई उहाँहरूले प्रमाण गरिदिनुहुन्छ म त बिचरा सानो मान्छे म त्यति धेरै
0: सानो मान्छे भन्न पाइँदैन त्यो कुर्सीमा बसेर र यति महत्त्वपूर्ण विषयमा बोलिसके पछाडि गल्ती भयो भने म त सानो मान्छे हो माफ पाऊ एउटा चक्लेट दिनु भन्ने पाइन्छ
1: र त्यो त भन्दिनँ म गल्ती गरेको छु भने मलाई त प्रमाण चाहिन्छ मैले गल्ती गरेको देखाइयोस् म त सहजै स्वीकार्न सक्छु मलाई मसँग त्यो अहमता छैन
0: तपाईँले स्वीकार गरेको कुरा के हो भने मानिसको शरीरमा देवीको अंश चाहिँ आउन सक्छ
1: तर जो पाइदै आउँदैन जुन क्यामेरामा
0: कसले लाइरहेछ
1: भनेर हुन्छ त
0: तर त्यो चाहिँ हुन्छ होइन श्मशान काली भन्ने चाहिँ
1: हुन्छ कस्तो कस्तो अगोरीहरूले गर्नुहुन्छ त्यो नर्मल मान्छेले गर्न सम्भव नै छैन
0: अगोरी भनेको त साधनाको उच्चतम रूप हो
1: हजुर हजुर फेरि कालो कपडा भिड्दैमा कोही अगोरी पनि हुँदा नेपालमा धेरै अगोरीहरू उत्पन्न भइराख्नु भएको छ.

0: सबभन्दा सजिलो मास्टर चाहिँ यस्तै यस्तै कामले हुन्छ कि क्या होइन?
1: हजुर यस्तै हो, धर्म भनेको यस्तो धर्मलाई यस्तो व्यापार बनाएको छ नि अहिले जसमा ट्याक्स पनि तिर्नु पर्दैन, इज्जत पनि पाए छुट्टै, इज्जत नाम प्रतिष्ठा धन सबै पाइन्छ कि, ट्याक्स पनि तिर्नु पर्दैन, अनि यो कामलाई सहज रूपमा गरिरहेको छ मान्छे।
0: अब त्यसो भए यसो भनिदिनुहोस्, तपाईँलाई हेरिरहने आम दर्शकलाई चाहिँ कुन कुन माताकोमा जाँदा चाहिँ ती सही माता हुन्, कुन कुन माता नामकामा जानु चाहिँ गलत हो?
1: सर्वप्रथम चाहिँ म के भन्छु भने कुनै पनि माताकोमै नजानु, नियतिमा जे लेखेको हुन्छ त्यो भएरै छोड्दा, कुनै पनि माताले फ्युचर बद्लिन सक्ने क्षमता हुँदैन, कोहीसँग पनि हुँदैन कि, त्यो त्यो भनेको अब मेरो मैले के लेखेर आएको जस्तो भाग्य चेन्ज गर्ने जस्तो हो नि त, सबैलाई लाइफमा म्याजिक चाहिएको छ, कर्म गर्नु न तपाईँहरू म्याजिकमा किन जान्नुहुन्छ?
0: होइन, कर्म गरियो भने म्याजिक आफै हुन्छ।
1: हो त्यही मा त्यो मन त्यही मान्छु, कर्म गर्नु न तपाईँहरू, राम्रो कर्म गर, वर्तमान राम्रो बनाउनु भयो भने भविष्य आफै राम्रो बन्छ।
0: माताकोमा त्यति धेरै भिड चाहिँ किन लागिरहेछ?
1: मान्छे नेपाल भनेको एउटा विश्वासको भूमि पनि हो, खास भन्नुपर्दा मान्छेले विश्वास गर्नुहुन्छ त्यही भएर लागिरहेको छ, तर मान्छेहरूले यो बुझ्नुपर्छ
0: विश्वासमाथि किन आक्रमण गर्नुहुन्छ तपाईँ,
1: विश्वासमा आक्रमण गर्नु र विश्वासको नाममा हुने शोषणमाथि हिंसामाथि प्रश्न गर्नुमा फरक छ।
0: अनि हामीलाई मन लागेर दियौँ त त्यसलाई के मतलब त्यसको दिएको हो भन्नेहरू पनि छन्,
1: उहाँहरूबाट अरू पनि प्रेरित भइरहेको छ नि त, उहाँहरूले त समाजलाई धमिलो गर्ने काम गरिदिनु हुन्छ नि त, उहाँहरूले त दिनुभयो ठिक छ, सोसियल मिडियामा नआएर दिनु नि त, सोसियल मिडियामा यत्रो प्रचार गरेछ अनि मान्छेहरूले चासो राख्ने त विषय बन्छ।
0: अनि अर्को एउटा चिज वेदिका मलाई लागेको, माता आमा
1: होइन
0: त, संस्कृतमा माता आमा अथवा आदरणीय स्त्री त्यही होइन त, तर पुरुषहरू पनि माता हुँदो रहेछन्, यसको चाहिँ के फर्मुला हुन्छ?
1: यसको केही फर्मुला त हुँदैन, यसको फर्मुला भन्ने छैन, तर नेपालमा अहिले भने त विश्वासको भूमि हो, विश्वास दिलाउन सके जो पनि माता के, अहिले यहाँ म पनि माता, हजुर पनि माता,
0: चस्मा लगाइदिनु पाए होइन,
1: हजुर
0: एकजना माताले चाहिँ तपाईँलाई भिडियो बनाएर तपाईँले पनि हेर्नु होला, मैले पनि हेरेँ होइन, अब वेदिका केसीले दुई तिनवटा चिज गरिदिनुपर्छ, मैले आज बिहे गरेको पनि होइन, उसले भर्खर बिहे गरेको माताले बिहे गर्नु भएको छ स्त्रीसँग र उहाँको बच्चा छ, मेरो छोराछोरी पनि वेदिका केसीले पालिदिनुपर्छ होइन, मेरो सबै जिम्मा चाहिँ उहाँले लिनुपर्छ भन्नुभएको छ, लिनुहुन्छ अब?
1: त्यो त उहाँले कर्म त्यस्तो गर्नु अगाडि सोच्नु पर्थ्यो होला नि त, मैले उहाँको छोराछोरीको जिम्मा त किन लिने,
0: म नुहाउने कस्तो ठाउँमा कस्तो पोसाक लाएर नुहाउने, कसरी नुहाउने, के टिकटक बनाउने, उसलाई सोध्नु पर्ने हो भन्नुभएको छ।
1: अनि सामाजिक सञ्जालमा हालेपछि त मान्छेहरूले भन्छन् नि, त्यसो भए सामाजिक सञ्जालमा नहाल्ने नि त, माताको चरित्र लिइसकेपछि त्यही अनुसार बस्न सक्नु पर्यो, आचरणमा बस्न सक्नु पर्यो नि त, आचरणहीन व्यक्तिहरूलाई जसले जे पनि भन्छ नि।
0: भनेको तपाईँले अहिले एउटा शब्द भन्नुभएको थियो होइन, जो ज्ञानी हुन् तिनीहरू त यसरी एक्सपोज भएर यसको प्रचार गरेर लिपस्टिक पाउडर जस्तो चाहिँ विज्ञापन गर्दै त हिँड्दैनन्। अनि त्यो चाहिँ माताको कुरा भयो, तपाईँले बडो क्लियर कट तपाईँको आफ्नो लक्ष्मण रेखा चाहिँ के भनिदिनु भयो, कोही माताहरू सही होइनन् तिनीहरू कहाँ नजानुहोस्, नो वान
1: नो वान,
0: आज आफूलाई जो माता भन्छन् ती सबै ठग हुन् होइन, 90% पुग्यो,
1: मैले त 99% भनेको थिएँ माताहरू, 90% झाँक्री भनेको मैले,
0: अब म त्यही झाँक्री कहाँ आउँछु, यसलाई अलिकति छुट्याइदिनु पनि पर्नेछ जस्तो लाग्छ होइन, सबैले यहाँ फेरि के बुझ्नु भएको छ भने बाबा भनिएकाहरू, आफूलाई झाँक्री दाबी गर्नेहरू होइन, आफूलाई जान्ने दाबी गर्नेहरू, आफूलाई तान्त्रिक दाबी गर्नेहरू, फेरि त्यो फरक फरक कुराहरू पनि हो, जस्तै हामीले ए लाइनमा शिवपुरी बाबालाई, ए लाइनमा खप्तर बाबालाई त हाल्न सक्दैनौँ नि त होइन, अर्थात् चाहिँ संसारमा असाध्यै धेरै योग साधना गरेर मोक्ष प्राप्त गरेका ती सतत प्राणीहरू पनि छन्, उनीहरू त ज्ञानका भण्डार हुन्, उनीहरूसँग हामीले ज्ञान कति लिन सक्छौँ, हामी त अज्ञानी छौँ नि त, त्यो एउटा पाटो भयो, तर यी मान्छेहरू पनि आफूलाई बाबाको रूपमा प्रस्तुत गर्न खोज्छन् जो अल्पज्ञानी या अज्ञानी छन् होइन,
1: हजुर एकदम,
0: तपाईँको दाईदेखि एकजना दाई नै हुनुहुन्छ ज्ञान तपाईँको होइन,
1: अनि
0: फलानु दाई भन्नुहुन्छ नि तपाईँलाई, अन्तर्वार्तामै दाई भन्नुभएको थियो, केही प्रकाश दाई, अरू केही दाई, त्यस्तो केही दाई,
1: ए जुन झाँक्रीहरू हुनुहुन्छ ए दाई त अब दाजु नेपाली सबै दाजु भाइ त्यही त हो त,
0: त्यो चाहिँ के रहेछ
1: अब उहाँहरू मैले भनिहालेँ त व्यापार हो सबै, यस्तो हो कि विज्ञापन व्यापारलाई चाहिन्छ शक्तिलाई होइन, शक्तिको विज्ञापन हुँदैन व्यापारको हुन्छ,
0: तर थाहा पाउनु पर्यो नि त त्यहाँ शक्ति छ भने, थाहा पाउनु त जानु पर्यो नि त,
1: व्यापार विज्ञापन भइरहेको छ नि त्यहाँ शक्ति नै छैन कि,
0: एकजना मलाई लाग्छ उहाँ चाहिँ धामी या झाँक्री होला, उहाँले तपाईँलाई 3 प्रश्न सोध्नु भएको छ, हेर्नुभयो
1: छैन, मैले
0: उहाँले सोधेको एउटा प्रश्न चाहिँ तपाईँले देवी पार्वतीलाई बोक्सी भन्नुभयो,
1: ए हजुर,
0: त्यसमा त तपाईँले सायद माफी पनि माग्नु भएको
1: होइन, मैले त्यसमा मागेको छैन, म त्यो अडिक छु, त्यो शब्द चाहिँ मैले शब्दको लागि चाहिँ माफी मागे हो, शब्दको लागि किन माफी मागेँ भन्दाखेरि कानुनमा वर्जित गरेको भएर त्यो शब्दको लागि माफी मागे तर
0: पनि तपाईँ अहिले पनि विश्वस्त हुनुहुन्छ कि पार्वती माता चाहिँ बोक्सी हो?
1: अब फेरि मैले यो हो भनौँ भने पनि
0: होइन बोक्सी इन द सेन्स बोक्सीलाई तपाईँ स्पष्ट गरिदिनु न, अहिलेसम्म हाम्रो समाजले बुझेको बोक्सी चाहिँ कस्तो हो वेदिका भने, हाम्रो मेरो समाजले चाहिँ कस्तो मान्छेलाई बोक्सी भन्थ्यो भने जो गरिब हुनुहुन्छ उहाँ महिला हो होइन, जो उहाँलाई खान पुग्दैन, जो अलि शारीरिक रूपमा कमजोर हुनुहुन्छ, जो बोल्न सक्नुहुन्न, अनि बोल्न पनि नसक्ने गरिब पनि हुनुहुन्छ होइन, निमुखा पनि हुनुहुन्छ, अनि उहाँ मान्छेहरूको समाजमा त्यतिजना डराउनुहुन्छ, अलि लाज मान्नुहुन्छ, अलि पर पर बस्नुहुन्छ, अनि त्यो बोक्सी भन्थ्यो क्या हाम्रो समाजले, हामीले चाहिँ त्यसरी हिंसा गर्दै आएको थियौँ। तपाईँले भनेको बोक्सी के थियो?
1: मैले भन्न खोजेको बोक्सी चाहिँ एउटा विद्या हो, कुविद्या र सुविद्या भन्ने हुन्छ। बोक्सी पढ्ने चाहिँ कुविद्यामा हो तर त्यसलाई प्रयोग राम्रोको लागि पनि गर्न सकिन्छ। त्यो एउटा विद्या, जसरी तान्त्रिक एउटा विद्या हो, झाँक्री एउटा विद्या हो, त्यसै गरी बोक्सी एउटा विद्या हो। जब बोक्सी नै छैन भने तान्त्रिक त्यसमा चाहिँ झाँक्री पनि छैन होइन, झाँक्रीको काम के हो त बोक्सीबाट बचाउनलाई थियो नि त पहिला।
0: त्यहाँनिर तपाईँले फेरि अर्को बडो उहाँले सोधेको प्रश्न, मैले बोलेको छैन भने बोलेको छैन भन्नु होला, तपाईँले झाँक्री कि श्रीमती बोक्सी हुन्छ भनिदिनु भएछ होइन, त्यो पुष्टि गर्नुहोस् भन्नु भएको छ।
1: त्यो पुष्टि त वन झाँक्रीको श्रीमती त बोक्सी त हुन्छ त। जब हाम्रो
0: श्रीमानको ज्ञान र श्रीमतीको ज्ञानमा के सम्बन्ध हुन्छ भने,
1: सम्बन्धको कुरा होइन यहाँ, वन झाँक्री जुन हुन्छ नि ओरिजिनल झाँक्री उसको बुढी त बोक्सी त हुन्छ नि। जब वन झाँक्रीले बच्चा टिपेर लग्छ, विद्याहरू सिकाउँछ, यदि त बच्चाले त विद्याले केही जनकल्याण गर्न सक्छ भने झाँक्री भएर निस्किन्छ होइन, अनेक शिष्यहरू बनाउँछ। यदि त बच्चाले सक्दैन डराउँछ भने त्यसलाई चाहिँ वन झाँक्रीको बुढीले खाइदिन्छ है भन्ने त कथा अहिलेसम्म प्रचलन छ नि हाम्रो गाउँघरतिर।
0: त्यो त कथा भयो, मान्छेले मान्छेको बच्चा खान्छ र
1: अहिले, अनि त्यो जस्तो एप्स्टिन फाइलहरू अस्ति निस्क्यो त्यसमा चाहिँ मान्छे खान्छ त्यसलाई के भन्ने त्यसो भए हामीले,
0: अब त्यसलाई हामी कति विश्वास गर्ने भन्ने हो? कम्प्लेन हाम्रो समाजमा म एउटा महिलाले बच्चा खान्छन् मान्छे खान्छ बाघले खाए जस्तो भन्ने कुरा चाहिँ पत्याउँदिन।
1: अनि अहिले त त्यो साइन्स पनि निस्किरहेको छ, त्यो पेटमै रहेको बच्चा जुन हुन्छ नि त्यसलाई निकालेर के गरेर त्यो खान्छ दबाई जस्तो, त्यसले चाहिँ मान्छेको अलिकति यौवन बढाउँछ अरे अनि रूप राम्रो पार्छ अरे। त्यो त अहिले साइन्समा पनि
0: रेको कुरामा नै छौ,
1: साइन्समै छ रे होइन बोक्सीले बच्चा खाइदियो है भनेर त्यो बच्चा मरेपछि हुन्थ्यो भने अहिले त बच्चा साँच्चै त्यो खान्छ नै विदेशतिर पनि आफ्नो शरीरलाई र आफ्नो रूपलाई राम्रो पार्नको लागि।
0: तर यहाँ चाहिँ त्यतातिर नजाउँ, तपाईँले भनेको चाहिँ अब यो प्रुभ गर्ने तपाईँको जिम्मा भयो कि कोही वास्तविक वन झाँक्री हो भने उसको श्रीमती बोक्सी हुनै पर्छ। बोक्सी भनेको तन्त्र विद्या हो,
1: बोक्सी भनेको एउटा विद्या हो,
0: र हाम्रो माता पार्वती पनि बोक्सी थिइन्।
1: अब त्यसलाई हो भन्नु फेरि म
0: तपाईँले भनेको चिज त के होइन भन्न पर्यो, मैले भनेको गलत थियो भन्नु न त।
1: मैले भनेको कुरा सही हो तर त्यसलाई म बोक्सी शब्द हाल्नु भन्दा नि त्यसलाई म कुविद्या भनेर हाल्छु।
0: भनेपछि पार्वती माता कुविद्या कि हुनुहुन्थ्यो?
1: कुविद्या सुविद्या सबैको, उहाँ त प्रकृति हो, प्रकृति हो कि प्रकृतिसँग कुविद्या सुविद्या सबै हुन्छ नि। हाम्रो खोला अहिले कति शान्त छ, बाढी आयो भने कस्तो उग्र रूप लिन्छ, त्यही हो।
0: अर्को झाँक्रीको, झाँक्रीको लिङ्ग हुन्छ र
1: भन्नाले कस्तो बुझ्दै बुझेन,
0: भनेको झाँक्री चाहिँ महिला हुने या पुरुष हुने भन्ने हुन्छ र महिला झाँक्री हुन सक्दैन।
1: अब यसमा मैले के भन्ने हुन्छ न, सिकेको ज्ञान भन्नुहुन्छ, पहिला पहिला महिला झाँक्री हुनुहुन्थेन, अब अहिले त पुरुष नै माता हुन थालेपछि महिला झाँक्री ठिक छ त
0: सुरु भयो होइन अभिनय। अर्को त्यहाँनिर तपाईँले उठाएको प्रश्न रहेछ, झाँक्रीको डमरूको छाला चाहिँ बाघ गाई हात्ती या गैँडाको छाला हुन्छ हुनुपर्छ भन्नुभयो?
1: मैले त्यो भनेको थिएँ, त्यसमा चाहिँ मेरो एउटा के मिस्टेक भएको रहेछ भन्दाखेरि गाई कसले युज गर्ने भनेर मैले कम्प्लिटली त्यो मजाले बुझाइदिनु पर्ने रहेछ।
0: होइन, त्यसलाई बताइदिन्छु तपाईँलाई सजिलो हुन्छ। हामीले स्वीकार गरेको नेपालको राष्ट्रिय जनावर गाई हो। हामी जो हिन्दू धर्म मान्छौँ हामी गाईलाई चाहिँ माता लक्ष्मीको रूपमा पूजा गर्छौँ।
1: आफ्नै कालगतिले मरेको,
0: म तपाईँलाई सजिलो बनाइदिन्छु, त्यही भन्न लागेको, म जुन समाजबाट हुर्केर आएको जहाँ म बस्थेँ त्यहाँ चाहिँ गाई गोरु मरिसकेपछि त्यसलाई खाने समुदाय पनि थियो, उहाँहरूले त्यसको मासु खानुहुन्थ्यो, त्यसको छालाबाट उहाँहरू त्यसलाई ओछ्याउने, डमरू बनाउने त्यस्तो कामहरू गर्नुहुन्थ्यो। त्यो चाहिँ गाई मारेको भन्ने अर्थ लागेन, त्यो कालगतिले मरेको अर्थ लाग्यो। मारियो भने त्यो गलत भइहाल्यो, त्यो त कानुन त वर्जित कुरा भयो होइन। त्यहाँ चाहिँ उहाँले चाहिँ तपाईँलाई के सोध्नु भएको छ भने, गाईको प्रसङ्ग त हामीले यति स्पष्ट गरिहाल्यौँ, अनि बाघको हात्तीको गैँडाको छाला ल्याएर डमरू बनायो भने त नेपालको कानुनले त ती जनावर त मार्न पाइँदैन, अथवा मरे पनि तिनीहरूको त आखेटो पार हुन्छ, त्यो त ल्याएर डमरु बनाउनु पाइँदैन, यति पनि थाहा छैन त्यो वेदिकालाई, कानुन नबुझ्नेले किन ठुलो कुरा गरे भन्नु भएको छ।
1: त्यहाँ मैले मजाले कालगतिले भनेको छु, बाघ्रा पो मारि मारि अहिले बाघ्राको ढ्याङ्ग्रो हुन्छ,
0: बाघ चाहिँ कालगतिले मर्यो भने पनि तपाईँले ल्याएर त्यसको छालाले चाहिँ डमरु बनाउनु पाउँछ।
1: यो चाहिँ थाहा थिएन मलाई, यो चाहिँ म स्वीकार्न सक्छु, तर अरू चाहिँ मैले भनेको कुरा म त्यो अडिग्न हुन्छु।
0: हजुर, अब यो शास्त्रको अर्को एउटा पनि चिज हुन्छ क्यारे होइन, यो मैले प्रुभन कुरा गरिरहेको छैन, शास्त्रले चाहिँ अन्जानमा कसैले भुल गर्यो या अज्ञानमा भुल गर्यो त्यसलाई क्षमा दिने भन्ने हुन्छ क्यारे शास्त्रमा होइन। त्यसो भए यी अज्ञानीहरू जो आज अज्ञानतावश यी कामहरू गरिरहेछन् यिनीहरूलाई चाहिँ भगवान्ले फेरि क्षमा दिनुहुन्छ होला नि त,
1: अज्ञानतावश कसरी भन्ने?
0: अज्ञानता भएर त नि जानी जानी को मान्छेले भुल गर्छ र?
1: होइन नि, यो त लालचमा गरेको हो नि त, अज्ञानमा गरेको होइन त, आफ्नो स्वार्थमा गरेको हो नि त, भगवान्को नाम बेच्नु कसरी अज्ञानता हुन्छ र?
0: एकजनाले त उहाँको ज्ञान यति बढेछ म पिएचडी डाक्टरको उपाधि नै लिएर आउनु भएको थियो होइन,
1: कसले?
0: एकजना प्रकाश लामा,
1: प्रकाश लामा
0: बुझेल होइन,
1: उहाँले
0: त मलाई डाक्टरै भन्नु भन्नुभएको थियो,
1: अब लाइफमा कमेन्टै पढ्न जान्नु हुँदैन, मजाले खै के डाक्टर भन्नु।
0: अनि मलाई अर्को एउटा थाहा नभएको, उहाँहरूले चाहिँ तपाईँलाई थाहा छ कि भनेर सोधेको होइन, मलाई एउटा याद छ म नयाँ बस पार्क बालाजु नजिक बस्ने होइन, त्यही एकजना चाहिँ बुवा उमेरको मानिस बस्नुहुन्थ्यो धेरै वर्ष अगाडि फुटपाथमा, मैले अर्को ठाउँ पनि भनेको छु, उहाँ चाहिँ हात हेर्नुहुन्थ्यो, हात हेर्नुहुन्थ्यो, अरूको भाग्य र भविष्य भनिदिनुहुन्थ्यो। एक दिन मिनी बस चालकले असावधानी बस चलाउँदा त्यो फुटपाथमा गएर उहाँलाई किचेर उहाँको देहान्त भयो, दुःखद घटना थियो। उहाँलाई मलाई एकछिन पछाडि मेरो ज्यान जाँदैछ भन्ने थाहा रहन्छ, उहाँले अरूको भाग्य र भविष्य कसरी हेर्नुहुन्छ?
1: यस्तो हुन्छ, कुनै शक्ति आफूसँग छ भने त्यो आफूमाथि लागू हुँदैन, आफू र आफ्नो परिवारमा लागू
0: हुँदैन,
1: अरूमा मात्रै हुन्छ।
0: त्यो चाहिँ कहाँ लेखेको हुन्छ?
1: त्यो त हाम्रो शास्त्रहरूमा लेखेको हुन्छ, अब एक्ज्याक्ट यही शास्त्र भनेर त मैले पनि त्यति धेरै अध्ययन गरेको छैन प्रश्न भन्नलाई, त्यो त भोकन्तै भयो फेरि, त्यो बुझे त्यो राखेरै हिँडिराख्यो भने।
0: अर्को चाहिँ तपाईँले कहीँ अर्को एउटा कार्यक्रम अटेन्ड गर्नुभएको छ, त्यो महेशजीको कार्यक्रम जस्तो लाग्छ, यो मस्टो पूजासँग सम्बन्धित, मस्टो चाहिँ हुन्छ?
1: हुन्छ नि, मस्टो त
0: हाम्रो त पश्चिम नेपालमा त मस्टोको यति ठुलो संस्कृति छ, धार्मिक रूपमा कुलका हिसाबले हामी पनि मस्टो पूजक हौँ होइन, त्यसप्रति चाहिँ तपाईँको विश्लेषण के हो?
1: मेरो विश्लेषण त्यस्तो केही छैन, म मान्छु, अब त्यसलाई अब मैले व्याख्या गर्न थालेँ भने एक दुईवटा शब्द गलत निस्क्यो फेरि यसको विवाद हुन्छ, त्यो म मान्छु, त्यही भएर म सुमा गएको।
0: अब अर्को तपाईँले यो बिचमा दुईटा विषयमा अलि बढी बोल्नुभयो भन्ने लाग्छ होइन, एउटा इस्कन,
1: अब आयो टपिक मजाले,
0: ठुलो विवादमा पर्नुभयो होइन,
1: हजुर,
0: त्यो चाहिँ थाहा भएर बोल्नु भएको थियो, इस्कनसँग केही तपाईँलाई इस्कनलाई विवादित बनाउनु थियो, फेरि बिचमा घटना पनि आयो इस्कनको होइन, एउटा चाहिँ त्यहीँ रहेकी बालिकामाथिको यौन दुर्व्यवहारको, यही मौकामा तपाईँले चौका हाने हो?
1: होइन नि, सुरुमा त मैले बोलिसकेपछि त्यो घटनाहरू आएको, मैले बोलिसकेपछि त्यो सुरज श्रेष्ठ भन्ने मान्छेको यौन दुर्व्यवहारको आयो, अनि त्यसपछि त्यसलाई पनि मान्छेहरूले इस्कनको अन्धभक्तहरूले एकदमै बचाइरहेको थिएँ, डिफेन्ड गरिरहेको थिएँ, त्यसपछि म फेरि बोलेँ, अनि म बोल्ने साथ अनि संस्था किन दोष हुँदैन, संस्थाले जिम्मा लिनैपर्छ भनेपछि संस्थापक रूपेश्वरजीको त्यस्तो केसेस आयो, उहाँको त अडियो क्लिप नै भाइरल भएको छ, अनि जग्गाको मुद्दा त मैले पहिलादेखि उठाइरहेको छु, अदालतमा गइसकेको, प्रतिवेदन पेस गर भने चाहिँ अहिलेसम्म इस्कनले किन गरेको छैन?
0: इस्कन भन्ने संस्थाले गरिरहेको गतिविधिमाथि नै तपाईँको प्रश्न हो?
1: गतिविधिमा पनि हो र त्यो सरकारी जग्गामा पनि हो, खोला मिचेकोमा पनि हो, त्यो त कानुन नमानेको भयो।
0: गतिविधिमा चाहिँ तपाईँको प्रश्न के हो?
1: गतिविधि कस्तो हो भन्दाखेरि इस्कनले नर्मली भन्नुपर्यो त आयाति संस्कार हो, हाम्रो कुल मस्टो परम्परा मान्ने होइन, उसको एउटै भगवान मान्ने कृष्ण राधा कृष्ण भन्छ होइन, कुल मस्टो
0: भगवान मान्ने कुरामा हुन त तपाईँले गत अन्तर्वार्तामा प्रकाशजीले एउटा चिज गराउनुहुन्छ होइन, म पनि उहाँको शोमा गएको छु, दिस आर द्याट,
1: हजुर,
0: त्यो छान्ने बेलामा पनि तपाईँलाई कृष्ण भगवान् र राम मध्येको मान्नु छान्नुहुन्छ भन्ने थियो क्यारे,
1: हजुर,
0: अब तपाईँले किन राम छान्नुभयो मलाई थाहा भएन होइन,
1: तर
0: भगवान् एक हुन्छन् भन्ने अर्थमा मान्ने हो भने त्यो रामको रूपमा होस्, त्यो कृष्णको रूपमा होस् या त्यो अरू केही स्वरूपमा, भगवान् त एक हुने
1: हो,
0: भगवान् पनि छान्ने हुन्छ,
1: उहाँहरूले के भन्दा हुन्छ भन्दाखेरि कृष्ण मान, कृष्ण नै शिव राम सबैजना कृष्ण हो भन्दा पनि हुन्छ नि त, तर उहाँहरूको भनाइ के छ भन्दा कृष्ण कृष्ण एउटा भगवान् हो, बाँकी शिव पार्वतीदेखि लिएर जति पनि भगवान् विष्णु लक्ष्मीहरू हुनुहुन्छ सबैजना कृष्णको दास हो भन्नुहुन्छ, त्यो त गलत भयो नि त. नेपाल जस्तो भूमिमा बसेर, राष्ट्रदेव पशुपतिनाथ भएको भूमिमा बसेर शिवजीलाई देवता भन्नु, दास भन्नु, त्यो त राम्रो होइन नि त, होइन त.
0: भनेको तपाईँ इस्कोन चाहिँ कृष्णको बारेमा प्रचार गर्ने र अरू धर्म अरू भगवानहरूलाई निन्दा गर्ने कुरा सिकाइरहेको छ.
1: त्यो सिकाइ पनि रहेको छ. कृष्ण पनि उहाँहरूले मान्ने कृष्ण र हामीले मान्ने कृष्ण टोटल फरक छ. हामीले कृष्ण के भन्छौँ, भगवान विष्णुको अवतार. उहाँले कृष्ण के भन्नुहुन्छ, कृष्ण कृष्ण कृष्णबाट चाहिँ भगवान विष्णु उत्पन्न भएको भन्नुहुन्छ. के भन्ने हो त्यसलाई?
0: त्यो चाहिँ तपाईँलाई स्कुलिङ गलत लाग्यो?
1: एकदम स्कुलिङ एकदम गलत छ. र हाम्रो जब कि सन्त ऋषि मुनिहरूले त्यस्तो पौराणिक किताबहरू लेखिसक्नु भएको छ, ग्रन्थ लेखिसक्नु भएको छ भने उहाँहरूको गुरुले त्यो ग्रन्थ चेन्ज गर्नुपर्ने आवश्यकता के थियो र?
0: ए, भनेको उहाँहरूले ग्रन्थै चेन्ज गरिदियो,
1: मोडिफाई गरेछ पुरै. आदि शङ्कराचार्यको पर्मिसन बिना त्यो ग्रन्थहरू कुनै पनि चेन्ज गर्न मिल्दैन. उहाँहरूले आदि शङ्कराचार्यले मायावादी भन्नुहुन्छ, अद्वैत फिलोसफी उहाँहरूले मान्दै मान्नु हुँदैन. हुन त उहाँहरूले माधवाचार्य मान्नुहुन्छ जुन द्वैत फिलोसफीको, तापनि नेपालमा बसेर त्यो त सम्भव छैन नि.
0: यति धेरै कुरा चाहिँ तपाईँलाई कहाँबाट ज्ञान आयो?
1: रिसर्च बेस्ड. मैले अध्ययन गरेको छु भन्यो भने के अध्ययन केही पनि छैन, रिसर्च गरेँ.
0: च्याट जिपिटीमा
1: त यस्तो मजाले प्रश्न आउँदैन नि, यस्तो मजाले च्याट जिपिटीमा प्रश्न आउँदैन. च्याट जिपिटी आगरे कति भयो.
0: तर गजबको चिज के छ भने अहिले प्रविधि चाहिँ कस्तो आयो भने, मैले अस्ति बेलुका एआईलाई सोधेँ, होइन, वेदिका केसीसँग म अन्तर्वार्ता गर्दैछु एक घन्टाको, तिमी मलाई के प्रश्न दिन्छौ भनेर मैले सोधेको थिएँ. उसले झन्डै मैले जे सोध्ने तयारी गरिरहेको थिएँ त्यसमध्ये 25% प्रश्नहरू दियो. मैले मलाई त्यो प्रविधिसँग मेरो प्रश्नको तयारी पनि हेर्नु थियो. एकजनाले चाहिँ तपाईँलाई स्कोनसँगै जोडेर के पनि भन्नुभएको छ भने, यदि तिमी कसैबाट परिचालित छैनौ भने वैदिक सनातन, अहि पनि सोधेको छु, सनातन धर्मको मात्र किन विरोध गर्छौ? विकृति, अन्धविश्वास र लुट धन्दाको तिमी विरोधी हो भने इसाई धर्म यही काम गरेर फस्टाइरहेको छ, तर तिमी किन इसाई धर्मको विरोध गर्दैनौ? मुस्लिम धर्मको किन विरोध गर्दैनौ? तिम्रो उत्तरको प्रतीक्षा गरे भन्नुभएको छ, तर म यसो चाहिँ भन्दिनँ, कुनै पनि धर्मको तिमी विरोध किन गर्दैनौ भन्दिनँ, तर हाम्रो सनातन धर्मको, वैदिक सनातन धर्मको मात्रै विरोध चाहिँ किन गरे भन्छु.
1: मैले वैदिक सनातन धर्मको विरोध गरेको छैन, धर्मभित्र भएको अन्धविश्वासको विरोध गरेको हो. मैले सच्चाइ केन्द्रको बारे पनि भनेको हो, मैले सुरुदेखि नै भन्दै आएको, यदि काहीँ नेपालको धर्म संस्कृति हार्म भइरहेछ, गलत भइरहेछ, कसैले पनि घात गरिरहेछ भने बोल्नु, मलाई धर्मदेखि कुनै मतलब छैन. धर्म निरपेक्षको देश छ, म ठिक छ जसको बारे पनि बोलिदिन्छु, तर प्रमाणसहित बोल्नु पर्यो नि त. हाम्रो तिर हाने
0: सच्चाइको नाममा चाहिँ एकदम धेरै सच्चाइको सही प्रयोग गर्दा त त्यो पनि भगवानको एक साधना हो, त्यसलाई हामी अन्यथा भन्छौं.
1: हैन, अन्यथा
0: तर त्यस नाममा हाम्रो ग्रामीण क्षेत्रमा चाहिँ हिजो उहाँहरू क्रिस्चियनिटीको त्यहाँ प्रचार गर्नुहुन्थ्यो, क्रिस्चियनिटीको विषयमा विरोध भयो, भविष्य सच्चाइको नाममा फेरि प्रवेश गर्नुभयो र उहाँहरू के भन्नुहुन्छ भने सबै रोग सच्चाइमा आएपछि निको हुन्छ भन्नुहुन्छ, त्यो पनि मैले सुनेको छु. त्यसमा त तपाईँ बोल्नुहुन्न.
1: मैले बोलेको छु नि, दुई तिनवटा भिडियो राखिसकेँ त, सायद धेरै भाइरल नभएको होला.
0: उहाँले सुन्ने गरी भनिदिनु पर्यो.
1: एउटा हिजो पनि न्युज आएको थियो, मैले सच्चाइ केन्द्रको राखिरहेको छु. यसो सच्चाइ केन्द्र प्रश्नसँग म क्रिस्चियन होस् क्रिस्चियन हो भन्यो भने केही फरक पर्दैन कि, तर न हिन्दू हो न क्रिस्चियन हो, टिका लाउँछ, फुलमाला लाउँछ, जमर लाउँछ, तिज मनाएको छ. खै उहाँहरूको पिता परमेश्वरले कहिले चाहिँ तिज मनाउनु भएको थियो नेपाल आएर थाहा छैन, त्यसरी गरिराख्नु भएको छ, होइन. क्रिस्चियन पनि होइन भन्नुहुन्छ. उहाँले दर्ता गर्दाखेरि उहाँहरूको के भनेर दर्ता गर्नुभएको थियो, पोखरामा जुन उहाँको मेन शाखा छ, उहाँहरूले सच्चाइ केन्द्र दर्ता गर्दाखेरि यो एउटा भजन भक्ति गर्ने एउटा सङ्गठन मात्रै हो, हामी भजन भक्ति मात्रै गर्छौँ भन्नुभएको थियो. तर अहिलेको समयमा भजन भक्ति भनेर यहाँ त धर्मान्तरण हुँदैछ नि त, हो यो विषयमा सरकारको ध्यान किन भइरहेको छैन त?
0: किन्छु ब्याक टु स्कोन, होइन, स्कोनले तपाईँले भन्नुभएको छ सार्वजनिक जग्गामा उसले चाहिँ व्यापार गरिरहेको छ,
1: हजुर,
0: अर्को खोला मिचेको छ. यो विषय त तपाईँ कानुनको साथमा जाने होला, होइन, प्रधानमन्त्री बालन शाह त सार्वजनिक जग्गा हटाउने कुराका लागि त एकदम दत्तचित्त हुनुहुन्छ र हामीले देख्यौँ धेरै ठाउँमा त्यो कुरा, कतिपय त रुवावासी पनि देख्यौँ. यो विषयलाई पुर्याउनु पर्थ्यो सरकारको कानमा, जानु पर्थ्यो प्रशासनमा, तपाईँ जानुहुन्छ टिकटकमा,
1: प्रवृत्ति नै छ कि, सामाजिक सञ्जालमा गयो भने त्यो मुद्दा बल्ल सरकारको कानमा पर्दो रहेछ छिटो छिटो चाहिँ,
0: होइन.
1: अब परेको होला सायद, नपरेको भए पनि यो हजुरको सो अब यति धेरै राजनीतिकीय व्यक्तिहरूले हेर्नुहुन्छ, यो सोबाट अपेक्षा गरेको छु मैले यो यसमा हुन्छ भनेर, किनभने सुकुम्बासी बस्ती हटाइयो भने त स्कोन पनि हटाउनु पर्छ, कानुन सबैको लागि एउटा हो.
0: तपाईँसँग त्यसको प्रमाण छ कि स्कोनले खोला मिचेर बसेको छ, त्यो सरकारी जग्गा बसेको
1: छ नि, प्रमाण बिना त कहाँ बोलिन्छ त, अदालतमा मुद्दा अनि प्रमाण बिनै गयो होला त. अदालतमा मुद्दा जारी छ, प्रतिवेदन पेस गर भनेको छ, गरे छैन, अहिले त जग्गा दिनलाई त कसैले पारिवारिक जमघटमा रक्सी खाँदै आफ्नो छोरी दिए जस्तो सजिलो त होइन सरकारी जग्गा दिनलाई।
0: त्यही त तपाईँले त्यहाँका बाबाहरूको बारेमा पनि अलिक प्रश्न उठाउनु भयो जस्तो लाग्छ। जस्तै एकजना बाबा हुनुहुन्छ, उहाँ त विदेशी नै हो क्या अरे होइन, पत्रिदास होइन, अर्को एकजना बाबा हुनुहुन्छ नेपाली नै,
1: रूपेश्वर बाबा नभनौँ यस्तो पवित्र शब्द छ।
0: उहाँलाई चाहिँ के भन्ने, उहाँहरूको त्यसै नै अन्तर्वार्ताहरू म हेरिरहेको हुन्छु।
1: जी लगाइदिउँ न लास्टमा
0: रूपेश्वर जी,
1: पत्रिदास
0: जी,
1: हजुर त्यही ठिक छ। अहिलेलाई
0: भनेको बाबा भन्ने चाहिँ एकदम सम्मानित शब्द हो,
1: सम्मानित शब्द।
0: कुन कुन बाबा चाहिँ अब हामीले ढुक्कले मान्ने नेपालमा?
1: होइन म त्यस्तो म त्यो भने त मैले प्रचार गरेको जस्तो होला नि त, फेरि यता
0: त्यो त कुनै प्रचार भएन, किनभने ती बाबा यी बाबा चाहिँ सही हुन्। जस्तै मैले अहिले भने नि खप्तड बाबाले जे लेख्नु भएको छ, म संयोगले खप्तड नै पुगेको छु, उहाँ सुतेको आसन देखेको छु, हाम्रो तत्कालीन राज परिवार उहाँलाई भेट्न जान्थ्यो, उहाँले लेखेका पुस्तकहरू पढेको छु।
1: उहाँहरूसँग त कम्पेरिजनै छैन नि, उहाँ जुन बाबा शब्द अहिले यति धमिल भइसकेको छ उहाँहरूसँग त कम्पेरिजनै छैन नि। उहाँहरू त गुरु महाराजहरू हुनुहुन्छ होइन, उहाँहरूलाई त नचिन्ने सायद नजान्ने को नै हुनुहुन्छ होला,
0: अज्ञानीहरूले जान्दैनन्,
1: जान्दैनन् भन्दा नि मैले पनि खासमा फोटो हेरेर चिनेको थिइनँ, उहाँको प्रशंसा धेरै सुनेको
0: हो,
1: फोटो हेरेर चाहिँ म कसैलाई पनि चिन्दिनँ।
0: अब तपाईँ सबभन्दा बढी विवादित भएको विषय चाहिँ व्यासासन,
1: हजुर थाहा पाएँ मैले।
0: तपाईँ पनि तपाईँको चाहिँ के देखियो भने तपाईँको पनि बोल्ने कुरा चाहिँ ब्रेक हालेछ, पहिला बोलिहाल्नुहुन्छ अनि ब्रेक लाउँदा गाडी चाहिँ भिरबाट झरिसक्छ।
1: त्यस्तो पनि नहोला, मैले चाहिँ एउटा कुरा के होस् गरिनँ भन्दाखेरि त्यहाँ मैले बोल्न चाहिँ प्रमाणसहित बोलेको थिएँ, तर प्रमाणसहित बोलिराख्दा पनि एउटा स्त्रीको चरित्रमा दाग लाग्ने जुन यहाँ हुनुहुन्न सात समुद्र पारी हुनुहुन्छ उहाँ होइन,
0: तपाईँसँग प्रमाण छ भने त्यो व्यक्ति कहाँ छ भन्ने कुराले असर गर्दैन।
1: एउटा स्त्रीको चरित्रमा दाग लाग्छ कि भनेर मैले अलिकति पुरुषको भए पनि हुन्थेन, तर पनि म स्त्रीलाई अलिकति अझै पनि पुरुष प्रधान समाज छ हाम्रो, अलिकति अझै गाह्रो छ, त्यही भएर चाहिँ आइसक्नुहोस्। त्यही भएर फेस
0: मैले यो विषय बोल्न हुँदैन थियो भन्ने लाग्छ।
1: त्यसमा चाहिँ मैले एउटा पर्सनलमा पनि गएको थिएँ उहाँको प्रमाण बिना चाहिँ बोलेको होइन, फेरि मैले है म फेरि पनि
0: तपाईँसँग उहाँका विषयमा प्रमाण छ,
1: पर्सनलदेखि प्रोफेसनल
0: व्यक्तिको नाममा गइरहेको छैन, जो म गर्दा पनि गर्दिनँ,
1: हजुर हजुर,
0: जसका विषयमा तपाईँले व्यासासन माथि नै तपाईँले जस्तै त्यो व्यासासनको सन्दर्भमा फेरि एउटा विषय पनि आयो बिचमा, यति उमेर कि होइन यस्तो यस्तो ठाउँमा चाहिँ तपाईँ चाहिँ कथा वाचन गर्ने भनेर बिचमा केही सुन्दर अनुहारका व्यासासनमा बस्ने हाम्रा चेलीहरूको विषयहरू पनि आएको थियो, त्यो पनि तपाईँको सेन्टरमा परेको क्यारे होइन,
1: कसको कस्तो भन्नाले मलाई
0: कुरा जस्तै बिचमा तपाईँलाई नि फोटो देखाइदिन्छ जस्तो लाग्छ, एकजना भारततिर बस्नेको विभिन्न होइन, आफ्नै सेक्युरिटी लिएर हिँड्नेदेखि लिएर के थियो
1: हजुर हो
0: के रहेछ
1: यस्तो, स्त्री खास व्यासासनमा बस्न पाउँदैन, स्त्री बस्ने भनेको मञ्चमा हो, अनि
0: हाम्रो धर्मले चाहिँ त्यसो भन्छ,
1: धर्मशास्त्रले त्यस्तो भन्छ, व्यासासनमा बस्न धेरै कुरा पालना गर्नुपर्ने हुन्छ, अब स्त्रीको त राजस्वलो पनि हुन्छ नि त,
0: अनि रजस्व तपाईँको बुझाइमा चाहिँ रजस्वला भन्ने चाहिँ पाप हो,
1: पाप होइन त्यो, अब त्यो पाप होइन तर त्यस्तो बेलामा चाहिँ बार्नु भनिन्छ, खास म पनि बार्न चाहिँ बार्दिनँ किनभने म साधना गर्छु पूजा गर्दिनँ।
0: साधना र पूजाको बिचमा के फरक छ?
1: साधना साधना भनेको अलिकति तान्त्रिक शैलीबाट गरिन्छ नि, पूजा भनेको हजुरको वैदिक शैलीबाट गरिन्छ।
0: तपाईँले यो चाहिँ अलिक कन्ट्रोभर्सियल भयो होइन, महिलाहरूको चाहिँ रजस्वला हुन्छ त्यस कारण उहाँ व्यासासन,
1: त्यो पनि एउटा कारण मध्ये हो,
0: त्यो त तपाईँ रोकिएको विषय,
1: त्यही मात्रै कारण होइन, त्यो पनि एउटा कारण मध्ये चाहिँ हो, जे हाम्रो धर्मशास्त्र यदि मान्नुहुन्छ भने चाहिँ स्त्रीले व्यासासनमा बस्न पाइँदैन, स्त्री बस्ने भनेको
0: व्यासासनमा बस्नेहरूले पनि लुटधन्दा मचाइरहेछन् भन्ने तपाईँको अर्थ,
1: त्यो त धेरैले मचाइरहेछन्, धेरैले अब कतिजनाको चाहिँ मैले अब ठुल्ठुलो गुरु महाराजहरूको पोल खोल्दाखेरि पनि यहाँ मान्छेले मलाई गाली गर्नुहुन्छ कि कति अन्धविश्वासमा बस्नु भएको रहेछ, मैले त सुरुमा भनिरहेको थिएँ सत्यको बाटोमा हिँड्छु म, पोल खोलेपछि म सानोदेखि लै ठुलोसम्म पनि छोड्दिनँ, एक रुपियाँ लुटेको पनि लुटुवा नै हो,
0: एक रुपियाँ चोर्दा चाहिँ यो चोर होइन, एक रुपियाँ त हो नि भन्ने, एक लाख चोर्दा चाहिँ त चोर भन्ने हो र,
1: त्यही
0: त नियतको प्रश्न,
1: मान्छेले भन्नुहुन्छ नबोल्दिनु छोड्दिनु अरे, म खास कलाकार पनि होइन, म मान्छेलाई टिकटकमा इन्टरटेन गर्न छिरेको होइन, मान्छेलाई सबैको मुख देखाउन छिरेको हो, र यो नदेखाएसम्म चाहिँ म चुप लागेर बस्दिनँ, मान्छेले भयो अब आजलाई यति इन्टरटेनमेन्ट पुगेन, इन्टरटेनमेन्ट गर्न म कलाकार त होइन नि त।
0: अब एउटा बिन्दुमा आइसकेपछि यति धेरै तपाईँले, मैले एउटा शब्द भन्ने गरेको छु, बाँदरको पुच्छरमा तपाईँले आगो लगाइदिनु भयो
1: हजुर,
0: तपाईँले यो बाँदरको पुच्छरमा आगो लगाएर सित्तै छोडिदिनु भयो भने त्यसले लङ्का जलाउँछ
1: जलाउँछ
0: होइन, अब तपाईँ चाहिँ केही विषय चाहिँ बाँदरको पुच्छरमा आगो लागेपछि फेरि पानी हालेर निभाउन खोज्नुहुन्छ, आगो धेरै बलेपछि पानी हाल्दा निप्दैन।
1: होइन, मैले त पानी हालेको छैन नि, म त अझ पेट्रोल हालिरहेको छु। मेन त इस्कनको जग्गा विवादको कुरामा
0: यसलाई टुङ्गो लगाउने,
1: टुङ्गो लग्नु पर्छ। सुकुम्बासी बस्ती हट्यो भनेपछि इस्कनको व्यक्तिगत
0: जग्गा टुङ्गो लगाउने
1: लगाउने
0: नक्कली धामी झाँक्रीका नाममा जस जुन व्यापार भइरहेछ। ए हो, मैले बिर्सेको एउटा अर्को एउटा पनि छ यो मलाई उपचारको क्या, एकजना सीमान्त केसी नाम हो जस्तो लाग्छ, मैले उहाँको नामै लिएँ। उहाँको ज्ञानमाथि मेरो धेरै प्रश्न छैन, म व्यक्तिगत रूपमा प्रश्न गर्न पनि चाहन्न, प्रवृत्तिको प्रश्न हो होइन। छोइदिएपछि तेल लगाइदिएपछि सबै रोग ठिक, यति धेरैजनाले फेरि म ठिक भएँ भन्नुहुन्छ,
1: त भाडाको भाडामा लिएर आएको मान्छेहरू
0: उहाँहरू चाहिँ के रहेछ त? उहाँ त बिचरा अझ फेरि 7 महिनामा जन्मिनु भएको रहेछ, पृथ्वीनारायण शाह जस्तो शरीरभरि रौनु रौँ भएर जन्मिनु भएको रहेछ, जन्मिँदा जम्मा 1.5 पाउको हुनुहुँदो रहेछ। उहाँलाई यो बित्यो भनेर चाहिँ माटोमा गाडिदिएको रहेछ, कति दिनपछि झन्डै 1.5 हप्ता पछाडि आफै माटोबाट निक्लिनु भएछ। उहाँ त जन्मिँदैमा त्यत्रो चाहिँ तपाईँ अद्भुत शक्ति लिएर जन्मिनु भएको छ,
1: माटोबाट निस्किन गढेउला हो र उहाँ जे नेपाली नेपालीहरूलाई जे सुनाइदिने भएको छ कि जे सुनाइदियो भने जे पनि पत्याउँछ, सत्य पचाउँदैन नेपालीले तर झुटो जे पनि पचाउँछ,
0: जे खायो पचायो हात मला
1: सत्य फेरि पचाउन सक्दैन है नेपाली।
0: सरकार यस्तो सरकार छ, जस्तै म ती आश्रमहरू जस्तै सीमान्त केसीकै आश्रम चाहिँ तारकेश्वर नगरपालिकाको वडा नम्बर 1 साङ्ले खोलामा छ होइन, त्यहाँ मानिसहरूको भिड हुन्छ, 500 रुपियाँ जस्तो लाग्छ मलाई प्रति व्यक्ति त्यहाँ छिर्दा नै तिर्नुपर्छ। त्यहाँ पार्किङमा पनि यति धेरै सकस छ, त्यस्ता धेरै आश्रमहरू छन्, अनि त्यहाँ मान्छेहरू यति धेरै गइरहेको छन्, प्रशासनको आँखा पुग्दैन। तपाईँहरू प्रशासनलाई चाहिँ गुहार्नुहुन्न,
1: प्रशासनलाई यसमा के
0: साइबर त गइरहेको हुनुहुन्छ, त्यहाँ पनि पुलिस भेटुन्छ भन्नुहुन्न,
1: होइन यस्तो भन्छ न प्रशासनलाई के भनेर गुहार्ने, मैले
0: यहाँ गलत काम भइरहेछ, यो कामलाई चाहिँ तत्काल नियन्त्रणमा लिनुस् भन्ने,
1: त्यो मैले प्रमाण दिन सक्नु पर्यो नि, त्यहाँको मान्छेले केही बोल्दैन, 5 रुपियाँ त तिरेको भएन भने भएन भन्ने कुरा आउँछ कि,
0: त्यसो भए किन टाउको दुखाइ त,
1: टाउको दुखाइ त्यो होइन, त्यो मान्छेले गलत बाटो लग्दैछ नि त, कानुनले त्यस्तो व्यक्तिको लागि उपचार चाहिँ ल्याउनु पर्यो क्या, अब चाहिँ ल्याउनु पर्यो क्या, अब चाहिँ कन्ट्रोल गर्नु पर्यो त्यस्तोलाई।
0: एउटा बिन्दुमा आइपुग्दा यस्तो लाग्छ म गलत गरिरहेको छु,
1: सत्य बोलेको त मैले गलत त गरिनँ, बरु पैसा खानु पर्ने रहेछ, ए पैसा खाने मान्छेहरूकै चिल रहेछ त यहाँ भन्ने चाहिँ हुन्छ मलाई, गइरहेको छ दिमाग चाहिँ सकिन्छ क्या, सत्य बोल्दा पनि दोष लागेको छ नि के भन्ने।
0: मम्मी के भन्नुहुन्छ? मम्मी बाहिर हुनुहुन्छ, उहाँलाई मैले अहिले सोध्नु त मिलेन, के भन्नुहुन्छ?
1: मम्मीले त त्यस्तो केही भन्न छोड्दै यहाँ नेपाली समाजमा सत्य पर्छ नि त, आफ्नो काम गर्छ,
0: त्यही त आफ्नो काम किन नगरेर यति गरिरहेको त,
1: समाज सुधार्ने जिम्मेवारीसँग मेरो पनि त हो नि त।
0: हिजो तपाईँलाई साथ दिनेहरू पनि केही माताजीहरू चाहिँ अहिले तपाईँको विरोधमा उत्रिनु भयो अरे होइन,
1: हो र थाहा छैन नि मलाई,
0: उहाँहरू एक हुने सम्भावना बढी भयो
1: खै, मलाई त्यो विषयमा थाहा छैन केही पनि।
0: तपाईँको अन्तर्मनले चाहिँ के गर्छ तपाईँलाई, एउटा किनभने मानिस त हो होइन, मेन्टल स्टेट भन्ने हुन्छ, मानसिक अवस्था भन्ने हुन्छ, यति धेरै ट्रोल, यति धेरै हमला, यति धेरै चरित्र हत्याको प्रयास होइन, बेला बेला बिहे नै गरिदिन्छन् क्यारे तपाईँको होइन,
1: मेरो बिहे त कति भइसक्यो,
0: यति धेरै चिजहरू हुन्छ, हाउ डु यु फेस दिस अल एन्ड हाउ डु यु टलरेट, कसरी यी सबै चिज सहनुहुन्छ?
1: टु बी अनेस्ट आई डोन्ट केयर, म त्यो कमेन्ट हेर्छु, हाँस्छु, ओहो यसको चेतनाले यति भएछ भन्छ, छोडिदिन्छु, मलाई केही मलाई साँच्ची भने केही फरक पर्दैन, मान्छेलाई चाहिँ के लाग्ने रहेछ, बिचरा भर्खर 22 वर्षको केटी मान्छे यत्रो ट्रोल कसरी सहिरहेको होला भन्ने मान्छेको धारणा हुँदो रहेछ, तर म चाहिँ के भन्छु, मलाई बिचरा नभन्नुहोस्, मलाई आलोचनाले पनि फरक पर्दैन, मलाई तारिफले पनि केही फरक पर्दैन,
0: फरक पर्दैन भन्नुहुन्छ, फेरि बाटोमा म हिँड्न सकिरहेको छैन,
1: मलाई घरबाट नदिएको हो नि त,
0: म एक्लै हिँड्न तयार छु,
1: म त एक्लै हिँड्न तयार छु, मलाई त केहीमा म मास्क कहिले लाउँदिनँ, म चोर हो र चोरेको भए लुटेको भए मास्क लाएर हिँड्नु, सत्य बोल्दा नि मास्क लाउनु पर्छ भने त के भन्नु मैले के भन्ने त्यसमा, मैले
0: यो तपाईँको तागत हो होइन,
1: मलाई साँच्ची फरक पर्दैन,
0: भेरी बिग कन्फिडेन्ट, तपाईँको यो कन्फिडेन्स हेर्दा चाहिँ गजब लाग्छ, यो पछाडि के होला र को होला जस्तो लाग्छ,
1: यो पछाडि चाहिँ भगवती हुनुहुन्छ, फेरि मलाई भगवतीको शक्ति आउँछ भनेको होइन,
0: भगवती तपाईँको शरीरमा चाहिँ आउनुहुन्न,
1: आउनु हुँदैन नि, म जस्तो पतित मान्छेको शरीरमा त कहाँ आउनुहुन्छ त,
0: अबको योजना के भन्नुहोस् त?
1: अबको योजना सुरुमा चाहिँ स्कनको जसरी पनि गर्नु पर्यो, क्लियर गर्नु पर्यो, त्यो जग्गा कसरी भयो, मन्त्री परिषदमा पारित भएको हो कि मन्त्री परिषदबाट भएको हो कि होइन, त्यो जग्गा
0: मन्त्री परिषदले दिएको हो भने पनि गलत कामका लागि, यदि गलत छ भने गलत कामका लागि मन्त्री परिषदले पनि दिनु मिल्दैन। हिजो दिएकाहरू यी सब जेल गएका छैनन्।
1: हाम्रो संविधानमा छ त त्यस्तो खोला नालाको त्यस्तो त्यस्तो जग्गाहरू संरक्षण गर्नु राज्यको दायित्व हो, दायित्व भए दायित्व हो भने कसरी त्यो नदी मिचेर बनाइरहेको छ? अब नदी मिचेर बनाए त छुट्टै कुरा, नदीको बिचमा, खोलाको बिचमा राधा कृष्णको झुलुङ्गे पनि राखिरहेको छ, खोलाको बिचमा के, जब कि प्राइभेट अर्गनाइजेसन हो, प्राइभेट अर्गनाइजेसनले त्यो जग्गा पाएको हो भने पनि किन कानुन किन नमानेको त? यदि मन्त्री परिषदले मा पारित भएको
0: होइन,
1: म त यो भन्छु मन्त्री परिषदबाट त्यो जग्गा पारित भएको, मन्त्री परिषदको बैठक कहिले बस्यो भने त्यो मिति निकालियोस्, निर्णय नम्बर चाहियो, कुन चाहिँ मन्त्रालयले यो विषय छलफल गरेको रहेछ त्यो चाहियो, सबै चाहियो नि, यतिकै त कहाँ हुन्छ?
0: स्कनसँग चाहिँ धेरै नै रिस उठेछ,
1: रिस उठेको भन्ने कुरा छैन के, कानुन सबैको लागि एउटा हुन्छ, कुनै पनि एउटा सम्प्रदाय समुदायलाई मात्र नजोड्ने, कानुन सबको लागि, सुकुम्बासी बस्ती किन हटाइयो त त्यही भएर, र सरकारले त्यस्तो जग्गा दिन पाइयो अरे, तर त्यहीबाट सरकार त्यो के फाइदा हुनुपर्छ, रोजगारीको एउटा फाइदा हुनुपर्छ त्यो क्षेत्रलाई, क्षेत्रलाई नै रोजगारीको फाइदा हुनुपर्ने हुन्छ नि त, त्यो क्षेत्रलाई कसरी रोजगारीको फाइदा, टोयलेट पनि छ स्कनभित्र, बाइक पार्किङहरूदेखि लिएर पार्किङ पनि छ स्कनभित्र, क्याफे पनि छ स्कनभित्र, त्यो क्षेत्रलाई चाहिँ कसरी फाइदा भइरहेको छ, रोजगारी त पाएको छैन होइन, त्यो भयो एउटा कुरा,
0: शक्तिलाई
1: विज्ञापनको आवश्यकता पर्दैन,
0: जो अहिले विज्ञापन गर्छन् यी सबै नक्कली,
1: सबै नक्कली
0: हो, यिनीहरूको पनि त्यो सटर बन्द गर्ने,
1: बन्द गर्नै पर्छ,
0: त्यो बन्द चाहिँ टिकटकमा तिनीहरूसँग झगडा गरेर चाहिँ दन्त बजान गरेर बन्द हुन्छ,
1: त्यो होइन, टिकटक त एउटा माध्यम हुन्छ, सरकारलाई यो कुरा चाहिँ नोटिस होस् है, किनभने आजकल
0: सरकार टिकटक हेरेर बस्ला र प्रधानमन्त्रीज्यू बेला बेला स्ट्याटस लेख्नुहुन्छ त्यति हो,
1: होइन नि बस्ने नि, किनभने नेपाल पुलिसले पनि त अहिले त एडिटहरू गरेर हाल्न थाल्नु भएको छ, अनि सोसियल मिडियाले, सोसियल मिडियाको जमाना छ, अब त्यत्रो अस्ति अब त्यो बाटोमा के केस भयो अस्ति होइन, त्यो पनि त सोसियल मिडियामा गएरै हो नि त, पर्सनल गएर व्यक्तिगत गएको भए त्यो केस नपुग्न पनि सक्थ्यो।
0: तपाईँसँग देखिने तपाईँ फेस तपाईँ हो, तपाईँ पछाडि तपाईँको साथीहरूको केही टिम छ कि तपाईँ एकदमै एक्लै हो?
1: म साँच्ची भन्नुपर्दा म भगवतीको कसम खाएर हुन्छु, म एक्लै बोल्छु, एक्लै नै हो म, मेरो कुनै पनि साथीहरू छैन।
0: भविष्यको योजना चाहिँ अहिले हामीले भन्यौँ यी माताका सटरहरू बन्द हुनेछन्, यी झाँक्रीहरूका सटरहरू जो विज्ञापन गर्छन् यिनीहरूको बन्द हुनेछ, जो गाउँमा बसेर झाँक्री विद्या भनेर बस्नु भएको छ, जो साँच्चै हामीले भने जस्तो सेकका लागि असल कामका लागि गर्नु भएको छ तिनीहरूप्रति तपाईँको आक्रमण होइन
1: होइन, त्यो बन्द हुनुभन्दा नि मेरो चाहिँ के हो मेन भनेको, जतिले पनि नेपालको धर्म संस्कृतिहरूमा घात गरिरहेछ, चाहे त्यो हिन्दू नै होस्, क्रिस्चियन होस्, मुस्लिम होस्, सबै यस्तो धर्मको ढोङहरू बन्द हुनुपर्छ, स्कनको सरकारी जग्गाको मुद्दा पनि
0: जसले सार्वजनिक जग्गा त्यसरी दुरुपयोग
1: गरेको छ, खोला मिचेको छ, त्यो त कानुन सम्बन्ध छैन, त्यो पनि साइड लाग्नुपर्छ। र अर्को चाहिँ के भन्दा, यो सच्चाइ केन्द्र जस्तो भजन भक्ति गर्छु भन्ने संस्था खोलेर धर्मान्तरण गरिरहेछ, यसु क्राइस्ट भन्दैछ, त्यो पनि बन्द हुनुपर्छ,
0: जबरजस्ती धर्मान्तरण गर्न पाइँदैन,
1: धर्म मान्न पाइन्छ, ठिक छ नि, धर्म मान्न पाइन्छ, जबरजस्ती गर्न पाइँदैन कि, ब्रेन वास गरिरहेछ, त्यत्रो पैसा सच्चाइ केन्द्रमा त्यत्रो पैसा महिनाको 8-10 करोड उठ्छ रे है, तर कहाँ जान्छ त्यो पैसा, न अहिलेसम्म कुनै समाजसेवा भइरहेको छ होइन, कहाँ गइरहेछ त, संस्थालाई गएको पैसा हो नि त, त्यो संस्थालाई गएको पैसा सुनमा बिल काट्नुपर्छ, बिल किन नकाटेको होइन, ल बिल काटेन भने त्यो पैसा गई चाहिँ कहाँ रहेछ त, त्यो त देखाउनु पर्यो नि त, संस्थाको त अब सम्पत्ति शुद्धिकरण पनि जान मिल्छ,
0: मातापिताहरूमा पनि प्रशस्तै पैसा जान्छ नि,
1: जान्छ नि हो, सबैको सम्पत्ति शुद्धिकरणमा हालौँ न, हेरौँ न कहाँ जाँदो रहेछ, त्यो फाउन्डेसनबाट कहाँ युज भइरहेको रहेछ, कतै भारत त गइरहेको छैन पैसा, अथवा अरू देश त गइरहेको
0: छैन, भारत भन्नुको पछाडि त व्यासासनकै कथा होला,
1: होइन यो 20 तारिकसम्म यो कुरा नखुलाम अहिले,
0: अब कहिलेसम्म यो अभियान जारी रहन्छ,
1: जबसम्म
0: आफ्नो व्यवसायमा कहिले फर्किनुहुन्छ,
1: होइन व्यवसाय त ठिक छ त, म नगए पनि एउटा भिडियो त बनाउने हो मैले आफ्नो ठाउँको, बाँकी त हेरिराख्नु भएको छ, मेरो पार्टनर्सहरू, बिजनेस पार्टनरहरू हुनुहुन्छ, स्टाफहरू हुनुहुन्छ, उहाँहरूले ह्यान्डल गरिराख्नु भएको छ,
0: त्यसले गर्दा हाम्रो व्यवसाय बिग्रियो भन्नु भएको छैन,
1: छैन नि कहाँ भन्नु, त्यस्तो छैन, त्यस्तो केही पनि छैन, जे होस् केही हदसम्म 50% भए पनि मैले अलिकति पनि यो दिन सकेँ भने योगदान यसमा
0: यो विषय उठाउन सकेँ भने
1: यो विषय उठाउन सक्यो।
0: अब हामीलाई एउटा आरोप छ, तपाईँले अस्ति मसँग पहिलो भेट गर्नुभयो, त्यस पछाडि फोटो सार्वजनिक गर्नुभयो र आरोप मैले खेपेँ होइन। जब भाइरल प्राणी पाइसकेपछि भाइरल पात्र पाएपछि तपाईँहरू लिएर आउनुहुन्छ र प्रस्तुत गर्नुहुन्छ। तर मेरो चाहिँ तपाईँलाई फेरि पनि भनाइ यही हो, तपाईँसँग यो संवाद गर्न चाहेको चाहिँ धर्मको नाममा केही पनि गलत नहोस्, कुनै पनि शास्त्रको नाममा गलत नहोस् होइन। जे सटरहरू चलिरहेका छन् उनीहरू साँच्चै ज्ञानी हुन् भने उनीहरूले मानिसका हितमा काम गरून्, गरिब नलुटिउन्। मान्छे एकदमै धेरै बिरामी भाव हुन्छ होइन, कतिसम्म भने मेरै घरमा मैले हेर्छु, मलाई ढाड झस्किएर मलाई दुखिरहेको थियो झस्किने भन्ने हुन्छ नि, अनि मेरो घरकै मान्छेले मलाई के भन्नुहुन्थ्यो भने यो त फुकेनीको हुन्छ भन्नुहुन्थ्यो होइन। त्यो प्रकारको विश्वास हामीसँग छ।

0: त्यो विश्वासलाई उनीहरूले ब्ल्याकमेल गरिरहेको छन् क्या, होइन त्यो चाहिँ हुन नदिऊ भनेर एउटा कम्बाइन्ड एफोर्ट गर्न खोजेको त हो नि.
1: हो, त्यही नै हो कि मैले भन्न खोजेको पनि के हो भन्दाखेरि, यदि यस्तो अन्धविश्वासले भविष्य बदलिने दावी गरिरहेछ, आर्थिक शोषण भइरहेछ, हिंसा भइरहेछ भने चाहिँ यस्तोलाई कानुनले गर्नुपर्छ है, कारवाही गर्नुपर्छ है भन्ने कुरा हो. तर अब कसैको व्यक्तिगत आस्थाको विषयमा चाहिँ कानुनले कारवाही गर्न पनि त सक्दैन.
0: त्यति हामी नि त्यसो भए वेदिका कार्यक्रमको अन्तमा छौँ. यसो भनौँ, सरकार यो विषय जसरी उठेको छ, जो सही काम गरिरहनु भएको छ उहाँहरूसँग साँच्चै अलौकिक शक्ति नै छ प्रमाणित, होइन, या उहाँहरू ज्ञानी मान्छे हो, उहाँहरू समाजको हितका लागि ती चिज गरिरहनु भएको छ कमर्सियल कुरालाई होइन भने, त्यसलाई पहिला फिल्टर भन्छ नि, स्क्रिनिङ गर्ने काम होस् र गलत भएकाहरूको सटर चाहिँ कम्तीमा पनि बन्द गर्ने र नेपाली थप ठगिने अवस्थालाई चाहिँ बन्द गरौँ.
1: हजुर, अन्त गरौँ.
0: ए हो नि त हाम्रो मेसेज.
1: हजुर हजुर, तिनवटा कुरा चाहिँ हामीले गरौँ कि. के भन्दाखेरि, यदि अलौकिक शक्ति छ भने त्यसलाई परीक्षण गरौँ. परीक्षण गर्दाखेरि त्यो पुष्टि भयो भने त्यसलाई सम्मान गरौँ, एउटा उहाँलाई पद दिएर राखौँ, होइन, राज्यले पनि
0: सम्मान दिएर.
1: हजुर हजुर हजुर, यदि परीक्षण गर्दा पुष्टि हुन्छ भने ठिक छ. अर्को कुरा, उहाँले गरेको प्रमाणलाई उहाँले जुन दावी गर्नुभएको छ त्यसलाई प्रमाण गर्न सक्नुहोस् कि. यो सबै गरेर यदि कोही सक्छ भने राज्यले पनि सम्मान दिएर त्यस्तो व्यक्तिहरूलाई राखोस्.
0: होइन, त्यो त केहीको त गजब भइहाल्छ नि. अब तपाईँ छोइदिएपछि प्यारालाइसिस भए मान्छे उठ्ने भएपछि त उहाँलाई त खुला मञ्चमा लिएर गएर ठुलो एउटा आसन बनाएर राखिदियो भयो, ठ्याक ठ्याक छोइदिनु त सब.
1: त्यही त भनेको यत्रो किन, अरे हस्पिटलहरूको त हामीले बन्द गर्दा हुन्छ. पैसा बच्छ नि डन्ने, हस्पिटललाई त हामीले अरू अरू कुरामा प्रयोग गर्दा हुन्छ नि त.
0: हो नि, ल दोस्रो. अनि
1: दोस्रो त्यही त, उहाँहरूको दावीको प्रमाण छ कि छैन त्यो हेरौँ, त्यो कुरा हो. र अर्को कुरा के हो भन्दाखेरि, यदि उहाँहरूले गर्नुभएको दावी प्रमाणित हुँदैन भने उहाँहरूले कस्तो सजाय भोक्सलन गर्नुहुन्छ त, त्यो पनि क्लियर पारेर बनाइदिनु पर्यो. कारवाही होस्.
0: हस्, धन्यवाद.
1: हुन्छ, हस्, धन्यवाद.
0: नमस्कार.
2: न पक्ष न विपक्ष, सधैं निष्पक्ष. स्वदेश एफएम 93.2 MHz. स्वदेश टाइम चेक. इस समय सूचक का साथ में
3: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी. संपर्क 0556 5563 5 98 550 77 061 र 98 550 77 053.
4: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 चितवन. फोन 0556 4940 4493 580 र 98 550 26 440.
2: It's 9 o'clock. अहिले 9 बजेको छ.
5: किसान,
6: a complete piping solutions.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अनलाइन बेटिङमा सरकारको कडाई, 2,20,000 भन्दा बढी एप तथा वेबसाइट बन्द। सरकारले 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै क्यान्सर सहित अत्यावश्यक औषधिको अभाव हटाउने तयारी। लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झण्डै 60 देशमाथि अमेरिकी नयाँ भन्सार कर। जबरजस्ती श्रमबाट बनेका वस्तु आयात गरेको आरोप। र पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि भारतको जित। नेपाल खबरमा अब पूरा खबर। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न 2,23,568 वेबसाइट र एप बन्द गरेको जनाएको छ। सरकारले गएको चैत 13 गते शासकीय सुधार सम्बन्धी सय कार्यसूची अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजी सम्बन्धी वेबसाइट तथा एप 24 घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। त्यही अनुसार अभियानलाई विश्वकप अवधिमा अझ प्रभावकारी बनाएको

0: प्राधिकरणको भनाइ छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष चासो सहित प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको छ। यस्ता वेबसाइटको संख्या अत्यधिक हुने भएकाले एकपटक एक गरेर खोज्न सम्भव छैन। विभिन्न अधिकार प्राप्त निकायबाट पहिचान गरिएका बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरूको सूचीका आधारमा आइएफसिबीसँग समन्वय गरेर ती साइट बन्द गरिएका छन्। एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने चुनौती रहेको उल्लेख गर्दै यस्ता नयाँ साइटहरूको पहिचान गर्न थ्रेड इन्टेलिजेन्स टुल प्रयोग गरी निरन्तर निगरानी र हन्टिङ गर्ने सरकारको तयारी छ। यसका लागि छुट्टै जनशक्ति समेत परिचालन गरिएको छ। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन गर्ने प्रक्रिया अघि बढाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी थालेको हो। गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढाउने निर्णय गरेको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन हुन्नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढेको छ। यस्तै केही औषधिको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अझै उच्च रहेकाले यस्ता औषधिको मूल्य घटाउने तयारी गरिएको हो। सरकारले बाँझो जमिन उपयोगका लागि भूमि बैङ्क सञ्चालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैङ्क सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो। लामो समयदेखि प्रयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई समेत उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी थालेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 गरेको कानुनी व्यवस्था अनुसार पालिकाहरूले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैङ्क मार्फत उपयोगमा ल्याउन सक्नेछन्। आज लुम्बिनी प्रदेशका पहाडी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्छ। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मङ्गलबारसम्म देशका धेरै ठाउँमा लगातार जसोतो झरी र ठूलो पानी परेकामा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी परेको पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 5 लाख रुपियाँ घुससहित आन्तरिक राजस्व कार्यालय सिराहा लाहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ। आर्थिक वर्ष 2078-79 पूर्ण कर लेखा परीक्षणका लागि पेश भएको कागजात मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिवासबाट गएको टोलीले कर अधिकृत युवराजलाई कार्यालयबाटै पक्राउ गरेको हो। आयोगको टोलीले कर अधिकृत पाललाई घुस रकम र मोबाइल एक

0: नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले 5,000 अमेरिकी डलर बराबरको भन्सार घोषणा बिनै नेपालमा ल्याउन पाइने जनाएको छ। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको सूचना अनुसार 5,000 डलर बराबरको अमेरिकी मुद्रा र 5,000 अमेरिकी डलर बराबर हुन आउने भारतीय रुपियाँ पनि भन्सार घोषणा बिनै नेपाल भित्र्याउन सकिने भएको छ। 5,000 अमेरिकी डलर भन्दा बढी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनु पर्ने राष्ट्र बैंकले निकालेको सूचनामा छ। यसैबीच नेपाल राष्ट्र बैंकले सन् 2016 नोभेम्बर 9 तारिखदेखि निष्कासन भई चलन चल्तीमा रहेका भारतीय 200 रुपियाँ र भारतीय 500 नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रुपियाँ 25,000 रुपियाँको सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटै गर्न सक्ने व्यवस्था पनि गरेको छ। सर्वोच्च अदालतमा नेपाली कङ्ग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालतका अनुसार काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देवापक्षले नेपाली कङ्ग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्चले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू न्याय सारङ्गा सुवेदी र निर्पोध्वज निरौलाको इजलासले गएको वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउबा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको हो। अब विदेशको खबर। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झन्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली सङ्घ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझेदारहरू प्रभावित हुनेछन्। यी देशहरूले अमेरिकाको कुल आयातको झन्डै 99.4% हिस्सा उगर्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरे यता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिँदै करमा आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढाइरहनु भएको छ। अब खेल खबर। भारतले पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि 7 विकेटको जित निकालेको छ। हरारेमा हिजो भएको खेलमा जिम्बावेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर भेटायो। भारतका लागि 15 वर्षीय सूर्यवंशीले 18 बलमा अर्धशतक पुरा गरेका छन्। यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 125 रन बनाएको थियो। उसका लागि वेल्ची मदेवेरेले 39 रन जोडे। रायन बर्डले 26 रन बनाए। भारतका मयङ्क यादव र प्रिन्स यादवले समान 2 विकेट लिए। दुई टोली बीचको दोस्रो खेल भोलि हुनेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अनलाइन बेटिङमा सरकारको कडाई। 2,20,000 भन्दा बढी वेबसाइट तथा एप बन्द। सरकारले 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै क्यान्सर सहित अत्यावश्यक औषधिको अभाव हटाउने तयारी। लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झन्डै 60 देशमाथि अमेरिकी नयाँ भन्सार कर। जबरजस्ती श्रमबाट बनेका वस्तु आयात गरेको आरोप। र पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि भारतको जित।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सिर,
3: मणि चूड को काख,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजीकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841924181। वेबसाइट झुले.com.nt।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले चालु आर्थिक वर्षमा कार्यान्वयनमा लैजाने योजनाका विस्तृत परियोजना प्रतिवेदन डिपिआर असोज महिनाभित्रै सम्पन्न गर्न शहरी योजना आयोगलाई निर्देशन दिनुभएको छ। हिजो बसेको शहरी योजना आयोगको बैठकमा अहिलेसम्मको प्रगतिको समीक्षा गर्दै उहाँले महानगरको आफ्नै क्षमता र स्रोतबाट सम्पन्न गर्न सकिने योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभयो। कार्यवाहक मेयर डङ्गोलले नयाँ योजना निर्माणसँगै सम्पन्न भइसकेका योजनाको संरक्षण र दिगो उपयोगलाई पनि समान महत्त्व दिनुपर्ने बताउनुभयो। उहाँले पार्किङ सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, नदी किनाराको संरक्षण र उपयोग, न्यून आय भएका परिवारका आवश्यकता सम्बोधन, अनौपचारिक क्षेत्रको व्यवस्थापन, सिप तथा रोजगारी प्रबन्धन, डुबान तथा विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य जस्ता नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरूलाई पहिलो प्राथमिकता राखेर काम गर्न निर्देशन दिनुभयो। नेपालको पुरानो जिम नेपाल व्यायाम मन्दिर नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ। 2010 सालमा युथ सङ्गठनको नामबाट सुरु भई काठमाडौँको खिचापोखरी र भुरखेल हुँदै ज्याठामा आएर स्थापित व्यायाम मन्दिरलाई समय सापेक्ष स्वास्थ्य तथा फिटनेस आवश्यकतालाई ध्यानमा राख्दै नयाँ स्वरूपमा बनाएर सञ्चालन गरिएको छ। चिनको फिटनेस च्वाइस नामक संस्था मार्फत 1 करोडभन्दा बढी मूल्यका आधुनिक व्यायाम मेसिन तथा उपकरणहरू ल्याएर जिममा जडान गरिएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सिंहदरबारको दिवा शिशु केन्द्रको अनुगमन गर्नुभएको छ। मन्त्री बादीले केन्द्रको सेवा सञ्चालन, बालबालिकाका लागि उपलब्ध हेरचाह सेवा, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापनको अवस्थाको अवलोकन गर्नुभएको उहाँका सचिवालयले जनाएको छ। बिमा व्यवसाय सञ्चालनका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीले मृदुला सरिया र मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ। ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रणालीको निरीक्षणका क्रममा बिमा 2079 अन्तर्गतको कसरमा संलग्न रहेको पुष्टि भएपछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सरियालाई पक्राउ गरेको हो। बिमा 2079 र धितोपत्र सम्बन्धी 2063 अन्तर्गतको कसुरका प्रतिवादी मृगेन्द्रनाथ रिमाल पनि पक्राउ परेका छन्। र काठमाडौँको चोभारसँगैको बागमती नदीमा पौडी खेल्न गएका पुरुष बेपत्ता भएका छन्। हिजो दिउँसो काठमाडौँको जलविनायक मन्दिर नजिकबाट बागमती नदीमा हराएका पुरुष अझै फेला नपरेका जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। पौडी खेल्न नदीमा हाम फालेका कलङ्की सुनार गाउँका 36 वर्षीय प्रकाश परियारको सुरक्षा निकाय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीद्वारा खोजी भइरहेको छ। प्रकाश पुलबाट हाम फालेको स्थानीय मगर गाउँका प्रत्यक्षदर्शीले देखेको बताइएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अनलाइन बेटिङमा सरकारको कडाई, 2,30,000 भन्दा बढी वेबसाइट र एप बन्द। असोजभित्रै योजनाहरूको डिपिआर सक्न काठमाडौँ महानगरका कार्यवाहक मेयर डङ्गलको निर्देशन। नागरिकका दैनिकीसँग जोडिएका योजनाहरूलाई प्राथमिकता दिन आग्रह। र नेपालको पुरानो जिम नेपाल व्यायाम मन्दिर पुनः सञ्चालनमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: From the roads to the racetrack, Michelin, Michelin, Michelin.
1: Safety!
0: Michelin, Michelin, Michelin.
2: World's number one tire brand.
3: सड़क सुरक्षा जीवन रक्षा.
4: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईं त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईंको जस्तो सुविधा पाउनन् त.
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईं उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सडक र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईँको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै उज्यालो अनलाइन .com का साथै उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं। विभिन्न गाडी, गाडीको बजार, गाडीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: लाई।
1: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेट सँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै, त्यस्तै आजको कार्यक्रममा सड़क तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियमबारे नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव लेखनाथ गौतमसँग गरिएको कुराकानी पनि छ।
2: विदेशमा चाहिँ सड़क निर्माण गर्ने कार्यको प्रविधिको त्यसको चाहिँ मानव डुप्लिकेसन नेपालमा पनि हुन पर्यो के, र आफ्नै ढर्राबाट चाहिँ गर्न भएन, र मान्छेको मुखले मात्रै सुधार, भाषणमा मात्रै सुधार भएर भएन। सामान्य प्रधानमन्त्रीज्यूसँग ती यातायात सुधारका लागि, यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि सहकार्य सहमतिमा हामी चाहिँ कानुन र सरकारले ल्याएको नीति कार्यान्वयन गर्न पनि तयार छौँ। तर यी विषयहरू जुन अड्केका छन् तत्काल यी विषयहरूलाई टुङ्गो लगाइदिन म यो सञ्चार माध्यमबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष अनुरोध गर्दछु।
1: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौँ, सवारी चालक अनुमति पत्रको नयाँ प्रणाली अन्तर्गत स्वास्थ्य परीक्षणको रिपोर्ट चिकित्सकले अनलाइनबाटै पठाउन सक्ने गरी नयाँ पोर्टल तयार भएको छ, यसले सेवाग्राहीलाई कत्तिको सहज हुने तपाईँ देख्नुहुन्छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला, हामी कार्यक्रमको अर्को अङ्कमा प्रसारण गर्छौँ। सीधा कुरा प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढाउँ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाकाबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई पनि सामान्य रूपमा सञ्चालन गराइएको छ। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। ट्राफिक अपडेटपछि अब सडक र सवारी सम्बन्धी केही समाचार। लगातारको वर्षापछि नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका 7 दिनदेखि ठप्प रहेको छ। पहिरो र सड़क भाँसिँदा चीनतर्फ करोड़ौं रुपियाँका सामान बोकेका करिब 150 कन्टेनर राखिएका छन्। नेपालतर्फ पनि दर्जनौं कन्टेनर अलपत्र परेका छन्। भूकम्प यता उठ्न नसकेको तातोपानी बजारमा वर्षेनी दोहोरिने यही समस्या फेरि दोहोरिएपछि व्यापारीले सरकारप्रति गुनासो गरेका छन्। नेपाल चीन सीमा जोड्ने तातोपानी नाकाको लिपिङमा पहिरो खस्नुका साथै इको र डाकलाङ क्षेत्रमा सड़क भाँसिएपछि अघिल्लो सोमबारदेखि अवरुद्ध बनेको कोदारी सड़क खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। लिपिङ र डाकलाङ क्षेत्रमा सड़क खुले पनि इकोमा दैनिक सड़क भाँसिएकाले आवागमन ठप्प रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्य समिति सदस्य राजेश भण्डारीले जनाउनु भएको छ। त्यसका कारण पहिरो पारी स्याउ, सुन्तला, अदुवा, रेडीमेड उपकरण लगायत सामग्री बोकेका करिब 150 कन्टेनर रोकिएका छन्। सड़क नखुल्दा चीनको न्यालम र अन्य क्षेत्रमा करोड़ौं रुपियाँका सामान लोड गरिएका 50 भन्दा बढी कन्टेनर उतै अलपत्र परेका छन्। मनसुन ढिलो सुरु भएकाले गत असार 27 नियमित सञ्चालनमा रहेको तातोपानी नाका यस वर्ष पहिलो पटक वर्षाका कारण ठप्प भएको हो। 2 दिनको वर्षापछि सीमा क्षेत्र लिपिङमा पहिरो खसेको छ भने वर्षेनी समस्या दोहोरिने इको क्षेत्रमा सड़क भोटेकोशी नदीतर्फ बगेको छ। लामो समयपछि नियन्त्रणमा आएको डाकलाङ पहिरो पनि पुनः सक्रिय बनेको छ। दिनहुँ लिपिङमा पहिरो पन्छाइसकिएको र डाकलाङमा पनि सड़क सञ्चालनमा ल्याइएको सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीले बताउनु भएको छ। इको क्षेत्रमा भने मर्मतमा कठिनाई भएको र सड़क खुलाउने प्रयास जारी रहेको उहाँले जनाउनु भएको छ। बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ। सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाएको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभएको छ। सेवा प्रवाहको नयाँ परिभाषालाई आत्मसात गर्दै यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरू क्रमशः अनलाइन माध्यमबाट प्रवाह गरिने उहाँले बताउनुभयो। यसका लागि आवश्यक पूर्वाधार विकास, पुरानो कागजी फाइल तथा ढड्डाहरूलाई विद्युतीय अभिलेख सिर्जना, सवारी चालक अनुमति पत्र र सवारी दर्ता प्रणालीमा सुधार तथा स्तरोन्नति सहित केन्द्रीय प्रणाली, राष्ट्रिय परिचय पत्रसँग अन्तर आबद्धता कायम गर्न आवश्यक प्रबन्ध मिलाइएको उहाँको भनाइ छ। यातायात सम्बद्ध सेवामा सुशासन अभिवृद्धि गर्नका लागि न्यूनतम सम्पर्क बिन्दु कायम गर्ने र फेसलेस सेवा प्रवाहको प्रारूप तयार पार्न सवारी चालक अनुमति पत्रको लिखित परीक्षा अनलाइन गर्ने, प्रयोगात्मक परीक्षालाई स्वचालित बनाउने सरकारको योजना छ। लिखित र प्रयोगात्मक परीक्षाको व्यवस्थापनलाई पृथकीकरण गरी सम्भावित मिलोमतोलाई निस्तेज गर्ने, स्वचालित प्रविधिमा आधारित सवारी परीक्षण सेवा प्रारम्भ गर्न आवश्यक बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ। प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा सवारी चालक अनुमति पत्रको छपाई तथा वितरण प्रदेशबाटै हुने गरी तयारी गरेको छ। सवारी दर्ता प्रमाणपत्रलाई क्यूआर कोड युक्त स्मार्ट कार्डमा रूपान्तरण गर्दै सवारी चालक अनुमति पत्र र सवारी कर सम्बन्धी राजस्व भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाई सवारी चालक अनुमति पत्र र सवारीको कर भुक्तानी तथा नवीकरणका लागि कार्यालय जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रबन्ध मिलाइएको मन्त्री तामाङले बताउनु भएको छ। संघीय सरकारसँगको सहकार्यमा यातायात कार्यालयहरूबाट प्रवाह हुने सेवालाई नागरिक एपसँगको आबद्धता मार्फत पहुँच योग्य, सरल र सेवाग्राही मैत्री बनाइने उल्लेख गर्दै सरकारले बजेटमा सवारी चालक अनुमति पत्र, ब्लूबुक र यान्त्रिक परीक्षण सम्बन्धी जानकारी नागरिकले मोबाइल एपबाटै हेर्न सक्ने व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको जनाएको छ। यातायात व्यवस्था कार्यालयहरूको कार्यस्थल सुधार र सेवाग्राही मैत्री बनाउन डिजिटल डिस्प्ले, टोकन प्रणाली, शुद्ध पिउने पानी, व्यवस्थित प्रतीक्षालय, सफा शौचालय र आवश्यक फर्निचर आदिको व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरिएको उहाँले बताउनु भएको छ। सार्वजनिक यातायातमा नियमित यान्त्रिक परीक्षण गर्ने र पुराना सवारी साधनको पत्रु गर्ने कार्यलाई वैज्ञानिक बनाउन निजी क्षेत्रको समेत सहकार्यमा स्वचालित प्रविधि युक्त सवारी परीक्षण केन्द्र स्थापना तथा सञ्चालन गर्ने सरकारले तयारी गरेको छ। देशका विभिन्न भूभागमा जारी अविरल वर्षासँगै बाढी तथा पहिरोको जोखिम उच्च बनेपछि काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्गहरूमा यात्रा कडाइ गरिएको छ। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरीले बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ। नेपाल प्रहरीका अनुसार काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खोरकोट नेपाल थोक कटुन्जे बेसी खण्डमा बाढीको सम्भावित जोखिम रहेकाले अर्को सूचना जारी नभएसम्म बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै किसिमका सवारी साधन सञ्चालन गर्न पाइने छैन। त्यसै गरी मकवानपुर स्थित कान्ति लोकपथ खण्डमा पनि जोखिम कायमै रहेकाले अर्को व्यवस्था नभएसम्मका लागि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ। लगातारको वर्षापछि पहिरो, बाढी र सडकमा हिलो गेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गहरू तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आफूलाई प्राप्त विवरण सार्वजनिक गर्दै 7 जिल्लाका सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केही सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। प्रहरीका अनुसार काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने भिपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्म बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै कान्ति लोकपथमा वर्षायामको जोखिमका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्म रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सडक हिलाम्य भएपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4 0 किलो र भोटेकोशी गाउँपालिका 2 कोदारी स्थित अरणीको राजमार्गमा पहिरो खसेकाले सो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी कोरिडोरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामाबगर रामेछाप सडक खण्डमा तामाकोशी खोलाले सडक कटान गरेकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका 7 पिना खोला स्थित नागम गमगढी सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सरकारले सेवाग्राहीलाई उपलब्ध गराउने सवारी चालक अनुमति पत्र देशभर एउटै डिजाइन, साइज, गुणस्तर र अवधिको छ। तर चालू आर्थिक वर्ष 2083-84 लाइसेन्स प्राप्तिका लागि तिर्नुपर्ने आवेदन, नवीकरण र वर्ग थप दस्तुर भने फरक फरक रहेको छ। प्रदेशहरूले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐन 2083 मार्फत लाइसेन्सको आवेदन, अनुमति पत्र, नवीकरण र वर्ग थप दस्तुर फरक फरक तोकेका हुन्। लाइसेन्स, अनुमति पत्र, नवीकरण दस्तुर मधेसमा हेभी बाहेक सातै प्रदेशमा समान छ, तर आवेदन र वर्ग थप दस्तुर भने प्रदेश अनुसार फरक फरक तोकेका छन्। सात प्रदेशमा लाइसेन्सको आवेदन र वर्ग थप दस्तुर तीन थरीको तोकिएको छ। गत असार मसान्तसम्म देशका सातै प्रदेशमा लाइसेन्सको आवेदन दिँदा 500 रुपियाँ शुल्क तिर्नु पर्थ्यो। चालू आर्थिक वर्ष साउन 1 गतेदेखि भने प्रदेश अनुसार 500 देखि 1000 रुपियाँसम्म तिर्नु पर्ने भएको छ। सात प्रदेश मध्ये आवेदन शुल्क लुम्बिनी र मधेसमा सबैभन्दा कम 500 रुपियाँ रहेको छ। दुवै प्रदेशले चालू आर्थिक वर्षमा लाइसेन्सको आवेदन दस्तुर नबढाई पुरानै कायम राखेको हो। यी बाहेक अरू 5 प्रदेशले भने आवेदन दस्तुर बढाएका छन्, जसमा सुदूरपश्चिम प्रदेशले 50% बढाएर 750 रुपियाँ पुर्याएको छ। कोशी, बागमती, गण्डकी र कर्णालीले दोब्बर बढाएर 1000 रुपियाँ पुर्याएका छन्। त्यसै गरी लाइसेन्सको वर्ग थप दस्तुर सुदूरपश्चिमले 50% र अरू सबैले दोब्बर 100% बढाएका छन्। सुदूरपश्चिममा सबै वर्गको लाइसेन्स वर्ग थप गर्दा 750 रुपियाँ तिर्नुपर्छ, यसअघि 500 रुपियाँ पर्थ्यो। सुदूरपश्चिम बाहेकका प्रदेशमा वर्ग थपको दस्तुर वर्ग एदेखि एफसम्म 1000 रुपियाँ लाग्नेछ, त्यस्तै वर्ग जीदेखि जेसम्मको 2000 रुपियाँ तिर्नुपर्नेछ, यसअघि 500 रुपियाँ र 1000 रुपियाँ थियो। सवारी चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्सको नयाँ प्रणाली अन्तर्गत स्वास्थ्य परीक्षणको रिपोर्ट चिकित्सकले अनलाइनबाटै पठाउन सक्ने गरी नयाँ पोर्टल तयार भएको छ। यातायात व्यवस्था विभागले साउन 1 गतेदेखि सुरु गरेको डिजिटल प्रणालीलाई थप व्यवस्थित बनाउन यो पोर्टल तयार पारिएको हो। विभागका सूचना अधिकारी केशव खतिवडाका अनुसार हाल प्रणालीको प्राविधिक पक्ष र चिकित्सकलाई यसमा आबद्ध गराउने कार्य भइरहेको छ। यस प्रणाली मार्फत सेवाग्राहीको स्वास्थ्य अवस्था प्रमाणित गर्ने चिकित्सक अनिवार्य रूपमा नेपाल मेडिकल काउन्सिल एनएमसीमा दर्ता भएको हुनुपर्ने व्यवस्था गरिएको छ। पोर्टल प्रयोगका लागि चिकित्सकले रजिस्टर पोर्टलमा जानुपर्ने हुन्छ। त्यसपछि एनएमसी नम्बर, एनएमसी युजर नेम र नागरिकता नम्बर राखेर रजिस्ट्री गर्नुपर्ने हुन्छ। यो मिलेर प्रमाणित भइसकेपछि एनएमसी युजर नेम राख्नुपर्ने हुन्छ। त्यसपछि चिकित्सकको मोबाइलमा ओटिपी कोड आउँछ र उक्त ओटिपी कोड राखेर ड्यासबोर्डमा जान सकिन्छ। त्यसपछि सेवाग्राहीको एप्लिकेसन आइडी राखेर सबै अवस्था ठिक भए नभएको जानकारी दिन सकिन्छ। सेवाग्राही सवारी चलाउन सक्षम भएको भनी प्रमाणित भएको खण्डमा यता सेवाग्राहीको पोर्टलमा पेन्डिङबाट सफल हुन्छ र लिखित परीक्षाको प्रक्रिया अघि बढ्छ। विभागले साउन 1 गतेदेखि नै सातै प्रदेशका लागि छुट्टा छुट्टै इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स पोर्टल सञ्चालनमा ल्याइसकेको छ, जसले गर्दा बायोमेट्रिक्स प्रमाणीकरणका लागि केही सहजता मिलेको थियो। यद्यपि स्वास्थ्य परीक्षणका लागि भने सेवाग्राही यातायात कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो। यही बाध्यतालाई हटाउन विभागले यो नयाँ पहल थालेको हो। विभागका सूचना अधिकारी खतिवडाका अनुसार नेपाल मेडिकल काउन्सिलको सिस्टमलाई एपीआई मार्फत उक्त प्रणालीमा इन्टिग्रेट गरिएको छ, जसले गर्दा स्वास्थ्य प्रमाणीकरणका लागि यातायात कार्यालय धाइरहनु पर्दैन। विभागले यस अघि नै सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवाका लागि यातायात कार्यालयमा नजान आग्रह गरेको थियो। प्रदेश अनुसार करको दर मिलाउन र डेटा माइग्रेसनका लागि तत्काल सबै सेवा पूर्ण सञ्चालन नहुने विभागले जनाएको थियो। सोही अन्तर्गत परीक्षणका लागि भए पनि डाक्टर पोर्टल बिहिबारदेखि सञ्चालनमा आएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सडक र सवारी सुरक्षाका विभिन्न विषयमा चर्चा गर्छौँ। भर्खरै मैले ट्राफिक अपडेट र सडक र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा सडक तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियम बारे नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 491 95 225।
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
6: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
5: कहाँ गएर के सिप सिकौ भन त अब।
6: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-510-61-356-356
5: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: फुलबारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, ब्लक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 54584, 98651 54998।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सरकारले छदेशमा रहेका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म स्वदेश नफर्कन भनेको छ। कार्यकाल पूरा गरी उनीहरू फर्कने तयारीमा थिए तर सरकारले अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकबाट यस्तो निर्णय गरिएको हो। बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका निम्ति नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वाग्ले, ब्राजिलमा निर्मल राज काप्ले, म्यानमारमा हरिशन्द्र घिमिरे, अस्ट्रिया स्थित राष्ट्र संघीय स्थायी नियोगका स्थायी प्रतिनिधि सभा भरत रेग्मी र इजिप्टका निम्ति नेपाली राजदूतमा सुशील लम्साल छन्। उनीहरूलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको छ। राजदूत नियुक्तिमा ढिलाइ भएपछि सरकारले यस्तो निर्णय गरेको हो। सरकारले बाँझो जमिन उपयोगका लागि भूमि बैंक सञ्चालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। लामो समयदेखि उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी शुरू गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079ले गरेको कानूनी व्यवस्था अनुसार पालिकाले प्रयोगविहीन निजी पहिचान गरी भूमि बैंक मार्फत उपयोगमा ल्याउन सक्नेछन्। यस व्यवस्था अनुसार जग्गा धनीले आफै खेती गर्न नसक्ने वा लामो समयसम्म जग्गा प्रयोग नगरेको अवस्थामा स्वेच्छाले आफ्नो जग्गा भूमि बैंकमा सूचीकृत गर्न सक्नेछन्। मन्त्रालयका अनुसार यस प्रक्रियाबाट बाँझो जग्गाको उपयोग बढ्नुका साथै कृषि उत्पादनमा वृद्धि, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, खेतीयोग्य जमिनको संरक्षण गर्ने तथा आयातित कृषि उपजमा निर्भरता घटाउने अपेक्षा गरिएको छ। देशका विभिन्न भागमा बसाई सराई, वैदेशिक रोजगारी र श्रम अभावका कारण हजारौं हेक्टर खेतीयोग्य जमिन बाँझो रहँदै आएको छ। भूमि बैंक सञ्चालन भएपछि यस्ता जग्गालाई पुनः उत्पादनमा जोड्ने र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने सरकारको विश्वास छ। सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा पक्राउ परेकी वेदिका केसी भीमा राति नै हाजिरी जमानीमा छुटेकी छन्। उनी अहिले बिहान 10 बजे जिल्ला सरकारी वकिलको कार्यालय भद्रकालीमा उपस्थित हुने शर्तमा रिहा भएको साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीले बताएका छन्। उनलाई सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा छोडिएको पनि उनले जनाएका छन्। पुराण बाचिका राधिका दासीको जायरीले उनी बिहिबार बिहान पक्राउ परेकी थिइन्। प्रहरीद्वारा सरकारी वकिलको कार्यालयमा अनुसन्धानका लागि 10 दिनको म्याद माग गरिएको थियो तर 1 दिन मात्र म्याद थप भएको छ। जाहेर वाली दासीले वेदिका विरुद्ध जाहेरी दिए पनि थुनामा नराखी सहमति गर्न चाहेकी थिइन् तर फौजदारी अभियोगमा जाहेरी दर्ता भएपछि मिलापत्र भने गर्न मिल्दैन। प्रहरीले आफ्नो तर्फबाट त्यस्तो सुविधा दिने ठाउँ नरहेको भनेपछि उनले सरकारी वकिलको कार्यालयमा यही कुरा राखेकी थिइन्। त्यसैले प्रहरीबाट 10 दिनको म्याद माग हुँदा 1 दिनको मात्र म्याद दिएको छ। बिहिबार राति नै रिहा गरी शुक्रबार कार्यालयमा उपस्थित हुन भनिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ। हाजिर जमानीमा छुटे पनि अदालतमा मुद्दा जारी त्यस अवधिमा प्रहरीले खोजेको समयमा उपस्थित भने हुनुपर्छ। उपस्थित नभए पुनः पक्राउ पनि गर्न सक्ने नियम रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: Essentials. LG ले ले आयो नया LG Essentials Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न 2,23,568 वेबसाइट र एप बन्द गरेको जनाएको छ. सरकारले गएको चैत 13 गते शासकीय सुधार सम्बन्धी सय कार्यसूची अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजी सम्बन्धी वेबसाइट तथा एप 24 घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो. त्यही अनुसार अभियानलाई विश्वकप अवधिमा अझ प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ. यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विशेष राखेपछि प्राधिकरणले छुट्टै कार्यदल समेत गठन गरेको छ. कार्यदलका सदस्य प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओम प्रकाश महतोका अनुसार विश्वकप शुरू भएपछि इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइट बन्द गरिएको थियो. आईएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिने सहायक निर्देशक महतोले बताएका छन्. उनका अनुसार यति धेरै वेबसाइट एकाएक गरेर खोज्न कठिन हुने भएकोले अधिकार प्रदत्त विभिन्न संस्था तथा निकाय ले पहिचान गरेर राखेका त्यस्ता बेटिङ साइट तथा वैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरूलाई आईएसपीसँगको सहकार्यमा बन्द गरिन्छ. उनका अनुसार एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुन्छ. यस्तो अवस्थामा जति नयाँ खुल्दै जान्छन् त्यतिलाई बन्द गर्दै जानुपर्छ. यसका लागि थ्रेड इन्टेलिजेन्स टुल प्रयोग गरेर हन्टिङ गर्ने गरिन्छ. यसका लागि पनि छुट्टै जनशक्तिको व्यवस्था गरिएको जनाइएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारवाही गर्नेबारे विचार गरिरहेको बताएका छन्. तेहरानले अझैसम्म पर्याप्त पीड़ा नभोगेको दावी गर्दै ट्रम्पले पुनः ठूलो सैन्य अभियान शुरू गर्ने निर्णयको नजिक पुगेको जनाएका छन्। अमेरिकी केन्द्रीय कमाण्डले जुलाई 23 रात इरानमाथि लगातार 13 रात हवाई हमला सम्पन्न गरेको जनाएको छ. सेन्टकमका अनुसार इरानका सैन्य कमाण्ड सेन्टर ड्रोन भण्डारण केन्द्र संचार सञ्जाल तटनीय निगरानी

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73098 98074 46 142

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549998।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656493744 9510 61356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग आज छलफल गर्दै हुनुहुन्छ। छलफल प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान 11:30 बजे हुनेछ। छलफलमा नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष ओम प्रसाद घिमिरे, नेपाल कलैसा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरूङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानी, कार्पेट तथा प्लाइवुड निर्यातकर्ता देवानन्द सारा ओगी तथा नेपाल डक्ष उत्पादक संघका अध्यक्ष रेशम बहादुर पोखरेललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार छलफलमा निर्यात प्रवर्धनका चुनौती, नीतिगत सुधार तथा समाधानको उपाय बारे उद्योगी व्यवसायीसँग सुझाव लिइनेछ। प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउने, लगानी तथा उत्पादन बढाउने र निर्यात प्रवर्धनका विषयमा निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन्। प्रधानमन्त्री बालनले हिजो मात्र चिया उद्योगीहरूसँग छलफल गरेका थिए। त्यसअघि उनले हस्तकला महासंघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसाय महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरूसँग पनि भेटघाट गरेका थिए। तर यी छलफलहरूमा अर्थमन्त्री र अन्य सम्बन्धित मन्त्रीहरूलाई पनि सहभागी गराइएको थिएन। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको हो। राष्ट्रपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गरिएको छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ। स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ भने निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची 2 संशोधन गरिएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्राङ्कित तृतीय श्रेणीको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। राष्ट्रपतिले भने राज्य कोषबाट उपलब्ध हुने सुविधाको सदुपयोग सुनिश्चित गर्न स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी, मितव्ययी र जनउत्तरदायी हुनुपर्नेमा जोड़ दिएको छ। पार्टीले योग्यता, क्षमता, कार्यदक्षता र व्यावसायिकताका आधारमा मात्रै स्वकीय सचिव छनौट गर्न सांसदहरूलाई आग्रह गरेको छ। काठमाडौँ उपत्यकाबाट गत 24 घण्टामा शंकास्पद गतिविधिमा संलग्न 115 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सबैभन्दा धेरै काठमाडौँबाट 108 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुरबाट 7 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यकाका विभिन्न प्रहरी युनिटको नियन्त्रणमा रहेका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। यसै गरी 28 जना फरार प्रतिवादीलाई पनि गत 24 घण्टामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सड़क विभाग अन्तर्गतको उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय कर्णाली करिडोर खुलालु सली सल्लाह सड़क योजना बाजुराले काममा ढिला सुस्ती गर्ने निर्माण व्यवसायलाई 15 दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। कर्णाली करिडोर हुम्ला खण्ड अन्तर्गत कुवाडीदेखि तुम्चासम्मको सड़क स्तर उन्नतका लागि एमएस कन्टेक्ट सिंगाजीबी काठमाडौँसँग खरिद सम्झौता भएको थियो। निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायलाई बारम्बार मौखिक तथा लिखित ताकेता गर्दा समेत कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाए योजना कार्यालयले जनाएको छ। कार्यतालिका अनुसार प्रगति नभएको र खरिद सम्झौताको दायरा बमजुमको काम नभएकाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै कार्यालयले 15 दिने सूचना जारी गरेको हो। सार्वजनिक खरिद ऐन 2063 र सार्वजनिक खरिद नियमावली 2064 प्रावधान अनुसार ठेक्का नतोड्नु पर्ने कुनै मानसिक कारण भए सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र वस्तुनिष्ठ एवं विश्वसनीय स्पष्टीकरण सहित उपस्थित हुन निर्माण व्यवसायीलाई भनिएको छ। हामीसँग खबर 80 बाँकी छन्। नेपाली रेडियो नेट सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। काठमाडौँ उपत्यकामा गत 24 घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने 1,083 जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्, जसमा तीव्र गतिमा सवारी साधन चलाउने 55 जना, सड़क तथा फुटपाथमा पार्किङ गर्ने 63 जना र रातो बत्तीको उल्लङ्घन गर्ने 48 जना चालक कारबाहीमा परेका हुन्। यसैगरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका 49 जना, अनावश्यक हर्न बजाउने 33 जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने 49 जना र जथाभावी यात्री चढाउने तथा ओह्राल्ने 28 जना चालकहरू पनि कारबाहीमा परेका छन्। मदिरा पिएर सवारी साधन चलाउँदा, सड़क लेन र रातो बत्तीको उल्लङ्घन गर्दा र तीव्र गतिमा सवारी साधन चलाउँदा कारबाहीमा परेका चालकहरूलाई ट्राफिक सचेतना कक्षा अनिवार्य गरिएको छ। काठमाडौँ उपत्यकामा हिजो 234 जना चालकहरू ट्राफिक सचेतना कक्षामा सहभागी भएका छन्। सरकारले अगाडि सारेका प्रावधान विरूद्ध आन्दोलनरत एजुकेशन कन्सल्टेन्सी व्यवसायीसँग शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहिबार गरेको वार्ता निष्कर्षविहीन भएको छ। व्यवसायीले जारी आन्दोलनलाई अझै सशक्त बनाउने बताएका छन्। नेपाल शैक्षिक परामर्श संघका उपाध्यक्ष वासुदेव तालका अनुसार मन्त्री पोखरेलले मागहरू समाधानका कुनै पनि विषयमा सकारात्मक जवाब नदिएको बताएका छन्। त्यसैले आन्दोलनलाई थप सशक्त बनाउनुको विकल्प नभएको उनले बताएका छन्। आन्दोलनका थप कार्यक्रमबारे आज व्यवसायीबीच छलफल हुने भएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

जम्का जम्का सोगरम भएको छ हालनी, तिम्रो अघि फिक्का फिक्का लाग्छन् मिस नेपाली, बाडुल्की लाउने

0: पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 490 374 98510 61 356 356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थलहरूमा मात्र व्यवस्थापन गरौँ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: उदिस टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 53 69 98 550 77 061 98 550 77 053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 98 550 26 440
0: It's 12 o'clock अहिले 12 बजेको छ
4: रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राजसभाको निर्देशन पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध 28 जिल्लामा आज बाढीको जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह आज सुनचाँदीको भाव घट्यो सुनतोलाको 2,85,500 रुपियाँमा कारोबार पाकिस्तानमा सुरक्षा कारवाहीमा 10 जना लडाकु मारिए दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ र काबा भलिबल च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानको सामना गर्दै नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तहरूलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरेको जनाएको छ राजसभाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य र नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको निर्देशनमा उल्लेख छ निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट गर्नुपर्ने भनिएको छ सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्ने पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन भएको छ यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन् बाढी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ महाशाखाका अनुसार खोटाङ ओखलढुङ्गा रामेछाप दोलखा काभ्रे प्लाञ्चोक काठमाडौँ भक्तपुर ललितपुर मकवानपुर सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खामा बाढीको जोखिम छ यस्तै लमजुङ कास्की तनहुँ स्याङ्जा रुकुम पूर्व रुकुम पश्चिम मुगु हुम्ला बाजुरा बझाङ दार्चुला बैतडी डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना छ महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा यात्रु तथा सरकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ विशेष गरी वर्षाका बेला खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढी सम्बन्धी अध्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ आज लुम्बिनी बागमती गण्डकी र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना समेत छ मिनिका पहाडी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ नारायणगढ मुगलिन सड़कको तुइन खोलामा पहिरोको जोखिम घटाउन दैनिक 2-3 घण्टा गाडी रोकेर ढिस्को काटिने भएको छ तुइन खोला र नाम्सी क्षेत्रका जोखिमपूर्ण भित्तोमा नेलिङ प्रविधिबाट पहिरो नियन्त्रणको काम गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय चितवनले जनाएको छ पहिलो चरणमा जोखिमपूर्ण ढिस्को हटाइने र त्यसपछि जालीसहित भित्तो सुदृढ बनाउने तयारी छ दैनिक झण्डै 10,000 गाडी गुट्ने सड़क खण्डमा अहिले विभिन्न 43 ठाउँमा पहिरोको जोखिम छ आज सुन चाँदीको भाव घटेको छ सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रुपियाँले घटेको हो सुनको भाव तोलाको 2,85,500 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ यस्तै चाँदीको भाव 4,350 रुपियाँमा कारोबार भइरहेको छ हिजो सुनको भाव तोलाको 2,91,300 र चाँदीको भाव तोलाको 4,505 रुपियाँ थियो अस्ति बुधबार सुनको भाव 2,91,000 र चाँदी 4,480 रुपियाँमा कारोबार भएको थियो अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन 4045 र 4057 अमेरिकी डलरमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मधेश प्रदेशका अधिकांश जिल्लामा धान रोपाई अन्तिम चरणमा हाइड्रोजन गाडी सम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले परिवार र आफन्तलाई शोकी सचिव नराख्न राज्यसभाको निर्देशन, 28 जिल्लामा बाढीको जोखिम, सुनचाँदीको भाव आज घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मधेस प्रदेशका धेरैजसो जिल्लामा यस वर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ। प्रदेशभर अहिलेसम्म झण्डै 78.59% अर्थात 3,580 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन महिनाको हिजोसम्म सबैभन्दा बढी सिराहामा 94% धान रोपाई सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम 55% रोपाई भएको छ। बाँकी जिल्लामा पनि रोपाई तीव्र गतिमा अघि बढ़िरहेको र केही दिनभित्र अधिकांश क्षेत्रमा काम सकिने अपेक्षा गरिएको छ। निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष किसानले उन्नत जातका धानका बिउको प्रयोग समेत बढ़ाएका छन्। सरकारले हाइड्रोजनमा आधारित गाड़ी सम्बन्धी नीति बनाउन सुझाव माग गरेको छ। हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीति तथा कानून व्यवस्था तयार गर्न सरकारवालासँग सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नीतिगत तथा नियामक व्यवस्था, सुरक्षा मापदण्ड, हाइड्रोजन प्रविधिमा गाड़ीहरूको रूपान्तरणको सम्भावना तथा आवश्यक जनशक्ति विकास सम्बन्धी लिखित सुझाव साउन 20 गतेभित्र पेश गर्न आग्रह गरेको छ। झापा जिल्लाको कमल गाउँपालिका 5 पाण्डाजोगीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गार्डमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर ज्यान गएको छ। सशस्त्र प्रहरी बल नम्बर 1 बराहा वाहिनी मुख्यालय कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेर आज जवान सुदिम खत्रीको ज्यान गएको जानकारी दिनुभयो। सुनसरीको इटहरी उपमहानगरपालिका 13 घर भएका 30 वर्षीय खत्रीलाई हिजो बेलुकी झण्डै 5 बजे गणभित्र विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेको थियो। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कार्यवाहीका क्रममा 10 जना लडाकु मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका अनुसार विगत 48 घण्टामा सुराब र मुस्ताङ जिल्लामा गरिएका विभिन्न सैन्य कार्यवाहीका क्रममा ती लडाकुहरू मारिएका छन्।

एक सेटको अग्रता नेपालले जोगाउन सकेन। श्रीलङ्काले नेपाललाई 25-18, 21-25, 19-25, 25-21, 15-11 हराएको थियो। पहिलो दिन तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि नेपाली टोली काजाकिस्तानसँग 3-2 पराजित भएको थियो। नेपाल, काजाकिस्तान, पाकिस्तान, श्रीलङ्का, बंगलादेश, उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न रासपाको निर्देशन, पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध। 28 जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। आज सुन चाँदीको भाव घट्यो, सुन तोलाको 2,85,500 रुपियाँमा कारोबार। पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कार्यवाहीमा 10 लडाकू मारिए, 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ। र काबा भलिबल च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानको सामना गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: घरबाट निस्किन अघि धारा बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98 0474 46 182 र 98 491 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखति साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: अन्ठानब्बे 5 50 54 5 94

0: मेरो ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98192311 र 98653773687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12200।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाको त्याग बलिदान र साहसकै कारण आज नेपालीले विश्व सामु गर्वका साथ शेर ठाडो पार्न सकेको बताउनु भएको छ। राष्ट्र विभूति भीमसेन थापाको 225 जन्म जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले इतिहासका असल पक्षलाई पछ्याएर मात्र समृद्ध भविष्य निर्माण गर्न सकिने उल्लेख गर्नुभएको छ। कार्यक्रममा राष्ट्रपति पौडेलले भीमसेन थापा राष्ट्र र स्वाभिमानका अगाडि कहिले नझुकेको स्मरण गर्दै देशभक्ति नै उहाँको मूल मन्त्र रहेको बताउनुभयो। साथै उहाँले मुलुकमा भ्रष्टाचार र विकृति अन्त्य गर्दै सुशासनका माध्यमबाट देश विकासमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ। संघीय सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सर्वोच्च निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता प्रेमराज सेलवालले दायर गर्नुभएको उक्त रिटको पेशी आउँदो साउन 11 गतेका लागि तोकिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, कानून मन्त्रालय र सभामुखलाई विपक्षी बनाइएको छ। अघिल्लो सरकारले सांसदका स्वकीय सचिव हटाउने निर्णय गरेकोमा वर्तमान सरकारले त्यसलाई उल्ट्याउँदै पुनः स्वकीय सचिवको व्यवस्था गर्ने निर्णय गरेको छ। सोही निर्णय यही साउन 4 गते नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ। नेपाल बाल संगठन बाल मन्दिरको सम्पत्ति ठगी गरेको अभियोगमा तत्कालीन पदाधिकारी सहित 8 विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अनुसन्धानका क्रममा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो। मुद्दा दायर गरिएका मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य पक्राउ परिसकेका छन् भने बाँकी 5 फरार प्रतिवादी बनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नारायणगढ मोगलिन सड़क खण्डको तुइन खोला क्षेत्रमा पहिरोको जोखिम हटाउन केही समय सवारी साधन रोकेर काम गरिने भएको छ। पहिरो खस्ने सम्भावना रहेका ढिस्काहरू हटाउन सड़क बन्द गर्ने तयारी भइरहेको डिभिजन सड़क कार्यालय चितवनले जनाएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार दिउँसो सवारी चाप कम हुने समयमा दैनिक 2-3 घण्टा सड़क रोक्ने योजना छ। यस विषयमा निर्णय लिन भोलि जिल्ला प्रशासन कार्यालयसँग छलफल हुँदैछ। दैनिक करिब 10,000 सवारी साधन गुड्ने यो सड़कको 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। र जनकपुर धाममा गैर कानूनी रूपमा कब्जा गरिएका गुठीका जग्गा र पोखरीहरू फिर्ता ल्याउन गुठी संस्थानले कडाई गर्न थालेको छ। संस्थानले अतिक्रमित संरचनाहरू हटाउन 7 दिनको समय दिँदै सार्वजनिक सूचना जारी गरेको हो। जनकपुर धामभित्र रहेका 49 पोखरी मध्ये कतिपय पुरेर बस्ती होटल अस्पताल र कलेज बनाइएका छन् भने 5 पोखरी त लोप्ने भइसकेका छन्। गुठी संस्थान जनकपुरका अनुसार रत्न सागर र बेलाकुटी क्षेत्र सहित करिब 25 बिघा जग्गा अतिक्रमण गरेको अनुमान रहेको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार। हैन भोक लागेको छैन तिमीहरुलाई?
1: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन। अब चाउमिनमै चित्त बुझाउन त होला नि।
2: त के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाउ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयु र नवजात शिशु उपचार कक्ष एनआईसीयु सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आइसियु, ल्याब सुविधा, न्युरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, इसिजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440। निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट।
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
2: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड। फोन 056-493-738, मोबाइल 98550-88002।

खबरमा उषा किरणको नमस्कार। परराष्ट्र मन्त्री शिशिर खनालले आर्थिक कूटनीति सुदृढ बनाउन र वैदेशिक लगानी भित्राउनका लागि सक्रिय भूमिका खेल्न अवैतनिक वाणिज्य दूतलाई आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित मानार्थ वाणिज्य दूत कोर नेपालको वार्षिक साधारण सभामा बोल्दै मन्त्री खनालले नेपाल र सम्बन्धित देशबीच व्यावसायिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा जोड़ दिनुभएको हो। सरकारको प्राथमिकता सुशासन र आर्थिक वृद्धिमा रहेको उल्लेख गर्दै उहाँले वाणिज्य दूतहरूको कामलाई थप सहज बनाउन आवश्यक कानूनी परिमार्जन गर्न मन्त्रालय तयार रहेको बताउनु भएको छ। नेपालको परराष्ट्र नीतिले लगानी आकर्षण, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकतामा राखेकाले वाणिज्य दूतहरूले उच्च व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्ने अपेक्षा उहाँले व्यक्त गर्नुभएको छ। चितवनको इच्छा कामना गाउँपालिका 34 भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी दर्ता श्रेष्ठता प्रमाणपत्र पाएका छन्। जिल्ला भूमि समस्या समाधान समिति चितवनले वर्षौंदेखि जग्गाको स्वामित्व पाउन नसकेका स्थानीयलाई लाल पूर्जा वितरण गरेको हो। भूमि सुधार मन्त्रालयका अनुसार झापाको कन्काई नगरपालिकामा पनि आजै 5 परिवारलाई लाल पूर्जा हस्तान्तरण गरिएको छ। सरकारले देशभरका भूमिहीन तथा सुकुम्बासीलाई कानूनी रूपमा जग्गाको मालिक बनाउने अभियानलाई निरन्तरता दिँदै आएको छ। नेपालमा हरेक वर्ष ठूलो संख्यामा मानिसहरू सर्प दंशबाट प्रभावित हुने गरेकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। वर्षाको समयमा सर्पको टोकाइका घटना बढ्ने भन्दै मन्त्रालयले विषालु सर्पको टोकाइलाई गम्भीरताका साथ लिन सचेत गराएको हो। जोखिमबाट बस्न राति हिँड्दा टर्च लाइट बाल्न, खेतबारीमा काम गर्दा बुट लगाउन र भुइँको साटो खाटमा सुत्न मन्त्रालयले सुझाव दिएको छ। सर्पले टोकेमा नआत्ती बिरामीलाई शान्त राख्न र टोकेको अङ्ग नसलाई तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ। घाउ काट्ने, डोरीले बाँध्ने वा धामी झाँक्रीको चक्करमा लागेर समय खेर नफाल्न मन्त्रालयले अनुरोध गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सूचना ग्रहण गर्ने शैली फेरिएकाले नेपाल प्रहरीले पनि प्रविधि मैत्री र प्रभावकारी रूपमा सूचना प्रवाह गरिरहेको बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिक उत्सवका अवसरमा बोल्दै उहाँले पछिल्लो समय मानिसमा लामो सामग्री भन्दा छोटा भिडियो र सन्देश प्रति आकर्षण बढेको उल्लेख गर्नुभयो। यसै अवस्थालाई ध्यानमा राख्दै प्रहरीले सामाजिक सञ्जाल मार्फत छोटो र सरल ढंगले जनचेतनामूलक सामग्री सार्वजनिक गरिरहेको उहाँको भनाइ छ। र विराटनगर विमानस्थलबाट 6,65,000 रूपियाँ नगद सहित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका कार्यालय प्रमुख मिकमार तामाङ पक्राउ परेका छन्। काठमाडौँ आउने क्रममा फेला परेको उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले उपसचिव तामाङलाई नियन्त्रणमा लिएको हो। गत साउन 3 गते पक्राउ परेका तामाङको विवरण प्रहरीले आज सार्वजनिक गरेको छ। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पछि

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7383, मोबाइल 98550-88002।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। चितवनको तुइन खोलामा ढिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाडी रोकेर काम गरिने। रासोपा सांसद बब्लु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रुपियाँ जरिवाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रुपियाँ भन्दा धेरै जरिवाना, आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरुपयोग गरेको आरोप। र सन् 2027 विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल इङ्ल्यान्डको द ओभलमा हुने। नेपाल खबरमा अब पूरा खबर। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो। बाल संगठन काठमाडौँका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 जना मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनको तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित 3 जनाले बालबालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखाका कार्यरत सुरजु शाह विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 68-69 को बाल संरक्षण अनुदानको भत्ता रकम इनामिना भएको उजुरीको आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रुपियाँ सम्बन्धित बाल बालिकालाई वितरण नगरी इनामिना गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ। नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाडी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाडी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाडी रोक्ने समय तय भएपछि काम अघि बढ्नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाडी रोकेर काम गरे झण्डै 2 महिना जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाडौँ जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाडी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आडको नारायणगढ तर्फको भित्तो र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरोको जोखिम हटाउने कामका लागि 22,21,00,000 रुपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुन्डिएर जोखिमपूर्ण ढिस्कोहरू तल झार्नुपर्नेछ। त्यसपछि ढिस्कोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई नेलिङ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टा भन्दा धेरै अवधिसम्म सड़क अवरुद्ध भएको थियो। ढिस्को उचाइ 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिनपट्टिको ढिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। केही वर्ष अघि सड़क विस्तारको क्रममा काटिएको भित्तोमा ट्विन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो। यो सड़क खण्डमा मध्यमदेखि उच्च गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पछ्याउन मुगलिन र सेती दोबानमा तयारी अवस्थामा उपकरण राखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कारवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहान सिरहराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै 500 रुपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-0025-5231 नम्बरको मोटरसाइकलका चालक पिताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कारवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टर्न शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरीकारले कैलालीले 500 रुपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लङ्घनको कसुरमा ट्राफिक प्रहरीले कारवाही गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चारबन्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333 493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनसनरत डाक्टर केसीले उठाएका मागबारे सरकारको ध्यानाकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनसनमा हुनुहुन्छ। उहाँले दशरथचन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नु भएको छ। अब विदेशको खबर। युरोपेली संघ यूले बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई 89 करोड़ युरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकतामा दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीको तुलनामा अनुचित लाभ दिलाएका युको तर्क छ। तर कम्पनीले यो निर्णयको आलोचना गर्दै युरोपेली संघका आवश्यकताहरूले लाखौं युरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्याउन सक्ने दावी गरेको छ। युरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यससँगै प्रतिस्पर्धा सम्बन्धी विभिन्न मुद्दाहरूमा अर्बौं युरो जरिमाना तिरिसकेको छ। अब खेल खबर। सन् 2027 आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल इङ्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनसिप फाइनलको आयोजना गर्ने अधिकार इङ्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरी लिभोन क्रिकेट

0: द्वारा मोटरसाइकलमा स्टन्ट चालकलाई 500 रुपियाँ जरिवाना, गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रुपियाँ भन्दा धेरै जरिवाना, आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरुपयोग गरेको आरोप, र सन् 2027 विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल इङ्ल्यान्डको द ओभलमा हुने।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामी सँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: साली नदीको शिर,
2: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
1: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
8: Come once, you will certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारवन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सड़क पूर्वाधारको पर्याप्त विकास र व्यवहारिक नीति बिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिकोत्सवको अवसरमा आज भएको कार्यक्रममा अध्यक्ष सिटौलाले सरकारले वैदेशिक सड़क नीति र जरिमानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई भने उपेक्षा गरेको आरोप लगाउनुभयो। उहाँले नेपालको कर्मचारी तन्त्र र सरकारलाई सम्बोधन गर्दै सिंगापुर, अमेरिका र युरोपका विकसित सड़कको उदाहरण दिएर नेपालमा नीति नियम लाद्न नहुने तर्क गर्नुभयो। सिंहदरबारमा बसेर बनाइने अव्यवहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दावी गर्दै सिटौलाले पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न माग पनि गर्नुभएको छ। कार्यक्रममा महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्य बीच बलियो समन्वय हुनुपर्नेमा जोड़ दिनुभएको छ। त्यस्तै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनु भएको छ। त्यसै गरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधि मैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड़ दिनुभएको छ। काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत उद्धव भट्टराई घुस रकम सहित पक्राउ परेका छन्। उनलाई 21,000 रुपियाँ घुससहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको अभियोगमा ललितपुर प्रहरीले पठाउका चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको मिर्चया नगरपालिका 5 घर भई ललितपुरको थसिखेल बस्ने 34 वर्षीय प्रवीण कुमार शाह रहेका छन्। महिला सेवाग्राहीलाई पठाउ बुलिङ गरी सेवा लिने क्रममा सार्वजनिक ठाउँ र उनको फोन नम्बर कल तथा म्यासेजद्वारा अश्लील अपशब्द बोली दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले शाहलाई पक्राउ गरेको हो। आयुर्वेदिक औषधिहरू गैर कानूनी रूपमा उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्युठानका 26 वर्षीय रामप्रसाद पोखरेल, ताप्लेजुङका 29 वर्षीय आइतमान तामलिङ लिम्बू,

वर्षीय उज्जवल लिम्बू, ललितपुर महानगरपालिका सातका 42 वर्षीय सन्दीप महर्जन र नुवाकोटका 41 वर्षीय गोकर्ण अर्याल रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीहरूलाई कारवाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग पठाएको छ। र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप अस्पतालले एक वर्षमा 74 जिल्लाका 3,27,000 भन्दा धेरै बिरामीलाई सेवा प्रदान गरेको छ। अस्पतालले गएको आर्थिक वर्ष 82-83 3,27,318 जना बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको हो। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 13% भन्दा धेरै हो। अघिल्लो आर्थिक वर्षमा 2,88,946 जनाले सेवा प्राप्त गरेका अस्पतालको तथ्याङ्क छ। खोप अस्पतालमा अहिले विभिन्न स्वास्थ्य सेवा अन्तर्गत 201 जना स्वास्थ्य कर्मी र कर्मचारी कार्यरत रहेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। यातायात क्षेत्रको सुधारका लागि पूर्वाधार विकास र व्यवहारिक नीति हुनुपर्नेमा व्यवसायको जोड सरकारले उपेक्षा गरेको आरोप। र काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत भट्टराई घुस रकम सहित पक्राउ। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: बाटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। पश्चिम एसियामा अमेरिका र इरान बीच सुलिँदै गएको तनावले नेपालको इन्धन निर्माण पर्यटन र रोजगारीका क्षेत्रमा असर पर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले द्वन्द लम्बिएमा यसको चौतर्फी प्रभाव पर्न सक्ने बताउनु भएको हो। प्रवक्ता छेत्रीका अनुसार त्यस क्षेत्रमा रहेका नेपालीको अवस्था हालसम्म सामान्य रहेको छ र उनीहरू सुरक्षित छन्। समस्या समाधानका लागि वार्ता र कूटनीति नै स्थायी माध्यम भएको भन्दै नेपालले शान्ति स्थापनार्थ प्रयास भइरहेका प्रयासहरूको समर्थन गर्ने जनाएको छ। नेपाली नियोगहरू मार्फत यहाँको परिस्थिति निरन्तर नियालिरहेको र नागरिकको सुरक्षाका लागि मन्त्रालय सजग रहेको जानकारी दिएको छ। बाजुराको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल बढीमालीका क्षेत्रमा टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ। सड़क सञ्जाल नपुगेको उक्त स्थानमा टावर निर्माणका सामान ढुवानी गर्न समस्या भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत तत्काल सामान पुर्याउने व्यवस्था मिलाउन मन्त्री तिमल सिन्हाले आग्रह गर्नुभएको छ। मन्त्रालयमा भएको छलफलपछि टेलिकमले यही साउनभित्रै सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। अहिले टावरका सामान कैलालीको धनगढ़ीसम्म पुगिसकेको र 4200 मिटर उचाइमा रहेको बढीमालीका मन्दिर क्षेत्रमा 4G सेवा सञ्चालन गर्ने तयारी छ। टेलिकमले सगरमाथा आधार शिविर क्षेत्रमा पनि 4G सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको जनाएको छ। नेपाल र स्विजरल्याण्ड बीचको आपसी सम्बन्ध तथा सहकार्यका विषयमा उपराष्ट्र

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँ महानगरपालिका 23 का लेखा अधिकृत उद्धव भट्टराईलाई 21,000 रुपियाँ घुस सहित पक्राउ गरेको छ। यस्ता लेखा नम्बर बन्द गर्ने सिफारिस मिलाइदिने बहानामा सेवाग्राहीसँग रकम माग गरेको सूचनाका आधारमा अख्तियारले अनलाइन कार्यकक्षबाटै रंगेहात नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता सुरेश नेवानेका अनुसार नियन्त्रणमा लिएका अधिकृत भट्टराईमाथि थप छानबिन भइरहेको छ। र साताको अन्तिम कारोबारका दिन शेयर बजार परिसूचक नेप्से 7.5 अङ्क भन्दा बढीले बढेर 2734 अङ्कमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज बैंकिङ समूहमा देखिएको सुधारले समग्र बजारलाई उकास्न सहयोग पुर्याएको हो। आज बजारमा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। दिनभरमा 1,37,00,000 भन्दा बढी किता शेयर किनबेच हुँदा 6,26,00,000 रुपियाँ भन्दा बढीको कारोबार भएको छ। 152 कम्पनीको शेयर मूल्य बढ्दा एभरेस्ट कलर लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। हौस् त नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: 5507061 र 9855077053
1: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0564-93-440-493-580 र 98-550-26-440
2: It's 5 o'clock. अहिले 5 बजे को साम.
3: Radio NRN 99.1 समय को ख्याल राखौं. 5 बजे.

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाल सरकारका पछिल्ला कदमले न्यायपालिकाको स्वतन्त्रता र विधिको शासनलाई कमजोर पारेको भन्दै तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाले चिन्ता व्यक्त गरेका छन्। एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिसन अफ जुरिस्ट आईजीले जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन वा महाअभियोग झेल्न राजनैतिक दबाव दिएको रिपोर्ट प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ। साथै अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरेर न्यायिक नियुक्तिमा राजनैतिक प्रभाव बढाउन खोजिएको दावी पनि उनीहरूले गरेका छन्। वरिष्ठ न्यायाधीशहरू बहालमै रहँदा मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्दा परम्परा मिचिएको र उजुरीहरूको निष्पक्ष छानबिन नगरिएको भन्दै अधिकार कर्मीहरूले असन्तुष्टि जनाएका छन्। न्यायिक सुधारका नाममा हुने कुनै पनि प्रक्रियाले अदालतको स्वतन्त्रता, निष्पक्षता र जनविश्वासलाई मजबुत बनाउनु पर्ने उनीहरूको जोड रहेको छ। अब नेपाली नागरिकले जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिन सक्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले आज आयोजित नियमित पत्रकार सम्मेलनमा सेवाग्राहीलाई सहज बनाउन नयाँ व्यवस्था लागू गर्न लागि जानकारी दिनुभएको हो। यसअघि स्थायी ठेगाना भएको जिल्ला वा काठमाडौँबाट मात्र आवेदन दिन सकिने प्रावधान रहेको थियो। असार 29 सुरु भएको नयाँ प्रणाली मार्फत हालसम्म 8,260 राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ। नयाँ प्रणालीमा देखिएका प्राविधिक समस्या समाधान भइरहेको र छापिएका राहदानी छिटो जिल्लाहरूमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको प्रवक्ता छेत्रीले बताउनु भएको छ। हाल देशभरका 77 जिल्ला, 6 इलाका प्रशासन कार्यालय र विदेश स्थित 39 नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। काठमाडौँमा हुने अपराध तथा गुण्डागर्दी नियन्त्रण गर्न नेपाल प्रहरीले 1871 संदिग्ध व्यक्तिको 3 पुस्ते सहितको विवरण तयार पारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी कुनै पनि घटना घटेमा दोषीको पहिचान र कारवाही प्रक्रियालाई सहज बनाउन यस्तो विवरण तयार पारिएको जनाएको छ। परिसरका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार काठमाडौँमा गत एक वर्षमा 15,33,00,000 रुपियाँ भन्दा बढीको साइबर ठगी भएको छ। साइबर अपराध चुनौतीपूर्ण बन्दै गएकाले प्रहरीले प्रविधि प्रयोग बढाउँदै एआई क्यामेरा मार्फत 59 संदिग्धलाई नियन्त्रणमा लिइसकेको छ। प्रहरीका अनुसार काठमाडौँ जिल्लामा एक वर्षमा अनौचित लेनदेन मिटर ब्याज सम्बन्धी 287 उजुरी समेत परेका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Essoys. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। वाकवाकी र बान्ता नियन्त्रणका लागि प्रयोग हुने टिलस्ट्रेट नामक इन्जेक्सनको एक ब्याज गुणस्तरहीन पाइएपछि औषधि व्यवस्था विभागले यसको बिक्री वितरणमा रोक लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तोकिएको मापदण्ड पूरा नभएपछि विभागले उक्त औषधि बजारबाट तत्काल फिर्ता गर्न भनेको छ। भारतको ट्याब्लेट्स इण्डिया लिमिटेडले उत्पादन गरेको र ललितपुरको यति फार्मा केम डिस्ट्रिब्युटर्सले आयात गरेको उक्त इन्जेक्सन भारतीय औषधि मापदण्ड अनुसार मात्रा परीक्षणमा असफल भएको छ। औषधि ऐन अनुसार आयातकर्ता र उद्योगलाई बिक्री रोकेर फिर्ता गरिएको विवरण पेश गर्न भनिएको छ। साथै विभागले चिकित्सक स्वास्थ्य कर्मी तथा सर्वसाधारणलाई उक्त इन्जेक्सन सिफारिस बिक्री वा प्रयोग नगर्न आग्रह गरेको छ। र धान रोपाई सकिएसँगै सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका सीमावर्ती नाकाबाट दैनिक सयौं नेपाली कामको खोजीमा भारत पस्न थालेका छन्। गाउँघरमा रोजगारीको अभाव र खेतीपाती जोगाउन मुस्किल भएपछि त्रिनगर र गड्डा चौकी नाका हुँदै बर्खायाम भरि काम गर्न भारत जाने नेपालीहरूको लर्को लागेको हो। विशेष गरी सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लाबाट महिला पुरुष तथा बालबालिका उत्तराखण्ड हिमाचल दिल्ली महाराष्ट्र र गुजरातसम्मका शहरहरूतर्फ गइरहेका छन्। गड्डा चौकी र त्रिनगर नाकाबाट दैनिक 500-700 नेपाली कामदार भारत प्रवेश गरिरहेका छन्। यसरी भारत जानेहरू अधिकांश दशैं तिहार मनाउन मात्रै घर फर्कने गरेका छन्। हौस् त नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: टिचर पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
4: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
4: कहाँ गएर के सिप सिकौ भन त अब?
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangarh, Phone 0556 93 374, 98510 61 356।
4: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564-93-738, मोबाइल 98550-88002।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर, सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दबाब दिएको दावी, सरकारका गतिविधिप्रति चिन्ता व्यक्त।
0: चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दिनमा दुई तीन घण्टा गाडी रोकेर काम गरिने।
1: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध, साउनको मात्रै भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
0: बङ्गलादेशका राष्ट्रपति शहाबुद्दिनद्वारा राजीनामा, अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया सुरु।
1: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वार्डियोलाद्वारा स्वीकार, सन् 2027 विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल द ओभलमा हुने।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिशन अफ जुरिड्स आईसीजेले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको ठहर गरेका छन्। संयुक्त विज्ञप्ति मार्फत ती तीन संस्थाले नेपाल सरकारका पछिल्ला गतिविधिका कारण न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता समेत व्यक्त गरेका छन्। सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न बहाल वाला न्यायाधीशलाई राजीनामाका लागि दबाब दिने वा महाभियोगको धम्की दिनेसम्मको प्रयास भएको विश्वसनीय रिपोर्ट प्राप्त भएका पनि विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाब दिएको र उहाँहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिएको रिपोर्ट प्राप्त भएको ती संस्थाको दावी छ। सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनीतिक प्रभुत्व बढाएको र बहालवाला न्यायाधीशलाई राजीनामा वा महाभियोगको दबाब दिएको आरोप लगाइएको छ। यस्ता गतिविधिले न्यायिक स्वतन्त्रता र विधिको शासनमा गम्भीर असर पार्ने उनीहरूको ठहर छ। साथै नेपाल सरकारलाई न्यायाधीशमाथि राजनैतिक दबाब नदिन, स्पष्ट संवैधानिक आधार बिना महाभियोग प्रक्रिया अघि नबढाउन, न्यायिक नियुक्तिलाई पारदर्शिता योग्यतामा आधारित बनाउन तथा संवैधानिक परिषद ऐनमा गरिएका संशोधनलाई खुला संसदीय प्रक्रिया मार्फत पुनरावलोकन गर्न पनि उनीहरूको आग्रह रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको हो। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नु पर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्याख्या गरिएको छ। स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। यो निर्णय विरूद्ध सर्वोच्च अदालतमा अधिवक्ता प्रेमराज सिलवाल र मणिराज उपाध्यायले आज छुट्टा छुट्टै रिट दर्ता गराउनु भएको छ। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन गरिएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। राष्ट्रपालले भने राज्य कोषबाट उपलब्ध हुने सुविधाको सदुपयोग सुनिश्चित गर्न स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी, मितव्ययी र जनउत्तरदायी हुनुपर्नेमा जोड़ दिएको छ।
0: 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौँमा वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयक विचार गोष्ठी भएको छ। कार्यक्रममा सहभागी भएका नेताहरूले वर्तमान सरकार विरूद्ध साझा रणनीतिसहित अघि बढ्नुपर्ने धारणा राखेका छन्। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिको रणनीति समयमै बुझ्न नसक्दा संविधान निर्माण पक्षधर राजनैतिक दलहरूले ठूलो बेहोर्नु परेको बताउनुभयो। उहाँले गएको भदौ 23 र 24 गते भएका घटनाप्रति गम्भीर समीक्षा आवश्यक रहेको समेत बताउनु भएको छ। साथै उहाँले अब सरकारलाई चौतर्फी रूपमा घेराबन्दी गर्ने गरी अघि बढ्नुपर्ने बेला आएको समेत बताउनु भएको छ।
1: नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दर्ता दायर भएको हो। बाल संगठन काठमाडौँका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयाग राज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो।
0: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसपालि भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ्नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाडौँ जोड्ने मुख्य लाइफ लाइन हो। नारायणगढ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आडको नारायणगढ तर्फको भित्तो र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरो जोखिम हटाउने कामका लागि 22,21,00,000 रुपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 दुवै ठाउँको काम सक्नु पर्नेछ। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 भन्दा धेरै अवधिसम्म सड़क अवरुद्ध भएको थियो। डिस्कोको उचाइ 105 र लम्बाई 165 छ। नाम्सीको मुगलिङपट्टिको डिस्को 60 अग्लो र 100 लम्बाइ रहेको छ। यो सड़क खण्डमा मध्यमदेखि उच्चसम्म गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पछ्याउन मुगलिङ र सेती दोबानमा तयारी अवस्थामा उपकरणहरू राखिएको छ।
1: दक्षिण पूर्व एसियाली देशका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका 860 जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरबाट उनीहरूको उद्धार गरिएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले उद्धार गरिएका मध्ये 733 जना कम्बोडियाबाट, 113 जना म्यानमारबाट, 8 जना लाओसबाट र 6 जना थाइल्याण्डबाट रहेको जानकारी दिनुभयो। प्रवक्ता छेत्रीका अनुसार कम्बोडियामा अझै 49 जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन्। उनीहरूलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन बैंकक स्थित नेपाली राजदूतावास मार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले स्क्यामिङ सेन्टरमा नेपाली पठाउने गैर कानूनी कार्यमा संलग्न व्यक्तिको यथार्थ विवरण सहित कार्यवाहीका लागि परिवार र आफन्तले नेपाल प्रहरी लगायतका निकायमा निवेदन दिनुपर्ने, विदेशमा रहेका तर फर्कन अनिच्छुक नेपालीलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्पर्क गरी परिवारले स्वदेश फर्कन प्रेरित गर्नुपर्ने, राजदूतावासले जरिवाना छुट गराइसकेका व्यक्तिलाई तुरन्त फर्कन पनि छेत्रीले आग्रह गर्नुभएको छ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। असारकै विद्युत महसुलमा नयाँ कर लगाएको बारे विद्युत प्राधिकरणका प्रवक्तासँग गरिएको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
6: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी 3 संस्थाको ठहर, सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न दबाव दिएको दावी, सरकारका गतिविधिप्रति चिन्ता व्यक्त, बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा 8 जना विरूद्ध मुद्दा दायर, चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दक्षिण पूर्व एसियाका स्क्यामिङ सेन्टरबाट 860 नेपालीको उद्धार, 49 जना अझै कम्बोडियाको जेलमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले यही साउनदेखि 50 युनिट भन्दा बढी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात्

0: वर्षै अर्को महिना बिल जारी हुन्छ। यो आर्थिक वर्षमा अघिल्लो महिनाको कसैको 10 गते रिडिङ भएको छ भने साउनको 10 गते बिल जारी हुन्छ, कसैको असारको 1 गते भएको छ भने साउनको 1 गते बिल जारी हुन्छ। भ्याटको सिस्टम के हुन्छ भने जुन महिनामा बिल जारी हुन्छ त्यो महिनामा भ्याट लिने भन्ने हुन्छ। त्यो हिसाबले हामीले आन्तरिक राजस्व कार्यालयसँग पनि समन्वय गरेर अब यो बिल जारी भइसकेपछि भ्याट लिनुपर्छ भन्ने हो। अहिले यस्तो अलिकति त्यो नमिलेको जस्तो देखिए पनि उपभोक्तालाई वर्षमा 12 महिनाभन्दा बढीको भ्याट तिर्नु पर्दैन। जस्तो भनौँ न हजुरलाई अर्को वर्ष गएर असारमा तिर्दा त जेठको तिर्छन् नि त, त्यसपछि असारको साउन्डमा जान्छ। अब त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो। अब बिल जारी भइसकेपछि चाहिँ भ्याट लिनुपर्छ भनेर त्यही अनुसार चाहिँ हामीले ट्याक्स अफिससँग पनि सल्लाह गरेर त्यो सिस्टम चाहिँ लागू भएको।
1: तर उपभोक्ताले त असार लगायतको शुल्कमा भ्याट जोडिएर आएपछि नीति विपरीत भयो, सरकारले नयाँ आर्थिक वर्षबाट सुरु गर्नुपर्छ।
0: जस्तो भयो अर्को वर्ष के गर्ने त? अब जस्तो भयो अहिले त अब जस्तो ठ्याक्क जुन बेलामा नीति नियममा आयो एउटा त्यो कट अफ पोइन्ट हुने भयो। जस्तो अर्को वर्ष त त्यही हुन्छ नि त, अर्को वर्ष जस्तो असार कसैको त असार 15 गते चाहिँ रिडिङ भएको छ भने 15 दिन असारको आयो, साउनको 15 दिनको बिल आउँछ अरे। सबैको चाहिँ भनौँ न असारको लास्टमा अथवा साउनको लास्टमा हुने भइदिएको भएदेखि एउटा कुरा हुन्थ्यो होला। त्यो रिडिङ डेटको मिसम्याच भन्नाले रिडिङ डेट फरक भएर त्यो भएको हो। तर फन्डामेन्टली के हो भने एक आर्थिक वर्षमा 12 महिनाकै भ्याट लिने हो होइन, अब 13 महिनाको लिने होइन, त्यो चाहिँ टाइम हुन्छ कि। जस्तो कसैको चाहिँ साउनको 28 गते पनि रिडिङ हुन्छ होइन, 29 गते पनि रिडिङ हुन्छ होइन, त्यो हुँदा चाहिँ अब असारको 2 दिनको आयो होला अनि यता त पुरै साउनको आयो नि त। त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो होइन, बिल एकै दिन जेनेरेट हुँदैन नि त सबैको, त्यो रिडिङ डेटले फरकले गर्दा हो। त्यो त्यो प्र्याक्टिकल कुरा चाहिँ बुझिदिनुपर्छ सबैजनाले।
1: प्राधिकरणले असारदेखि नै भ्याट थोपरेर असुल्न थाल्यो भन्ने उपभोक्ताको गुनासोप्रति यहाँको सन्देश के छ?
0: अब यस्तो भयो, त्यो लागेको हुन सक्छ होइन, अब यो आर्थिक वर्षबाट भ्याट लिने भनेर सरकारले नीति लागू गरेर ठ्याक्कै कट अफ पोइन्ट चाहिँ अब साउनमा गर्दाखेरि असारको बिलमा आयो भन्ने हुन सक्छ। तर के हुन्छ भने अब अब 84-84 असारमा जाँदा पनि जेठको बिल मात्रै भ्याट लाग्छ, त्यसले गर्दा पनि एउटा आर्थिक वर्षमा 12 महिनाभन्दा बढीको भ्याट लाग्दैन होइन, अब 13 महिनाको भ्याट लाग्ने हो कि भन्ने खालको चाहिँ मिसकन्सेप्सन भएको हो जस्तो लाग्छ मलाई आम जनतामा। त्यो चाहिँ हुँदैन होइन, अब एउटा आर्थिक वर्षमा 12 महिनाको भ्याट लाग्ने हो। अब रिडिङ डेट फरक फरक भएको कारणले गर्दा फरक फरक डेटमा बिल जारी हुने भएको हुनाले त्यस्तो चाहिँ अलिकति मिसकन्सेप्सन भएको हो कि जस्तो लाग्यो, बुझाइ चाहिँ फरक भयो जस्तो लाग्यो।
2: उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल कार्पेट म्यानुफ्याक्चर्स एन्ड एक्सपोर्ट्स एसोसिएसनले कार्पेट निर्यात र कच्चा पदार्थ आयातमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराएको छ। आज सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटमा एसोसिएसनका अध्यक्ष बलराम गुरुङले क्षेत्रगत समस्याहरू प्रस्तुत गर्नुभएको हो। भेटका क्रममा व्यवसायले अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकृतिका समस्याहरू राखेका थिए। अहिले अमेरिका निर्यात गरिएका नेपाली कार्केटमा कन्ज्युमर सेफ्टी सर्टिफिकेसनको अनिवार्य व्यवस्थाका कारण रोकिएको जानकारी गराउँदै व्यवसायले यसमा सहजीकरण गरिदिन आग्रह समेत गरेका छन्। यो विषयमा प्रधानमन्त्री शाहले तत्कालै सम्बन्धित निकायलाई कूटनैतिक पहल गर्न निर्देशन दिनुभएको अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ।
3: शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनसनरत डाक्टर केसीले उठाएका मागबारे सरकारले ध्यान आकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनसनमा हुनुहुन्छ। उहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै एनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बब्लु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कारवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहान सिराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै 500 रुपियाँ जरिवाना तिराएको हो। बागमती प्रदेश 02002552131 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचना सहित कानूनी कारवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री

0: कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरीकारले कैलालीले 500 रुपियाँ जरिवाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईलाई पनि ट्राफिक नियम उल्लङ्घनको कसुरमा ट्राफिक प्रहरीले कारवाही गरेको थियो।
1: नेपाली यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सड़क पूर्वाधारको पर्याप्त विकास र व्यावहारिक नीति बिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिक उत्सवका अवसरमा आज भएको कार्यक्रममा अध्यक्ष सिटौलाले सरकारले वैदेशिक सड़क नीति र जरिवानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई भने उपेक्षा गरेको आरोप लगाउनु भएको छ। उहाँले नेपालको कर्मचारी तन्त्र र सरकारलाई सम्बोधन गर्दै सिङ्गापुर, अमेरिका र युरोपका विकसित सड़कको उदाहरण दिएर नेपालमा नीति नियम लाद्न नहुने तर्क गर्नुभयो। सिंहदरबारमा बसेर बनाइने अव्यवहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दावी गर्दै सिटौलाले पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न माग पनि गर्नुभएको छ। कार्यक्रममा महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्य बीच बलियो समन्वय हुनुपर्ने जोड दिनु भएको छ। त्यस्तै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनु भएको छ। त्यस्तै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधि मैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिनुभएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित तीनजनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखा मा कार्यरत सूरज शाह विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 2068-69 बाल संरक्षण अनुदानको भत्ता रकम हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान दर्ता भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रुपियाँ सम्बन्धी बालबालिकालाई वितरण सम्बन्धित बालबालिकाले वितरण नगरी हिनामिना गरिएको अख्तियारको अनुसन्धानमा उल्लेख।
5: यस्तै काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत उद्धव भट्टराई घुस रकम सहित पक्राउ परेका छन्। उनलाई 21,000 रुपियाँ घुस सहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख हैरानी दिई सेवा गराईसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
6: आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रुपियाँले घटेको छ। आज सुनको भाव तोलाको 2,85,500 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रुपियाँमा कारोबार भएको छ।
5: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार सेयर बजार बन्द भएको झण्डै 15 मिनटपछि नेप्से परिसूचक 1008 अर्थात 37% घटेको देखियो। नेप्से 1008 अङ्कले घटेर 1717 अङ्कमा देखिएपछि कतिपय लगानीकर्ता आश्चर्यमा पनि परे। नेप्से परिसूचक मात्रै नभई अन्य समूहगत सूचक पनि त्यसै गरी त्रुटिपूर्ण देखिएका छन्। नेप्सेको वेबसाइटका साथसाथै नेप्सेकै कारोबार प्रणाली टीएमएसमा पनि त्यस्तै त्रुटि देखिएको छ। एकाएक गणना अङ्कमा कसरी त्रुटि भयो भन्ने विषयमा अध्ययन भइरहेको नेप्सेले जनाएको छ।
6: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको छ। सुर्खेत, बाँके, तनहुँ लगायतका जिल्लामा पानी हल्कादेखि मध्यम वर्षा भएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मध्य प्रदेशको 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पदबाट राजीनामा दिनुभएको छ। शहाबुद्दिनले गम्भीर स्वास्थ्य समस्याको कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गरी समाचार संस्था रोइटर्सले जनाएको छ। निर्वासनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शहाबुद्दिनले पदबाट राजीनामा दिनुभएको हो। शहाबुद्दिन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शहाबुद्दिनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समय र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। बङ्गलादेशका राष्ट्रपति राष्ट्र प्रमुख हुन्, तर यो भूमिका मुख्यतया आलङ्कारिक प्रकृतिको हुन्छ। कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्री परिषदमा निहित हुन्छ। बङ्गलादेशको समाचार साइट ढाका ट्रिब्युनका अनुसार शहाबुद्दिनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया सुरु गरेको छ भने राष्ट्रिय संसदका का सभामुख हाफिज उद्दिन अहमदले आज बेलुकाका लागि आपतकालीन पत्रकार सम्मेलन बोलाउनु भएको छ। बंगलादेशको संविधान बमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।
6: युरोपेली संघ ईयूले बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई 89 करोड युरो अर्थात 1.5 खर्ब रुपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरुपयोग गरेको आरोपमा ईयूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरुद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीहरूका तुलनामा अनुचित लाभ दिलाएका ईयूको तर्क छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। पेप ग्वाडियोलाले इटाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने प्रस्ताव स्वीकार गरेका छन्। यो हप्ताको सुरुमा इटालियन फुटबल महासंघ एफआईसीजीका अध्यक्ष जियोभानी मालागोले ग्वाडियोलासँग कुराकानी भएको र उनको तलबका सम्बन्धमा विशेष व्यवस्था गर्न सकिने बताएका थिए। इटालियन फुटबल महासंघका प्राविधिक निर्देशक पियोलो माल्दिनीले बताए अनुसार गएको बिहिबार इटालीले सुरुमा आफ्ना पूर्व खेलाडी कार्लो एसेलोटीलाई सम्पर्क गरेको थियो। एसेलोटीले अहिले ब्राजिलको जिम्मेवारी सम्हालिरहेका छन्। एसेलोटीले ब्राजिलियन टोलीको प्रशिक्षणलाई निरन्तरता दिने र ग्वाडियोलाले खेलबाट विश्राम लिने आफ्नो योजनाबारे इटालीलाई जानकारी दिएका बीबीसीले जनाएको छ। लगातार 3 विश्वकपमा 6 हुन असफल भएको इटालीले आफ्नो टोलीको जिम्मेवारी सम्हाल्न खेल जगतका एकजना सर्वाधिक सफल प्रशिक्षकलाई आकर्षित गर्ने प्रयास स्वरूप ग्वाडियोलालाई आकर्षक तलबका साथै आफूलाई उपयुक्त लागे अनुसार कामको स्वरूप तयार गर्न सक्ने छुट दिएको थियो।
6: र सन् 2027 को आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल इङ्ल्यान्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आउँदो 3 विश्व टेस्ट च्याम्पियनसिप फाइनलको आयोजना गर्ने अधिकार इङ्ल्यान्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसिसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल अर्को वर्षको जुनमा द ओभलमा हुने भएको हो। इङ्ल्यान्ड क्रिकेट बोर्ड ईसिबीले आइसिसीसँगको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यस निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इङ्ल्यान्ड र न्युजिल्यान्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई स्तरोन्नति असन्तोषजनक ठहर गर्दै आइसिसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर। सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न दबाब दिएको दावी। सरकारका गतिविधिप्रति चिन्ता व्यक्त।
5: चितवनको तोइन खोलामा ढिस्को काटेर हटाउने तयारी। दिनमा 2-3 गाडी रोकेर काम गरिने।
6: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध। साउन्ड मात्रै भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
5: बङ्गलादेशका राष्ट्रपति शहाबुद्दिनद्वारा राजीनामा। अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया सुरु।
6: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वाडियोला द्वारा अस्वीकार। सन् 2027 विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल द ओभलमा हुने।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ
1: न पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: सिलिन्डर विस्फोट हुँदा चितवनमा एकजनाको मृत्यु, एकजना घाइते। चितवनका 34 जना भूमिहीन सुकुम्बासी परिवारलाई घर धनी दर्ता प्रमाणपत्र। पहिरो जोखिम हटाउन तीन खोलामा डिस्को काटिने। नारायणगढ 3 सडक खण्ड दैनिक 2-3 घण्टा बन्द हुने। नयाँ प्रणालीबाट 8,000 भन्दा बढी राहदानी छापियो। प्राथमिक समस्या समाधान भइरहेको। विपक्षी 4 वामपन्थी दलहरूले वर्तमान सरकार विरुद्ध चौतर्फी दबाव सिर्जना गर्नुपर्ने निष्कर्ष। नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानोको म्याद थपेर काम चलाउँदै। र पश्चिमी एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत वार्ता र कूटनीतिबाट समाधानको आग्रह। सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा परेको। मानव अधिकार संस्थाहरूको ठहर। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवनमा सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शुक्रबार 2:30 बजेको समयमा भरतपुर 16 गणेश मन्दिर स्थित रोयल फार्मासिटी औषधि उद्योगको 2 तलामा एसी कुलिङ ग्यास भर्ने क्रममा कन्ट्रोल 410A नामको ग्यास सिलिन्डर पड्किँदा एसी ग्यास भर्नाएका टेक्निसियनहरू घाइते भएका हुन्। घाइते मध्ये भरतपुर अस्पतालमा उपचारकै क्रममा भरतपुर 12 30 वर्षीय प्रमोद कोइरालाको मृत्यु भएको हो। अर्का घाइते पर्सा पर्टेवा गाउँपालिका 5 28 वर्षीय इम्तियाज देवान गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ। चितवन जिल्लामा 34 भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छाकामना गाउँपालिकाका उक्त परिवारलाई लालपूर्जा हस्तान्तरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपूर्जा प्राप्त गरेसँगै कानूनी रूपमा जग्गाधनी बनेका छन्। लालपूर्जा वितरण कार्यक्रममा स्थानीयवासीले खुसी व्यक्त गर्दै राज्यको यो कदमले आफ्नो जीवनमा स्थायित्व र सुरक्षा थपिएको बताएका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशैभर लालपूर्जा वितरण अभियानलाई तीव्र बनाएको जनाएको छ। यसैबीच झापाको कन्काई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी 5 परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ। सरकारले देशका विभिन्न स्थानमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै भूमिहीनलाई कानूनी रूपमा जग्गाधनी बनाउने अभियानलाई अगाडि बढाइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले संघीय सांसदका स्वकीय सचिव नियुक्तिलाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन आन्तरिक निर्देशन जारी गरेको छ। महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशनमा नातावाद भन्दा बाहिरका समक्ष र पार्टीप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। साथै समावेशी प्रतिस्पर्धात्मक र स्वार्थ बुझिने उम्मेद्वार रहित प्रक्रिया अपनाउन भनिएको छ। नियुक्तिका लागि संसदीय दलको अन्तिम स्वीकृत अनिवार्य हुनेछ। यसैबीच स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा 2 रिट दर्ता भएका छन्। अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र मणिराम उपाध्यायले उक्त निर्णयले राज्य कोषमा भार पार्ने भन्दै बदरको माग गरेका छन् भने प्रारम्भिक सुनवाई सोमबार हुनेछ। सडक खण्डको 3 खोलामा सवारी साधन रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदैछ। प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अगाडि बढ्नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर 3 खोलामा ल्याइसकेको छ। कसुर र सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट सर्वोच्च अदालत पुगेका छन्। उच्च अदालत पाटनबाट बैंकिङ कसुर र विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगेका हुन्। 2 अदालतबाट भएको उक्त आदेश बदरको माग गर्दै भट्ट शुक्रबार सर्वोच्च अदालत पुगेको जनाइएको छ। विपक्षी 4 वामपन्थी दलहरूले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार विरूद्ध चौतर्फी दबाव सिर्जना गर्नुपर्ने निष्कर्ष निकालेका छन्। शुक्रबार 48 पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयक विचार गोष्ठीमा सहभागी नेताहरूले सरकार विरूद्ध साझा रणनीतिसहित अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन्। गर्दीले अपराधमा संलग्न हुन सक्ने संकेत व्यक्तिहरूको क्रिमिनल प्रोफाइलिङ तयार गरेको छ। गुण्डागर्दी, तस्करी, लागु औषध, कर्तव्य ज्यान, ठगी, चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरेर प्रोफाइलिङ तयार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 1871 जनाको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताउनुभयो। का लागि सरकारले नेपाली राजदूत नियुक्त गर्न नसकेको समयमा कार्यकाल सकिन लागेका केही राजदूतहरूको म्याद थपेको छ। सरकारले राजदूत नियुक्तिको प्रक्रिया शुरू गरे पनि टुङ्गो लगाउन भने सकेको छैन। परराष्ट्र मन्त्रालयले राजदूतमा सिफारिस गरेको नामलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले केही सातादेखि अल्झाएर राखेको छ। शिक्षा 2075 दफा 47 बमोजिम निजी मेडिकल कलेजहरूलाई गैर नाफामूलक र सेवामूलक बनाउने कानूनी व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ध्यानकर्षण पत्र दर्ता गरिएको छ। सांसद डाक्टर दोषीमा कार्कीले 2083 साउन 8 गते समितिका सभापति समक्ष औपचारिक पत्र बुझाउँदै ऐन लागू भएको 7 वर्ष बितिसक्दा पनि रूपान्तरणको स्पष्ट रोडम्याप वा कार्यविधि नबनेकोमा चिन्ता व्यक्त गर्नुभयो। नेपाल सरकारले पश्चिम एसियामा सरकेको द्वन्द्वबारे आफ्नो धारणा यथावत रहेको जनाएको छ। शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व चर्किएको उल्लेख गर्दै सरकारले वार्ता र कूटनीतिक माध्यमबाट यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल छेत्रीले पश्चिम एसियामा जारी द्वन्द्वको प्रभाव विश्वव्यापी रूपमा परेको र नेपाल पनि त्यसबाट अछुतो नरहेको बताउनुभयो। उहाँका अनुसार यसले नेपालको अर्थतन्त्रमा समेत असर पारेको छ। नेपालमा इन भिट्रो फर्टिलाइजेसन सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानूनी तथा नीतिगत छलफल गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयमा शुक्रबार आयोजित छलफलमा नेपालले सञ्चालनमा रहेका आईभीएफ सेवाको वर्तमान अवस्था, पूर्वाधार, सेवा मापदण्ड तथा नियमनका विषयमा विस्तृत समीक्षा गरिएको हो। न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले गम्भीर चिन्ता व्यक्त गरेका छन्। संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभाव बढाएको ती संस्थाहरूको ठहर छ। यसै गरी बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाइएको छ। राष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा राहदानी वितरणको पछिल्लो अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। प्रवक्ता छेत्रीका अनुसार राहदानीको नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको छ। 2083/29 शुरू भएको नयाँ प्रणाली मार्फत हालसम्म 8260 थान राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ। राहदानी विभाग सहित देशभरका 77 जिल्ला प्रशासन कार्यालय, 6 इलाका प्रशासन कार्यालय र विदेश स्थित 39 र नेपाली नियोगहरूबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव, सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताउनु भएको छ। सिंहदरबारमा शुक्रबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नु परेका समस्याबारे जानकारी गराउनुभयो। महानिरीक्षक कार्कीका अनुसार पछिल्लो समय रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको बताउनुभयो। र बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले राजीनामा दिएका छन्। शुक्रबार राष्ट्रपति शहाबुद्दिनले राजीनामा दिएका हुन्। स्थानीय सञ्चार माध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले समाचार प्रकाशित गरेको हो। शहाबुद्दिन अप्रिल सन् 2023 बंगलादेशको राष्ट्रपतिका रूपमा कार्यरत थिए। उनले देशको निकै संवेदनशील अवस्थामा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट
0: माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 87% मापन गरिएको छ। खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। सिलिण्डर विस्फोट हुँदा चितवनमा एकजनाको मृत्यु, एकजना घाइते। चितवनका 34 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गा धनी दर्ता प्रमाणपत्र वितरण। पहिरो जोखिम हटाएर तुइन खोलामा ढिस्को काटिने। नारायणघाट मुगलिन सडक दैनिक 2-3 घण्टा बन्द हुने। नयाँ प्रणालीबाट 8,000 भन्दा बढी राहदानी साथीहरू। प्राविधिक समस्या समाधान भइरहेको। विपक्षी 4 वामपन्थी दलहरूले वर्तमान सरकार विरुद्ध चौतर्फी दबाव सिर्जना गर्नुपर्ने निष्कर्ष। नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै। र पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत। वार्ता र कूटनीतिबाट समाधानको आग्रह। सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा परेको। मानव अधिकार संस्थाहरूको अवस्था। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायका माग सम्बोधन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। दक्षिण पूर्वी एसियाली राष्ट्रमा विभिन्न अनलाइन ठगीमा परेका 860 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको धरौटीको प्रावधानबाट पछि नहट्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा स्पष्ट। अमेरिकाले भारत चीन लगायतका 60 व्यापारिक साझेदारमाथि नयाँ अन्तशुल्क लगाउने। र नेपाली फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल थाल्न डिभिजन फुटबलका 21 क्लबको

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया चलान करना तथा मरमत करना घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहले आज नेपालका प्रमुख निर्यात जन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइवुड उत्पादक संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल पश्मिना उद्योग संघ र नेपाल डग च्यू उत्पादक संघका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो। छलफलमा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङले नेपाली गलैंचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ नियमले निर्यातमा कठिनाई भएको र व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो। उहाँको गुनासो सम्बोधन र माग कार्यान्वयनका लागि प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो। यस्तै नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले नेपाली प्लाइवुडको गुणस्तर अन्य देशबाट आउने भन्दा राम्रो भए पनि विद्यमान केही कानूनी प्रावधानले यस क्षेत्रका उद्यमीले समस्या भोगिरहेको गुनासो गर्नुभयो। नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले हिमाली भेगमा पर्याप्त मात्रामा चरन क्षेत्र भए पनि वन ऐनका कारण चरन क्षेत्रमा भेडा पालन गर्दा समस्या भइरहेको गुनासो गर्नुभएकोमा प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने आश्वासन दिनुभयो। नेपाल डग च्यू उत्पादक संघका अध्यक्ष रेशम बहादुर पोखरेलले नेपालमा केही कानूनी अडचनले गर्दा आफूहरूले भने जस्तो उत्पादन र निर्यात गर्न नसकिरहेको गुनासो गर्नुभयो। परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा देखिएको समस्या छिट्टै समाधान हुने जनाएको छ। मन्त्रालयले आज सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रविधि प्रयोगमा ल्याउँदा केही प्राविधिक समस्या देखिएको भए पनि छिट्टै त्यसको समाधान हुने बताउनुभयो। प्रवक्ता छेत्रीले नयाँ प्रणाली मार्फत हालसम्म 8260 थान राहदानी छापिएको र अहिले दैनिक 1300 हाराहारीमा राहदानी छपाई भइरहेकाले यो समस्या लामो समय नरहने पनि बताउनुभयो। पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा ठगिन पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभयो। यस्तै विभिन्न कसुरमा हाल कम्बोडियाको जेलमा रहेका 49 जना नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागिरहेको बताउनु भएको छ। सिंहदरबार स्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बसेको बैठकमा मन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागू औषध ओसार पसार तथा तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विभिन्न चरणमा काम अघि बढाएको उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले दक्षिणी सीमा क्षेत्रका महिला र बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने, सीमा क्षेत्रमा राजस्व संकलन र व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र सीमापार अपराध नियन्त्रणलाई गम्भीर रूपमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले सुस्ता क्षेत्रका नेपाली नागरिकको भूमि अधिकार र सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहललाई प्रभावकारी बनाउनु पर्नेमा ध्यान आकर्षण गराउनुभयो। बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले खुल्ला सीमालाई डिजिटल सीमा व्यवस्थापनमा रूपान्तरण गर्न नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले मानव बेचबिखन, लागू औषध तस्करी, त्यसै गरी नेपाली नक्कली मुद्रा भित्रने चुनौती नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रभावकारी अनुगमन र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको 25,00,000 रुपियाँ धरौटीको प्रावधानबाट सरकार पछि नहट्ने स्पष्ट पार्नु भएको छ। पत्रकारसँग आज सिंहदरबार स्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवसायीकै सुझावका आधारमा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने स्पष्ट पार्नु भएको हो। 3% समता शिक्षा शुल्कमा सरकार पछि हटे जस्तै परामर्श व्यवसायका सम्बन्धमा पनि सरकार पछि हट्ने त होइन भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले त्यस्तो सोच नभएको स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन जस्ता कानून निर्माण गर्दा भने सरोकार भएका पक्षसँग पूर्व परामर्श गरिने उल्लेख गर्नुभयो। नेपाल र गणतन्त्र कोरिया बीच कृषि र कानूनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले दुई समझदारी पत्रमा हस्ताक्षर भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधित्वमा कुल 11.8 मिलियन अमेरिकी डलरको दुई समझदारी पत्रमा आज हस्ताक्षर भएको हो। समझदारी पत्रहरूमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थिङ र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। कोइका र सम्बन्धित साझेदार संस्थाहरू मार्फत कार्यान्वयन गरिने ती दुई परियोजनाहरूले नेपालमा कृषिको विकास र कानूनी जानकारीमा सार्वजनिक पहुँच सुधार गर्न सहयोग पुग्ने बताइएको छ। त्यस अवसरमा अर्थ सचिव उपाध्यायले नेपालमा कोरियाको विकास सहयोगको प्रशंसा गर्दै नेपालको राष्ट्रिय विकास लक्ष्य हासिल गर्नका लागि कोरियाको विकास सहयोग सधैँ सराहनीय रहेको बताउनुभयो। राजदूत पार्कले दुवै परियोजना मार्फत कोरियाली विशेषज्ञता हस्तान्तरणको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो। बागमती नदी किनारबाट अव्यवस्थित बसोबास हटाएपछि खाली भएको ठाउँलाई खुल्ला सार्वजनिक क्षेत्रको रूपमा विकास गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। समितिका कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाटले हटाइएका बस्ती रहेका स्थानमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिनुका साथै स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुल्ला क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो। बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामङ्गल र शङ्खमूल लगायतका क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष डेब्रिस हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। पछिल्ला केही वर्षदेखि वर्षायाममा काठमाडौँ उपत्यका बस्तीहरू डुबानमा पर्न थालेका छन्। थोरै पानी पर्दा समेत काठमाडौँ उपत्यका बस्तीहरू डुबानको जोखिममा पर्न थालेका हुन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
3: आज भोलि बिहान घाम लागे, साँझ पख 81 मुसलधारे पानी पर्ने र रातभरि पानी परे, दिनभरि घाम लाग्ने मौसम छ। त्यस्तै मौसमका बीच काठमाडौँ उपत्यकावासी थोरै पानी पर्दा पनि डुबानका समस्यासँग जुझ्न विवश छन्। काठमाडौँको माइती घर, अनामनगर, पुतली सडक, जमलदेखि ललितपुर र भक्तपुरका विभिन्न बस्तीहरूमा पछिल्ला समय डुबानका समस्या देखिन थालेको हो। त्यस्तै बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा र धोबी खोला जस्ता नदी र खोलामा पानीको बहाव बढ्दै जाँदा छेउछाउका बस्तीहरू पनि जोखिममा छन्। कुनै समय साताभरि मुसलधारे पानी पर्दा पनि निर्धक्क निदाउने उपत्यकावासीमा आजभोलि एकैछिन पानी पर्दा पनि आँतिनुपर्ने अवस्थाको सिर्जना हुनुको मुख्य कारण अव्यवस्थित रूपमा बढ्दो सहरीकरण, पुरानो ढल निकास प्रविधि र बालुवा र सिमेन्टको संरचना हो। जताततै बालुवा र सिमेन्टले ढलान गरेर चिटिक्क परेको संरचना बनाउँदा आकाशबाट परेको पानी जमिनले सोच्न सक्दैन। पुराना र साँगुरा ढलहरूमा प्लास्टिक, कपडा र फोहोर जम्मा हुँदा पानी निकास हुन सक्दैन। बगेर नदीनालामा जाने बाटोमा पनि अवरोध छ भने पानी पर्ने तौन तरिकामा पनि फरक पर्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुले उपत्यका डुबानका समस्याका कारणहरू यस्तो रहेको बताउनुहुन्छ।
4: जल निकास प्रणाली विगतको तथ्याङ्कमा आधारित भएर बनायौँ। ती साना भए यस्ता साना ड्रेनेज सिस्टमहरूमा ससाना कुराहरूले पनि असर पारिराखेको देखिन्छ। कङ्क्रिट रोडहरू घरहरूले ढाकिँदाखेरि परेको सबै पानी जमिनभित्र सोसिएर जाने अवस्था नभएको कारणले गर्दाखेरि चाहिँ अझ थप जोखिम पनि निम्त्याएको देखिन्छ।
3: केही दिन अघि माइती घर र बबरमल क्षेत्र डुबानमा परेपछि सरकारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव रामबहादुर केसीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको थियो। समितिले स्थलगत निरीक्षण गर्दा सो क्षेत्रका ढलमाथि सरकारी र निजी संरचनाहरू बनाइएको र ढलमा प्लास्टिक र कपडाहरू छिरेर जाम भएका कारण पानी निकास हुन नसकेको पाएको छ। सरकारले उक्त संरचना हटाई तत्काल ढल निकासको अवरोध हटाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको समिति संयोजक केसी बताउनुहुन्छ।
5: ढल अथवा नाला अतिक्रमण गरिएको पाइएको भित्र चाहिँ सता छ कि छैन भन्ने सन्दर्भमा जानकारी नै प्राप्त गर्न नसकिने व्यक्तिगत संरचनाहरू पनि छन् र थापादली क्याम्पस, वाणिज्य ब्याङ्क लगायत निकायहरूले संरचनाहरू बनाएको छ, त्यो चाहिँ सफा गर्न पनि मिलिरहेन। तर कारण निकायलाई हामीले पत्रकार गरेर 7 दिनभित्र त्यहाँ चाहिँ सफा गरिसक्यौँ। अब उपरान्त नियमित रूपमा त्यसलाई सफा गरिराख्ने भन्ने कुरा गरेका छौँ।
3: त्यसो त उपत्यकाको डुबान कम गर्न घर बनाउँदा सबै भागमा ढलान नगर्ने, अलि ठुलो ढल राख्ने र ढलमा प्लास्टिक जन्य फोहोरहरू फाल्नु हुँदैन भनेर ज्ञान हुनु पनि जरुरी छ। काठमाडौँ उपत्यकाका नदीहरूका सतह बढेर हुने डुबान कम गर्न भने खोला नालामा जमेर बसेका लेदो हटाई केही ठाउँमा फराइ फराकिलो समेत बनाउन सकिने सुझाव दिनुहुन्छ बाढी तथा डुबान विज्ञ विनोद पराजुले।
4: अहिले भइराखेका ड्रेनेजहरू कहाँनिर घाँटी छ जहाँबाट चाहिँ यो पानीहरू सुनिएको छ अथवा त्यहाँबाट पास हुन सकेको छैन त्यस्ता ठाउँहरू पत्ता लगाउन सक्छौँ र त्यसलाई केही फराकिलो बनाउन सक्छौँ कि नदीमा गेग्रानहरू टुक्रिएको क्षेत्र अथवा नदीको गहिराईलाई केही बढाउन सक्छौँ।
3: भनिन्छ विकासले विनाश निम्ति आउँछ, सुख सुविधाका लागि मानिस स्वयंले जथाभावी संरचना बनाउँदा उपत्यकाका लाखौं घरहरू डुबानको जोखिममा छन्। विपद बाजा बजाएर आउँदैन भन्ने पुरानो मान्यतालाई चिर्न पूर्वानुमान प्रविधिको विकास भएको छ, तर मानिस आफैले प्राकृतिक संरचनामाथि दोहन गर्दा त्यसको शिकार पनि मानिस आफै हुन पुगेको छ। पछिल्ला केही वर्ष यता काठमाडौँ उपत्यकामा देखिन थालेको डुबानको समस्या त्यसको उदाहरण हो। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेको बताउनु भएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 225 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताउनु भयो। राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाउनु भएका भीमसेन थापा राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौम सत्ता विरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उहाँको मूल मन्त्र भएको बताउनुभयो। कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बाजुराको बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ। देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। बढी मालिका लगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जति सक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न संचार मन्त्री डाक्टर तिमल सिन्हाले आज प्रधानमन्त्रीका सूचना संचार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गर्नुभएको छ। मिश्रसँगको छलफलमा अनलाइन सट्टेबाजी बेटिङ एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको संचार मन्त्रालयले जनाएको छ। आजै सूचना तथा संचार मन्त्रालयमा अनलाइन टिभी पत्रकार संघ नेपालसँग भएको छलफलमा संचार मन्त्री तिमल सिन्हाले स्वतन्त्र, उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने बताउनुभयो। उहाँले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै सरकारले संचार क्षेत्रको विकास र प्रवर्धनमा सहजीकरण गर्ने नीति लिएको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताउनु भएको छ। श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठन IOMद्वारा आज आयोजित 5 नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले सन् 2015 लागू भएको फ्री भिसा फ्री टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया शुरू गरिएको बताउनुभयो। मन्त्री यादवले वैदेशिक रोजगार ऐन

0: भाँडा बर्तन तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा प्रहरी सहित सम्बन्धित निकायले निगरानी बढाउनुका साथै स्थानीयलाई उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ। यसैबीच बिहिबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बाजुराको साफे मार्थडी सडक आज पुनः सञ्चालनमा आएको छ। विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीमा डिजिटल एक्सरे सञ्चालनमा ल्याइएको छ। डिजिटल एक्सरे सञ्चालनमा आएसँगै सामान्य एक्सरे परीक्षणका लागि स्थानीयवासीले जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीले डिजिटल एक्सरे मार्फत हड्डी, छाती तथा अन्य रोगको स्वास्थ्य संस्थामा नै परीक्षण र उपचार गरिने जनाएको छ। उक्त सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई सस्ता र सेवाग्राहीको समयसँगै खर्च समेत बचत हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख सुरेश सार्की।
2: सामान्य हड्डी फुटेको छ, यसलाई प्लास्टर पिओपी भन्छ, त्यो गर्नु होला भनेपछि हामीले गर्न सक्ने त्यो जनशक्ति गरिदिन्छ सर, त्यो बाध्यता हट्छ। कम्तीमा पनि यहाँ खुट्टो भाँचियो, यताउति भयो, खुट्टामा केही चोट लाग्यो भने त्यही चोट पटकको लागि हामीले टाढा इन्डिया
1: स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सेवा विस्तार र गुणस्तर अभिवृद्धिका कार्यक्रमहरू निरन्तर अघि बढाइने बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्ट।
3: व्यवस्थापनको लागि एक्सरे मसिन चलाउनको लागि छुट्टै अब त्यो सम्बन्धी पालिकाले चाहिँ अब भ्याकेन्सी खोल्नुपर्छ भन्ने कुरा भएको छ, त्यो अब स्थानीय सरकारले नै गर्ने हो। अहिले तत्कालको लागि चाहिँ हामीले नै पालिकामा खोल्ने र
1: स्वास्थ्य संस्थालाई प्रविधि मैत्री बनाउँदै नागरिकले सहजै भरपर्दो सेवा प्राप्त गर्ने वातावरण निर्माण गरिने बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सागर शाह।
4: अनलाइन सेवा दिइरहेका छन् डाक्टरहरूबाट, त्यही डाक्टरबाट सेवा दिँदाखेरि एक्सरेको धेरै आवश्यकता पर्यो, त्यहाँ एक्सरे नभए गाह्रो परे हुनाले त्यहाँ प्राथमिकतामा राखेर त्यो संस्थाले एक्सरे लिएर उपचारमा सजिलो होस् भनेर त्यहाँ चरण गरिरहेको छ।
1: स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय बीचको सहकार्यलाई अझ सुदृढ बनाइने गाउँपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इन भेट्रो फर्टिलाइजेसन आइभीएफ सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत छलफल थालेको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा आइभीएफ सेवाको प्रभावकारी नियमनका लागि आइभीएफ सञ्चालन सम्बन्धी कार्यविधि तयार गर्ने तथा दीर्घकालीन रूपमा आइभीएफ सेवालाई कानुनी दायरामा ल्याउन छुट्टै ऐन निर्माण गर्ने विषयमा छलफल भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रजनन स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवाग्राहीको सुरक्षा, उपचारको गुणस्तर र नैतिक अभ्यास सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। उहाँले आइभीएफ सेवामा हुन सक्ने सम्भावित अनियमितता रोक्दै सुरक्षित तथा जिम्मेवार प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। बैठकमा हाल सेवा सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड, अनुगमन प्रणाली र अनुमति प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी, बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने 2,00,000 धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी स्क्यामिङ रोकथामको विषय समेटिएको थियो। सोही निर्णय अनुसार त्यतिखेर मुलुकमा सञ्चालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए। त्यो वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम भने जारी रहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भए यता फेरि 223,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसका लागि छुट्टै कार्यदल समेत गठन गरेको छ। अमेरिकाले आफ्नो व्यापार नीति पुनः संरचना गर्दै चीन, भारत, युरोपेली संघ सहित 60 व्यापारिक साझेदारलाई लक्षित नयाँ आयात शुल्क लागू गरेको छ। आजदेखि लागू हुने नयाँ शुल्क 10-12.5% निर्धारण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रेयरले अमेरिकाले करिब 1 शताब्दीदेखि जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै आएको उल्लेख गर्दै अब व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउने समय आएको बताउनुभयो। चीनले अमेरिकी नयाँ आयात शुल्कको कडा विरोध गर्दै वासिङटनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिए।

0: गरेको छ। चीनी विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा सबै प्रकारका एकपक्षीय शुल्क व्यवस्थाको चीनले विरोध गर्ने बताउनुभयो। नयाँ शुल्क घोषणापछि जापानले यसलाई दुर्भाग्यपूर्ण भन्दै असन्तुष्टि जनाएको छ भने अस्ट्रेलियाका व्यापार मन्त्रीले यसलाई अन्यायपूर्ण कदमको संज्ञा दिनुभएको छ। यसअघि अमेरिकाले ब्राजिलका विभिन्न वस्तुमा 25% शुल्क लागू गरिसकेको छ भने यसै साथ क्यानाडामा धेरै उत्पादनमा 50% नयाँ शुल्क घोषणा गरेको थियो। फ्रान्सले 15 वर्ष मुनिका बाल बालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमान्युएल म्याक्रोले बताउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति म्याक्रोले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले छिट्टै यो निर्णयको कार्यान्वयन गरी 15 वर्ष मुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने उल्लेख गर्नुभएको छ। बङ्गलादेशका राष्ट्रपति महम्मद महाबुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। 76 वर्षीय शाहबुद्दिनले अप्रेल 2023 सेरेमोनियल राष्ट्रपतिको पद सम्हाल्दै आउनु भएको थियो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: गत आर्थिक वर्षमा वीरगन्ज भन्सार नाका हुँदै भारत तथा तेस्रो मुलुकतर्फ 1,14,83 करोड मूल्य बराबरका नेपाली उत्पादनहरू निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 6% निर्यात वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। वीरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकमा तेल, जुस, कपडाका जुत्ता, फलामे पाता लगायत नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगन्ज स्थित आइसिपी भन्सारले जनाएको छ। वीरगन्ज भन्सार नाका हुँदै गत आर्थिक वर्षमा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल 58,12,00,000 मूल्य बराबरको निर्यात भएको छ। त्यसै गरी वीरगन्ज नाकाबाट सो अवधिमा 7,07,84,00,000 मूल्य बराबरको फलफुलको जुस तथा जाम भारत निर्यात भएको छ। गत आर्थिक वर्षमा 3,83,00,000 मूल्य बराबरका विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएका छन्। गण्डकी प्रदेशमा फलफुल विकास आयोजना मार्फत 1,180 हेक्टरमा फलफुल खेती सुरु गरिएको छ। भारत लगायत अन्य मुलुकबाट आयात हुने फलफुललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् 2029 सम्म 34 स्थानीय स्तरमा 6,180 रोपनी जग्गामा सुन्तला, स्याउ, कागती, किवी, ओखर, एभोकाडो र मेकाडेमिया लगायत फलफुल खेती विस्तार गरिने गरी योजना सुरु भएको हो। प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन इकाइका कृषि अर्थविज्ञ मनोज पौडेलले नवलपुर बाहेक 10 जिल्लाका विभिन्न स्थानीय तहमा आयोजना सञ्चालन गरिने जानकारी दिनुभयो। नेपाल सरकार र एसियाली विकास बैंकको अनुदान सहयोग रहेको उक्त आयोजनाका लागि चालु आर्थिक वर्षमा 30 करोड बजेट विनियोजन गरिएको छ। पहाडी भेकमा जग्गाको मापदण्ड धेरै हुँदा प्रस्ताव कम परेपछि न्यूनतम 10 रोपनी कायम गर्ने गरी कार्यविधिमा परिमार्जनको तयारी भइरहेको छ। यसअघि आयोजनामा समावेश हुन न्यूनतम 20 रोपनी जग्गा चाहिने प्रावधान रहेको थियो। फलफुल खेतीका लागि बिउ बिजन, सिंचाई, यान्त्रिकीकरण आदिमा 50% अनुदान दिने गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्ष 2082-83 बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीहरूबाट 2,68,23,000 रुपियाँ जरिवाना असुल गरेको छ। विभागले शुक्रबार वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै उपभोक्ता संरक्षण ऐन बमोजिम बजार अनुगमनका क्रममा 537 व्यापारिक फर्महरूलाई कारवाही गर्दै उक्त रकम जरिवाना तिराएको जनाएको छ। गत आर्थिक वर्ष देशभरि 965 अनुगमन टोली परिचालन गरी 4,481 व्यावसायिक फर्महरूको अनुगमन गरिएको थियो। शुक्रबार नेपाल सेयर बजारको परिसूचक निप्से 7.90 अङ्कले बढेको छ। यो वृद्धि सँगै बजारको परिसूचक निप्से 2,734 अङ्कमा कायम भएको छ।
0: वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
3: डिभिजन फुटबलका 21 क्लबले अखिल नेपाल फुटबल संघ एन्फा माथिको फिफा निलम्बन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ध्यानाकर्षण बीच क्लबहरूले तत्काल समाधानका लागि 3 बुधे माग अघि सारेका छन्। शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबहरूले एन्फा माथिको बाहिरी हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन, एन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लिग, महिला लिग र U18 सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन्। क्लबहरूले लामो समयसम्म निलम्बन कायम रहँदा खेलाडी, प्रशिक्षक, निर्णायक र फुटबलमा लागेका हजारौं व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन्।

0: नेपाल भलिबल लिग एनबीए टोली कर्णाली शिवाजले महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कर्णालीले शुक्रबार पत्रकार सम्मेलन मार्फत हमाललाई आफ्नो एम्बेसडरका रूपमा प्रस्तुत गरेको छ। त्यसै गरी व्यावसायिक मार्शल आर्ट फाइटर रविन्द्र ढाँटलाई फेस अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सुमित्रा रेग्मी ग्लोरी अफ कर्णालीका रूपमा आबद्ध भएकी छिन्। कर्णाली प्रदेशमा जन्मिएका राष्ट्रिय टोलीका सदस्य प्रगतिनाथ र कामना विष्टलाई क्विन अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। कर्णालीले भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टलाई मेन्टरका रूपमा लिएको छ। 16 वर्षपछि विश्वकपको उपाधि जितेको स्पेन अहिले विवादको घेरामा परेको छ। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनालाई एकपक्षीय फाइनलमा 1-0 गोलले हराउँदै च्याम्पियन बनेको स्पेनका विश्वकपका दुई खेल शंकास्पद सट्टेबाजीको सूचीमा परेका छन्। यस विषयमा स्पेनमाथि अनुसन्धान हुन सक्ने सम्भावना देखिएको छ।
1: उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.5, न्यूनतम 22, वर्षा 1.9 मिलिमिटर। काठमाडौँको अधिकतम 28, न्यूनतम 21.2, वर्षा 16 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 29.9, न्यूनतम 24.3, वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 22.1, वर्षा 11.8 मिलिमिटर र दिपायलको अधिकतम 35, न्यूनतम 25.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायीका माग सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। दक्षिण पूर्वी एसियाली राष्ट्रमा विभिन्न अनलाइन ठगीमा परेका 860 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको धरौटीको प्रावधानबाट पछि नहट्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा स्पष्ट। अमेरिकाले भारत, चीन लगायतका 60 व्यापारिक साझेदारमाथि नयाँ शुल्क लगाउने र नेपाली फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल थाल्न डिभिजन फुटबलका 21 क्लबको माग। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
2: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
3: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
4: सूचना नेटवर्क CIN।
5: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालबाट एक वर्षमा 86 करोड़ रुपियाँ भन्दा बढीको अमरिसोको कुचो निर्यात। कालीमाटी बजारमा 60 वटा कृषि उपज उपभोग अयोग्य। किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह।
1: मौसमी चिजहरू होइन, त्यो सिजन अनुसारको चिजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ।
0: पश्चिम एसियाको द्वन्द्व वार्ता र कूटनीतिबाट समाधान हुनुपर्नेमा नेपालको जोड। सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाई। स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन।
2: पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौ।
0: अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ। काठमाडौँमा एक वर्षमा आत्महानिका 1271 घटना। 12 जनाको जीवित उद्धार। मनसुनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गर्यो। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह।
3: सशस्त्र प्रहरी बल नेपालले स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रति कार्यका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ।
0: र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: थोरै लगानीमा धेरै पैसा कमाउने उद्देश्य लिएर श्रम सम्झौता नभएका प्रतिबन्धित देशहरूमा रोजगारीमा जाने नेपाली युवाको संख्या दिनानुदिन बढ्दो क्रममा छ। आर्थिक अवस्था कमजोर भएका र नेपालमै रोजगारीको अवसर नहुँदा नेपालको पैसासँगै नेपाली श्रम विदेशमा कैदी बन्दी भइरहेको छ। युवालाई रोजगारसँग जोड्न सरकारले अहिले नै पहल नगरे गम्भीर समस्या निम्तिन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपालले एक वर्षमा अमरिसोको कुचो निर्यातबाट 86 करोड़ रुपियाँ भन्दा बढी विदेशी मुद्रा आर्जन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालले 13,038 मेट्रिक टन अमरिसोको कुचो निर्यात गरेको छ। यसको कुल निर्यात मूल्य 86,70,98,000 रुपियाँ रहेको विभागले जनाएको छ। नेपालको कुचो विशेष गरी बङ्गलादेश र भारत निर्यात भएका छन्। अमरिसोको नेपालको पहाडी जिल्लाका किसानले उत्पादन गर्ने प्रमुख नगदे बाली मध्ये एक हो। यसको खेतीले कम लगानीमा राम्रो आमदानी दिनुका साथै भिरालो जमिनमा माटो संरक्षण र भूचय नियन्त्रणमा पनि सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ। कुचो व्यवसायहरूका अनुसार अमरिसोको उत्पादन प्रशोधन र गुणस्तर अभिवृद्धिमा जोड दिन सके अन्तर्राष्ट्रिय बजारमा यसको माग अझ बढ्ने र ग्रामीण किसानको आय वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की।
6: बङ्गलादेश र इन्डिया गरेर हामी सालमा 1 अरबभन्दा बढीको निर्यात गर्छौँ भने नेपालमै त्यही मात्राको खपत छ। नेपाल आफ्नै नेपालमा पनि धेरै ठुला ठुला बजारहरू भएर सहरीकरण भएको कारणले ती बजारहरूमा त्यति नै बराबरको खपत छ। र यो चाहिँ के भन्दा किसानसँग अन्यन्याश्रित सम्बन्ध छ। भनेको अम्लिसोको फुल बढार्नको निम्ति कुचोको रूपमा प्रयोग हुन्छ भने त्यो घाँस चाहिँ गाई वस्तु व्यवसायमा लागेका किसानहरूको निम्ति अत्यन्त पौष्टिक खानेकुरा भएको हुनाले त्यो घाँसको रूपमा चाहिँ प्रयोग हुन्छ र यसले चाहिँ एकातिर निर्यात बढाएको छ भने स्वदेश चाहिँ गाई वस्तु व्यवसाय गर्ने र गाई वस्तु पालनमा चाहिँ यति ठुलो महत्त्व दिएको छ जसले गर्दा दुध दही र मासुजन्य पदार्थहरूको आपूर्तिमा ठुलो सहयोग गरिरहेको छ।
5: कालीमाटी फलफुल तथा तरकारी बजारमा गत वर्षमा 60 वटा कृषि उपजका अत्याधिक विषादी पाएको छ। अवशेष परीक्षण प्रयोगशालाले समितिका रहेका कृषि उपजहरूको गत आर्थिक वर्ष 2082-83 4,187 वटा फलफुल तथा तरकारीका नमुना परीक्षण गरेको थियो। समितिका अनुसार परीक्षण गरिएका नमुना मध्ये 60 वटा नमुना उपभोगका लागि अयोग्य भेटिएपछि नष्ट गरिएको छ। चौथो त्रैमासिक अवधिमा मात्रै 1,474 वटा नमुना परीक्षण गरिएका मध्ये 8 वटा नमुना उपभोग अयोग्य पाइएका थिए क्या उपभोग अयोग्य ठहरिएका फलफुल तथा तरकारी तत्काल नष्ट गर्नुका साथै सम्बन्धित कृषि ज्ञान केन्द्र र किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोगबारे जानकारी तथा सचेतना प्रदान गरिएको समितिले जनाएको छ। विज्ञहरूले उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिएका छन्। तरकारी किन्दा विषादी सहित तरकारी कसरी चिन्ने सिआइएनसँग कुरा गर्दै विषादी प्रयोगका विज्ञ मनोज पोखरेलले भन्नुभयो,
1: मौसमी चिजहरू चाहिँ हामीले एउटा चाहिँ छनौट गर्दाखेरि मौसमी चिजहरू होइन त्यो सिजन अनुसारको चिजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ एउटा छनौट गर्दा। दोस्रो कुरा चाहिँ हामीले छान्दाखेरि होइन थोरै किराले खाएको छ भने हिचकिचाउट गर्छौँ त्यो गर्नु हुँदैन। हेर्नुहोस् है त्यहाँ किराले खाएको छ किराहरू देखिएको छ भने त्यो सेफ हो कि जुन सुन्दर छ किरैले खाएको छैन त्यस्तो भन्दा चाहिँ थोरै किराले होइन कुनै भाग चाहिँ खाएको अथवा किरा देखिएको चिज चाहिँ सेफ हो। तेस्रो कुरा चाहिँ छनौट गर्दाखेरि एउटै किसिमको तरकारीहरू नगर्नुहोस्। भान्डा मात्रै चाहिँ भान्सामा चाहिँ होइन त्यो मात्रै नखाने विभिन्न जरे बालीहरू गेडागुडीहरू अनि त्यसपछि कतिपय त अझ हाम्रो चाहिँ होइन वन जङ्गलमा पनि पाइने कन्दमूलहरू फरक फरक खालको तरकारीहरूको छनौट गर्ने।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिवको नियुक्ति पारदर्शी मितव्यायी र जनउत्तरदायी बनाउन खुला प्रतिस्पर्धाबाट छुटट गर्नुपर्ने उल्लेख गरिएको छ। नियुक्ति हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक तह हुनुपर्ने तथा समावेशितालाई प्राथमिकता दिन पनि सांसदहरूलाई भनिएको निर्देशन अनुसार स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैर सरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिएको हुनुहुँदैन। साथै सांसदको जिम्मेवारीसँग स्वार्थ बाँचिने कुनै अवस्था पनि हुन नहुने उल्लेख गरेको छ। रासोपा सचेतक प्रकाश चन्द्र परियारले सिआइएनसँग कुरा गर्दै भन्नुभयो,
2: पारिवारिक सदस्यहरू नहुन् यस अगाडिको विकृतिको अन्त्य होस्, जस्तो उसको चाहिँ ट्यान होस् न्यूनतम स्नातक होस् होइन कानुन संसदीय मामिला अथवा राजनीतिक सुजुज भएको होस् युवा होस् पार्टी जनसङ्गठनसँग पार्टी संसदसँग र जनतासँग पनि समन्वय सहकार्य गर्ने व्यक्ति होस् भन्ने चाहिँ मूल लक्ष्य हो। अझ सबैभन्दा बढीको ठुलो लक्ष्य चाहिँ अलिकति बढी पारदर्शितालाई चाहिँ हामीले अग्रभागमा राखेका हौँ, जवाफदेहीतालाई अग्रभागमा राखेका हौँ। यस अगाडिको विकृति विसङ्गति जुन थियो नातावादलाई त्यसलाई चाहिँ अलिकति अत्यन्त न्यूनीकरण गरेर अन्त्य गर्ने सवालमा माइल स्टोन होस् भनेर पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौँ।
5: यसैबीच संघीय संसदका सदस्यलाई व्यक्तिगत स्वकीय सचिव अर्थात् पिए राख्न दिने नेपाल सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि सुनवाईका लागि साउन 11 गते पेशी तोकिएको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद व्यवस्थापन सहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद जोखिममा परेका 347 जना नागरिकहरूको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीले नदी ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका 211 घटनाहरूबाट 86 जनाको जीवितै उद्धार गरेको छ भने घटनामा परि मृत्यु भएका 122 जनाको शव निकालेको छ। विपदको उच्च जोखिम लगायत बाढी डुबान तथा कटानका घटनामा परेका 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उहाँका अनुसार हावाहुरीमा परेका 12 जनाको उद्धार गरिएको छ। त्यसको पहाडी क्षेत्रमा गएको पहिरोमा परेका 4 जनाको जीवित उद्धार गरिएको छ भने सशस्त्र प्रहरीले देशभर 226 स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालन भई सो आगलागीमा परि घाइते भएका 4 जनाको समेत सकुशल उद्धार गरेको कार्कीले बताउनुभयो। देशका विभिन्न स्थानमा भएको सवारी साधन दुर्घटनाहरूमा 6 जनाको सकुशल उद्धार गरेको छ भने 807 जनाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालतर्फ पठाएको छ। पानी लगातार परिरहेकाले सम्पूर्ण नागरिकलाई सतर्क रहन

0: ग्रह गर्दै सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले सिआइएन मार्फत जानकारी दिनुभयो।
1: यसपटक पनि अरू समय जस्तै मनसुनजन्य पानीजन्य विपदहरूबाट पीडित हुनेको संख्या उल्लेख्य छ। सशस्त्र प्रहरी बल नेपालले आफ्ना युनिटहरू स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रतिकारका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ। यसको लागि अब मैले आम नागरिकहरूलाई सचेत रहन कुनै विपद आइपरे सशस्त्र प्रहरी बल नेपालको 11-14 वा हरेक जिल्लामा विपद आपतकालीन कार्य सञ्चालन केन्द्र छ, त्यसको 1234 11-14 सशस्त्र प्रहरी बल नेपालको भयो, 1234 चाहिँ जिल्लाहरूमा आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन्, त्यसमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरे।
0: सरकारले पश्चिम एसियामा जारी दण्डबारे आफ्नो धारणा यथावत रहेको जनाउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनु पर्नेमा जोड़ दिएको छ। परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेको अन्तर्राष्ट्रिय प्रयासलाई नेपालले समर्थन गरेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार पश्चिम एसियामा रहेका नेपाली नागरिक हाल सुरक्षित छन्। कुनै समस्या परे सम्बन्धित नेपाली नियोग वा मुफाभित्र एप मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ। यस्तै कम्बोडियाको जेलमा रहेका 49 नेपालीको रिहाईका लागि पहल भइरहेको उहाँले बताउनुभयो।
2: हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट 860 नेपालीको उद्धार गरिएको छ भने तीमध्ये 733 कम्बोडियाबाट, 113 म्यानमारबाट, 8 लाओसबाट र 6 थाइल्यान्डबाट रहेका छन्। कम्बोडियामा हाल 49 नेपाली जेलमा रहेका छन्। उनीहरूका लागि आवश्यक कानुनी सहायता लगायतको समन्वय बैङ्कक स्थित नेपाली राजदूतावासबाट अगाडि बढाइसकिएको छ। उक्त क्षेत्रमा प्रतिबन्धित काममा अझै पनि नेपालीहरू जाने क्रम नरोकिएको र केही नेपालीहरूको फिर्तीका लागि प्रक्रिया पूरा भए पनि उहाँहरू नफर्केको।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधान सभा निर्वाचनपछि सत्ता र काठमाडौँ केन्द्रित हुनु कम्युनिष्ट आन्दोलनको मुख्य कमजोरी भएको स्वीकार गर्नुभएको छ। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ता समीकरणमा केन्द्रित हुनु कार्यनीतिक आवश्यकता भए पनि दीर्घकालीन रणनीतिकै उद्देश्यलाई पर्याप्त महत्व दिन नसकिएको बताउनुभयो। जिल्ला प्रहरी परिसर काठमाडौँले गत आर्थिक वर्षमा आत्महानिका 1271 घटना दर्ता भएको जनाएको छ। परिसरले सार्वजनिक गरेको विवरण अनुसार ती घटनामध्ये 377 जनाको मृत्यु भएको छ भने 827 घाइते भएका छन्। प्रहरीको समयमै हस्तक्षेपका कारण 12 भने जीवित उद्धार गरिएको छ। प्रहरीले मानसिक तनाव वा आत्महानि सम्बन्धी सोच आएमा परिवार साथीभाइ वा सम्बन्धित स्वास्थ्य तथा परामर्श सेवा सँग तत्काल सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशका खबर। भारत सरकारले सार्वजनिक परीक्षामा हुने प्रश्नपत्र चुहावट नियन्त्रण गर्न ल्याएको पेपर लिङ्क संशोधन विधेयकलाई मन्त्री परिषदबाट स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले विधेयक पारित गर्दै यसलाई जुलाई 27 संसदमा पेश गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट लाखौं विद्यार्थी र अभिभावकसँग जोडिएको गम्भीर विषय भएकाले दोषीमाथि कडा कारवाही हुने कानूनी व्यवस्था गरिने बताउनु भएको छ। यो विधेयक गत मे महिनामा भएको नीट युजी परीक्षामा प्रश्नपत्र चुहावट प्रकरण पछि ल्याइएको हो। घटनाको अनुसन्धान 88 केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईले गरिरहेको छ भने हालसम्म 13 पक्राउ परेका छन्। यसैबीच दिल्ली उच्च अदालतले सार्वजनिक परीक्षा सम्बन्धी मुद्दाको छिटो सुनवाईका लागि फास्ट ट्र्याक अदालत गठन गरेको छ।
3: सन्तोषी रावल। गोठमै निशुल्क पशु उपचार पाएपछि तुलसीपुरका किसानमा खुसी।
4: खास कृषक हुन्, तिनी कृषकलाई उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्, अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
3: महँगो उपचारको झन्झट हट्यो। रिपोर्ट सँगै मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली र बुझाइ लगायतका सामग्री बाँकी नै छन्।
5: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।

0: बिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर प्रहरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा 57 विदेशी महिलालाई पक्राउ गरेको छ जिल्ला प्रहरी परिसर काठमाडौँले गत आर्थिक वर्षमा पक्राउ परेका 57 मध्ये 47 आवश्यक कानूनी प्रक्रिया पूरा गरी अध्यागमन विभाग मार्फत सम्बन्धित देशमा रिपोर्ट गरिएको जनाएको छ परिसरले काठमाडौँमा आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको विवरण अनुसार बाँकी 10 रिपोर्ट प्रक्रिया जारी रहेको छ पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ तर दाङको तुल्सीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार सुरु गरेपछि किसानहरू खुसी भएका छन्
3: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 दुहुनो सहित 25 गाई छन् तर बेला बेलामा गाईबस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ
4: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो अलिक महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो अब यो घरमै आएर चाहिँ गोठमै आएर पशु उपचार हुन थाल्यो भने किसान
3: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानु पर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ तुलसी प्रसाद श्रीगैका छविलाल भण्डारी
5: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो अब किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ
3: तुलसीपुर तिनका विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ 4 अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनु भएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनु भयो
6: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रम हुन लागिरहेको छ कृत्रिम गर्भधारणमा हामीले कृत्रिम गर्भधारणमा चाहिँ हामीले पैसातिर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नुभएको छ खास कृषक हुन् तिनी कृषकलाई उत्साह उत्साहपूर्ण कार्यक्रमहरू थिएनन् अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ
3: पशुको निशुल्क उपचार सेवा तुलसीपुर उपमहानगरपालिकाका 19 ओडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन् तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली
7: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठमै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ जस्तो 11, 12, 13 नम्बरको वडा चाहिँ हाम्रो उरेरी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15, 16 लागि चाहिँ डनपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट
3: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 बजेट छुट्याएको थियो चालु आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टिकाराम खड्का बताउनुहुन्छ
8: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी सुरु गरेका छौँ किसानहरू हामीसँग जोडिनुहुन्छ त्यो सेवामा नगरपालिकाले पूर्णतः सफलतापूर्वक अगाडि बढाउन सक्छ

0: जस्तो सामर्थ्य राख्छ।
1: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 वटा व्यावसायिक फर्म छन्। तर परम्परागत गाई भैँसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जित सागर, जीएम, सीआईएन रेडियो, हाम्रो पहुँच, तुलसीपुर, दाङ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बुझ्न आम नागरिकलाई असहज।
3: त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
2: मौसम पूर्वानुमानका शब्दावली नागरिकले सजिलै बुझ्न सक्न बनाउने आवश्यक लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम पूर्वानुमानमा हल्कादेखि भारी वर्षा, मेघगर्जन, हावाहुरी, हिमपात, तुवालो, आंशिकदेखि सामान्य बदली तथा सम्भावना जस्ता शब्दावली प्रयोग गरिन्छ जसले मौसमको अवस्था र जोखिमको स्तर जनाउँछन्। यी शब्दहरूको सही अर्थ बुझ्दा नागरिकले पूर्व तयारी गर्न, जोखिम न्यूनीकरण गर्न र दैनिक गतिविधि सुरक्षित रूपमा सञ्चालन गर्न सजिलो हुन्छ। त्यसैले मौसम सम्बन्धी शब्दावलीलाई सरल र स्पष्ट रूपमा कसरी बुझ्ने, हामीले मौसमविद रोजन लामिछानेसँग कुराकानी गरेका छौँ।
3: यसरी हामीले चाहिँ अब यो जुन अलिकति एक्सटेन्डेड फोरकास्ट भन्छ, अलि लामो समयको पूर्वानुमान जुन हाम्रो नेपालभन्दा पनि साउथ एसियाको रिजनहरूमा अथवा ग्लोबल फोरकास्ट मोडलहरूले चाहिँ दिँदै गर्दाखेरि चाहिँ हाम्रो नेपाल क्षेत्रमा पनि सरदर आसपास चाहिँ वर्षा हुनसक्ने सम्भावना भनेर चाहिँ देखिन्छ। बेला बेलामा पानी पर्ने खालको मौसम चाहिँ छ र यो जुन मध्य प्रदेशतिर अथवा अलिकति तराई भूभागहरूतिर चाहिँ अलिकति कम छ कि भन्ने अनुमान चाहिँ छ। पहाडी भूभाग, हिमाली भूभागहरूतिर चाहिँ सामान्यतया वर्षा हुन सक्ने सम्भावना
6: के यो मौसमसँग सम्बन्धित शब्दावलीहरू जुन शब्दावलीहरू चाहिँ अलिकति बुझ्नलाई गाह्रो भयो भन्ने खालको गुनासो हामी कहाँ आइरहेका शब्दहरू जस्तो प्रतिशतमा यहाँहरूले यति प्रतिशत पानी पर्ने सम्भावना छ, पानी पर्यो भन्नुहुन्छ, त्यो कुरा चाहिँ बुझ्नलाई एकदमै धेरै गाह्रो भयो भनेर एकजना किसान दिदी हुनुहुन्थ्यो छलफुलका क्रममा, उहाँले भन्नु भएको थियो। त्यो खास के हो, उहाँलाई बुझाउँदाखेरि कसरी बुझाउने?
3: अब हामीले चाहिँ यति ठाउँमा यति प्रतिशत पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ त्यो ठाउँ चाहिँ हामीले कति एरियामा पानी पर्छ, एरिया चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ। 100% पानी पर्ने सम्भावनामध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणन गर्दाखेरि चाहिँ कति भ्यालु आउँछ, त्यसरी चाहिँ हिसाब गरेर चाहिँ यति प्रतिशत पानी पर्न सक्ने सम्भावना भन्छौँ। र हामीले अलिकति सामान्य
6: जति धेरै प्रतिशत पानी पर्ने सम्भावना भयो त्यति धेरै पानी पर्ने सम्भावना भयो, जति कम भयो त्यति चाहिँ पानी नपर्दैन है भन्ने खालको पनि बुझ्नु पर्यो।
3: यस्तो हुन्छ यसमा चाहिँ जति धेरै पानी पर्ने सम्भावना चाहिँ
6: जस्तो 100% भयो, 100% सम्भावना छ भन्यो भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो।
3: हजुर हजुर, एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
6: एरियाको
3: हिसाबले र जुन पानी पर्ने जुन प्रतिशत कति छ, एक्युरेसी कति छ, त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ, यति प्रतिशत एरियामा चाहिँ कम हुनसक्छ भनेर चाहिँ केही स्थान, थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
6: अर्को भनेको चाहिँ सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदली रहनेछ, पूर्णतया सफा रहनेछ भन्ने खालको, त्यसमा पनि धेरैजना चाहिँ अलिकति कन्फ्युज हुनुभएको जस्तो देखियो। यो चाहिँ खास के हो आंशिक रूपमा बदली भनेको?
3: हजुर, यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुनाले चाहिँ सायद

0: सर्वसाधारण अथवा सबैजना अलिअलि चुकिने भएको
1: हुन्छ
0: र मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिने गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि आंशिक भनेको चाहिँ हामीले
1: हजुर
0: आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भने त्यसलाई हामीले आंशिक भन्छौँ त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणतया बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको छ सामान्यतया थोरै थोरै बादल लागेको छ केही भूभागहरूमा चाहिँ निलो आकाश छ केही भूभागहरू चाहिँ बादल छ भने चाहिँ आंशिक बादल लागेको भन्छौँ र अलिकति बढी भूभागमा बादल छ थोरै भूभागमा चाहिँ आकाश देखिएको खुलेको छ भने अलि उज्यालो छ भने चाहिँ हामीले साधारणतया बादल भन्छौँ त्यसै गरी अलि धेरै भूभागहरूमा करिब करिब सबै जस्तो भूभागहरूमा लागेको छ भने चाहिँ अधिकांश अथवा पूर्णतया बादल भनेर चाहिँ हामीले त्यसरी चाहिँ भन्ने गरेको छ
1: अर्को धेरै कन्फ्युजन हुने भनेको चाहिँ अघि हामीले सुरुमै पनि कुरा गरिसकेका छौँ यो हल्का वर्षा मध्यम वर्षा भारी वर्षा अति भारी वर्षा भन्ने कुरा हुन्छ नि त अनि त्यो कस्तो खालको पानी भन्ने कुरा त थोरै थोरै कुरा गरिसकेको छट्टोमा भन्दाखेरि जस्तो भारी र अति भारीमा के फरक हुन्छ
0: मैले अघि पनि भनिसकेको थिएँ अब हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म 24 घन्टामा हामीले नाप्दाखेरि चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ कुनै एरियामा अथवा ठाउँमा भने चाहिँ हामीले हल्का वर्षा त्यसै गरी 10 मिलिमिटरदेखि 50 मिलिमिटरसम्मको वर्षा परेको छ अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घन्टामा भने त्यसलाई मध्यम वर्षा भन्छौँ त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म त्यो वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्ने गर्छौँ त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा त्यो दिनमा चाहिँ वर्षा रेकर्ड गऱ्यौँ अथवा मापन गऱ्यौँ भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो र त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ
1: कहिले कहिले आउँछ कि समाचारहरूमा यहाँले पनि सुन्नुभयो होला आरी घोप्टे वर्षा भन्छ अस्ति इन्डियामा बादल फटा भनेर भन्यो होइन कहिले कहिले चाहिँ बादल फाटेर एकदमै ठुल्ठुलो पानी पर्ने त्यो धारा नै हुँदैन त्यहाँनिर पानी घोप्टाए जस्तो पानी पर्छ त्यो पानीलाई चाहिँ के भन्ने
0: अब हजुरले भने जस्तै हाम्रो बोलचालीको भाषामा चाहिँ कहीँ आरी घोप्टे वर्षा पनि भन्छ कहीँ चाहिँ आरी घोप्टे वर्षा पनि भन्छ त्यो ठाउँअनुसार फरक फरक छ र हामीले चाहिँ त्यो 300-400 मिलिमिटर भन्दा नि बढी थोरै समयमा चाहिँ धेरै पानी पर्नु अब जस्तै 1 घन्टामा 100 मिलिमिटर नै पानी पर्यो त्यो पनि कन्टिन्युस लगातार अब केही घन्टामा नै धेरै पानी पर्यो भने चाहिँ एकदमै 300-400-500 मिलिमिटर भन्दा नि बढी पानी पर्यो भने चाहिँ हामीले त्यसलाई आरी घोप्टे अथवा हानी घोप्टे भनेर भन्छौँ र केही वर्ष अगाडि विशेष गरी यो कञ्चनपुर आसपासको चित्रहरूमा चाहिँ एकदमै ठुलो पानी परेको अवस्था थियो
1: यसपालि पनि त्यो सम्भावना छ भन्छन् नि मौसमविद
0: हजुर अब यो हाम्रो
1: एकदमै धेरै कतै कतै चाहिँ धेरै नै ठुलो पानी पर्ने आरी घोप्टे नै पानी पर्ने सम्भावना छ कतै चाहिँ पानी नै पर्दैन भन्ने खालको
0: जस्तै अस्ति चितवनमा एक थोरै समयमा धेरै पानी परे जस्तै त्यो सम्भावना चाहिँ रहन्छ किनभने मौसम प्रणाली हो हामीले मनसुनको समय सकिसकेको अवस्था छैन
2: नेपालमा एक वर्षमा 86 करोड रुपियाँ भन्दा बढीको अम्रिसोको कुचो निर्यात गरिएको छ कालीमाटी बजारमा 60 कृषि उपज उपभोग अयोग्य देखिएको छ किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह छ पश्चिम एसियाको द्वन्द्व वार्ता र कूटनीतिकबाट समाधान हुनुपर्नेमा नेपालको जोड छ सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाइ छ स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन छ अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ गरिएको छ काठमाडौँमा एक वर्षमा आत्महानिका 1000 भन्दा बढी घटना भएका छन् जसमा 12 जनाको जीवित उद्धार गरिएको छ मनसुनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गरेको छ नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति छ आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद. नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ. म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व. जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले UNDP संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क CIN-ले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ.
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने CIN-को फेसबुक पेज CIN खबर, वेबसाइट CIN खबर.com, युट्युब CIN च्यानल र टिकटक CIN साझा खबरमा पनि सुनिरहनु भएको छ.
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यस बारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौ. कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ.
1: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईँका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ. यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ.
2: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास परम्परा रीतिरिवाज मूल्य मान्यता रहन सहन जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सिर्जना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन्. यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि
3: विचलन हुन पुगेको उनीहरूले जनाएका छन्. तिनै संस्थाले संवैधानिक परिषदको गणपूरक संख्या र मतदान सम्बन्धी प्रावधान समेत परिवर्तन गर्ने गरी संवैधानिक परिषद ऐनमा गरिएको संशोधनको परिणामप्रति चिन्ता जनाएका छन्. यसले न्यायिक नियुक्तिमा अनुचित राजनीतिक प्रभावको जोखिमलाई अझ बढाउने र न्यायिक स्वतन्त्रता तथा विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूलाई कमजोर बनाउने यी संस्थाहरूको ठहर छ.
4: संघीय संसदका सांसदहरूलाई व्यक्तिगत स्वकीय सचिव PA राख्न दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ. अधिवक्ता डाक्टर प्रेमराज सिलवालले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्षी बनाएर रिट दर्ता गराउनु भएको हो. उक्त रिटमा यही साउन 11 गतेका लागि पेशी तोकिएको छ. रिटमा सरकारको उक्त निर्णय तथा राजपत्रमा प्रकाशित सूचनालाई उत्प्रेषणको आदेशद्वारा खारेज गर्न र आवश्यक परमादेश जारी गर्न माग गरिएको छ. सरकारले यही साउन 4 गते राजपत्रमा प्रकाशित सूचनामा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी 2073 दफा 25 प्रयोग गर्दै सांसदलाई पनि स्वकीय सचिवको सुविधा दिने गरी अनुसूची हेरफेर गरिएको थियो. रेटमा उक्त पदका लागि कुनै स्पष्ट योग्यता, क्षमता, अनुभव वा परीक्षा नतोकिएको र काम कर्तव्य र अधिकार समेत स्पष्ट नभएकाले यो निर्णय कानून विपरीत रहेको दावी गरिएको छ.
3: बैंकिङ कसुर र सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ मुद्दामा पूर्व पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट सर्वोच्च अदालत पुगेका छन्. उच्च अदालत पाटनबाट बैंकिङ कसुर र विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्व पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगेका हुन्. दुईवटा अदालतबाट भएको उक्त आदेश बदरको माग गर्दै

0: उनी आज सर्वसम्म पुगेका हुन्। बैंकिङ कसुर अन्तर्गत 42,14,88,007 रुपियाँ बिगो कायम गर्दै दायर भएको मुद्दामा भट्टलाई गत असार 5 गते उच्च अदालत पाटनका न्यायाधीश द्वय ऋषि राज भण्डारी र सोमकान्त भैंडालीको संयुक्त इजलासले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यस्तै सम्पत्ति शुद्धिकरण अन्तर्गत 26,63,27,71,59.68 बिगो कायम गर्दै दायर मुद्दामा विशेष अदालतले असार 3 गते विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
1: प्राध्यापक डाक्टर गोविन्द केसीले धनगढीमा आफ्नो 24 सत्याग्रह जारी राख्नु भएको छ। चिकित्सा शिक्षा सुधार तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी माग राख्दै हिजोदेखि वरिष्ठ चिकित्सक डाक्टर केसी धनगढीमा सत्याग्रहमा बस्नु भएको छ। विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागसहित उहाँले गेटामा विश्वविद्यालय स्थापना प्रक्रिया पारदर्शी र विधिसम्मत नभएको तथा निजी स्वार्थ समूहलाई फाइदा पुग्ने गरी कानून ल्याइएको आरोप लगाउँदै आउनु भएको छ। डाक्टर केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन समेत परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद डाक्टर तोसीमा कार्कीले डाक्टर केसीका माग तत्काल सम्बोधन गर्न सरकारलाई ताकेता गर्न प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आकस्मिक बैठक बोलाउन निवेदन दिनुभएको हो। उहाँले समिति मार्फत सरकारलाई डाक्टर केसीका ऐन अनुकूल र जायज माग तत्काल सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न आग्रह गर्नुपर्ने माग गर्नु भएको छ।
0: यसैबीच शिक्षा विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डाक्टर केसीका माग सम्बोधनका लागि पहल सुरु गर्नु भएको छ। मन्त्री पोखरेलले आज डाक्टर केसीको टोलीसँग अनौपचारिक छलफल गर्दै मागबारे विस्तृत जानकारी लिएर समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफू विगतदेखि नै डाक्टर केसीको आन्दोलनप्रति सकारात्मक रहेको उल्लेख गर्दै उहाँको संघर्षकै कारण नेपालको चिकित्सा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार सम्भव भएको बताउनुभयो। अहिले उठाइएका माग पनि गम्भीर रूपमा अध्ययन भइरहेको र विस्तृत जानकारीपछि सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ।
1: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले भने डाक्टर केसीको सत्याग्रह प्रति असहमति जनाउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ। समितिका संयोजक लोकराज पाण्डेले भिडियो सन्देश मार्फत विश्वविद्यालय सुदूरपश्चिमवासीको लामो संघर्ष त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको विरोध स्वीकार्य नहुने बताउनुभयो। उहाँले अनसन फिर्ता नलिए सरकार र डाक्टर केसी विरुद्ध नै प्रति अनसनमा बस्न बाध्य हुने चेतावनी समेत दिनुभयो।
2: मेरो आग्रह छ, प्लिज गो ब्याक, ब्याक भइदिनुहोस् तपाईँ यहाँनिरबाट। तपाईँको अनसनलाई सुनेर यदि सरकारले तपाईँका मागमा यसपालि गेटा मेडिकल विश्वविद्यालयमा यदि एमबिबिएस पढाइ भएन भनेपछि, यदि मेडिकल पढाइ भएन भनेपछि, यदि 300 सय भएन भनेपछि तपाईँका विरुद्धमा हामी अनसन बस्नेछौँ। तपाईँका कुरा सुनेर सरकारले कतै यसलाई बर्बाद गर्ने काम गरेको खण्डमा तपाईँको दबावमा आएर हामी सरकारका विरुद्धमा हामी अनसन बस्न बाध्य हुनेछौँ भन्ने कुरा राख्दै पुनः एउटा कुरा आग्रह गर्न चाहन्छु। तपाईँका मुद्दा ठिक छ होला कुनै, तर गेटा मेडिकल विश्वविद्यालयको मुद्दा 1, 2, 3 गलत छ। एन तिन्तु परन्तु चाहिँदैन, तत्काल आफ्नो अनसन आफै फिर्ता लिएर पुनः तपाईँ चाहिँ हामीलाई आशीर्वाद दिएर जानुस् भन्ने कुरा म आग्रह गर्न चाहन्छु।
1: डाक्टर जयसीले केसीको स्वास्थ्य अवस्था अहिले गम्भीर नभए पनि उमेरका कारण यसलाई पुनः सुन्नुहोला। डाक्टर केसीसँगै रहेर सहजीकरण गरिरहनु भएका डाक्टर अमृत जैसीले पनि सत्याग्रह स्थलमा केही व्यक्तिबाट दबाव र धम्कीका प्रयास भएको बताउनु भएको छ। उहाँले धर्मशालाबाट हटाउनु पर्ने भन्दै केही फोन आएपछि स्थानीय प्रशासनसँग समन्वय गरी अहिलेका लागि त्यही सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाइएको थाहा सञ्चार नेटवर्कसँग बताउनु भयो।
3: बसिराखेको ठाउँमा पनि अब मान्छेहरूले कतिजनाले चाहिँ अब कोही कोही मान्छेहरूले चाहिँ धर्मशालाको मान्छे फोन गरेर अलिकति होइन धम्काउने फर्काउने होइन यहाँबाट चाहिँ जसरी निकाल्नु पर्छ यस्तो यस्तो भन्ने चाहिँ कुरा गर्नुभएको र अनि त्यो कुरा भएपछि उहाँहरूले हामीसँग सल्लाह चाहिँ गर्नुभएको थियो। सल्लाह गरेर चाहिँ अब हामीले भन्यौँ कि हामी चाहिँ पहिला बस्नुभन्दा अगाडि नै उहाँको कमिटीमा छलफल गरेर यो यस्तो यस्तो कामको लागि उहाँ यहाँ बस्न खोज्नु भएको छ के छ भनेर सल्लाह गरेर कुराकानी चाहिँ यहाँ आउनुभएको थियो। त्यो भएर अब अहिलेलाई त्यो ठ्याक्कै अब बाहिर जाने अथवा अन्त कतै जाने भन्ने छैन।
1: डाक्टर जयसीले केसीको स्वास्थ्य अवस्था अहिले गम्भीर नभए पनि उमेरका कारण कर्मशः कमजोरी देखिन थालेको बताउनु भएको छ। आवश्यक परे सेती प्रादेशिक अस्पताल

0: तालमा सार्ने तयारी समेत रहेको उहाँले जानकारी दिनुभयो। साथै उहाँले शिक्षा मन्त्री पोखरेलले पनि समस्या समाधानका लागि सकारात्मक पहल गर्ने सन्देश पठाएको र दुवै पक्ष वार्ताको तयारीमा रहेको जानकारी दिनुभयो।
1: अहिले नै धेरै स्वास्थ्य जटिलता आएको छैन, तर अलिअलि चाहिँ गाह्रो चाहिँ थोरै थोरै, अब पहिला जस्तो एकदमै स्वास्थ्य अवस्था छैन, 70 वर्षकै उमिसकेका भएर अलि छिटो नै पहिला भन्दा चेन्जेसहरू चाहिँ देखिन चाहिँ खालिराखेका छ। अब यहीमा चाहिँ अब माथि मन्त्रालयबाट पनि अब समन्वयको लागि कुरा गर्ने भनेर चाहिँ उहाँहरूले खबर चाहिँ पठाइराख्नु भएको छ कि अब के विषयमा कसरी छलफल गर्ने, के अब मागहरूमा के हुने, नेगोसिएट के गर्ने, कुन कुन मागहरूमा एकदम तत्कालै गरिहाल्ने, कुनमा चाहिँ अब टाइम लाइन राखेर गर्ने, यो छलफल केही पनि भएको छैन हजुरको। चाहिँ बेसिक डिस्कसनको लागि चाहिँ अब दुईटै तर्फबाट चाहिँ तयारी गरिराख्नु पर्यो भन्ने गरेर चाहिँ मन्त्रीज्यूले नै खबर पठाउनु भएको।
2: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिलाई राष्ट्रिय रूपमा संवेदनशील रहेको बताउँदै जनताले प्राप्त गरेका अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनु भएको छ। काठमाडौँमा आयोजित यो कार्यक्रममा उहाँले नेपालले विगतदेखि नै चीन विरोधी गतिविधिलाई स्वीकार नगर्ने नीति अवलम्बन गर्दै आएको भए पनि यसपटक त्यसको उल्लङ्घन भएको दावी गर्नुभयो। उहाँले दलाई लामाको जन्मोत्सव मनाइएको र नेपालमै अर्को दलाई लामा जन्माउने प्रयास भइरहेको भन्ने चर्चा सामाजिक सार्वजनिक रूपमा भइरहेको उल्लेख गर्नुभयो। संयोजक प्रचण्डले जनताले संगठित गर्दै संसद सड़क र आगामी निर्वाचन मार्फत लोकतान्त्रिक ढंगले संघर्ष गर्नुपर्ने बताउनु भएको छ। उहाँले गत वर्ष भदौको घटना जस्तै सबै वामपन्थी मिलेर साझा न्यूनतम कार्यक्रम गरे जस्तो सुकै चुनौती सामना गर्न सकिने उल्लेख गर्दै त्यसतर्फ गम्भीर रूपमा सोच्न आग्रह गर्नुभयो।
3: हरेक पार्टीले आफ्नो गच्छ अनुसार र क्षमता अनुसार देशभरिबाट 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गर्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ नि त, धरती आकाश चाहिँ त फेरबदल हुन सक्दो रहेछ नि। यतापट्टि किन नसोच्ने, हामी सबैले सोच्न परेको छ नि, नत्र बर्बाद हुन सक्छ।
2: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: ढुकढुक होइन, ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा सञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 860 जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएको हो। जसमध्ये कम्बोडियाबाट 733 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्यान्डबाट 6 जनाको उद्धार गरिएको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। हाल कम्बोडियाका जेलमा 49 जना नेपाली रहेको भन्दै उहाँले नेपाली दूतावास बैङ्ककले कानुनी सहायताको समन्वय गरिरहेको जानकारी दिनुभयो। उद्धारका लागि मन्त्रालय वा निकायहरूमा निवेदन दिनुअघि गैर कानुनी रूपमा पठाउने संलग्न व्यक्तिहरूलाई कारवाही गर्नका लागि परिवार तथा आफन्तले यथार्थ विवरण सहित नेपाल प्रहरी लगायत सम्बन्धित निकायमा निवेदन दिन मन्त्रालयको अनुरोध छ। प्रवक्ता छेत्रीले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या क्रमशः समाधान भइरहेकाले राहदानी सेवा छिट्टै पूर्ववत सहज हुने बताउनु भएको छ। उहाँले राहदानी प्रणाली परिवर्तनपछि गत असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य सुरु भएको जानकारी दिनुभयो।
5: हाल नयाँ प्रणालीबाट राजधानी विभाग सबै 77 जिल्लाहरू, जिल्ला प्रशासन कार्यालयहरू, 6 इलाका प्रशासन कार्यालयहरू र विदेशी स्थित 31 नेपाली नियोगहरू

0: 47 जना विदेशी महिलालाई रिपोर्ट गरिएको जानकारी समेत दिनुभयो। थमेल दरबार मार्ग लगायत पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएको र 47 जनालाई अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जानकारी दिनुभयो।
1: सरकारले आइतबारको विदा फिर्ता नगर्ने भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा पत्रकारहरूसँग भएको छलफलमा हप्ताको दुई दिन विदा फिर्ता नहुने बताउनु भएको हो। आइतबारको विदाले तत्कालका लागि केही अप्ठ्यारो र असहज बनाएको महसुस भए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। अहिले सरकारी निकायका साथै बैंक तथा वित्तीय संस्था र केही कर्पोरेट क्षेत्रमा समेत आइतबारको विदा कार्यान्वयन भइरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले निजी क्षेत्रमा पनि यो व्यवस्था कार्यान्वयनका लागि सरकारले पहल गर्ने बताउनुभयो। यस्तै मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरूले अब आफैले अनुकूल टिम बनाउन पाउने स्वायत्तता दिइसकेको जानकारी दिनुभयो। उहाँले नियुक्त भएका उपकुलपतिहरूलाई रिक्त पदमा रजिस्ट्रार र रेक्टर नियुक्त गर्न निवेदन गरिसकेको जानकारी समेत दिनुभयो। अब मन्त्रालयले विश्वविद्यालयमा कुनै पनि हस्तक्षेप नगर्ने पनि बताउनुभयो। फरक प्रसङ्गमा मन्त्री पोखरेलले शिक्षकले आफू कार्यरत विद्यालयमा कम्तीमा 3 वर्ष सेवा गर्नुपर्ने भन्दै अवधि नपुग्दै सरुवा हुन पाउनुपर्छ भन्ने माग पूरा गर्न शिक्षा नियमावली तत्काल संशोधन गर्न नसकिने प्रतिक्रिया समेत दिनुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले प्लाइवुड निर्यातमा अवरोध हटाउन निर्देशन दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति बीच आज सिंहदरबारमा भएको भेटवार्तामा प्लाइवुड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावना बारे विस्तृत छलफल भएको हो। भेटका क्रममा प्रधानमन्त्रीले प्लाइवुड निर्यातमा देखिएका नीतिगत र प्राविधिक गाँठो फकाउन तत्काल सम्बन्धित निकायले निर्देशन दिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होम प्रसाद दाहालले बताउनुभयो। उहाँका अनुसार प्लाइवुड व्यवसायहरूले यस क्षेत्र नेपालको निर्यात व्यापारको एक प्रमुख हिस्साका रूपमा प्रस्तुत गर्दै यसका चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
1: मनसुन शुरू भएता 3 महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले विभिन्न विपद तथा दुर्घटनाबाट 347 जनाको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार वैशाखदेखि असार मसन्तसम्म नदी ताल तथा खोलामा भएका 211 घटनामध्ये 86 जनाको जीवितै उद्धार गरिएको छ भने 122 जनाको शव निकालिएको छ। बाढी डुबान र कटानबाट प्रभावित 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सड़क दुर्घटनामा 6 जनाको सकुशल उद्धार गरिएको तथा 807 घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। पहिरोमा परेका 4 हावाहुरी प्रभावित 12 तथा आगलागीमा घाइते 4 जनाको पनि उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। विपद जोखिम न्यूनीकरणका लागि 464 विद्यालय र 541 क्लब तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा 47,681 जना सहभागी भएका छन्। साथै 40 विपद स्वयंसेवक तालिमबाट 1,084 जना स्थानीय नागरिक तयार भएका छन्। मनसुन प्रतिकारीलाई प्रभावकारी बनाउन देशभर 54 स्थानमा अस्थायी टोली 16 जोखिमयुक्त क्षेत्रमा विपद व्यवस्थापन बेस तथा 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
0: देशभर साउनको पहिलो हप्तासम्म करिब 80% भूभागमा धान रोपाई सकिएको छ। कृषि विभागले जारी गरेको साउन 7 गतेसम्मको विवरण अनुसार धान खेती हुने कुल क्षेत्रफलको 79.36% जमिनमा धान रोपिसकिएको छ। यो वर्ष धान रोपाई हुने 13,73,862.13 हेक्टर मध्ये 10,90,336.400 हेक्टरमा रोपाई सकिएको हो। गत वर्ष साउन 11 गतेसम्म 78.84% रोपाई भएको थियो। हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै रोपाई सुदूरपश्चिममा भएको छ। 1,62,250 हेक्टर मध्ये 1,47,106 हेक्टर अर्थात 90.67% जमिनमा रोपाई सकिएको छ। प्रदेशगत रूपमा कोशीमा करिब 73.94, मधेसमा 78.60%, बागमतीमा 77.33%, गण्डकीमा 78.36%, कर्णालीमा 77.05% जमिनमा धान रोपाई सकिसकेको छ। यो वर्ष सुरुमा मनसुन भित्रिसक्दा पनि पर्याप्त पानी नपर्दा सिंचाई सुविधा नभएका ठाउँका किसानले असारको दोस्रो हप्तासम्म पनि रोपाई गर्न पाएका थिएनन्। असार 12 गतेसम्म 11.33% जमिनमा मात्र रोपाई भएको थियो, जुन गत वर्षको तुलनामा 4

0: 0.27% कमी हो। असार 22 गतेसम्म 32% मात्र रोपाई भएकोमा अन्तिम साता पानीको उपलब्धतासँगै रोपाई प्रतिशत बढेर 59.28% पुगेको थियो।
1: बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ। ती क्षेत्रमा हरित क्षेत्र, खेलमैदान, पदमार्ग, वाकिङ ट्रेल तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारको योजना छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा स्थायी कंक्रीट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्र विकास गरिने जनाएको छ। समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरु योजना तयार भइरहेको जानकारी दिनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। चितवनको भरतपुर स्थित एक औषधि फ्याक्ट्रीमा सिलिण्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी परीक्षक रामेश्वर पौडेलका अनुसार आज दिउँसो रोयल फार्मास्युटिकल्स उद्योगको दोस्रो तल्लामा एयर कन्डिसनर एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिण्डर पड्किएको थियो। सिलिण्डर पड्किँदा त्यही काम गरिरहेका भरतपुर महानगरपालिका 12 30 वर्षीय प्रमोद कोइराला र पर्सा जिल्ला पटेवा सुगौली गाउँपालिका 5 28 वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका थिए। घाइते मध्ये कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरी परीक्षक पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार अर्का घाइते देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
3: काठमाडौँ महानगरपालिका पेशका लेखा अधिकृत उद्धव भट्टराई घोष रकम सहित पक्राउ भएका छन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 21,000 रुपियाँ घोष सहित पक्राउ गरे। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता सुरेश नेपानीका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।
4: प्रहरीले धनुषामा गोली चलाएर दुईजना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय ढल्केवरले आज ढल्केवरको पुल नजिक गोली चलाएर ती दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक 28 वर्षीय सन्तोष कुमार महतो र 45 वर्षीय मिथिलेश साहु रहेका छन्।
3: जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छा कामना गाउँपालिकाका 34 भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गा धनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लाल पूर्जा वितरण तीव्र बनाएको हो। यसबीच आजै झापाको कन्काई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी 5 परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ।
4: हिजो 14 अंकले बढेको नेप्से परिसूचक आज 7 अंकले बढेको छ। यो वृद्धिसँगै बजारको परिसूचक नेप्से 2734 को बिन्दुमा कायम भएको छ। नेप्सेको आजको अंक गत जेठ 27 यताकै उच्च हो। आज कारोबार रकम पनि बढेको छ। हिजो 4,67 करोडको कारोबार भएकोमा आज 6,26 करोड रुपियाँको भएको छ। आज 143 कम्पनीको सेयर मूल्य बढ्दा 118 कम्पनीको सेयर मूल्य घट्यो भने 15 कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाचल प्रदेशस्थित पाङ्गी र लाहुल स्पीति जिल्लाको सीमावर्ती क्षेत्र कड्डु नालामा गएको पहिरोमा परि 13 जनाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार पहिरोसँगै खसेको ठूलो चट्टान गाडीमाथि बजारिँदा गाडीमा सवार 13 जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका 2 जनाको उपचार भइरहेको छ। घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्स मार्फत शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो।
4: बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। अप्रेल 2023 राष्ट्रपतिको रूपमा कार्यरत 76 वर्षीय शहाबुद्दिनले आफ्नो कार्यकाल पूरा हुनुभन्दा अगाडि नै आज राजीनामा दिनुभएको हो। उहाँले राजीनामा पत्रमा मुटुको रोग, उच्च रक्तचाप र न्युरोप्याथी जस्ता गम्भीर स्वास्थ्य समस्याका कारण दीर्घकालीन उपचार आवश्यक परेकाले पदमा निरन्तरता दिन नसक्ने उल्लेख गर्नुभएको छ। बंगलादेशको संविधानको व्यवस्था अनुसार राष्ट्रपति पद रिक्त भएको 90 दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने कानूनी प्रावधान छ।
3: अमेरिकाले चीन सहित 60 व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कड़ा विरोध गरेको छ। चीनले अमेरिकालाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ। एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने चीनले जनाएको छ। अमेरिकाले आजदेखि लागू गरेको नयाँ शुल्क 10-12.5% रहेको छ। चीनलाई सबैभन्दा उच्च 12.5% शुल्कको दायरामा राखिएको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा सबै प्रकारका एकपक्षीय शुल्क व्यवस्थाको चीनले विरोध गर्ने स्पष्ट पार्नुभयो।
4: भारत सरकारले आन्दोलनकारीहरूको मागबारे निर्णय लिन समय मागेको छ। भारत सरकार र ककरु जनता पार्टीका प्रतिनिधिबीच दिल्ली स्थित कन्स्टिट्युसन क्लबमा भएको छलफलका क्रममा ककरोज पार्टीका प्रतिनिधिले आफ्ना मुख्य तीन मागहरू अघि सारेका छन्, जसमा प्रश्नपत्र लीकका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई 1-1 करोड रुपियाँ क्षतिप्रति, आन्दोलनका क्रममा दर्ता भएका उजुरी दर्ता फिर्ता र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा सामेल छन्। सीजेपीका प्रवक्ता आशुतोष राकाले 3 माग मध्ये 2 माग पूरा गर्न सरकार तयार रहेको जानकारी दिनुभयो। शिक्षा मन्त्री प्रधानको राजीनामाबारे सरकारले भोलिसम्मको समय मागेको उहाँले बताउनुभयो। वार्तापछि मन्त्री जेपी नड्डाले आन्दोलनकारीका मागबारे भोलि दिउँसो पुनः बैठक बसेर छलफल गरिने जानकारी दिनुभयो।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपालले काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो हार बिहोरेको छ। नेपाल आज घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको हो। इस्लामाबाद स्थित गारिसन जिन्दाह स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा बलियो टोली पाकिस्तानले नेपाललाई 25-14, 25-18, 25-10 पराजित गरेको हो। लगातार तेस्रो खेल जितेको पाकिस्तान 9 अङ्कसहित शीर्ष स्थानमा छ। नेपाल भने लगातार 3 खेल हार्दै जितविहीन छ। नेपाल पहिलो खेलमा काजाकिस्तान र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो। नेपालले अब लीग चरणमा बंगलादेश र उज्बेकिस्तानसँग खेल्न बाँकी छ। नेपालले आइतबार बंगलादेश र सोमबार उज्बेकिस्तानसँग खेल्नेछ।
4: र डिभिजन फुटबलका 21 क्लबले अखिल नेपाल फुटबल संघ इन्फामाथिको फिफा निलम्बन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। क्लबहरूले तत्काल समाधानका लागि 3 माग अघि सारेका छन्। आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबले इन्फामाथिको बाह्य हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन, एन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लीग, महिला लीग र अन्डर 18 सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन्। क्लबहरूले लामो समयसम्म निलम्बन कायम रहँदा खेलाडी, प्रशिक्षक, निर्णायक र फुटबलमा लागेका हजारौं व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन्। एन्फा निलम्बन भएको यति लामो समयसम्म पनि निलम्बन फुकुवा गर्नेतर्फ सम्बन्धित निकायहरूबाट ठोस पहल समेत नभएको विज्ञप्तिमा भनिएको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा दिन दबाव आएको दावी। सांसदलाई स्वकीय सचिव दिने निर्णय विरुद्ध रिट, थुनामा पठाउने आदेश विरुद्ध दीपक भट्ट सर्वोच्च पुगे।
3: डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेत गर्न समितिमा निवेदन, माग सम्बोधनका लागि शिक्षा मन्त्रीको प्रतिबद्धता, केसी विरुद्ध काउन्टर अनसन बस्ने गेटा संघर्ष समितिको चेतावनी।
4: विदेशमा ठगिएका 860 नेपालीको उद्धार, अझै 49 कम्बोडियाको जेलमा, राहदानी प्रणालीमा देखिएको समस्या छिट्टै समाधान हुने परराष्ट्र।
3: भारतको हिमाचलमा पहिरोमा परि 13 मृत्यु, बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा, व्यापार युद्धमा नलाग्न अमेरिकाले चीनको चेतावनी।
4: र काभा भलिबल च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार, एन्फामाथिको निलम्बन फुकुवा गर्न सम्बन्धित निकायबाट ठोस पहल नभएको गुनासो।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार।

0: Swadesh FM 93.2 MHz.
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
4: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेंडर, हाउसकीपिंग, रिसेप्शन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
6: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
7: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
3: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119-32811 र 98
8: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
9: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
8: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
5: स्वदेश एफएम 93.2 मेगाहर्ज।

na bipaksha. Swadayi nispaksha. Swadesh FM 93.2 megahertz.

0: एनसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा सरकारले न्यायाधीशहरूलाई राजीनामाको दबाव र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय संस्थाहरूको दावी, यस्तो आरोप बारे कानून मन्त्री भन्छिन्।
1: सङ्गीन आरोप भयो, त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर त विज्ञप्ति निकाल्न पाइएन नि त।
0: यो वर्ष डेङ्गीको जोखिमको अवस्था कस्तो छ?
2: बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ, आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्तासँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनको राजधानी किएव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रुसी बलिस्टिक क्षेपास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन्। तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रुसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रुसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढाइरहेका बेला यी आक्रमणका श्रृङ्खला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरुद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरुषले ब्रिटेनको अक्सफोर्डमा उक्त खोप लगाएका हुन्। वैज्ञानिकहरूले परीक्षणमा सहभागी व्यक्तिलाई इबोला भाइरससँग सम्पर्क नगराई प्रतिरोधी क्षमताको विश्लेषण गर्ने बताइएको छ। हाल फैलिरहेको बुन्डी बुग्यो प्रजातिको भाइरसको प्रकोपका कारण 1,000 भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध सुरु नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वासिङटनको भनाइ छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनुवर्षन इथिराजन भन्छन्, भारत निर्वासनमा रहेकी हसिनाले आफू बङ्गलादेश फर्किने योजनामा रहेको सञ्चार माध्यमसँग बताएसँगै मोहम्मद शहाबुद्दिनमाथि पदबाट राजीनामा दिन दबाब परेको थियो। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसदका सभामुखले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन्। बीबीसीका अनुवर्षन इथिराजन, शहाबुद्दिनले सन् 2023 राष्ट्रपतिको पद सम्हालेका थिए। र भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 घण्टाको समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधि र सरकारी अधिकारीहरू बीच आज दिल्लीमा भएको वार्तामा सरकारी प्रतिनिधिहरू प्रश्नपत्र बाहिरिएको घटनाबाट प्रभावित परिवारलाई मुआवजा दिने र प्रदर्शनकारीमाथि कुनै कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत भएका सीजेपीका प्रवक्ता आशुतोष राकाले बताए। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सुरु भएको प्रदर्शनले पछिल्ला दिनहरूमा राजधानीलाई प्रभावित तुल्याएको छ र शिक्षा मन्त्रीको राजीनामा उनीहरूको मुख्य माग बनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई पुनः स्वागत छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई सरकारले राजीनामा दिन दबाव दिएको, नभए महाअभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाफ विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिसन अफ जुरिस्ट आइसिजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दबाब दिएको, नभए महाअभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती 3 संस्थाले सर्वोच्च अदालतका 3 न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाअभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाईमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरुद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन्, तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहालै रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्याय

0: देशलाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै सुरुमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौँ।
1: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्मेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
0: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
1: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएको छ भनेर। गभर्मेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानुनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम सङ्गीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिल्याउँछौँ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम किसिमको आरोप लागेको छ। त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
0: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
1: मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीजीहरूसँग सल्लाह गर्छु, किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कपोकल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
0: उनी थिइन् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय, नेपालमा देखा परेको दुई दशक भन्दा बढी भइसकेको डेङ्गीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेङ्गी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 भन्दा बढीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी सुरुमा यो वर्ष अहिलेसम्म डेङ्गी को जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौँ।
2: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
0: अहिले चाहिँ हामी पिकमा छौँ कि पिक हुने समय आउँदैछ, उच्च देखिने समय?
2: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने, अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन, भदौ, असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
2: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौँ। तथ्याङ्कीय हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौँ। अहिले गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले, वर्षभरिको हिसाबले, संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेऱ्यौँ भने हामी उच्च जोखिममा छौँ।
0: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्षभन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ, त्यसले चाहिँ यो डेङ्गीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
2: त्यस्तो आज पानी पर्यो, अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला, तर आज पानी पर्यो, यही हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो, तर थोरै पर्यो, फेरि पर्यो, थोरै पर्यो भने चाहिँ त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि चाहिँ हामीले गर्न सक्ने के भने, पानी जम्ने खालका ठाउँहरू हुन्छन्, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास, त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए, हामीले सरसफाई बढी गऱ्यौँ भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो, हाम्रो सरसफाइसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
0: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्। हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
2: खोपको उत्पादन, त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप ल्याउने कुरा, ल्याउने कुरा, सरसफाइको कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै। अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नै पर्छ अथवा आउँछ, खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन।

0: अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट टोकाइबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू अरू व्यक्तिहरूमा संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई गर्न हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी पोप्ट्याउने, पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
1: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
0: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू छलफलको पाटोहरू चलिरहेको अवस्था छ। त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस, सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन। खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ, कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ, गर्छ।
1: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनको राजधानी कियेभ नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रुसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्। तर यो आक्रमण कियेभको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: कियेभमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोसिस भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रुसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रुसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढाइरहेका बेला यी आक्रमणका श्रृङ्खला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोभ स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो, जसमा 6 जना मारिएका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यवसायका माग सम्बोधन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। दक्षिण पूर्वी एसियाली राष्ट्रमा विभिन्न अनलाइन ठगीमा परेका 860 नेपालीलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको धरौटीको प्रावधानबाट पछि नहट्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा स्पष्ट। अमेरिकाले भारत चीन लगायतका 60 व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लगाउने र नेपाली फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल थाल्न डिभिजन फुटबलका 21 क्लबको माग। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय

0: विस्तारका लागि उद्यमी व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहले आज नेपालका प्रमुख निर्यात जन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइवुड उत्पादक संघ, नेपाल गलैंसा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल पश्मिना उद्योग संघ र नेपाल डक च्यू उत्पादक संघका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो। छलफलमा नेपाल गलैंसा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङले नेपाली गलैंसाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ नियमले निर्यातमा कठिनाई भएको र व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो। उहाँको गुनासो सम्बोधन र माग कार्यान्वयनका लागि प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो। यस्तै नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरेले नेपाली प्लाइवुडको गुणस्तर अन्य देशबाट आउने भन्दा राम्रो भए पनि विद्यमान केही कानूनी प्रावधानले यस क्षेत्रका उद्यमीले समस्या भोगिरहेको गुनासो गर्नुभयो। नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने हिमाली भेगमा पर्याप्त मात्रामा चरन क्षेत्र भए पनि वन ऐनका कारण चरन क्षेत्रमा भेडा पालन गर्न समस्या भइरहेको गुनासो गर्नुभएकामा प्रधानमन्त्री शाहले आवश्यक छलफल गरी ऐन परिमार्जन गरिने आश्वासन दिनुभयो। परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा देखिएको समस्या छिट्टै समाधान हुने जनाएको छ। मन्त्रालयले आज सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रविधि प्रयोगमा ल्याउँदा केही प्राविधिक समस्या देखिएको भए पनि छिट्टै त्यसको समाधान हुने बताउनुभयो। प्रवक्ता छेत्रीले नयाँ प्रणाली मार्फत हालसम्म 8,260 थान राहदानी छापिएको र अहिले दैनिक 1,300 हाराहारीमा राहदानी छपाई भइरहेकाले यो समस्या लामो समय नरहने बताउनुभयो। पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा ठगिन पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभयो। उहाँले अनलाइन स्क्यामिङ सेन्टरमा ठगिन पुगेका 860 नेपालीको सरकारले उद्धार गरेको जानकारी दिनुभएको हो। यस्तै विभिन्न कसुरमा हाल कम्बोडियाको जेलमा रहेका 49 नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधानका लागि सरकार लागिरहेको बताउनु भएको छ। सिंहदरबार स्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा मन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागु औषध ओसार पसार तथा तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विभिन्न चरणमा काम अघि बढाएको उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले दक्षिणी सीमा क्षेत्रका महिला र बालबालिकाको सुरक्षालाई प्राथमिकता राखमा राख्नुपर्ने, सीमा क्षेत्रमा राजस्व संकलन र व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र सीमा पार अपराध नियन्त्रणलाई गम्भीर रूपमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले सुस्ता क्षेत्रका नेपाली नागरिकको भूमि अधिकार र सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहललाई प्रभावकारी बनाउनु पर्नेमा ध्यान आकर्षण गराउनुभयो। बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले खुल्ला सीमालाई डिजिटल सीमा व्यवस्थापनमा रूपान्तरण गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक बहादुर कार्कीले मानव बेचबिखन, लागु औषध तस्करी, नेपाली नक्कली मुद्रा भित्रने चुनौती नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रभावकारी अनुगमन र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको 25,00,000 रुपियाँ धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने स्पष्ट पार्नु भएको छ। पत्रकारसँग आज सिंहदरबार स्थित मन्त्रालयमा छलफलका क्रममा मन्त्री पोखरेलले कतिपय व्यवसायीकै सुझावका आधारमा शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने स्पष्ट गर्नुभएको हो। 3% समता शिक्षा शुल्कमा सरकार पछि हटे जस्तै परामर्श व्यवसायका सम्बन्धमा पनि सरकार पछि हट्ने त होइन भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले त्यस्तो सोच नभएको स्पष्ट पार्नुभयो। नेपाल र गणतन्त्र कोरिया बीच कृषि र कानुनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले दुई समझदारी पत्रमा हस्ताक्षर भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधित्वमा कुल 11.8 मिलियन अमेरिकी डलरको दुई समझदारी पत्रमा आज हस्ताक्षर भएको हो। समझदारी पत्रहरूमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेङ र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। कोइका र सम्बन्धित साझेदार संस्थाहरू मार्फत कार्यान्वयन गरिने ती दुई परियोजनाहरूले नेपालमा कृषिको विकास र कानुनी जानकारीमा सार्वजनिक पहुँचमा सुधारमा सहयोग पुग्ने बताइएको छ। बागमती नदी किनारबाट अव्यवस्थित बसोबास हटाएपछि खाली भएको ठाउँलाई खुल्ला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। समितिका कार्यकारी समिति अध्यक्ष डाक्टर आनन्द सिंह भाटले हटाइएका बस्ती रहेका स्थानमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिनुका साथै स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुल्ला क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो। बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामंगल र शङ्खमूल लगायतका क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेको बताउनु भएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 225 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाउनुभएका भीमसेन थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्ड र सार्वभौम सत्ता विरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उहाँको मूल मन्त्र भएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बाजुराको बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ। देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। बढी मालिका लगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जतिसक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले आज प्रधानमन्त्रीका सूचना संचार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गर्नुभएको छ। मिश्रसँगको छलफलमा अनलाइन सट्टेबाजी बेटिङ एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको सञ्चार मन्त्रालयले जनाएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताउनु भएको छ। श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आयोजित 5 नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले सन् 2015 लागू भएको फ्री भिसा, फ्री टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरिएको बताउनुभयो। अविरल वर्षाका कारण बाजुराको बढी मालिका नगरपालिका 9 सेलागाडका बाढी र पहिरोले प्रभावित 16 घरदुरीका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उच्च जोखिममा रहेका 3 घरदुरीका 22 जना र जोखिममा रहेका थप 13 घरदुरीका 83 जना सहित प्रभावित परिवारका सदस्य अन्नपात, लत्ता, कपडा, भाँडा बर्तन तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा प्रहरी सहित सम्बन्धित निकायले निगरानी बढाउनुका साथै स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासन कार्यालय बाजुरा आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले आफ्नो व्यापार नीति पुनः संरचना गर्दै चीन, भारत, युरोपेली संघसहित 60 व्यापारिक साझेदारलाई लक्षित गरी नयाँ आयात शुल्क लागू गरेको छ। आजदेखि लागू हुने नयाँ शुल्क 10-12.5% निर्धारण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकाले करिब 1 शताब्दीदेखि जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै आएको उल्लेख गर्दै अब व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउने समय आएको बताउनुभयो। चीनले अमेरिकी नयाँ आयात शुल्कको कडा विरोध गर्दै वासिङटनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ। यस्तै नयाँ शुल्क घोषणापछि जापानले यसलाई दुर्भाग्यपूर्ण भन्दै असन्तुष्टि जनाएको छ भने अस्ट्रेलियाका व्यापार मन्त्रीले यसलाई अन्यायपूर्ण कदमको संज्ञा दिनुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।

0: गत आर्थिक वर्षमा बीरगंज भन्सार नाका हुँदै भारत तथा तेस्रो मुलुक तर्फ 1,14,83 करोड मूल्य बराबरका नेपाली उत्पादनहरू निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 6% निर्यात वृद्धि भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। बीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकमा तेल, जुस, कपडाका जुत्ता, फलामे पाता लगायत नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको बीरगंज स्थित आईसीपी भन्सारले जनाएको छ। बीरगंज भन्सार नाका हुँदै गत आर्थिक वर्षमा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल 58,12 करोड मूल्य बराबरको निर्यात भएको छ। त्यसै गरी बीरगंज नाकाबाट सो अवधिमा 7,07,84,00,000 मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ। गत आर्थिक वर्षमा 3,83,00,000,000 मूल्य बराबरका विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएका छन्। गण्डकी प्रदेशमा फलफूल विकास आयोजना मार्फत 1,180 हेक्टरमा फलफूल खेती शुरू गरिएको छ। भारत लगायत अन्य मुलुकबाट आयात हुने फलफूललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् 2029 सम्म 34 स्थानीय स्तरमा 6,180 रोपनी जग्गामा सुन्तला, स्याउ, कागती, किवी, ओखर, एभोकाडो र मेकाडेमिया लगायत फलफूल खेती विस्तार गरिने गरी योजना शुरू भएको हो। प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन इकाइका कृषि अर्थविज्ञ मनोज पौडेलले नवलपुर बाहेक 10 जिल्लाका विभिन्न स्थानीय तहमा आयोजना सञ्चालन गरिने जानकारी दिनुभयो। नेपाल सरकार र एसियाली विकास बैंक अनुदान सहयोग रहेको उक्त आयोजनाका लागि चालु आर्थिक वर्षमा 30 करोड बजेट विनियोजन गरिएको छ। पहाडी भेकमा जग्गाको मापदण्ड धेरै हुँदा प्रस्ताव कम परेपछि न्यूनतम 10 रोपनी कायम गर्ने गरी कार्यविधिमा परिमार्जनको तयारी भइरहेको छ। यसअघि आयोजनामा समावेश हुन न्यूनतम 20 रोपनी जग्गा चाहिने प्रावधान रहेको थियो। फलफूल खेतीका लागि बिउ बिजन, सिंचाई, यान्त्रिकीकरण आदिमा 50% अनुदान दिने गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्ष 2082-83 बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीहरूबाट 2,68,23,000 रुपियाँ जरिवाना असुल गरेको छ। विभागले शुक्रबार वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै उपभोक्ता संरक्षण एन बमोजिम बजार अनुगमनका क्रममा 537 व्यापारिक फर्महरूलाई कारवाही गर्दै उक्त रकम जरिवाना तिराएको जनाएको छ। गत आर्थिक वर्ष देशभरि 965 अनुगमन टोली परिचालन गरी 4,481 व्यावसायिक फर्महरूको अनुगमन गरिएको थियो। शुक्रबार नेपाल शेयर बजारको परिसूचक नेप्से 7.90 अङ्कले बढेको छ। यो वृद्धि सँगै बजारको परिसूचक नेप्से 2,734 अङ्कमा कायम भएको छ। शुक्रबार बजारमा 143 कम्पनीहरूको मूल्य बढ्दा 118 कम्पनीहरूको मूल्य भने घटेको छ। यस दिन परिसूचक सँगै बजारको कारोबार रकममा पनि उल्लेखनीय सुधार भएको छ। अघिल्लो दिन 4,67 करोडको कारोबार भएको बजारमा शुक्रबार 6,26 करोड रुपियाँ बराबरको कारोबार भएको छ।
1: अब खेल समाचार अझै बमबाट।
2: डिभिजन फुटबलका 21 क्लबले अखिल नेपाल फुटबल संघ एन्फा माथिको फिफा निलम्बन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ध्यानाकर्षण बीच क्लबहरूले तत्काल समाधानका लागि 3 बुधे माग अघि सारेका छन्। शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबहरूले एन्फा माथिको बाहिरी हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन, एन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लिग, महिला लिग र U18 सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन्। क्लबहरूले लामो समयसम्म निलम्बन कायम रहँदा खेलाडी, प्रशिक्षक, निर्णायक र फुटबलमा लागेका हजारौं व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन्। नेपाल भलिबल लिग NBA टोली कर्णाली शिवराजले महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कर्णालीले शुक्रबार पत्रकार सम्मेलन मार्फत हमाललाई आफ्नो एम्बेसडरका रूपमा प्रस्तुत गरेको छ। त्यसै गरी व्यावसायिक मार्शल आर्ट फाइटर रविन्द्र ढाँटलाई फेस अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सुमित्रा रेग्मी ग्लोरी अफ कर्णालीका रूपमा आबद्ध भएकी छिन्। कर्णाली प्रदेशमा जन्मिएका राष्ट्रिय टोलीका सदस्य प्रगतिनाथ र कामना विष्टलाई क्विन अफ कर्णालीका रूपमा सार्वजनिक गरिएको छ। कर्णालीले भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टलाई मेन्टरका रूपमा लिएको छ। 16 वर्षपछि विश्वकपको उपाधि जितेको स्पेन अहिले विवादको घेरामा परेको छ। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनालाई एकपक्षीय फाइनलमा 1-0 गोलले हराउँदै च्याम्पियन बनेको स्पेनका विश्वकपका 2 खेल शंकास्पद सट्टेबाजीको सूचीमा परेका छन्। यस विषयमा स्पेनमाथि अनुसन्धान हुन सक्ने सम्भावना देखिएको छ। समाचार संस्था द एथलेटिकका अनुसार खेलमा सम्भावित मिलेमतो रोक्न र खेलको निष्पक्षता कायम गर्न काम गर्ने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था ग्रुप अफ कोपेनहेगनले विश्वकपका 7 खेललाई निगरानीको सूचीमा राखेको छ। खेलको नतिजाको वैधता बारे प्रश्न उठेपछि

नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। शैक्षिक परामर्श व्यवसायका लागि निर्धारण गरिएको धरौटीको प्रावधानबाट सरकारपछि नहट्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा स्पष्ट। अमेरिकाले भारत चीन लगायतका 60 व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लगाउने र नेपाली फुटबलमाथिको फिफाले लगाएको प्रतिबन्ध फुकुवा गराउन आवश्यक पहल थाल्न डिभिजन फुटबलका 21 क्लबको माग। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656 18 853 5 18 953।
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
5: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित BBA र BED तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
4: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
5: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
5: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
4: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
5: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
6: ओहो ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
7: पर्ख दीपक,
6: किन
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
9: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: नम्बर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवनमा सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शुक्रबार 2:30 बजेको समयमा भरतपुर सोह्र गणेश मन्दिर स्थित रोयल फार्मासिटी औषधि उद्योगको दोस्रो तलामा एसी कुलिङ ग्यास भर्ने क्रममा कन्ट्रोल 410A नामको ग्यास सिलिन्डर पड्किँदा एसी ग्यास भर्न आएका टेक्निसियनहरू घाइते भएका हुन्। घाइते मध्ये भरतपुर अस्पतालमा उपचारकै क्रममा भरतपुर 12 30 वर्षीय प्रमोद कोइरालाको मृत्यु भएको हो। अर्का घाइते पर्सा पर्टेवा गाउँपालिका 5 28 वर्षीय इम्तियाज देवान गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ। जिल्लामा 34 भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति चितवनले सकामना गाउँपालिकाका उक्त परिवारलाई लालपूर्जा हस्तान्तरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपूर्जा प्राप्त गरेसँगै कानूनी रूपमा जग्गाधनी बनेका छन्। लालपूर्जा वितरण कार्यक्रममा स्थानीयवासीले खुसी व्यक्त गर्दै राज्यको यो कदमले आफ्नो जीवनमा स्थायित्व र सुरक्षा थपिएको बताएका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशैभर लालपूर्जा वितरण अभियानलाई तीव्र बनाएको जनाएको छ। यसैबीच झापाको कन्काई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी 5 परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ। सरकारले देशका विभिन्न स्थानमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै भूमिहीनलाई कानूनी रूपमा जग्गाधनी बनाउने अभियानलाई अगाडि बढाइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले संघीय संसदका स्वकीय सचिव नियुक्तिलाई पारदर्शी मितव्ययी र उत्तरदायी बनाउन आन्तरिक निर्देशन जारी गरेको छ। महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशनमा नातावाद भन्दा बाहिरका समक्ष र पार्टीप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। साथै समावेशी प्रतिस्पर्धात्मक र स्वार्थ बुझिने उम्मेद्वार रहित प्रक्रिया अपनाउन भनिएको छ। नियुक्तिका लागि संसदीय दलको अन्तिम स्वीकृत अनिवार्य हुनेछ। यसैबीच स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा 2 रिट दर्ता भएका छन्। अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र मणिराम उपाध्यायले उक्त निर्णयले राज्य कोषमा भार पार्ने भन्दै बदरको माग गरेका छन् भने प्रारम्भिक सुनवाई सोमबार हुनेछ। सडक खण्डको तुइन खोलामा सवारी साधन रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदैछ। प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अगाडि बढ्नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा ल्याइसकेको छ। पशु र सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट सर्वोच्च अदालत पुगेका छन्। उच्च अदालत पाटनबाट बैंकिङ कसुर र विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगेका हुन्। दुईवटा अदालतबाट भएको उक्त आदेश बदरको माग गर्दै भट्ट शुक्रबार सर्वोच्च अदालत पुगेको जनाइएको छ। चारवटा वामपन्थी दलहरूले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार विरुद्ध चौतर्फी दबाव सिर्जना गर्नुपर्ने निष्कर्ष निकालेका छन्। शुक्रबार 48 पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषय विचार गोष्ठीमा सहभागी नेताहरूले सरकार विरुद्ध साझा रणनीतिसहित अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन्। संलग्न हुन सक्ने संकेत व्यक्तिहरूको क्रिमिनल प्रोफाइलिङ तयार गरेको छ। गुण्डागर्दी तस्करी लागु औषध कर्तव्य ज्यान ठगी चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरेर प्रोफाइलिङ तयार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 1871 जनाको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताउनुभयो। का लागि सरकारले नेपाली राजदूत नियुक्त गर्न नसकेको समयमा कार्यकाल सकिन लागेका केही राजदूतहरूको म्याद थपेको छ। सरकारले राजदूत नियुक्तिको प्रक्रिया सुरु गरे पनि टुङ्गो लगाउन भने सकेको छैन। परराष्ट्र मन्त्रालयले राजदूतमा सिफारिस गरेको नामलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले केही सातादेखि अल्झाएर राखेको छ।
चिकित्सा शिक्षा ऐन 2075 को दफा 47 बमोजिम निजी मेडिकल कलेजहरूलाई गैर नाफामूलक र सेवामूलक बनाउने कानूनी व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ध्यानाकर्षण पत्र दर्ता गरिएको छ। सामसन डाक्टर जोशीमा कार्कीले 2083 साउन 8 गते समितिका सभापति समक्ष औपचारिक पत्र बुझाउँदै ऐन लागू भएको 7 वर्ष बितिसक्दा पनि रूपान्तरणको स्पष्ट रोडम्याप वा कार्यविधि नबनेकोमा चिन्ता व्यक्त गर्नुभयो। नेपाल सरकारले पश्चिम एसियामा सरकेको द्वन्द्वबारे आफ्नो धारणा यथावत रहेको जनाएको छ। शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व चर्किएको उल्लेख गर्दै सरकारले वार्ता र कूटनीतिक माध्यमबाट यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल छेत्रीले पश्चिम एसियामा जारी द्वन्द्वको प्रभाव विश्वव्यापी रूपमा परेको र नेपाल पनि त्यसबाट अछुतो नरहेको बताउनुभयो। उहाँका अनुसार यसले नेपालको अर्थतन्त्रमा समेत असर पारेको छ। नेपालमा इन भिट्रो फर्टिलाइजेसन सेवालाई सुरक्षित गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानूनी तथा नीतिगत छलफल गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयमा शुक्रबार आयोजित छलफलमा नेपालले सञ्चालनमा रहेका आइभीएफ सेवाको वर्तमान अवस्था पूर्वाधार सेवा मापदण्ड तथा नियमनका विषयमा विस्तृत समीक्षा गरिएको हो। न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एम्नेस्टी इन्टरनेसनल ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले गम्भीर चिन्ता व्यक्त गरेका छन्। संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनीतिक प्रभाव बढाएको ती संस्थाहरूको डर छ। यसै गरी बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाइएको छ। राष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा राहदानी वितरणको पछिल्लो अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। प्रवक्ता छेत्रीका अनुसार राहदानीको नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको छ। 2083/29 शुरू भएको नयाँ प्रणाली मार्फत हालसम्म 8260 थान राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ। राहदानी विभाग सहित देशभरका 77 जिल्ला प्रशासन कार्यालय, 6 इलाका प्रशासन कार्यालय र विदेश स्थित 39 र नेपाली नियोगहरूबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। निरीक्षक दानबहादुर कार्कीले खुला सीमा शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताउनु भएको छ। सिंहदरबारमा शुक्रबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नु परेका समस्याबारे जानकारी गराउनुभयो। महानिरीक्षक कार्कीका अनुसार पछिल्लो समय रोहिग्या पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको बताउनुभयो। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले राजीनामा दिएका छन्। शुक्रबार राष्ट्रपति शहाबुद्दिनले राजीनामा दिएका हुन्। स्थानीय सञ्चार माध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले समाचार प्रकाशित गरेको हो। शहाबुद्दिन अप्रेल सन् 2023 बङ्गलादेशको राष्ट्रपतिका रूपमा कार्यरत थिए। उनले देशको निकै संवेदनशील अवस्थामा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: 박치어 럭비 박치어 서데이 디스 박치어
1: 소디스 FM 브리아니 비토클루 루이 메가헤르츠.

0: Só daí nispoccia. Nispoccia.
1: Suodis FM, Tirana Petroplu, 2 MHz.

हे के भनम खै हे।

0: केटाले फकाउन नसकेको छ है
1: गाउँदिनु म।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: सुदेश एफएम 93.2 मेगाहर्ज।
1: तिमीले के पैदा गरेका थियौ र नाश भयो, तिमीले केही लिएर आएका थिएनौ, जे पायौ यहीबाट पायौ, जति दियौ यही नै दियौ, खाली हात आएका थियौ खाली हात नै गयौ, जे आज तिम्रो छ त्यो हिजो अरू कसैको थियो, भोलि अरू कसैको हुनेछ।
2: मुख्य शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश,
1: प्रस्तुता पण्डित राम भक्त अधिकारी।
2: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा।
3: गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। आज स्वदेश एफएम बाट यो प्रातः कालमा गुरुदेव को चरणमा परेर भगवान् श्रीकृष्णले अर्जुनप्रति दया परवश भएर बताउनु भएको गीता ज्ञान हजुरहरू समक्ष म वाचन गर्दैछु। अहिले वाचनको मन्त्र रहेको छ 39 अध्याय 4। श्रद्धावान् लभति ज्ञानम् तत्पर समयतेन्द्रिय ज्ञानम लब्धा पराम शान्ति मचिरेणाधिगच्छति। भन्नुहुन्छ परमात्मा श्रद्धावान् लभति ज्ञानम भन्नुहुन्छ। जो कोहीलाई ज्ञान लाभ हुँदैन, जसले श्रद्धा गर्दछ, जसले यो कुरालाई मनन गर्न चाहन्छ, त्यसलाई मात्रै ज्ञान हुन्छ भन्नु। कुरुक्षेत्रमा धेरै मान्छे थिए, 18 अक्षौणी मान्छे थिए। ती मान्छेहरू कसैलाई पनि गीताको सुन्ने श्रद्धा भएन। त्यस कारणले श्रद्धावानले मात्रै ज्ञान प्राप्त गर्दछ भनिकन यहाँ यसरी बताइएको छ। भगवान् श्रीकृष्ण जुन श्रद्धालु व्यक्ति ब्रह्म ज्ञानका लागि समर्पित छ र जसले इन्द्रियहरूलाई वशमा राखेको छ, त्यही नै यो ज्ञान प्राप्त गर्ने आधिकारिक व्यक्ति हो र यस्तो ज्ञान पाउना साथ उसले तुरुन्तै आध्यात्मिक शान्ति प्राप्त गरिहाल्छ। आध्यात्मिक शान्ति, भौतिक शान्ति हुँदैन। भौतिक शान्तिले कोही पनि तृप्ति भएको पाइँदैन। भगवान् परमात्मा दृढ विश्वास राख्ने व्यक्तिले नै यस किसिमको परमात्मामा भावना भावित भएको ज्ञान प्राप्त गर्न सक्छ।

हृदयभित्र जमेको सम्पूर्ण भौतिक मैलोपना सफा हुन्छ, भगवानको नामले सफा पारिदिन्छ। यस बाहेक मानिसले आफ्ना इन्द्रियहरूलाई संयममा पनि राख्नु उत्तिकै आवश्यकता रहन्छ। जुन मानिस कृष्णप्रति अथवा परमात्माप्रति श्रद्धावान छ र जसले आफ्ना इन्द्रियहरूलाई संयममा राख्दछ, त्यसैले छिट्टै नै परमात्माको अमृत पूर्ण उपदेश पूर्ण ज्ञान प्राप्त गर्न सक्छ। अज्ञा च सर्वधान च संशय आत्मविनश्यति नायम लोकोऽस्ति न परो न सुखम संशयात्मना। गुरुको आज्ञामा उसलाई विश्वास छैन, शङ्का छ भने ऊ चाहिँ सफल हुँदैन, त्यसलाई संशय आत्मा भनिन्छ। संशय संशय छ, जता हेरे नि ऊ सँगै मात्रै गरिरहन्छ भने उसले निशङ्क भएर परमात्माको सेवा गर्न सक्दैन, ऊ असफल हुन्छ। शास्त्रप्रति शङ्का गर्ने अज्ञानी श्रद्धाहीन व्यक्तिले ईश्वरीय चेतना प्राप्त गर्न सक्दै सक्दैन, त्यस्तो व्यक्ति तल झर्छ। तल माने संसारी जीव भएर अत्यन्त दुःख भोग्ने यस्ता जीव कोटीमा ऊ प्रवेश गर्न सक्छ। संशय व्यक्तिले न त यस लोकमा सुख पाउँछ न त परलोकमा मुक्ति हुन सकेन भने लोकस्तु भयो भने जाने भनेको छ, परलोक माने परजन्म। भगवद् गीता सम्पूर्ण प्रामाणिक शास्त्रहरूमध्येको श्रेष्ठ हो, यो भगवद् गीता अति श्रेष्ठ हो। जो व्यक्ति पूर्णतया पशुतुल्य छ तिनमा न प्रामाणिक शास्त्र प्रति कुनै श्रद्धा छ न त शास्त्रको ज्ञानै छ। कतिपयलाई त शास्त्रको केही ज्ञान हुन्छ र यदा कला शास्त्रीय वचनहरू उद्धरण पनि गर्दछ, तापनि तिनीहरूमा ती वचनहरूप्रति वास्तविक विश्वास हुँदैन। बाहिर शास्त्रका कुरा त गर्छन्, गर्ने मात्रै हो, उनीहरू त्यो शास्त्रले बताएको विधि अनुसार कर्म गर्दैनन्, उनीहरू देखावटी, यस्तो किसिमको देखावटी पहिरन। त्यो देखावटी पहिरनले त्यो देखावटी टिकाटालाले ज्ञान हुँदैन। कतिपय मानिसहरू जसले भगवद् गीतालाई शास्त्रका रूपमा श्रद्धा त गर्छन् तर भगवान् प्रति अथवा भगवानको पूजा आराधनामा विश्वासै गर्दैन। यस्ता व्यक्तिहरू परमात्मा अथवा त्यस्तो परमात्मा अमृतमय रहस्य बुझ्नै सक्दैन र पतित हुन जान्छन्। माथि उल्लिखित सबै प्रकारका व्यक्तिहरू जो श्रद्धालु छैनन् र सधैँ शङ्का मात्रै गरिरहन्छन्, तिनीहरूको कहिल्यै पनि एकपटक होइन कहिल्यै पनि आध्यात्मिक ज्ञानको स्तरमा उनीहरू पुग्नै सक्दैनन्। शङ्कै शङ्काले भगवान् र भगवानका वचनमा श्रद्धा नगर्ने व्यक्तिले न यस लोक न परलोकमा नै सुख पाउँछन्, उनीहरू यो लोक पनि समाप्त हुन्छ परलोक पनि समाप्त हुन्छ। त्यस कारणले यस्ता परलोक विश्वासीहरूले भगवानका वचनामृतको धारणा गर्नुपर्छ। तिनीहरूले कुनै किसिमको पनि सुख पाउन सक्दैनन्। अत मानिसले श्रद्धापूर्वक प्रामाणिक शास्त्रका नियमहरूको अनुसरण

गर्नु पर्दछ। अनि मात्र ज्ञानका ईश्वरमा पुगिन्छ। ज्ञानले मात्रै उसलाई आध्यात्मिक अनुभूतिको दिव्य स्तरमा पुर्याउन सहयोग गर्दछ। त्यो हामी निम्न स्तरमा डुलिराखेका छन्। अर्को शब्दमा संशयग्रस्त मानिसले आध्यात्मिक उत्थानका क्षेत्रमा कुनै ठाउँ पाउँदैन। अत मानिसले शिष्य परम्पराबाट आएका महान आचार्यहरूका चरण चिन्हहरूको अनुसरण गर्नुपर्दछ। यसरी नै उनीहरूले सफलता प्राप्त गर्न सक्छन्, नत्र कार्यक्रम सफल हुन सक्दैन। त्यसकारण परमात्मामा अत्यन्त भक्ति गरेर त्यो परमात्मालाई आफ्नो हृदय प्रदेशमा प्रवेश गराउनुहोस्। त्यो ज्योति स्वरूपको दर्शन गर्नुहोस्। तब हजुरको जीवन सफल हुन्छ। ज्ञान मार्गमा जानु सफल हुन्छ। यहाँसम्म प्रवचन गरेर आजको बसाइबाट म बिदा लिन्छु। मेरा सम्पूर्ण श्रोताहरू र प्राविधिक मित्रहरू सबैलाई धन्यवाद ज्ञापन गर्दै आजको प्रसङ्गबाट म ओझेल पर्छु। जय थु संस्कृतम हरे नमः।

0: सो 2083 साउन 9 गते शनिबार असार शुक्ल एकादशी सन् 2026 जुलाई 25 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै विनु शर्माको नमस्कार.
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि. एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ.
2: सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाव. संसदमा हराउँदै प्रश्न. खर्च टार्न ऋण खोज्दै उखु किसान. राजदूत नियुक्तिमा अन्यल. जोखिममा किशोरी आमा. कानूनी उल्झनमा एडभेन्चर उद्योग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको फुर्सदलाई आमदानीमा बदल्दै शीर्षकको शुभ समाचार.
0: बिहान छोराछोरीलाई विद्यालय पठाएर घर धन्दा सकिएपछि हेटौडा पाँच ढुङ्गे धारा र हेटौडा पाँच कमानेका गृहिणी एउटै कोठामा भेला हुन्छन्. कोठाभरि नेपाली कागज जडीबुटीबाट तयार गरिएको धूपको धुलो धागो लेबल र प्याकिङ सामग्री हुन्छ. त्यसपछि सुरु हुन्छ धूप उत्पादनको काम. फुर्सदको समय सदुपयोग गर्दै उनीहरूले धूप उत्पादन मार्फत आमदानी गर्न थालेका छन्. सामूहिक प्रयासले उनीहरूको आर्थिक अवस्था मात्र होइन आत्मविश्वास पनि बढाएको छ. हेटौडा पाँचकी सुनिता महर्जनको घरमा नियमित रूपमा महिला भेला भएर धूप बनाउने गर्छन्. हाल हेटौडा पाँच ढुङ्गे धाराका सात र हेटौडा आठ कमानेका चार गदी एघार गृहिणी यस कार्यमा आबद्ध छन्. उनीहरूले दैनिक करिब 100 प्याकेट धूप उत्पादन गर्ने गरेका छन्, जस अनुसार मासिक करिब 3000 प्याकेट धूप उत्पादन हुने गरेको छ. एकजनाले दैनिक करिब एक दर्जन प्याकेट धूप तयार गर्ने गरेको र एक प्याकेट बापत 30 रुपियाँ पारिश्रमिक पाउने गरेका छन्. घरधन्दा सकिएपछि समय मिलाएर धूप उत्पादन गर्ने गरिएको स्थानीय उर्मिला गौतमले बताएकी छन्. खाली समयको सदुपयोग गरेका हौं, घरको काम सकेपछि यहाँ जम्मा भएर धूप बनाउँछौ उनले भनेकी छन्. पहिले सामान्य खर्चका लागि पनि श्रीमानकै भर पर्नु पर्थ्यो, अहिले यही आमदानीबाट घर खर्चमा सहयोग गर्नुका साथै केही बचत पनि गर्न सकेका छौ, उनको भनाइ छ. धूप उत्पादनमा सहभागी महिलाका अनुसार पहिले फुर्सदको अधिकांश समय घरमै बस्ने र मोबाइल चलाएर बिताउने गर्दथे. अहिले त्यही समयलाई उत्पादनशील काममा लगाएर दैनिक 300 रुपियाँ भन्दा बढी आमदानी गर्न थालेका छन्. आफ्नै कमाईबाट आवश्यक सामग्री खरिद गर्न सक्ने अवस्था बनेपछि परिवारमा आर्थिक रूपमा निर्भर रहनुपर्ने अवस्था हट्दै गएको उनीहरूको भनाइ छ.
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो. बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Essentials. LG ले ले आयो नया LG Essentials Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. राजपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायालयमाथि हस्तक्षेप भएको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन्. एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दबाब दिएको दावी गरेका छन्. सरकारले भने राजीनामाका लागि दबाब दिएको पुष्टि गर्न चुनौती दिएको छ. सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुइँयाललाई राजीनामा दिन राजनीतिक दबाब दिएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्टले संयुक्त विज्ञप्ति जारी गरेका हुन्. उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप समेत लगाएका छन्. जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै संस्थाले भारवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर उनीहरूमाथि महाभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएका छन्. न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुइँयालले राजीनामा दिन अस्वीकार गरे महाभियोग लगाउने धम्की दिएको विश्वसनीय रिपोर्ट प्राप्त भएको एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले बताएका छन्. सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ.
3: संसदमा हराउँदै प्रश्न शीर्षकमा गोर्खापत्र खबर लेख्छ. सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाफदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रुचि निकै कमजोर बनेको छ. प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ. बलियो कार्यकारी हुँदा सत्ता पक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसद बीचको संवादलाई कमजोर बनाएको छ र संघीय संसदको दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ. तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्र गरेका छन्. संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ. 2082 फागुनमा सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको करिब 4 महिनाको अवधिमा जम्मा 3 जना सांसदले मात्र प्रश्न सोधेका छन्. यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ. सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कार्यवाहीमा प्रश्न सोध्ने 3 सांसद विपक्षी दलका मात्र छन्. दोस्रो अधिवेशन चालू रहँदा 2083 असार 29 गतेसम्म संसदमा लिखित र मौखिक गरी 16 मात्र प्रश्न दर्ता भएका छन्. नेपाली कंग्रेसका निष्कल राई र सीता थपलिया तथा श्रम संस्कृति पार्टीका हर्कराज राईले प्रश्न दर्ता गराएका छन्। निष्कलले विभिन्न मन्त्रालय सम्बन्धित 14, थपलिया र हर्कले एक एक प्रश्न दर्ता गर्नुभएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग सम्बन्धित थपलियाको एकमात्र लिखित प्रश्नमा कार्यालयले जवाफ पठाइसकेको छ. थपलियाको प्रश्न प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र नियुक्तिसँग सम्बन्धित छ. कार्यालयले प्रधानमन्त्री शाहको सचिवालयमा 27 जनाको नियुक्ति रहेको जवाफ पठाएको छ.
2: एक सय दिनभित्रै खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको योजना असफल भएको छ. नयाँ राजदूत छनौट प्रक्रियामा समय लम्बिएकै कारण सरकारले कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका 6 देशका राजदूतको पदावधि थप गरेको छ. बंगलादेश, बहराइन, ब्राजिल, म्यानमार, इजिप्ट र अस्ट्रियाका बहालवाला राजदूतको पदावधि अर्को राजदूत नियुक्ति नभएसम्मका लागि थपिएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले बताएका छन्. उनले नयाँ राजदूत नियुक्ति प्रक्रिया सकिन केही समय लाग्ने भएकाले त्यो अवधिका लागि उनीहरूलाई नै कायम राख्ने अल्पकालीन व्यवस्था गरिएको समेत बताएका छन्। बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वागले, ब्राजिलमा निर्मल राज काफले, म्यानमारमा हरीश चन्द्र घिमिरे, इजिप्टमा सुशील लम्साल र अस्ट्रिया स्थित राष्ट्रसंघीय स्थायी नियोगका प्रतिनिधिमा भरत रेग्मी छन्। उनीहरूको चार वर्षे पदावधि यही अगस्त अन्तिममा सकिँदैछ। पदावधि सकिएर स्वदेश फर्कने तयारीमा रहेकै बेला उनीहरूको अवधि थपिएको हो। खारेज गरिएको ब्राजिलमा समेत राजदूतको पदावधि थपिएको छ। यसबारे राजदूत बन्द गर्ने प्रक्रिया पूरा गर्नका लागि पनि केही समय लाग्ने भएकाले यस्तो निर्णय भएको अधिकारीहरूले बताएका छन्। यी बाहेक अमेरिका, चीन, भारत, बेलायत, अस्ट्रेलिया, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, बहराइन, ओमान, इजरायल, बंगलादेश र अस्ट्रियाका लागि 13 राजदूत नियुक्तिका लागि सरकारले जेठ 14 गते सार्वजनिक आवेदन आह्वान गरेको थियो। 13 राजदूतका लागि 4,000 भन्दा बढी आवेदन, 2700 सरकारको प्रारम्भिक सूचीमा लगायतका उपशीर्षकमा राजदूत नियुक्तिमा अन्यल, 6 देशमा राजदूतको पदावधि थप, 17 देशमा कार्यभागको भर शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
3: खर्च टार्न ऋण खोज्दै उखु किसान शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका चिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका 2 चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढी भुक्तानी दिन बाँकी छ। सरकारले यसपालि चिनी उद्योग मिललाई किसानबाट खरिद गरेको कृषि उपजको भुक्तानी 25 दिनभित्र गर्न, अन्यथा कार्यवाही हुने भनेको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समावेश छ। सरकारले कार्यसूची कार्यान्वयनका लागि जिल्ला प्रशासन मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको भनिए पनि नवलपरासीका किसानले 5 महिना अघि क्रसिङ गरेको उखुको करोड़ौं भुक्तानी अहिलेसम्म पाएका छैनन्। त्यति मात्रै होइन, यहाँको एउटा चिनी मिलले 3-4 वर्ष अघिको उखुको भुक्तानी समेत दिएको छैन। सुनवल नगरपालिकामा रहेको लुम्बिनी चिनी उद्योग प्रालीले यो वर्ष क्रसिङ गरेको उखुको करिब 20 करोड़ रूपियाँ किसानलाई भुक्तानी दिन बाँकी छ। जिल्लाकै अर्को चिनी उद्योग इन्दिरा सुगर मिलले किसानलाई 4 वर्ष अघिदेखिको 7.5 करोड़ भुक्तानी गरेको छैन। यो उद्योग विगत 2 वर्षदेखि बन्द छ। उखु उत्पादक कृषक महासंघ नेपालका केन्द्रीय प्रवक्ता तथा नवलपरासीका निवर्तमान अध्यक्ष उमेश चन्द्र यादवका अनुसार प्रतापपुरको इन्दिरा सुगर मिलले 7.5 करोड़ र सुनवलको लुम्बिनी चिनी उद्योगले 20 करोड़ गरी 27.5 करोड़ रूपियाँ उखुको भुक्तानी बाँकी छ। उधारोमा उखु बेच्न बाध्य किसानले भुक्तानी नपाउँदा घर खर्च चलाउन मुस्किल भएको बताएका छन्। जिल्लाको प्रतापपुर 7 गुठी सूर्यपुराका विश्वबन्धु यादवले यो वर्ष लुम्बिनी चिनी मिललाई बेचेको उखुको करिब 8 लाख रूपियाँ भुक्तानी नपाएको बताए। लुम्बिनीले फागुनमा क्रसिङ गरेको उखुको भुक्तानी किसानलाई अहिलेसम्म नदिएको उनले बताए।
2: नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सत्ता समीकरणमा दरार आइसकेकै साथै प्रदेशमा मिलेर अघि बढ्ने कसरतमा 2 वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई समेत साथमा लिएर अघि बढ्ने भएका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव तयार पारिरहेका छन्। एमालेबाट प्रतिनिधि सभा संसदीय दलका नेता रामबहादुर थापा सहितका नेता प्रदेश सत्ता समीकरण गृह कार्यमा छन्। त्यस्तै नेकपाबाट वर्षमान पुन, प्रदेश हमाल लगायतले काम गरिरहेका छन्। एमाले र नेकपा 1-2 दिनभित्र यादव नेतृत्वको जसपालाई समेत साथमा लिएर साथै प्रदेशमा सत्ता सहकार्य प्रस्तावमा हस्ताक्षर गर्ने तयारीमा छन्। कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो लाग्न बाँकी रहेको जनाउँदै एक नेताले भनेका छन्, हामी छिट्टै एउटा समझदारीमा पुग्छौं भनी भनिएको छ। प्रदेश सत्ता सहकार्य विषयमा साउन 5 गते नेकपा संयोजक पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब 2 घण्टा छलफल गरेका थिए। छलफलमा दाहालले संविधान लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सर्वदलीय मोर्चा बनाउनु पर्ने प्रस्ताव गरेका थिए। त्यसमा कांग्रेस तयार नभएको जनाइएको छ। कांग्रेस र एमाले बीच आलोपालो सत्ता सहकार्य गर्ने पूर्व सहमति भत्किएपछि प्रदेशमा सत्ता संकट उत्पन्न भएको छ। अहिले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा कांग्रेस कांग्रेस छ भने कोशी लुम्बिनी र कडाली प्रदेश सरकारको नेतृत्वमा एमाले छ। कांग्रेस एमाले सहकारी भत्किएपछि नेकपाले सुदूरपश्चिम कडाली र बागमती प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने दावी गर्दै आएको छ। तर एमाले बागमती लुम्बिनी र कडाली प्रदेश सरकारको नेतृत्व नेकपालाई दिने पक्षमा छैन। कांग्रेसभित्रको आन्तरिक विवादसँगै सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार एमाले बजेटको विपक्षमा उभिएपछि संकट झन पेचिलो बन्दै गएको छ।
3: जोखिममा किशोरी आमा शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका 14 19 वर्षीय सुशीला रोकाका लागि 21 जेठको बिहान जीवनकै सबैभन्दा कठिन अवस्था बन्यो। व्यथा सुरु हुँदा पहिलो सन्तानको प्रतीक्षामा रहेको परिवार खुसी थियो र तर जटिलता बढ्दै जाँदा त्यो खुसी चिन्तामा बदलियो। सुशीलालाई हतार हतार जिल्ला अस्पताल पुर्याइयो। अस्पतालमा चिकित्सकले भने अब शिशुको आस मार्नुहोस्, समयमै ल्याउनु भएन, हामी बचाउन सक्दैनौ। यस्तो सुनेर परिवार स्तब्ध भयो। सुशीलाको गर्भमा जुम्ल्याहा शिशु थिए। लामो प्रयासपछि एउटा शिशुको सामान्य प्रसूति भयो भने दोस्रो शिशुलाई शल्यक्रिया गरेर निकाल्नु पर्यो। सुशीलाकी भाउजू नन्दकलाका अनुसार शिशु जन्मिएपछि पनि जोखिम टरेन। सुशीलाको अस्वाभाविक रक्तस्राव बढ्यो। नानी नन्द कलिले उमेरमा सुत्केरी भएर हो कि केले हो, बच्चा जन्मिएपछि पनि रक्तस्राव रोकिएन, अवस्था बिग्रदै गएपछि अत्तालियौ। नन्दकलाले भनिन्, चिकित्सकले आमा र शिशुलाई बचाउन प्रदेश अस्पताल लैजान सुझाव दिए। जिल्ला प्रशासन कार्यालयबाट उद्धार अनुमति आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल लगियो। त्यसपछि मात्रै रोका परिवारमा आशाको दियो बलियो। सुशीला र उनका नवजात शिशु अझै अस्पतालमै छन्। दुवै शिशुको तौल निकै कम छ। सुशीलाको स्वास्थ्य अझै कमजोर रहेका कारण उनले नवजात शिशुलाई स्तनपान गराउन सकेकी छैनन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न उद्योगी तथा व्यवसायीहरूसँग केही दिन यता नियमित तथा घनीभूत संवाद गर्नुभएको छ। उहाँले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नै बोलाएर छलफल संवाद गर्दै आउनु भएको छ। छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई उकास्न व्यवहारिक काम गर्न आग्रह गर्नुका साथै निजी क्षेत्रलाई बलियो आश्वासन दिँदै आउनु भएको छ। छलफलहरूमा प्रधानमन्त्रीले व्यवसायीलाई सरकार उद्योगी व्यवसायीलाई धरपकड गर्ने वा निजी क्षेत्रलाई त्रसित बनाउने पक्षमा नरहेको र मुलुकमा औद्योगिक वातावरण बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्दै आउनु भएको छ।
3: कानूनी उल्झनमा एडभेन्चर टुरिज्म उद्योग शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। विश्वकै अग्लो हिम चुचुरो सगरमाथा प्रवेश गर्ने मध्य बाटोमा पर्छ नाम्चे बजार। समुद्री सतहबाट 3400 मिटर उचाइको नाम्चे बजार छेवैमा छ दुधकोशी नदी। यही नदीको पुरानो हिलारी पुलमा कुनै बेला थियो छेपाल दोर्जी शेर्पाको एभरेस्ट बन्जी। 2081 वैशाखमा खुम्बु पासाङ लामु गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुञ्जको अनुमति पाए लगत्तै दोर्जीले भारत र फ्रान्सबाट उच्चस्तरीय प्रविधि अनि सामान झिकाएर त्यो साहसिक यात्राको औपचारिक शुरूआत गरेका थिए। एभरेस्ट बन्जीमा 1,40,00,000 रुपियाँ लगानी भइसकेको थियो। अनुमति पाएको ठ्याक्कै एक वर्षपछि 2082 वैशाखमा बन्जी सञ्चालनमा आएको थियो। पदयात्री र हिमाल आरोहीले 145 फिट तल गर्जिरहेको दुधकोशीमाथि केही सेकेन्ड स्वतन्त्र र स्वच्छन्द सास फेरुन् अनि रोमाञ्चक स्मृति साँची राखुन् भने दोर्जीले बन्जी सुरु गरेका थिए। साहसिक खेलमा नयाँ नयाँ प्रविधि र खेल थपिरहने भए पनि नेपालको कानून समय समयमा अध्यावधिक नहुँदा यस्ता कैयन खेललाई कसरी नियमन गर्ने भन्ने समस्या हुन थालेको छ। कानूनी उल्झनमा एडभेन्चर टुरिज्म उद्योग शीर्षकमा कान्तिपुर दैनिकले यो खबर छापेको हो।
2: सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा 600 भन्दा बढी दरबन्दी घटाउने सरकारको तयारी छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय